0: 18 लाख राजस्व उठाएको छ।
1: विदेशी सिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई 4,17,00,000 भन्दा बढी राजस्व बुझाएका छन्। टोरपाचनमा वर्षमा 2 सिजनमा शिकार हुने गरेको छ। पहिलो चरणमा 3,03,00,000 र दोस्रो चरणमा 1,44,00,000 राजस्व उठेको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो शिकार याम असोजदेखि मक्सिरमा 11 नाउर र 8 झारलको शिकार अनुमति दिएको थियो। त्यो बेला विदेशी सिकारीले 8 नाउर र 5 झारलको शिकार गरेका थिए। त्यस्तै दोस्रो शिकार याम फागुनदेखि वैशाखमा 15 नाउर र 10 झारलको शिकारका लागि अनुमति दिँदा 13 नाउर र 6 झारलको शिकार गरेका थिए। नेपालमा कानूनी रूपमा शिकार गर्न मिल्ने ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायतका मुलुकबाट शिकारी आउने गरेका छन्। एकजना शिकारीले 15 दिनको शिकार अवधिमा 35 लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ। 2039 स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी सहित 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
0: चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य बढेको छ।
1: भन्सार विभागका अनुसार साउनमा नेपालले 1,87,44,36,00,000 बराबरको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा 1,43,40,69,00,000 बराबरको आयात भएकोमा यो वर्ष आयात 31.04% बढेको हो। साउनमा नेपालको वस्तु निर्यात भने 61.72% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा 23,93,24,00,000 रुपियाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको साउनमा निर्यात बढेर 38,70,44,00,000 रुपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि दर निकै उच्च भए पनि निर्यातको कुल आकार अझै आयातको तुलनामा निकै कम रहेको तथ्याङ्कले देखाएको छ। निर्यातमा भएको उल्लेख्य वृद्धिका बावजुद आयातको आकार ठूलो रहेकाले साउनमा नेपालको व्यापार घाटा 1,48,73,95,00,000 रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो घाटा 1,19,10,82,00,000 रुपियाँ रहेको थियो। यो वर्ष व्यापार घाटा 24.88% बढेको हो।
0: ओलम्पिक काउन्सिलको बैठकमा भाग लिन नेपाली पदाधिकारी पाकिस्तान प्रस्थान गरेका छन्। ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय खेलकुद परिषदकै कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय कमिटी बैठकमा भाग लिन पाकिस्तान जानुभएको। अहिलेसम्मका खबर।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संसदको अर्थ समितिले नेपाल राष्ट्र ब्याङ्क ऐनमा संशोधन गर्दै गभर्नर तथा सञ्चालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू प्रस्तुत गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गभर्नर तथा सञ्चालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभएको छ। प्रस्तावित व्यवस्था अनुसार गभर्नर वा सञ्चालक पदमा नियुक्त हुन मौद्रिक बैंकिङ वित्तीय तथ्याङ्क शास्त्र सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा तेस सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै नेपाल सरकारको विशिष्ट श्रेणी राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशक विश्वविद्यालयको प्राध्यापक वा क वर्गको वाणिज्य ब्याङ्क तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गभर्नर पदका लागि योग्य मानिनेछन्। सम्बन्धित विषयमा विद्यावारिधि गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य ब्याङ्क वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। लगातारको वर्षापछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार काभ्रे सिन्धुपाल्चोक र सुवारुको पश्चिम लमजुङ इलाम नुवाकोट रोल्पा पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। बीपी राजमार्गको खुरकोट नेपाल थोक कठुञ्जे बेसी सड़क साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक

0: साथै गोसाईकुण्ड गाउँपालिका दुई स्याउ पार्किङमा बिहिबार अपरान्न पहिरो खसेपछि पासाङ लामो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको बेसी शहर मनाङ सड़क अन्तर्गत मर्स्याङदी चार राम बजारमा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी रोल्पा र पाल्पाका दुई प्रमुख सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। रोल्पाको माडी छ झगलीमा रूखसहितको पहिरो खस्ता गोराही थबाङ रूकुम सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालित छात्रावासहरूलाई व्यवस्थित सुरक्षित र मर्यादित बनाउन 21 बुधे निर्देशन जारी गरेको छ।
1: पछिल्लो समय होस्टलहरूमा न्यूनतम पूर्वाधारको अभाव, अमानवीय व्यवहार, अस्वस्थकर खाना र सुरक्षाको कमजोरीबारे उजुरी बढ्न थालेको भन्दै प्रशासनले सूचना निकालेर 21 बुँदे निर्देशन जारी गरेको हो। सूचना अनुसार अब सबै होस्टेल सञ्चालकले तोकिएका मापदण्ड एक महिनाभित्र पूर्ण रूपमा लागू गरिसक्नुपर्नेछ। होस्टलमा बस्ने विद्यार्थी तथा व्यक्तिहरूसँग मानवीय व्यवहार गर्नुपर्ने, उचित भौतिक पूर्वाधार हुनुपर्ने र सुरक्षा व्यवस्था मजबुत बनाउनु पर्ने भएको छ। खास गरी होस्टल भित्रै झडप भएर विद्यार्थीको मृत्यु समेत भएको र लागू औषधको दुर्व्यसन बढेको पाइएपछि प्रशासनले आन्तरिक सुरक्षा र अनुशासनमा विशेष जोड़ दिएको छ। नयाँ नियम अनुसार होस्टलहरूमा 24 घण्टा जिम्मेवार वार्डन र सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। कोठा र शौचालय जस्ता संवेदनशील ठाउँ बाहेक अन्य सार्वजनिक स्थलमा सीसीटीभी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै होस्टलमा बस्नेहरूको आवधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने र होस्टलभित्र लागू औषध, मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। आर्थिक पारदर्शिताका लागि होस्टलले लिने शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्नेछ। प्रत्येक कोठा फराकिलो, उज्यालो र हावा छिर्ने हुनुपर्ने, व्यवस्थित पुस्तकालय र अध्ययन कक्ष हुनुपर्ने तथा स्वच्छ खानेपानी, विद्युत र इन्टरनेटको वैकल्पिक व्यवस्था समेत हुनुपर्ने समेत निर्देशनमा भनिएको छ। खानाको गुणस्तर कायम राख्न र सरसफाईमा विशेष ध्यान दिन पनि प्रशासनले सचेत गराएको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले फेसबुक मार्फत स्पष्टीकरण बारे जानकारी दिनुभएको हो। स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरी बहादुर तामाङ, खानेपानी तथा ऊर्जा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले यसअघि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय बिनै आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको छहट गर्दै पार्टी सदस्यता निलम्बन र प्रदेशसभा सदस्यबाट पदमुक्त सिफारिश गरिसकेको छ। लगातारको वर्षापछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार काभ्रे, सिन्धुपाल्चोक र सुवारुको पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। बीपी राजमार्गको खुरकोट नेपाल थोक कठुञ्जे बेसी सड़क साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको चोखा छहरी सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। उता इलामको राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै अरण्यको राजमार्ग सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिकाको कोदारीमा पहिरो, लिपिङमा सड़क भाँसिँदा सड़क पूर्ण रूपमा बन्द छ। रसुवाको त्रिशुली मैलुङ स्याप्रो बेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। साथै गोसाईकुण्ड गाउँपालिका 2 स्याउ पार्किङमा बिहिबार अपरान्न पहिरो खसेपछि पासाङ लामो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको बेसी शहर मनाङ सड़क अन्तर्गत मर्स्याङदी 4 राम बजारमा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी रोल्पा र पाल्पाका 2 प्रमुख सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। रोल्पाको

0: तराई भागका केही ठाउँ तथा मध्य प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। नेपाली काँग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले 15 केन्द्रीय महाधिवेशन तयारी समितिका नाममा विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागी नहुन आग्रह गर्नुभएको छ। विशेष महाधिवेशनबाट आएको कार्य समितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया शुरू हुने भन्दै उहाँले महाधिवेशनमा सहभागी नहुन भन्नुभएको हो। काँग्रेसले आउने असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। पूर्व महामन्त्री कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउबा सहित संस्थापन इतर पक्षको नेतृत्व गर्दै आउनु भएको छ। देउबा पक्षले हिजो सर्वोच्च अदालतमा 15 महाधिवेशन रोक्न माग गर्दै रिट पनि दिएको दर्ता भएको छैन। पार्टी आधिकारिकता विवाद सर्वोच्चले पुनरावलोकन अनुमति निसा दिएकोले यस्तो अवस्थामा महाधिवेशन गर्न नहुने भन्दै देउबा पक्ष सर्वोच्च गएको थियो। पूर्व मन्त्री दीपक खड्का रिट लिएर सर्वोच्च पुग्नु भएको थियो भने सर्वोच्चले यो अध्ययनमै रहेको उल्लेख गरेको छ। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्न आग्रह गरेको छ।
1: नामावली अध्यावधिका लागि असोज 1 वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आवश्यक सूचना सहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न अनुरोध गर्नुभएको छ।
0: अहिलेसम्मका खबर यति नै।

नेपाली सिनेमा इन्डस्ट्रीका बारेमा जानकारीहरू दिने तपाईँहरूलाई अपडेट गराउने कार्यक्रम हो यो मुभी एन्ड मोर, जुन लिएर म हरेक हप्ता तपाईँहरू माझ आउने गर्दछु BFBS गोर्खा रेडियोमा। र आजको हाम्रो मुभी एन्ड मोर लिएर पनि म सङ्गीता श्रेष्ठ आइसकेको छु र आजको मेरो कलेक्सनले पनि तपाईँलाई नेपाली सिनेमासँग जोडेका धेरै जानकारीहरू गराउनेछ। कार्यक्रमको सुरुवात भइसकेको छ, गीत मैले तयार गरिसकेको छु तपाईँलाई सुनाउनलाई, यो अगाडि पनि सुनाइसकेको छु होइन, अरू गीत पनि सुनाउनलाई तयारी गरेको छु र यो गीत सुनाउँदैछु। गीत सुनोस् अनि यसपछि आजको मेरो कलेक्सनहरू म तपाईँहरू माझ राख्दै जानेछु।

हामीले केही दिन अगाडि कार्यक्रममा कुरा गऱ्यौँ कि कसरी आफ्नो करियरको सुरुवातमा चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाए कि नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समयमा एक किसिमले हराइरहेको हो कि होइन, उनले सोचे जस्तो सिनेमा नपाइरहेको हो कि नबनिरहेको हो कि नआइरहेको हो कि आए पनि नचलिरहेको हो कि भन्ने यस्तो कुराहरू चलेको थियो है। मैले तपाईँसँग सेयर गरेको थिएँ, त्यो सेयर किन पनि गरेको थिएँ भने लामो समयपछि बल्ल हामीले एउटा सिनेमामा देख्न पाउने भएका छौँ साम्राज्ञीलाई। त्यो पनि सिनेमाको नाम एक्का मिसी बादशाह भनेर राखिएको छ। यो सिनेमाको भर्खरै अनाउन्समेन्ट भएको थियो, जुन अनाउन्समेन्टको केही क्लिप्स केही फोटोहरू पनि तपाईँले देख्नुभयो होला होइन। यो सिनेमाको अनाउन्समेन्टमा पनि साम्राज्ञीलाई मात्रै हाइलाइट गरियो, उनलाई मात्रै प्रस्तुत गरियो, उनीसँग मात्रै कुराकानी गरियो। किन भन्दाखेरि उनको अपोजिटमा हुने जुन एक्टर छन् यो सिनेमाको लागि को होला भनेर अहिलेसम्म स्योर भएको छैन कि, भनौँ न फिक्स भएको छैन, कास्टिङ हुन सकिसकेको छैन यो सिनेमाको एक्टर। किनभने एक्का भनिएको छ, मिस्सी भनेको छ, बादशाह भनेको छ, तर के हो त फरक? एक्का मिस्सी बादशाह फरक फरक मान्छेहरू हुने हुन् कि एउटै हो कि के हो? अब धेरै कुराहरू क्लियर छैन। यसो हेर्दाखेरि ग्याम्लिङसँग रिलेटेड हो कि लभ स्टोरी हो कि एक्सन हो कि के हो, धेरै कुराहरू थाहा छैन। तर पनि यो सिनेमाबाट चाहिँ धेरै पछि हामीले साम्राज्ञीलाई देख्दैछौँ, त्यो त स्योर भयो। तर कुरा के हो भने यो सिनेमाको जुन बारेमा कुरा हुँदै गर्दाखेरि फर्स्टमा चाहिँ यो सिनेमामा एक्टरको रूपमा कास्ट चाहिँ अनमोल केसीलाई गर्ने कि भन्ने कुरा चलेको थियो, र अनमोल केसीलाई नै टार्गेट गरेर उनलाई नै यो सिनेमामा कास्ट गर्न पाए हुन्थ्यो भन्ने किसिमको कुराहरू चलेको थियो अरे टिमको होइन। त्यसपछि चाहिँ निर्माण पक्षले के गर्यो भने अनमोललाई चाहिँ अप्रोच पनि गर्यो, तर उनले मेबी यो सिनेमाको कथा या टिम या जे पनि हुनसक्छ, किनभने अनमोल केसीलाई कति बेला कुन विषय कुन कथा मनपर्छ उसले ओके भन्छ, र कुन बेला उसलाई मन पर्दैन अनि उनले नो भन्छ त्यो थाहा हुँदैन। सो हुनसक्छ विभिन्न कारण, उनको आफ्नै लजिक होला, आफ्नै कारण होला। अनमोल केसीले यो सिनेमालाई इन सर्ट नो भनिसकेपछि यति बेला अब साम्राज्ञीको अपोजिटमा यो सिनेमामा को हुने भन्ने कुरा चाहिँ क्लियर हुन सकेको छैन अहिलेसम्म। हुन त साम्राज्ञीले आफ्नो नेपाली सिनेमाको डेब्यू अनमोल केसीको साथ लिएरै गरेकी हुन्। उनको जुन ड्रिम्स सिनेमा थियो असाध्यै दियो, जोडीलाई मन पराइयो होइन, त्यो त्यसरी चाहिँ डेब्यू भएको थियो। तर अहिले यति बेला आएर कुरा गर्दाखेरि सायद साम्राज्ञीको कारणले उनले नो भनेको हो कि या कथाको कारणले नो भनेको, जे होस् उनले नो भन्यो सिनेमाको लागि। सो हामीले एक्का मिसी बादशाहमा साम्राज्ञीको साथमा अनमोल केसीलाई देख्ने छैनौँ। तर यति बेला यो सिनेमाको जुन टिम छ, यो टिमले चाहिँ यो सिनेमाको एउटा अर्को इम्पोर्टेन्ट जुन रोलहरू छ होइन, क्यारेक्टरहरू छ, क्रिश र अर्जुन, यो दुईवटा क्यारेक्टर चाहिँ सिनेमाको सिनेमाभित्रको क्यारेक्टरलाई चाहिँ कास्ट गर्नुको लागि चाहिँ यति बेला अडिसनको चाहिँ आह्वान गरेको छ यो टिमले। लगभग 25-35 वर्षको उमेरभित्रको आर्टिस्टहरू हुनुपर्छ भन्ने राखिएको छ एउटा फर्स्ट कन्डिसन होइन, फर्म फिलअप गर्नु पऱ्यो, त्यो पनि अनलाइनबाट गर्न पनि मिल्छ। अनि यो अनलाइनबाट अडिसन दिइसकेपछि होइन, अनि त्यसपछि जुन एक दिन बोलाइन्छ सबैजनालाई अडिसनको लागि, त्यहाँ को सिलेक्ट हुने त्यो भनी हेर्न बाँकी छ। सञ्जय राईले निर्देशन गर्न लागेको यो सिनेमा उनको डेब्यू फिल्म नै हो यो निर्देशनको रूपमा, निर्देशकको रूपमा, र प्रोडक्सन पनि उनको आफ्नै नै हो। सो नरेन्द्र मैनालीले यो सिनेमालाई खिच्ने तयारी गरिरहेको छ, जसलाई हामी एकदमै राम्रो छायाङ्करको रूपमा पनि चिन्दछौँ होइन। भनेपछि यो अघि मैले भने जस्तै एक्सन जनरल लभ स्टोरी मिस्टेरियस ग्याम्बलिङ के हो त, धेरै कुराहरू बाँकी छ। अहिले त धेरै कुराहरू भन्दैमा कास्टिङ नै पनि बाँकी छ, भर्खर त्यो अडिसनको कुरा आएछ। तर पनि मलाई लाग्यो हामीले मुभी एन्ड मोरमा चाहिँ कुनै पनि कुराहरूको अपडेट तपाईँलाई दिन्छौँ, सो यो अपडेट पनि दिनुपर्छ भने जस्तो लागेर मैले तपाईँसँग सेयर गरेँ। मुभी एन्ड मोरमा पनि म तपाईँलाई गीत सुनाउँछु। अब गीतपछि मसँग अरू पनि इन्फर्मेसन छ है नेपाली सिनेमाको बारेमा, जुन म तपाईँहरूसँग सेयर गर्दै जानेछु।

आउनुहोस् हामी कार्यक्रममा कुरा गरौँ एकपल्ट, आजको एपिसोडको लागि एकपल्ट जितु नेपालको, किनभने केही समय अगाडि हामीले जितु नेपालको एउटा अर्को कुरा गरेका थियौँ, हामी जित बहादुर भन्ने जुन उनको सिनेमा थियो त्यसको लागि, किनभने त्यो सिनेमाबाट धेरै अपेक्षा जित बहादुर स्वयं जितु नेपालले राखेका थिए, तर उनको सोच मिल्न सकेन, फिल्म फ्लप रह्यो। यो लगतै एउटा अर्को सिनेमा उनको आउन लागेको छ, यसको बारेमा पनि कुरा गर्नु मन लाग्यो मलाई। कार्की साइला भनेर नाम दिएको छ, असोजको 2 गते रिलिज हुने हो यो सिनेमा, होइन, किनभने संविधान दिवसलाई चाहिँ टार्गेट गरेर रिलिज गर्न लागेको छ यो सिनेमा। मैले भने नाम कार्की साइला भनेर, होइन, भन्न नपर्ला कार्की साइला सिनेमाभित्र को हुन्छ, अफकोर्स जितु नेपालले हुन्छ, होइन, डाउटै छैन। यो सिनेमाको टिजर बाहिर आएको छ अहिले, लगभग 1 मिनट 30-36 मिनट समथिङको टिजर छ यो, होइन, यो यो टिजरमा चाहिँ तपाईँले धेरै अचम्म फिल्मको कथा के होला त भनेर बुझ्न सक्नुहुन्छ, एकदमै सजिलैसँग बुझ्न सक्नुहुन्छ। हामीले मुन्द्रे भनेर चिनेका हौँ जितु नेपाललाई, तर यो बिचमा उनले आफूले आफूलाई धेरै बनाउन खोजे, ज्वाइँ बनाउन खोजे, होइन, तपाईँलाई याद नै होला। त्यस्तै गरिकन आम जित बहादुर भनेर जित बहादुरको रूपमा पनि आफूलाई चिनाउन खोजे, तर अहिलेसम्म उनले त्यो सोचेको सोच त्यस्तो धेरै काम त्यो कुराहरूले गरेको छ जस्तो देखिँदैन। तर यो सिनेमाको कुरा गर्ने हो भने जित बहादुर भनेका जितु नेपाललाई भरियाको रूपमा प्रस्तुत गरिएको छ, एउटा भरियाको कथा हो भनौँ, यो टिजर अनुसार त त्यही बुझिन्छ। एउटा भरिया जो चाहिँ अविवाहित छन्, होइन, अविवाहित भएकै कारणले गर्दाखेरि गाउँको मानिसहरूले चाहिँ उसलाई ल त बिहा गरिदेखा त भन्ने किसिमको चाहिँ एउटा च्यालेन्ज पनि गर्छ, अनि त्यो देखेर चाहिँ उनले ल यो म यो एक हप्ताको भित्र बिहा गरिदेऊँछु म भन्ने किसिमको चाहिँ उनले आफैले पनि अनाउन्स गर्छन्, र सायद त्यो एक हप्ताभित्र उनले जुन बिहा गरिदेऊँछु भन्ने जुन एउटा उनले अनाउन्स गरे त्यसलाई पुरा गर्नुको लागि जति अप एन्ड डाउन्स उनले फेस गर्नुपर्छ त्यो नै कथाको मूल चाहिँ मन्त्र हो भनौँ या कथा हो भनौँ, होइन, त्यो चाहिँ हो कार्की साइलाको कथा, जुन सिनेमामा हामीले मुख्य भूमिकामा चाहिँ देख्नेछौँ जितु नेपाललाई, होइन। राजेन्द्र बस्नेतले निर्देशन गर्नुभएको छ यो सिनेमालाई, जसमा हामीले जितु नेपाल मात्रै होइन प्रियना आचार्यलाई देख्नेछौँ, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, होइन, त्यस्तै गरी मनिल तामाङ, यस्ता थुप्रै कलाकारहरू छन् सिनेमाको। र जितु नेपाललाई मन पराउने उनका फ्यानहरूको लागि एउटा अर्को नयाँ विषय, अलिकति फरक भनौँ न, सधैँ देखिरहने भन्दा अलिकति फरक किसिमको विषयलाई लिएर आउने जमर्को गरेका हुन् राजेन्द्र बस्नेतले भने, हामी आशा गरौँ योभन्दा अगाडिको सिनेमा या त्योभन्दा अगाडिको सिनेमा पनि सोचेको जस्तो नभए पनि जितु नेपालको केसमा कार्की साइलाले चाहिँ एउटा रेकर्ड अवश्य राख्नेछ।

0: बीएसई गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio। Movie and more।
4: कहिलेकाहीँ साथसाथ रिलिज भएको सिनेमा या त्योभन्दा अगाडि पछाडि रिलिज भए पनि होइन, अलिअलि त्यस्तै छनक आउने कथाहरू भए पनि, गाउँघरकै कुराहरू भए पनि, कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने लकीली कुनै एउटा सिनेमा, जुन सिनेमाले चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाउँछन् भने कुनैले पाउनै सक्दैन होइन। यति बेला कुरा गर्न मन लाग्यो मलाई श्रावणको 1 गतिबाट रिलिजमा आएको सिनेमा गौतलीले, जुन घरेलु बक्स अफिसमा कमाई गरेको छ, लघु लघु 30 करोड पनि क्रस भइसकेको अवस्थामा गौतलीले जुन रेकर्ड राखेको छ होइन, त्यो रेकर्डहरू हेर्दाखेरि बाँकीको सिनेमाहरू जुन साथसाथ रिलिज भयो, अगाडि पछाडि रिलिज भयो, चाहे त्यो हलीको कुरा गरौँ या कमला मिसको कुरा गरौँ। कमला मिसको बारेमा त अझै कुरा गर्नु पर्दाखेरि मैले बिचमा तपाईँलाई बताएको पनि थिएँ कि लामो समयको अन्तरालपछि वरिष्ठ कलाकार निशाज्यूले चाहिँ निर्देशन गर्नुभएको सिनेमा थियो यो कमला मिस, जसमा चाहिँ एकजना मास्टरनीको एउटा टिचरको जीवनमा आउने कुरालाई त उतारिएको थियो। यो सिनेमाको चाहिँ प्रिमियरको बेलादेखि नै कुराहरू कस्तो चलेको थियो भने निरसाज्यूले चाहिँ दुःख मन पनि गर्नुभयो अरे, अरू बेला प्रिमियरहरू हुँदा, कुनै पनि सिनेमाको प्रिमियर हुँदाखेरि भरपूर कलाकारहरूको उपस्थिति हुन्छ, रिलेसन मेन्टेन गर्नुको लागि हुन्छ होइन, मिडियाको अगाडि प्रेजेन्ट हुनुको लागि हुन्छ, धेरै कुराहरूको लागि चाहिँ कलाकारहरूको चाहिँ उपस्थिति हुन्छ। तर मैले आफूले जसले यत्तिका वर्ष सिनेमा इन्डस्ट्रीलाई दिएँ, मैले बनाएको यो सिनेमालाई मैले प्रिमियर गर्दा, मैले इन्भिटेसन पठाउँदा पनि कुनै पनि त्यस्तो सोचेसो धेरै कलाकारहरू आएनन् भनेर पनि उहाँले चित्त दुखाउनु भएको थियो। तर यति बेला सार्वजनिक भइसकेको छ सिनेमाहरूको, जुन चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने गर्छन् होइन, कुन कुन सिनेमाले कतिको पैसा कमायो के गर्यो भन्ने किसिमको कुराहरू पनि चल्छ। यो कुरामा पनि नो डाउट गौथली सबैभन्दा अगाडि छ। सो त्यो अवस्थामा चाहिँ गौथली नेपाली सिनेमाको अहिलेसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने दोस्रो सिनेमा पनि बन्न पुग्यो, किनभने अहिलेसम्मको रेकर्डमा चाहिँ सेकेन्ड पोजिसन हेर्ने हो भने चाहिँ कबड्डी 4 21.40 करोड कमाई गरेको थियो होइन, तर गौथलीले त्यो रेकर्ड पनि ब्रेक गर्यो र गौथलीको कमाई त्योभन्दा अगाडि पुग्यो, जुन रह्यो 23 करोड लगभग, त्यो पनि प्लस भनिसकेपछि त अबको अवस्थामा चाहिँ सेकेन्ड सिनेमा चाहिँ बन्यो इतिहासको अहिलेसम्म राम्रो कमाई गर्नेमा। अब योभन्दा अगाडि चाहिँ फर्स्टको कुरा गर्ने भन्दा भन्नै पर्दैन, पूर्णबहादुरको सारङ्गी नै रहेको छ होइन, र पूर्णबहादुरको सारङ्गीको कमाई हेर्ने हो भने 46 करोड प्लस छ होइन, 46,87,41,000। अब गौथलीले फर्स्ट हुनुको लागि त यो रेकर्ड पनि ब्रेक गर्नुपर्छ, तर यु नेभर नो, किनभने गौथलीलाई अहिले पनि त्यत्तिकै भिडका भिड दर्शकहरूले साथ दिइरहेको देखिन्छ। सो मैले भने यस्तो अवस्थामा सँगसँगैको सिनेमा हली, जसले अपेक्षा गरेको धेरै राम्रो हुनसक्छ मेरो सिनेमा भनेर जुन अपेक्षा गरेको थियो, त्यो अपेक्षा हलीले मिट गर्न सकेन। दुःखको साथ भन्नुपर्दाखेरि हलीले अहिलेसम्म गरेको कमाईमा जम्मा 21,77,060 रुपियाँ मात्रै छ ग्रस कमाईको कुरा गर्दैछु भने, नेपाली सिनेमाको इतिहासलाई 101 सिनेमा दिइसक्नुभएका वरिष्ठ कलाकार निर्देशक निर शाहज्यूले निर्देशन गर्नुभएको पछिल्लो सिनेमा कमला मिसले जम्मा 2,61,845 रुपियाँ मात्रै ग्रस कमाई गरेको छ। सो फाइनेन्सियली यो डिफ्रेन्सेस हामी देख्न सक्छौँ क्लियरली होइन, मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा, किनभने हामी सिनेमाको कुरा गर्छौँ, सिनेमाले भोगेका कुराहरू गर्छौँ यो कार्यक्रममा। सो यो इन्फर्मेसन पछि म तपाईँलाई फेरि अब गीत सुनाउँछु, गीतपछि मेरो अरू जानकारीहरू चाहिँ तपाईँहरूको लागि स्ट्यान्ड बाई छ है।

आफ्नो सिनेमालाई प्रमोसन गर्न, दर्शकहरूसम्म पुर्याउन, घर घरमा पुर्याउन, सबैलाई थाहा होस् भन्नको लागि विभिन्न किसिमको ट्रिकहरू चलाउनु पर्ने हुन्छ, ट्रिकहरू युज गर्नुपर्ने हुन्छ। जस्तो किसिमको ट्रिक्सहरू चलाउनुमा चाहिँ प्रियङ्का कार्की सबभन्दा अगाडि छ भन्दा फरक पर्दैन। यदि प्रोडक्सन उसको आफ्नै होइन, प्रोडक्ट उनको आफ्नै हो भने यसलाई एकदम बेस्ट वेमा सेल गर्नलाई के गर्न सक्छ भन्ने कुरा चाहिँ उसलाई एकदम राम्रोसँग नलेज छ, र उसले यो पुरा गर्नको लागि साम दाम दण्डभेद सबै युज गर्न सक्छन् भन्ने किसिमको कुरा चाहिँ हामीले बारम्बार सुन्ने गर्छौँ। जसको पछिल्लो इक्जाम्पल उनको आफ्नै सिनेमा मास्टरनीको जुन गीत एउटा आयो, त्यो गीतले एकछिनको लागि सारा नेपालीलाई नै सक बनायो, प्रियङ्का कार्कीले कसरी यस्तो गर्न सक्छ भनेर। तर भयो भयो, पछि सायद धेरै प्रेसर आइसकेपछि उनले यसलाई विथड्र पनि गर्नु पर्यो। स्टार्टिङ फेजमा त उनले होइन मलाई फरक पर्दैन किनभने यस्तै नै हो, होइन यो नयाँ कुरा होइन भन्ने किसिमको अडान लिन कोसिस गरेकी थिइन्। तर एउटा थेग्नै नसक्ने किसिमको प्रेसर आइसकेपछि चाहिँ यो भिडियोलाई चाहिँ नि विथड्र गर्नु पर्यो। यति बेला यही मास्टरनीको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले यो सिनेमा रिलिज र रिलिज भइसकेपछिको रेस्पोन्स के रेस्पोन्स पायो कस्तो भयो भनेर अहिले कुरा गर्न लागेको होइन, किनभने अहिले नै यो कुरा गरिहाल्न अलिक एकदमै हतार हुन्छ त्यो बारेमा होइन। मलाई के कुरा गर्नु मन लाग्यो भने यो सिनेमाको प्रमोसनकै पिरियडमा, रिलिज गर्नुभन्दा अगाडि प्रमोसनकै पिरियडमा चाहिँ यो सिनेमा चाहिँ हेरे, यो सिनेमा चाहिँ हेर्ने दर्शकहरूले स्कुटर पनि पाउने है, इभी स्कुटर पनि हामी गिफ्ट गर्दैछौँ है, त्यो 2 लाखभन्दा पनि माथि पर्ने स्कुटर पनि हामी चाहिँ दिँदैछौँ है भनेर समेत पनि सिनेमाको प्रमोसन गरियो। विभिन्न किसिमको प्रमोसनहरू हुन्छन् जसमध्येको यो एउटा प्रमोसन रह्यो मास्टरनीकै नाममा। तर त्योभन्दा अगाडि मलाई के कुरा गर्नु मन लाग्यो फेरि पनि भने, जब यो सिनेमाको यो गीत मास्टरनीको जुन गीत आइसक्यो असाध्यै आलोचना भयो, त्यो आलोचनाले कुनै बेला एकअर्काको एकदम जिग्री बेस्ट फ्रेन्ड भनेर एकअर्कालाई त्यसरी चिनिने, एकअर्कालाई मार्केटिङ गर्नलाई हेल्प गर्ने जुन एउटा टिमको रूपमा चाहिँ चिनिएको थियो प्रियङ्का कार्की र दुर्गेश थापाको, दुवैजनाको बिचमा पनि चाहिँ मिसअन्डरस्ट्यान्डिङ भएको छ, दुवैजना एकअर्कासँग अलिकति तर्केर हिँड्न थालेको छ, एकअर्कासँग त्यति राम्रो फ्रेन्डसिप अब छैन अरे भन्ने किसिमको कुराहरू पनि चल्न थालेको छ। त्यो किन त भन्दाखेरि, किन त त्यसपछि दुर्गेशले मास्टरनीको प्रमोसनमा हेल्प गरिरहेको छैन त, के भयो दुईजनाको बिचमा त्यो लेभलको फ्रेन्डसिप किन रहेन भन्ने कुराहरू पनि चलिरहेको छ। अनि दुर्गेशले पनि क्लियर छ के गरेका छन् भने, अब सबै काम कुरामा एकअर्का साथ नै हुन्छ भन्ने हुँदैन, आफ्नो आफ्नो कामहरू पनि हुन्छन् होइन, गर्न सक्ने कामहरू हामीले गरेका पनि छौँ भन्ने किसिमको नै कुराहरू चलिरहेको छ। कहिलेकाहीँ सिनेमा चलाउनको लागि रियल लाइफमै पनि सिनेमामा भएका कलाकारहरूको बिचमा चाहिँ अफेयर भयो भनेर पनि त्यो प्लान गरेर पनि हल्ला गराइन्छ भने, कहिलेकाहीँ दुईजनाको बिचमा झगडा भयो, कुटाकुट भयो भनेर पनि गराइन्छ, धेरै कुराहरू हुन्छ। जस्तो सुकै अवस्थामा पनि दर्शकहरूको नजर चाहिँ त्यो सिनेमाको टाइटल कहिले रिलिज हुँदैछ भन्नेमा आओस् भन्ने चाहिँ हुन्छ मेन उद्देश्य चाहिँ। एनिवेज, मास्टरनीको बारेमा, सिनेमाको बारेमा, के कस्तो रेस्पोन्सको बारेमा कुरा गर्न धेरै बाँकी नै छ अहिले होइन, अहिलेलाई पनि मैले तपाईँलाई यो जानकारी गराएँ मुभी एन्ड मोरमा, किनभने हामी सिनेमाकै धेरै कुरा गर्छौँ, सिनेमासँग सम्बन्धित व्यक्तिहरूको कुरा गर्छौँ भने यो पछि म तपाईँसँग अफकोर्स कुराहरू अझै पनि गर्नेछु नेपाली सिनेमाको बारेमा।

0: ಎಕ್ಸ್ಪ್ರೆಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: Movie.

मुभी इन मोरमा हामी फेरि पनि कुरा गरौँ, तर यति बेला भने कुरा हामी नेपाली सिनेमाको होइन, विदेशी आई मिन भारतीय चलचित्रको कुरा गर्न लागिरहेका छौँ। तर त्यो सिनेमाको कुरा किन गर्दैछौँ त्यो पनि म तपाईँलाई बताउनेछु। तर त्योभन्दा पहिले बताऊँ कि यो सिनेमाको रोल आवारापन टू जसमा चाहिँ लिड एक्टरको रूपमा इमरान हाशमीलाई कास्ट गरिएको छ। इमरान हाशमी बलिउडका चिने जानेका कलाकार हुन् होइन, एक्टर हुन्, नायक हुन्। र उनलाई यो सिनेमामा कास्ट गरियो किन भन्दाखेरि, योभन्दा अगाडि पनि यो पार्ट टू भयो आवारापन टू, तर योभन्दा अगाडि पार्ट वानमा पनि उनैलाई कास्ट गरिएको थियो। र त्यो बेला रुचाइएको थियो त्यो सिनेमाको कथा, प्रस्तुति, सबै कुरा सायद त्यसैले पनि अब आएर यो 26 जुन यो सिनेमा बन्यो र यसलाई रिलिज गर्यो। यो रिलिजमा जुन किसिमको दर्शकहरूको भिड देखिएको छ ओपनिङदेखि नै म कुरा गर्दैछु, त्यो देखेर कहिलेकाहीँ हामी सोच्न बाध्य हुन्छौँ कि यो सिनेमा भन्ने चिज जुनसुकै भाषाको भए पनि कति बेला कुन सिनेमा कसरी चल्छ, कहाँ चल्छ र के भएर चल्छ, यो मैले किन पनि बने भने इमरान हाशमीको कुरा गर्ने भने लगभग पछिल्लो 8-9-10 वर्षदेखि उनको कुनै पनि सिनेमाले त्यस्तो राम्रो बिजनेस गर्न सकेको छैन। एक किसिमले भन्नेहरूले इमरान हाशमी अब इतिहास भन्ने छन्, हरायो, हराएर गए, अब आउन सक्दैन भन्ने किसिमको कुराहरू धेरै चल्यो। सायद कतै कतै इमरान हाशमी आफैलाई पनि मैले जति गर्न सकेँ गरेँ, अब योभन्दा अगाडि केही पनि हुँदैन होला भन्ने पनि सोचहरू पनि आयो होला उनको मनमा पनि, किनभने उनको पछिल्लो समयको जुनसुकै सिनेमा पनि रिलिज हुने तर कति बेला आयो कति बेला गयो थाहा छैन, त्यो अवस्था चलिरहेको थियो। अचानक आएर आवारापन टूको जुन रिलिजमा दर्शकहरूको भिड देखियो, यसको ओपनिङ देखियो, यो सिनेमाको टिकट पाउनलाई गरेको सङ्घर्ष देखियो दर्शकहरूको, सबै चकित परेका छन्। आखिर किन, के कारणले? सो भन्न सकिँदैन कि कुन सिनेमा कति बेला चल्छ कति बेला चल्दैन थाहा हुँदैन। यति बेला भन्यो भने आवारापन टूले यो सिनेमाको पहिलो सिक्वेल जुन थियो त्यसैलाई पनि च्यालेन्ज गरेको छ। त्यो सिनेमाले भन्दा असाध्यै ठुलो ओपनिङबाट चाहिँ यो सिनेमाको सुरुवात भएको छ। पहिलो दिनमा नै आवारापन टूको कुरा गर्ने भने पहिलो दिनमा नै यो सिनेमाले भारतीय रुपियाँको कुरा गर्ने 10-12 करोडको ओपनिङ गरेको छ। योभन्दा अगाडि पनि उनलाई शिवम पण्डित भनेर चिनिएको थियो, आवारापन टूमा पनि शिवम पण्डितको भूमिकामा देखिएका छन् इमरान हाशमी, जसमा उनी बाहेक पनि अन्य कलाकारहरूमा सबाना हाजमी, दिशा पटानी, विजेन्द कोले होइन, सुविन्दर विकी जस्ता कलाकारहरू रहेका छन्। सिनेमा हेरेर खै किन हो दर्शकहरूले असाध्यै रिलेट गरेका छन्, असाध्यै मन पराएका छन्। आई थिङ्क 10 वर्षसम्म एक किसिमले सुनसान, एक किसिमले ग्याप, साइलेन्ट टाइपको लाइफ बिताइरहेका इमरान हाशमी अचानक यति बेला चर्चामा आएका छन्। हुन त जुनसुकै फिल्ममा पनि दर्शकको अनि त्यसपछि क्रिटिक्सको ओपिनियन त फरक हुन्छ, यो सिनेमाले पनि मिक्स्ड फिडब्याक पाइरहेको चाहिँ छ। तर पनि सिनेमा हेर्नको लागि हुल्काहुल बाँधेर आउने दर्शकहरू, टिकट काट्नलाई तछाड मछाड गर्ने दर्शकहरूको कमी चाहिँ भेटिएन, यो आफैमा एउटा आश्चर्य हो। इमरान हाशमी आफैले पनि सोचेका थिएनन् होला कि अचानक आएर मेरो सिनेमालाई यो लेभलको चाहिँ रेस्पोन्स पाउनेछ भनेर। भनिन्छ नि हरेकको दिन आउँछ, केही समयपछि नसोचेको चिजहरू हुन्छ भनेर भनिन्छ, सायद त्यही होला। तर जे होस् यति बेला सायद लामो सास फेरेका छन् इमरान हाशमीले, 10 वर्ष भनेको सानो समय होइन। सो लगभग 10 वर्षको अन्तरालपछि यो फिडब्याक, यो माया पाउँदाखेरि अफकोर्स इमरान हाशमी पनि निकै खुसी होलान्, र उनको यो सफलता अझै कति अगाडिसम्म जानेछ त्यो पनि हेर्न बाँकी नै छ। मैले तपाईँलाई इन्फर्म गरेँ मुभी एन्ड मोरमा, किनकि मुभी एन्ड मोरमा हामी सिनेमासँग जोडिएका कुराकानी गर्ने गर्छौँ।

सुन्दै हुनुहुन्छ यति बेला मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ, तपाईँहरूसँग कुराकानी गर्दैछु होइन, किनकि हामी यो कार्यक्रममा कुराकानी गर्छौँ, गीतहरू सुनाउँछौँ, रमाइलो पनि गर्छौँ। आजको मुभी एन्ड मोरको लागि मैले जे जति कलेक्सनहरू लिएर आएको थिएँ तपाईँहरू माझ राखेँ, तपाईँहरूलाई सुनाएँ, अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ र जाँदा जाँदै म तपाईँहरूलाई एउटा अर्को गीत सुनाउँछु। यो गीत सुन्नुहोस् अनि प्लिज सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। नमस्ते।

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bun host.
2: Play BFPS.
0: You. BFPS Gorkha Radio.
1: Gorkha Radio.
3: गरिरहेका अधिवेशनहरूमा सहभागी नहुन नेता कार्यकर्तालाई अपील गरेको छ। नेता डाक्टर शशांक कोइरालाले हिजो विज्ञप्ति निकालेर यस्तो अपील गर्नुभएको हो। संस्था पनि इतर पक्षका नेताहरूको छलफलपछि डाक्टर कोइरालाले निकालेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको उल्लेख छ। सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन अघि बढाए पार्टीका सबै तहमा संरचनागत विभाजन शुरू हुने चेतावनी देउबा पक्षले दिएको छ। देउबा पक्षले अहिले कांग्रेसलाई सुदृढ सबल र गतिशील बनाउन सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको जनाएको छ। देउबा पक्षले विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा अधिवेशनलाई अवैधानिक र विभाजनकारी भन्दै त्यसमा सहभागी नहुन पार्टीका सबै तहका समिति पदाधिकारी सदस्य तथा क्रियाशील सदस्यलाई अपील गरेको छ। बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको मात्रै समितिले 12 घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले फेसबुक मार्फत स्पष्टीकरणबारे जानकारी दिनुभएको हो। स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले यसअघि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय बिनै आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै पार्टी सदस्यता निलम्बन र प्रदेशसभा सदस्य बाट पदमुक्त गर्न सिफारिस गरिसकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालित छात्रावासहरूलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन 21 बुधे निर्देशन जारी गरेको छ।
4: पछिल्लो समय होस्टलहरूमा न्यूनतम पूर्वाधारको अभाव, अमानवीय व्यवहार, अस्वस्थकर खाना र सुरक्षाको कमजोरीबारे उजुरी बढ्न थालेको भन्दै प्रशासनले सूचना निकालेर 21 बुँदे निर्देशन जारी गरेको हो। सूचना अनुसार अब सबै होस्टल सञ्चालकले तोकिएका मापदण्ड एक महिनाभित्र पूर्ण रूपमा लागू गरिसक्नुपर्नेछ। होस्टलमा बस्ने विद्यार्थी तथा व्यक्तिहरूसँग मानवीय व्यवहार गर्नुपर्ने, उचित भौतिक पूर्वाधार हुनुपर्ने र सुरक्षा व्यवस्था मजबुत बनाउनु पर्ने भएको छ। खास गरी होस्टल भित्रै झडप भएर विद्यार्थीको मृत्यु समेत भएको र लागू औषधको दुर्व्यसन बढेको पाइएपछि प्रशासनले आन्तरिक सुरक्षा र अनुशासनमा विशेष जोड दिएको छ। नयाँ नियम अनुसार होस्टलहरूमा 24 घण्टा जिम्मेवार वार्डन र सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। कोठा र शौचालय जस्ता संवेदनशील ठाउँ बाहेक अन्य सार्वजनिक स्थलमा सीसीटीभी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै होस्टलमा बस्नेहरूको आवधिक

0: सरसफाईमा विशेष ध्यान दिन पनि प्रशासनले सचेत गराएको छ। आकस्मिक अवस्थाका लागि होस्टलमा अग्नि नियन्त्रक उपकरण र प्राथमिक उपचारको सामग्री अनिवार्य राखिनु पर्नेछ। महिला र पुरुष दुवैका लागि सञ्चालित होस्टल भएमा कार्यालय र आवास भवनको व्यवस्था छुट्टा छुट्टै हुनुपर्नेछ। साथै सञ्चालक र विद्यार्थी बीच अनिवार्य सम्झौता हुनुपर्ने र घर भाडामा लिएर होस्टल चलाएको भए घरधनीसँग पनि अनिवार्य सम्झौता गर्नुपर्ने नियम बनाइएको छ।
1: अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपाल ए ले आज बंगलादेश हाई पर्फमेन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ। डार्विनको मारारा ओभलमा खेल नेपाली समयको दिउँसो 2:15 सुरु हुनेछ। नेपालले यसअघि गत वर्षको टप एन टी ट्वेन्टीमा पनि बंगलादेश ए विरूद्ध खेलेको थियो। खेलमा नेपाल 29 रनले पराजित भएको थियो। प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा 6 खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहेको छ।

0: एनबीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो यो। श्रोताहरू, एक घन्टासम्म रहनेछौँ तपाईँ हामीसँगै भनौँ। र आजको नारीमा, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना पनि आइपुग्नु भएको छ स्टुडियोमा। र उहाँसँगको हाम्रो एक घन्टाको भन्नाले लगभग एक घन्टाको बसाइ रहनेछ श्रोताहरू। र आजको नारीमा आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजाल हुनुहुन्छ श्रोताहरू। उहाँ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ र पास्ट लाइफ थेरापिस्ट पनि हुनुहुन्छ र उहाँ ट्यारोट कार्ड रिडर पनि हुनुहुन्छ। आज हामी यी सबै विषयहरूमा चाहिँ भनौँ न यी विषयहरू वरिपरि नै बसेर कुराकानी गर्नेछौँ उहाँसँग। र आज हाम्रो सौभाग्य हो, आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजालजी हुनुहुन्छ। सबै कुराहरूको भरसक हामी जानकारी लिनेछौँ आज श्रोताहरू। र उहाँ एउटा समाजसेवी हुनुहुन्छ, यी सबै कार्यहरूबाट उहाँले विशेष गरेर समाजमा एउटा ठुलो सेवा गरिराख्नु भएको छ भनौँ। र आउनुहोस् अब हामी अबेर नगरौँ हाम्रो हिलर लीला रिजाललाई स्वागत गरिहालौँ। नमस्ते लीलाजी।
1: नमस्ते म्याम। पहिले पनि हजुरले बोलाउनु भएको छ यो स्टुडियोमा, त म पहिले पनि आइसकेको छु। थ्याङ्क यू सो मच सेकेन्ड टाइम पनि हजुरले बोलाइदिएर दर्शकहरूको माझमा मेरो स्वरहरू, मेरो सबै कुराहरू राख्न पाएकोमा हजुरलाई थ्याङ्क यू सो मच।
0: हजुर, हामी पनि तपाईँलाई दोस्रो चोटि यो स्टुडियोमा पाउँदाखेरि साह्रै नै खुसी छौँ होइन। र यस्ता कुराहरूको ज्ञान हामी सबैलाई जरुरी छ भनौँ होइन।
1: हजुर,
0: र तपाईँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, थुप्रै थुप्रै कामहरू गर्नुहुन्छ, हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ होइन। यो विशेष गरेर यो क्षेत्रमा चाहिँ तपाईँ कति वर्षदेखि हुनुहुन्छ साँच्ची?
1: म यो क्षेत्रमा टोटली अब लागि नै परेको चाहिँ अब 7 इयर्स लागिसक्यो। योभन्दा अगाडि चाहिँ म यत्तिकै आफूले आफ्नै घरको बच्चाहरूलाई, मेरो फ्यामिली परिवारलाई, अरू अरूलाई चाहिँ गर्थेँ। आफूलाई

0: पनि गर्थेँ, तर अब जसरी मेरो अफिस खोलेर म जब गर्न स्टार्ट गरेँ त्यो चाहिँ अब ठ्याक्क हजुरको चाहिँ 6 इयर कम्प्लिट भएर 7 लाग्दैछ।
1: जे होस् 6-7 वर्षको तपाईँको यात्रा भएछ यो क्षेत्रमा होइन
0: हजुर।
1: अनि सुरुमा चाहिँ यो स्पिरिचुअल हिलिङमा होइन कसरी आउनुभयो, एउटा संयोग भयो कि यसमा इच्छाइ थियो कि एउटा होइन यसपछि कुनै स्टोरी केही छ?
0: यसमा चाहिँ एकदमै राम्रो स्टोरी नै छ भन्नु पर्यो हजुर। जहाँ जाँदा पनि जे गर्दा पनि जुन काम गर्दा पनि सक्सेस नहुने, अनि जसो गर्दा पनि आफ्नो मनमा चाहिँ सेटिस्फाई चाहिँ कहिले पनि नहुने, यही कुरामा अरू मान्छे चाहिँ खुसी हुन सक्ने तर त्यही कुरामा म चाहिँ खुसी हुनै नसक्ने, भनेपछि पक्कै पनि मेरो डेस्टिनी चाहिँ अलगै छ भन्ने मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो। अनि मनैदेखि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ कसो गर्दा चाहिँ हिल गर्न सक्छु, यो व्यक्तिलाई वास्तवमा के चाहिएको छ भने जस्तो मलाई फिल हुन्थ्यो। र मान्छेको पछाडिको जुन दुःख हुन्छ नि, छोपेर सबै आएको हुन्छौँ, हामी पनि छोप्छौँ, मान्छेहरूले बाहिर सबैले देखाउने एउटा चेहरा हुन्छ, भित्रको अर्कै हुन्छ। मान्छेको भित्रको जुन एकदमै उनीहरूलाई पीडा भएको, दुःख भएको, कष्ट भएको चाहिँ म परैबाट कसरी कसरी फिल गरिसक्थेँ कि ओहो यसलाई चाहिँ मायाको जरुरी रहेछ, यसलाई किन फ्यामिलीले एक्लो बनाएछन्, यसलाई किन कसैले केयर नगरेको, यसलाई अलिकति माया दियो भने यसलाई यस्तो हुन्छ, यसलाई चाहिँ यसको प्रब्लम छ, यसलाई पैसाको प्रब्लम, धेरै कुराहरू चाहिँ मैले मान्छेलाई भेटेर एकछिन कुरा गर्दै बुझिसक्थेँ कि उसको भित्रको भाव चाहिँ। त्यो भएर मलाई त्यो भयो, फेरि हजुरको सबै कुरासँग चाहिँ मलाई एकदमै अट्याच के, लाइक जङ्गल भयो, वन भयो, रुख बिरुवा सबै, हजुरको नेचर, प्रकृति, हामीले पालेको जनावरहरू सबै के, बाहिर कुकुरहरू बाटोमा कसैले अब गाडीले किच्याइदिएको छ, बाइकले किचेको छ, या उसलाई यसै पनि लुतो आएको छ, घाउ भएको छ, खटिरा भएको छ, लन्ठाङ लन्ठाङ दौडिरहेको छ, म त्यस्तो देख्दाखेरि बसेर यसलाई हिल गरिदिन पाएदेखि यसलाई बिचरा अलिकति राम्रो गर, सबैप्रति चाहिँ मलाई चाहिँ एकदमै करुणा भाव आउने, कसै को पनि दुःख चाहिँ देख्न नसक्ने। अब यो म यता साइडमा लागेर कुनै पनि बिजनेस व्यापार गरेर मेरो लाइफलाई अगाडि बढाउनु भन्दा म चाहिँ किन समाजसेवा नगर्ने, एउटा कुनै कुरालाई म चाहिँ लिएर अगाडि बढेर मान्छेलाई हिल गर्न थालेँ भने म सबै कुराहरू गर्न सक्छु भन्ने एउटा मलाई पहिल्यैदेखि नै एउटा ट्रस्ट थियो, बिलिभ थियो। अनि यस्तै यस्तै घटनामा चाहिँ एकजना कस्तो भने पढे लेखेको हुनुहुन्थ्यो, उहाँ चाहिँ डक्टरै हो, डेन्टिस्ट, अनि मेरो हस्बेन्डको साथी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले एउटा मिठाई सपमा भेट्यौँ। भेटिसकेपछि उहाँलाई देखेँ, उहाँले यस्तो यस्तो उडेका कुराहरू गर्नुभयो, अनि मेरो हस्बेन्डलाई सोधेँ, अनि मेरो हस्बेन्डले चाहिँ त्यस्तो यो चाहिँ अलिकति उडेको जस्तो दिमाग भइसकेको छ, यो चाहिँ अलिक बकवास कुराहरू गर्छ, यस्तो त्यस्तो धेरै तिमी नबोल भन्नुभयो। तर मेरो हस्बेन्डले भने पनि ओहो तिमीलाई यो कुरा बुझिरहेको छैनौ, म उसको फिलिङ्स बुझाएको छु, म यस्तै मान्छेलाई चाहिँ टार्गेट गरिरहेको छु, यस्तै टाइपको व्यक्तिलाई चाहिँ मलाई निको बनाउन मन छ, यस्तो व्यक्तिको चाहिँ मनको भावनाहरू बुझ्न मन छ, यसलाई केही न केही भएर नै लाइफमा यस्तो टाइपको यसको चाहिँ बिहेभियर भइरहेछ, यसलाई चाहिँ यस्तो प्रब्लम आइरहेछ, यो चाहिँ बिमारी जस्तो मान्छेहरूले देखिरहेछन्, अलिकति यसलाई चाहिँ मेन्टली डिस्टर्ब छ, यो के कारणले हो। म चाहिँ अब गहिराईमा गएर एकछिन उसँग बोल्न खोजेँ, 10 मिनट जस्तो बोल्ने क्रममा उसले धेरै कुराहरू हुने नहुने, लाइक हुन्छ नि हजुरको माइन्डले चाहिँ एउटा कुरा सोचिरहेछ, भनिरहेछ अर्को, त्यो एउटा अब हजुरलाई कसरी भन्ने, एउटा लाइक सपनामा बोलिरहे जस्तो टाइपको के, मेरो हिजो ठुलो बुवाको डेथ भयो, म सडनली अनि गाडीले हानिदियो, आजभोलि यस्तो छ, मेरो यस्तो भइरहेछ, म यो म त्यो, अब उसले त्यो चाहिने भन्दा नि नचाहिने बकवासहरू, अनि मेरो हस्बेन्डले तिमी उसको कुरा नसुन, अब उसले चाहिँ मुखले एउटा कुरा भनिरहेको थियो, म उसको कुरा त्यो सुन्नुभन्दा नि पछाडि बियोन्ड सिन चाहिँ म चाहिँ उसलाई हेरिरहेको थिएँ कि उसको सबै प्रब्लमहरू चाहिँ म देखि नै रहेको थिएँ कि उसलाई के भइरहेको थियो भने त्यहाँनिर कसैले चाहिँ पास्टमा मेबी हुनसक्छ 10 इयर्स 15 इयर्स या त चाइल्डहुड ट्रमा पनि हुनसक्छ, उसलाई चाहिँ एकदमै केयर नगरेको, कसैले उसलाई चाहिँ बिट्रेयल धोकाहरू दिएको, माया धेरै उसले खोज्दा खोज्दै माया चाहिँ उसले नपाएको, इमोसनली चाहिँ ऊ एकदमै टुटेको, उसलाई चाहिँ मान्छेहरूले इमोसनली ब्रेक गरेको, मैले चाहिँ उसको भित्रको भावना बुझेँ। बुझिसकेपछि ओहो यो मान्छे मेरो लाइफमा आयो भनेर मैले यसलाई हिल गरेँ भने म यसलाई हिल गर्न सक्छु भन्ने चाहिँ मैले त्यसलाई देखेर एकदमै फिल भयो म पनि फर्केर आएँ. आएपछि ओहो हुँदैन मलाई त यो रेकी यस्तो मलाई अलिअलि पहिले नै आउँथ्यो. म मान्छेहरूलाई यसो टच गरेर अलिकति हिल गरिदिन सक्ने, मसँग मान्छेहरू बस्यो भने मेरो कुराहरू मेरो औरामा आएर मान्छेहरूलाई राम्रो फिल भयो, कस्तो टेन्सन ल्याएको थिएँ तिमीसँग आएपछि कस्तो हल्का फिल भयो, यस्तो चाहिँ मसँग सबैले पहिलेदेखि नै भन्थ्यो. झन् त्यो पछि मलाई यति धेरै यतैतिर मात्रै यतैतिर मात्रै मेरो चाहिँ माइन्डले चाहिँ डोर्याउन थाल्यो. त्यसपछि म रेकीको फर्स्ट डिग्री लिन गएँ. त्यो पछि मलाई कहिले सकिन्छ र सेकेन्ड डिग्री लिउँ जस्तो भयो. त्यसपछि मैले सेकेन्ड डिग्री मास्टर डिग्री गर्दै गर्दै म अर्को पनि म केही सिक्छु भने थेरापी पनि थेरापी हजुरको यो सिङ्गिङ बलबाट पनि धेरै कुराहरू बिमारीहरू ठिक गर्न सक्छ. यसले चाहिँ हजुरको चाहिँ कसैलाई कानहरू कराउने, कसैको चाहिँ क्राउन चक्रहरू बन्द भएको छ, टाउकोहरू दुखिराख्ने, झम्म हुने, चक्कर आउने यस्तो यस्तो प्रब्लम छ भने ठिक हुन्छ. हजुरको सबै चक्राजहरू ब्लकेज छ भने पनि ठिक हुन्छ. अब यो साउन्ड थेरापी धेरैभन्दा धेरै राम्रो छ, यो किन नसिकौँ, यसबाट पनि धेरै कुराहरू चाहिँ लाभ उठाउन सकिन्छ भने फेरि म त्यो सिक्न गएँ. त्यो पछि फेरि आजकल त हजुरको यो हिप्नोसिस धेरै नै ट्रेन्डमा आएको छ, मार्केटमा धेरैले सिकेका छन् होइन. अब यसको चाहिँ के रहेछ त बेनिफिट चाहिँ भनेर यसो हेर्दाखेरि चाहिँ यसको पछाडि मैले के देखेँ भन्नुहुन्छ भने मान्छेहरूलाई एउटै कुराले चाहिँ बार बार माइन्डमा एउटै कुरा आइराख्ने, एउटै ख्याल आइराख्ने, पास्टको कुरा घरिघरि चाहिँ ओभर थिङ्किङ हुने, त्यही ट्रिगर गरिराख्ने. अब त्यसलाई चाहिँ हामीले चाहिँ हिप्नोसिसको माध्यमबाट चाहिँ उसको चाहिँ हटाइदिन सक्छौँ कि. उसलाई डिपमा लगेर, डिप स्लिपमा लगेर, उसलाई चाहिँ जिरो थट्समा लगेर, जिरो माइन्डमा लगेर, भन्छ नि नो माइन्ड नो माइन्ड, जिरो माइन्डमा लगेर उसलाई चाहिँ पुरै पुरै पुरै सबै पुरानो पास्टको कुराहरू चाहिँ पुरै हामीले डिलिट गरेर उडाइदिएर फेरि उसलाई चाहिँ नयाँ कुराहरू राखिदियो भने उसले त्यो कुरा फेरि बार बार सम्झिँदैन. अब यो हिप्नोटाइजले एक थोक मात्रै होइन धेरै कुराहरू गर्न सक्छ. जस्तै पास्ट लाइफमा हजुरले लिएर जान सक्नुहुन्छ, मान्छेलाई डिप स्लिपतिर लान सक्नुहुन्छ, मान्छेहरूलाई हिल गर्न सक्नुहुन्छ. फेरि म यतातिर लागेँ, फेरि मैले हिप्नोसिस पनि गर्दै गएँ. अब यस्तै यस्तै क्रममा अझ अब मलाई चाहिँ अलिकति मान्छेहरू देख्दाखेरि चाहिँ यसको एनर्जी यस्तो छ, यो व्यक्ति यस्तो हो, यसको भित्रको मनोभाव यस्तो छ भन्ने कुरा चाहिँ सबै म चाहिँ बुझ्ने. तर पनि म चाहिँ फेस रिडर पनि अलिकति जान्दथेँ, पाम रिडिङ पनि म हल्का गर्ने हो, पाम रिडर पनि हो, फेस रिडर हो. तर त्योभन्दा पनि अझै बेटर केही जाने भने मान्छेहरूलाई यो पनि मैले दिन सक्छु, यो नि पस्किन सक्छु. एउटा प्रब्लम ल्याएको धेरैवटा प्रब्लमहरू चाहिँ एकैचोटि उसले चाहिँ मसँगै आएर सेयर गर्न सक्छ. मैले सबै कुराहरू चाहिँ एकै ठाउँबाट चाहिँ उसलाई सिकाइदिन सक्छु. किन नसिक्नु, वाइ नट भनेर फेरि म ट्यारट पनि सिक्न गएँ. ट्यारट कार्डबाट चाहिँ हजुरको पास्ट प्रेजेन्ट फ्युचर हुँदै पास्ट लाइफ पनि हेर्न सकिन्छ. सँगसँगै हजुरको बच्चा, फ्यामिली, परिवार, म्यारिज, हजुरको अब बिजनेस, एजुकेसन, सबै कुरा, हेल्थ वेल्थ, सबै कुराहरू चाहिँ यो ट्यारटबाट चाहिँ देखिन्छ. त्यो भएर यो पनि म हजुरको सिक्न गएँ. गर्दै गर्दै अब मैले यो सबै कुराहरू चाहिँ लिएर गर्न स्टार्ट गरेको चाहिँ 3 इयर्स पुरा भयो. अहिले चाहिँ धेरै राम्रो भइरहेको छ. मसँग आउनुभएको धेरै म्यामहरूको चाहिँ हस्बेन्डहरूले छोडेर अर्को केटीसँग जानुभयो, म्याम के गर्ने भन्नुहुन्छ. फेरि पनि मैले तपाईँहरू आउनुहोस् उहाँहरूको म हिल गरिदिन्छु भन्छु. फोटोबाट पनि मैले हिल गरिदिन्छु. एनर्जी पास, औरा क्लिन, मान्छेको नाम र एड्रेस दियो भने मैले त्यो मान्छेको एउटा फोटोबाट पनि गरेर अर्को केटीसँग गएको व्यक्ति पनि फेरि फर्केर आफ्नै वाइफसँग आएको पनि धेरैवटा मैले रिजल्ट पाएको छु होइन. हजुरहरूलाई त्यस्तो कसैलाई पनि प्रब्लमहरू छ भने मलाई सम्झिन सक्नुहुन्छ. एक त एउटै ठाउँमा सबै कुरा गरिदिने भयो, अर्को कुरा मेरो एकदमै चार्ज पनि रेजनेबल छ. किनभने मान्छेहरू सबैसँग पैसा छ भन्ने छैन, कतिलाई प्रब्लम भएको हुन्छ. तर धेरै ठाउँमा चाहिँ पैसा नभएको, गरिबै छ भने पनि लुटेर एकदमै निचारेर पैसा लिइरहेको पनि सुनिएको छ होइन. अब हिलिङ गर्न गएको मान्छेलाई 25,000, 50,000, 60,000 भनेर धेरै हो. म एक हप्ता 10 दिनको जम्मा 5,000, 7,000 हेरेर अझ हजुरको धेरै नै गाह्रो छ भने 3,000, 4,000 मान्छेहरूलाई सेवा गरिदिइरहेको छु होइन. छ भने ठिक छ, उहाँहरूसँग छ भने आफै म्याम पर्दैन, हजुर किन घटाउनुहुन्छ, हामी दिन सक्छौँ भन्नुहुन्छ होइन. तर छैन भने त त्यो व्यक्तिलाई त मैले अभियसली सितै पनि गरिदिन्छु होइन. त्यो भएर मैले चाहिँ जे गरिरहेको छु म आइएम भेरी भेरी सेटिस्फाई है अहिलेको मेरो यो कामबाट. र मेरोमा आउनुहुने व्यक्तिहरू म 100 त भन्न सक्दिनँ, कति पर्सेन्टलाई त मन पनि पर्दैन होला सायद मेबी. तर 1% छोडेर 99% अहिलेसम्म मसँग आउनुभएको सबै ठोकिनु भएको एकदमै खुसी हुनुहुन्छ, उहाँहरूको लाइफ मसँग आएर धेरै चेन्ज भएको छ भन्नुपर्छ हजुर। यो पनि भगवान्को कृपा हो, म त के सक्छु र होइन हजुर, हामी सेम हो हजुर।
1: हजुर श्रोताहरू, यो आफ्नो आफ्नो डेस्टिनी हो, हामी सबैको सेवाको लागि उहाँको जन्म भएको छ भनौँ न होइन, किनभने उहाँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ। अनि यति धेरै तपाईँले कोर्सहरू गर्नुभयो, अघि भन्नुभयो रेकी ग्रान्ड मास्टर तपाईँले कम्प्लिट गर्नुभएको छ, हिप्नोटिजम पनि कम्प्लिट गर्नुभएको छ होइन, टारो कार्ड रिडिङहरू भयो होइन, पास्ट लाइफ थेरापिस्टहरू भयो, यो कोर्सहरू चाहिँ कहाँ गर्नुभएको?
0: अब धेरै चाहिँ मैले नेपालमा पनि गरेको छु, तर यो जुन चाहिँ महागुरु चाहिँ हजुरको क्वान्टमवाला चाहिँ मैले इन्डोनेसियाको गुरुसँग गरेँ, ग्रान्ड मास्टर चाहिँ मैले इन्डियामा गरेँ, र ट्यारोट चाहिँ मैले नेपालमा चाहिँ बेसिक गरेर अरू हजुरको चाहिँ इन्डियनहरूसँगै सिकेको हो, अनलाइनबाट सिकेँ त्यो चाहिँ।
1: हजुर हजुर, अनि यो महागुरु क्वान्टम हिलर भने चाहिँ के हो?
0: अब यसमा चाहिँ कस्तो भने धेरै कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ म्याम, हामी वरिपरिको वातावरणलाई कस्तो छ भनेर हेर्न सक्छौँ, हामीसँग भएको कुराहरू चाहिँ एकदम सिम्पल कुरा पनि धेरै नै ठुलो हुनसक्छ हामीले नबुझ्या हुन्छ। अब जस्तै एउटा हजुरको अगाडि गइराख्नु भएको छ, एउटा हजुरले स्टोन भेट्नुभयो, त्यो स्टोन हजुरले यसो समाएर नर्मल सम्झिनु भएको छ, तर त्यही स्टोनभित्र नै के हजुरले चाहिँ पाउन सक्नुहुन्छ क्या। अब एउटा स्टोनकै कुरा गर्दाखेरि मेरो गुरुले भन्नुहुन्थ्यो, उहाँलाई पनि एकदमै दुःख भएको थियो अरे, अनि त्यसपछि उहाँले एउटा स्टोन लिएर आउनुभएछ र उहाँले चाहिँ यो चाहिँ मेरो बिक्रीमा छ भनेर यतिकै $3,000 चाहिँ प्राइज राखेर राख्नुभएछ अरे। त्यसपछि अमेरिकाबाट उहाँलाई चाहिँ सोध्यो अरे, यो तिम्रो $3,000 भनेको यो जुन स्टोन छ त्यो चाहिँ म लिन चाहन्छु भनेर, अनि 3,000 त्यसले किन्यो। त्यसपछि त्यही स्टोन चाहिँ हजुरको 50,000 त्यसले चाहिँ सेल गरेछ अरे, फेरि अर्कोले त्यसलाई 1,00,000 गर्यो अरे, गर्दै गर्दै हजुरको चाहिँ बढ्दै बढ्दै गइरहेको थियो अरे। भनेपछि हामीसँग वरिपरि भएको वातावरणमा भएका सामानहरू, चिजबिजहरू, रुखहरू, बिरुवाहरू हरेकको चाहिँ एकदमै बहुमूल्य छन्, तर हामीलाई केही पनि थाहा छैन क्या। यस्तो कुराहरू चाहिँ हजुरले बुझ्नुहुन्छ, कुन प्लान्ट कस्तो छ, कुन प्लान्टले हजुरलाई पोजिटिभ भाइब्स दिन्छ, कुन प्लान्ट नेगेटिभ छ, कुन प्लान्टको के युज गर्न सक्नुहुन्छ, कुन स्टोन के हुन्छ, कहाँ कस्तो वातावरणमा चाहिँ कसरी गर्ने, कसरी हजुरले आफ्नो वातावरणलाई चेन्ज गर्न सक्नुहुन्छ, धेरै गइरहेका कुराहरू सँगसँगै हजुरको आफ्नो औराले अरू पनि व्यक्तिहरू बनाउन सक्नुहुन्छ जुन चाहिँ हजुरले कल्पना पनि गर्नुभएको छैन होइन। आफ्नै औराबाट 2-3 मै जस्तो एनर्जीको व्यक्ति मिलाएर उसलाई केही कामहरू गर्न दिन सक्नुहुन्छ। अब जस्तै पृथ्वी जस्तै हजुरको चाहिँ प्यारालाल दुनियाँ छ, प्यारालाल वर्ल्डमा चाहिँ हजुर र म जस्ता धेरै व्यक्तिहरू हरेक वर्ल्डमा चाहिँ छन्, अब तिनीहरूसँग हामी कन्ट्याक्ट कसरी गर्न सक्छौँ, यो एकदमै भित्रको कुरा, धेरै गहिरो कुरा यसमा आउँछ। अब यो कुरा चाहिँ हजुरको चाहिँ अब नर्मल व्यक्तिहरूलाई त अलिक साइको जस्तो पनि लाग्छ होइन तर हजुर अब अलिकति कोही कोही व्यक्ति चाहिँ अलिकति साइकिक पावरको पनि हुन्छ, म चाहिँ बच्चादेखि नै अलिकति साइकिक पनि थिएँ, अनि त्यो साइकिक व्यक्तिलाई यस्तो कुराहरू सिक्दा मजा पनि लाग्ने, ए मैले चाहिँ एउटा काल्पनिक संसार बनाउँथेँ तर साँच्चीकै यस्तो पनि रहेछ है भने जस्तो अलिकति अब आफूलाई चाहिँ अझै मलाई चाहिँ मोटिभेसन भयो जस्तो, अलिकति मलाई चाहिँ यसमा चाहिँ केही न केही आत्मबल बढे जस्तो होइन त्यस्तो फिल भयो, त्यस्तो कुराहरू आउँछ हजुर। यो चाहिँ यताभन्दा नि यता हाम्रो चाहिँ जुन हजुरको ज्योतिषी गुरु अब हाम्रो भनौँ न पुराण यताका कुराहरू भन्दा नि त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको भन्नु पर्यो हजुर।
1: जे होस् थुप्रै तरिकाले भनौँ न तपाईँले हिल गर्नुपर्छ मान्छेहरूलाई होइन, तरिका बेग्लै रहेछ तपाईँको, साउन्ड थेरापी
0: स्टोनबाट चाहिँ हजुरलाई हिल गर्यो भने धेरै राम्रो। अब अहिले त हजुरको स्टोनबाट हिल हुन्छ, वाटरबाट हिल हुन्छ, वाटर थेरापिस्ट भन्छ होइन, वाटरबाट पनि हिल गर्न सकिन्छ, स्टोनबाट हिल गर्न सकिन्छ, हजुरहरूलाई चाहिँ नेचरबाट हिल गर्न सकिन्छ, धेरै कुराहरू छन् कि, एउटा मात्रै होइन, सँगसँगै म चाहिँ चक्र साधनाहरू पनि गराइदिन्छु होइन, मान्छेहरूको चक्र डिसब्यालेन्स छ भने धेरै कुराहरू चाहिँ प्रब्लम हुन्छ, लाइफमा प्रब्लम आउँछ, चक्र ब्यालेन्स भएपछि पनि मान्छेलाई धेरै कुराहरू चाहिँ सहज हुन्छ, त्योहरू पनि मैले गराइदिन्छु।
2: BFPS गोर्खा रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: अब तपाईँ बोल्दै गर्दा मैले के सम्झेँ भने, पहिला प्राचीन युगमा होइन डक्टरहरू नहुँदाखेरि ऋषि मुनिहरूको यही त होला नि तरिका जस्तो लाग्यो क्या मलाई, होइन? त्यति बेला डक्टरहरू थिएन, अब भनौँ न जडीबुटी भनौँ, यस्तै थेरापीहरू भनौँ, होइन वाटर थेरापी, नेचर थेरापी भनौँ, होइन रेकी थेरापी भनौँ, होइन त्यति बेलाको यस्तै थियो होला भनेर तपाईँ बोल्दै गर्दा मैले कल्पना म यता गर्दैछु। अनि अब यति धेरै काम गर्दै हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा भनौँ न अघि भनिहाल्नु भयो म धेरै महँगो पनि छुइनँ भनेर, नत्र भने अरू धेरै महँगाहरू स्पिरिचुअल हिलरहरू हुनुहुन्छ भन्ने सुनिन्छ, होइन? अर्को कुरा, उहाँलाई मैले अस्ति लगभग 2 वर्ष बादमा मैले कल गरेँ, एकैपल्टमा उठाउनु भयो, म्याम गरेर चिच्याउनु भयो, है मजा लाग्यो मलाई। अरे यस्तो फेमस भएर पनि, यस्तो स्पिरिचुअल हिलर भएर पनि एकैपल्टमा फोन उठाउनु भयो भनेर, नत्र हतपत्त उठ्दैन नि, होइन?
0: मैले अहिले पनि मेरो धेरै क्लाइन्टहरूले त्यही भन्नुहुन्छ, हजुर कति छिटो दिनुहुँदो रहेछ रिप्लाई, कस्तो खुसी लाग्यो, हो अरूलाई त कति दिनसम्म वेट गर्नुपर्छ भन्नुहुन्छ, मलाई त कसैले वेट गराउनै मन लाग्दैन।
1: त्यही त मलाई अचम्म लाग्यो, चिच्याउनु भयो म्याम गरेर तपाईँ, होइन? अनि अरे फोन नम्बर पनि रहेछ मेरो भनेर, नत्र त अरूसँग गर्दाखेरि हतपत विचाराहरू हुन्छ, सेसनमा हुन्छ है, म सेसनमा थिएँ भन्नुहुन्छ, भरे भरे के थियो होला हजुरको भनेर म्यासेज आउँछ है, तर तपाईँले एकैपल्ट म उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच, होइन? सेवा यसैबाट बुझिन्छ क्या, सेवा गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ, होइन? र अब अहिलेको भनौँ न लीलाजी, अहिलेको मान्छेहरू कति साह्रो दुखी, कति धेरै समस्यामा, होइन? मन्दिरमा गए त्यत्तिकै भिड, यता ज्योतिषीकोमा गए त्यत्तिकै भिड, होइन हुन्छ, हस्पिटलतिर पनि त्यत्तिकै भिड हुन्छ, रोगले भनौँ अनि मेन्टल्ली डिस्टर्ब त्यस्तै, होइन? तपाईँहरू जस्तोकोमा आउनुहुन्छ त्यत्तिकै, कस्तो लाग्छ तपाईँलाई अब यसरी हिल, मान्छेलाई हिल गर्दा गर्दा चाहिँ अहिलेको समयमा?
0: यस्तो एक्चुअलमा यस्तो म्याम, हामीले पनि यस्तो कुरा बुझेको थिएनौँ। अब धेरै मान्छेहरूलाई यो कुरा को बिचरा जानकारी नै छैन। वास्तवमा कस्तो भने, हजुरको औराबाट नै नेगेटिभ छिर्ने हो, हजुरको औरा एउटा चाहिँ मजबुत भयो भने नेगेटिभिटीहरूले हजुरलाई चाहिँ छुँदैन, मेन नेगेटिभ एनर्जीले नै गरेर हजुरलाई पीडा प्रब्लम आउने हो, हजुरको बन्न बन्न लागेको कामहरू बिग्रिने, घरमा हस्बेन्ड वाइफको झगडा हुने, बच्चाहरूले आमा बाउले भनेको नमान्ने, प्यारेन्ट्सहरूले भनेको नमान्ने, घरमा अब लडाइँ झगडा जहिले पनि, कल कलेज डाङडाङ डुङ, सबै प्रब्लम चाहिँ हजुरको नेगेटिभ एनर्जीले हो। अब एनर्जी भनेको हजुरको चारैतिर नेगेटिभ नै छ, पोजिटिभ पनि छ, तर अहिले चाहिँ हजुरको वातावरणमा यति धेरै हेप्पी डार्क एनर्जी छ कि यसलाई चाहिँ हामीले चाहिँ कसरी बियर गर्ने? अब सबै तपाईँको खानपानदेखि लिएर मान्छेहरूको सोच विचारदेखि लिएर सबै कुरा चाहिँ नेगेटिभै नेगेटिभ भयो। परिवारमा एउटा व्यक्ति राम्रो पोजिटिभ छ भने धेरै मान्छेहरूको सोच विचारहरू छिटो राम्रो गरौँ, छिटो माथि जाउँ, छिटो कमाऊ, यसलाई तल पारेर भए पनि आफू माथि जाउँ, मान्छेको सोच विचारै अहिले यस्तो भइसक्यो। त्यो भएर चाहिँ हजुरको राम्रो वातावरण खासै कसैकोमा हुँदैन। अब यस्तो टाइममा हजुरले अरूलाई मैले बनाउन सक्छु भनेर पछि लाग्नुभन्दा नि आफूलाई चाहिँ म बनाउन सक्छु, केही मैले चाहिँ आफूलाई गर्न सक्छु भनेर हजुरले सोच्नुभयो भने चाहिँ मेरो हिसाबले मैले हजुरलाई सिकाउँदा चाहिँ पहिले चाहिँ हजुरले आफ्नो औरालाई एकदम स्ट्रङ गर्नुहोस्, धेरै बार बार अर्काकोमा जाने, धेरै मान्छेहरूसँग चाहिँ उठबस गर्ने, ज्यादा हजुरको अरूको कुराहरू चाहिँ सुन्ने, होइन अर्काको कुरा पनि नसुन्ने, धेरै नचाहिने कुराहरू नहेर्ने, नचाहिने कुराहरू नबोल्ने, यसरी चाहिँ हजुरलाई अलिकति आफू आफू अलिकति चाहिँ हजुरलाई आफूलाई नै टाइम दिन स्टार्ट गर्नुभयो भने के अलिकति चाहिँ मान्छेहरूबाट चाहिँ अलिकति टाढा राखेर आफूलाई टाइम दिन स्टार्ट गर्नुभयो अनि त्यसपछि आफ्नो औरालाई बलियो बनाउनलाई हजुरले हरेक दिन चाहिँ नुहाउँदाखेरि कि कहिले नुन राखेर थोरै नुन राखेर हजुरले आफ्नो बडीलाई मजाले पहिले वास गर्ने त्यसपछि सावर लिने कहिले हजुरले चाहिँ थोरै खाने हाम्रो कफी राखेर गर्न सक्नुहुन्छ कहिले सिनामन पाउडर भनेर दालचिनीको धुलो कहिले हजुरले काँचो दुध राखेर गर्न सक्नुहुन्छ कहिले दही राखेर गर्न सक्नुहुन्छ कहिले कालो तिल राखेर हरेक दिन हजुरले चेन्ज गर्न सक्नुहुन्छ हजुरको औरा यसै पनि 24 आवर त यति धेरै मजबुत हुन्छ होइन नेगेटिभिटीहरू कहीँ हजुरको औराबाट चाहिँ छिरिरहेछ हजुरलाई हार्म गर्दैछ भने पनि हजुरको चाहिँ त्यो टोटली जान्छ के त्यो 24 घन्टासम्म हजुर फ्रेस हुनु नै धेरै ठुलो कुरा हो अर्को 24 घन्टा फेरि हजुरले त्यसरी नै गर्न सक्नुहुन्छ घरमा हजुरले चाहिँ बिहान कपुर एउटा दुइटा ल्वाङ सुकमेल हजुरले यसरी नै दालचिनीको स्टिकहरू या त दालचिनी त्यो हजुरले चाहिँ तेजपत्ता अनि त्यसपछि छ भने हजुरले तोरी या त सर्स्यौँ यसरी सबै राखेर बालेर चाहिँ धुनी लगाइदिनुभयो घरतिर घुमाइदिनु भयो भने पुरै नेगेटिभ एनर्जीहरू चाहिँ निस्किएर जान्छ बिहान बिहान त्यसरी घरलाई क्लिन्जिङ गर्न सक्नुहुन्छ आफैलाई पनि एकदमै हेप्पी फिल भयो भने दुई तिनवटा मरिच दुई तिनवटा ल्वाङ राखेर यसरी आफ्नो शिरमा घुमाएर त्यसलाई चाहिँ कपुरको सहायताले बाहिर लगेर बालिदिनु भयो हुन्छ घरलाई कहिलेकाहीँ क्लिन चाहिँ हजुरले चाहिँ नुनले गर्ने कहिले बेसारले गर्ने कहिले गङ्गाजलले गर्ने गर्नुभयो भने नि हुन्छ धेरै कुराहरू छन् होइन यस्ता यस्ता हजुरले अप्नाउनु भयो भने अनि हजुरले चाहिँ हेर्ने के हेरिराख्नु भएको छ दैनिक हजुरले कस्तो कस्तो टिभीमा कस्तो कस्तो हजुरले चाहिँ मोबाइलमा हेर्नुहुन्छ कस्तो प्रोग्रामहरू हेर्नुहुन्छ यसमा थोरै चेन्जेसहरू ल्याइदिनु पर्यो कि हजुरले पोजिटिभ कुरा हेर्नु पर्यो पोजिटिभै हजुरले चाहिँ सुन्नु पर्यो बुझ्नु पर्यो सिक्नु पर्यो सबै कुरा धेरै कुराहरू छन् जस्तै हजुरलाई सानो सानो टिप्स भन्दाखेरि पुरानो कपडाहरू हामीले राख्छौँ क्या पहिलेको मान्छेहरूले त अझ कहिले कहिलेको पनि राख्छ त्यसरी हजुरले घरमा राख्नु भएन सुजहरू पनि पछि लाउँछु म स्लिम भएर यो लुगा लाउँछु म अलिकति मोटो हुँदा यो लाउँछु मलाई यो एकदमै मनपर्छ यसरी हामीले धेरै कुराहरू पुरानो कुराहरू राख्छौँ दराजभरि त्यसले पनि नेगेटिभ एनर्जीहरू धेरै ल्याएको हुन्छ सामानहरू पनि चाहिने नचाहिने हामीले धेरै राखेका हुन्छौँ त्यो सानो सानो थिङमा पनि हजुरको नेगेटिभ एनर्जी आएर बसेको हुन्छ त्यो भएर घरलाई नै चिटिक्क सफा राख्ने नचाहिने कुराहरू सबै फालिदिने पुरानो कुराहरूलाई फालिदिने पुरानो लुगाहरूलाई हटाइदिने बरु ब्रान्डेड नखोज्ने अलि सिम्पल सस्तो नै होस् बरु होइन दुई चारवटा चाहिँ नयाँ लुगाहरू लिएर नयाँ नयाँ लुगाहरू लाउने अलिक सफा हुने आफूलाई चाहिँ अलिकति हजुरले ग्रुमिङ गर्ने अब नुहाई धुवाई गर्ने सफा हुने यस्तरी हजुरले आफूलाई चाहिँ अगाडि बढाउँदै जानुभयो भने औराहरू चाहिँ हजुरको मजबुत हुँदै गयो भने हजुरको के हुन्छ भन्दा चारैतिर चाहिँ पोजिटिभै पोजिटिभ चाहिँ हजुरले चाहिँ एनर्जीलाई तान्न थाल्नुहुन्छ है अब हजुरको औराले पोजिटिभ कुराहरूलाई मात्रै खोज्न थाल्छ हेर्नुहोस् है भाइब्रेसनै पोजिटिभ भयो हजुरले अनि त्यस्तै त्यस्तै फलो गर्दै गर्दै गर्दै हजुरको चाहिँ सबकन्सियस माइन्डमा पोजिटिभ हजुरको ब्रह्माण्डमा नि पोजिटिभ सबै कुरा पोजिटिभ हुँदै गएपछि हजुरको लाइफ पुरै 360 degree चाहिँ चेन्ज हुन्छ मान्छेले कल्पनै गर्न सक्दैन यो व्यक्ति 1 year अगाडि यस्तो थियो 1 year पछाडि कसरी यस्तो भयो अचम्म लाग्छ मान्छेलाई देख्दाखेरि होइन तर उसले त्यो सानो सानो थिङ एकैचोटि हजुरले बिग कुराहरू गर्नु पर्दैन कि सानो सानो बस्ने ठाउँ सफा सुत्ने ठाउँ सफा नचाहिने कुराहरू राख्नु भएन पुरानो पुरानो कुराहरू मैलो लुगाहरू आज लायो भोलि नधोए त्यत्तिकै बरु यसो वास गर्ने सुकाइदिने पानीले मात्रै भए पनि होइन धेरै कुराहरू चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ अब यसरी गर्न थाल्नु भने चाहिँ नेगेटिभिटीहरूले चाहिँ हजुरलाई त्यति छिटो हार्म गर्दैन अनि हजुरको मुड एकदम स्विङ भइरहेको छ भने चाहिँ त्यो स्टेबल हुन थाल्छ हजुरलाई नचाहिने कुराहरू गर्नै मन लाग्दैन नचाहिने कुरा सुन्नै मन लाग्दैन नचाहिने कुराहरू हेर्नै मन लाग्दैन अब हजुर एकदमै प्योर हुँदै जानुहुन्छ प्योर हुनासाथ औरा हजुरको क्लिन हुँदै प्योर हुन थाल्यो हजुरको औरा चाहिँ एकदमै ब्राइट मजबुत हुन थालेपछि त हजुरले त अट्र्याक्टै सबै पोजिटिभ गर्नुहुने भयो त्यो भएर हजुरहरूले पनि यस्तो सानो सानो टिप्सबाट नै स्टार्ट गर्दै ठुल्ठुलो कुराहरू गर्न पाउनुहुन्छ ठुलो कुराहरू ग्राप गर्न सक्नुहुन्छ त्यो भएर मेरो हजुरहरूले टिकटकमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ धेरै कुराहरू मैले सिकाइदिएको छु त्यसलाई नि फलो गर्न सक्नुहुन्छ थ्याङ्क यू
1: हजुर श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ, हिलर लीला होइन तपाईँको टिकटकको नाम, हिलर लीला नामले उहाँ हुनुहुन्छ। त्यहाँ धेरै कुराहरू उहाँले राख्नु भएको छ सबैलाई राम्रो होस् भनेर। जे होस् अब यो खेल चाहिँ एनर्जीकै रहेछ श्रोताहरू, नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी जुन चाहिँ हामी ऊर्जा भन्छौँ होइन, खेल चाहिँ त्यसैको रहेछ। आफ्नो ऊर्जालाई, आफ्नो औरालाई चाहिँ भनौँ क्लेन्स गर्ने बेला बेलामा हुनुपर्ने रहेछ, यस्तो कुराहरू पनि सिक्नुपर्ने रहेछ हामीले। जे होस् आफू वरिपरि जति आफूले पोजिटिभ एनर्जी बनाउन सक्यो त्यति नै आफूलाई पनि राम्रो हुने अनि परिवारमा पनि राम्रो हुने होइन। अहिलेको समस्याहरू चाहिँ मेरो यो क्वेसन थियो नि होइन, किन चाहिँ अहिले यस्तो हुन्छ धेरै जस्तो मान्छेहरू पीडित भन्ने होइन, त्यसमा चाहिँ यहाँ विशेष गरेर यो औरा, हाम्रो औरालाई क्लिन राख्नुपर्छ भन्ने कुराहरू आयो, पोजिटिभ एनर्जी क्रिएट गर्न सक्नुपर्छ भन्ने कुराहरू आयो श्रोताहरू। र हिलर लीला भनेर उहाँ हुनुहुन्छ टिकटकमा र फेसबुकमा, उहाँसँग जोडिनु होला। अनि अब अहिले पास्ट लाइफ थेरापिस्ट भन्नुभएको छ तपाईँले, पास्ट लाइफ थेरापिस्टको पनि तपाईँले यो सबै, तपाईँ सबै कुरामा भनौँ न होइन, स्पिरिचुअल हिलर, रेकी ग्रान्ड मास्टर, हिप्नोटिजम ग्रान्ड मास्टर, महागुरु, क्वान्टम हिलर, साउन्ड थेरापिस्ट, पास्ट लाइफ थेरापिस्ट, यो सबै तपाईँ सर्टिफाइड हुनुहुन्छ है सबै कुरा, सबैको सर्टिफिकेट छ भने अनि भ्याउनु पनि भ्याउनै भएको है। अब यो पास्ट लाइफ थेरापिस्ट, अब आजकल त धेरै मान्छेहरू पास्ट लाइफमा जाने चलन छ होइन, पास्ट लाइफ हेर्ने छ। मलाई कसैले सोध्यो भने चाहिँ अहिलेको लाइफमा त कस्तो यहाँ सही नसक्नु छटपटी भएर चाहिँ के पास्ट लाइफ जानु भन्छु म चाहिँ मान्छेहरूलाई होइन, किन जान्छ मान्छेहरू पास्ट लाइफमा अहिले
0: यस्तो? म्याम अब सबैलाई हजुरले भने जस्तै छटपटी छ, पीडा छ होइन, कतिलाई चाहिँ मेरो मैले के चाहिँ गरेर रहेछु, मेरो कर्म के चाहिँ रहेछ र मलाई यति दुःख भएको भन्ने सोचेर पनि उनीहरूलाई पास्ट लाइफ हेर्न मनपर्छ। कतिलाई चाहिँ पास्ट लाइफबाटै उनीहरू चाहिँ अलिकति ध्यान साधना योगहरू गरेर आएको हुन्छ, उनीहरूलाई दैविक कुराहरू चाहिँ उनीहरूलाई धेरै नै आइरहेको हुन्छ कि, लाइक हुन्छ नि मलाई यो गर्न सक्छु, मलाई चाहिँ भगवान्ले दर्शन दिनुहुन्छ, म चाहिँ सपनामा मन्दिरहरू गइरहेको हुन्छु, म सपनामा यस्तो हुन्छु त्यस्तो हुन्छु, भोलि हुन लागेको कुरा आजै जस्तो चाहिँ मलाई सिक्स सेन्सले भनिदिन्छ, मलाई थाहा हुन्छ यो हुन्छ त्यो हुन्छ सबै कुराहरू चाहिँ हामीलाई, तर म को हुँ भन्ने चाहिँ मलाई थाहा छैन, मलाई धेरै बुझ्न मन छ। त्यति मात्रै होइन, मेरो फ्यामिलीले मलाई एक्लै बनायो, मेरो हस्बेन्डले मलाई छोडिदियो, मेरो बच्चाहरूले पनि मेरा कुरा सुनेनन्, मेरो सबैतिर चाहिँ यस्तो यस्तो छ लाइफ, किन यति साह्रो दुःखी भएको, म के रहेछ कसो रहेछ, मान्छेलाई यी सबै कुराहरू बुझ्न मनपर्छ। पास्ट लाइफ वास्तवमा एक्चुअलमा भन्यो भने पास्ट लाइफ चाहिँ हजुर आफै जान सक्नुहुन्छ, ध्यान साधना मेडिटेसन गर्दै जानुभयो भने हजुर एकदमै शान्त चित्त भएर यति डिपमा पुगेपछि हजुरले पास्ट लाइफ देख्न थाल्नुहुन्छ। त्यो अलिकति ढिला प्रोसेस भयो किनभने सबैलाई ध्यान गर्न मन लाग् नलाग्ला, सबै साधनातिर नजाला सबैलाई, अब यो अहिले चाहिँ हजुरको हिप्नोटाइज गरेर या त हजुरलाई चाहिँ सबकन्सियससम्म लिएर गएर हजुर को सबकन्सियसमा पुऱ्याएर चाहिँ हजुरलाई आकाशिक रेकर्डबाट चाहिँ हजुर पास्ट लाइफमा को हुनु रहेछ, के गर्नु हुँदो रहेछ, कहाँ जन्मिनु भएको रहेछ, कुन जातिको हुनुहुँदो रहेछ, कुन धर्म मान्नु हुँदो रहेछ हामीले हेर्न सक्छौँ। यो हेर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि सबैलाई त यो कुराले बेनिफिट होला भन्ने पनि छैन, तर कति कुराले चाहिँ बेनिफिट पनि छ। जस्तै कुनै व्यक्तिलाई डायबिटिज भएको छ भने पास्ट लाइफमा गएर हेर्दाखेरि उसको चाहिँ पेट सम्बन्धी केही न केही समस्याहरू, या त उसलाई एक्सिडेन्ट भएको, या त उसको प्यान्क्रियाज नै उसको चाहिँ ड्यामेज भएको, या त केही समथिङ देखिन्छ, त्यो प्यान्क्रियाजै ड्यामेज भएको छ भने त्यो चाहिँ हजुरको डिजिज अहिलेसम्म पनि यो लाइफमा नै आउँछ र उसलाई चाहिँ सुगरको पेसेन्ट भएर उसलाई चाहिँ सताइरहेको हुन्छ। हामीले पास्टमा गएर हेरेपछि उसको त्यो कुनै पनि त्यस्तो डिजिजहरू थियो, या त पास्ट लाइफमा पेन्क्रियाजमा केही प्रब्लम थियो, ऊ चाहिँ कहीँ एक्सिडेन्ट भएको थियो, उसको चाहिँ सबै त्यो पास्ट लाइफमा पेन्क्रियाज चाहिँ एकदमै फुटेर छताछुल्ल भएको थियो, र यही अहिले पनि क्यारियन उसले लिएर आयो, आएर चाहिँ ऊ चाहिँ अहिले सुगरको पेसेन्ट भएको छ भने उसले त्यो सबै देखेपछि त्यहाँ पुगेर फेरि हिल गर्यो भने ऊ त्यो हजुरको ट्रमाबाट निस्किन्छ। त्यस्तै ट्रमा अरूको पनि हुन्छन् है, हेर्नुहोस् है त, कसैले पास्ट लाइफमा माथि हाइटबाट ठेलेर झारिदिएर चाहिँ उसको त्यो डेथ भएको हुन्छ, कसैको आगोले पोलेर जलेर, या त आफैले पनि त्यसरी केही गरेर, या त एक्सिडेन्टली त्यसरी मरेको हुनसक्छ, सक्छ, कसैलाई एकदमै गाह्रो मरण के कहीँ एक्सिडेन्ट भएर बल्ल बल्ल छटपटाएर धेरै मान्छेहरूलाई आगोदेखि डराउने, पानीदेखि डराउने, हाइटदेखि डराउने, हरेक हुँदै हुँदै यस्तै फ्यामिली परिवार मेरो नगइदियो हुन्थ्यो, फ्यामिली परिवारले मलाई चाहिँ नछोडोस्, म सँगै हुन पाए हुन्थ्यो, किन मलाई सबैले छोड्छन्, किन एक्लो बनाउँछन्, किन म एक्लै हुने, त्यस्तो टाइपको हुन्छ। किनभने उसको पास्ट लाइफमा उसले केही न केही गरेका छ, फ्यामिलीहरू त्यो पास्ट लाइफमा पनि उसको चाहिँ लस्ट भएको छ, ऊ एक्लै परेको छ, त्यो भएर यो लाइफमा नि उसलाई चाहिँ फ्यामिली परिवार साथीभाइ चाहिन्छ। हेर्नुहोस् है, अब मैले हेरेको केसमा दुई चारवटा कस्तो आयो भने, एउटा मान्छे एकदमै फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली भन्ने, अहिले त उसको 100 फ्यामिली मेम्बरै हजुरको 100 जति छ। हेर्नुहोस् है त, मामा घर, काका घर, ठुलो बुवा, सानो बुवा, आफ्नो दाई भाउजू, आफ्नो सबै परिवार गरेर त्यसरी उसको रहेछ। पास लाइफमा उसले के भनेको रहेछ भने, अन्तिममा मर्ने बेलामा चाहिँ मलाई चाहिँ फ्यामिली चाहियो, किनभने ऊ चाहिँ एउटा बिचमा समुद्रमा गएर हराएछ र एउटा बिचमा घरि यता घरि उता गर्दै गर्दै त्यसरी उसको प्राण गएको देखियो। अब त्यहाँ पनि हजुरको 20 दिनसम्म ऊ हराएको अनि फ्यामिलीसँग चाहिँ झगडा गरेर त्यसरी निस्केको, अब उसको चाहिँ त्यस्तो त्यस्तो हिस्ट्री चाहिँ देखियो। त्यसले अन्तिममा चाहिँ म चाहिँ फ्यामिलीसँग चाहिँ यसरी पाऊँ, यसरी यो जन्म जस्तो चाहिँ मेरो चाहिँ अर्को लाइफ भयो भने नहोस् उसले कल्पना गरेको थियो मनमा मात्रै, अहिले आएर त्यसरी सबै फ्यामिलीहरू पाए। त्यस्तै हामीले धेरै कुराहरू कल्पना गरेको, हामीले अन्तिम टाइममा सोचेको कुराहरू चाहिँ हामीले यो लाइफमा पाउँछौँ। त्यहाँ गएर हजुरलाई हेरेपछि धेरै कुराहरू चाहिँ बेनिफिट हुन्छ है त। त्यो भएर हजुरहरूले त्यति मात्रै होइन, एउटा साधारण व्यक्ति, एउटा सिम्पल हजुरको किसान खेती गर्ने, किसान खेती मात्रै गर्थ्यो, त्यो 50 एजमा त्यसको डेथ भयो, र अहिले यो जन्ममा त्यो भर्खर 25 छ भने, ऊ पास्ट लाइफमा गयो भने किसान खेती गर्ने व्यक्तिले कति ती ज्ञानहरू चाहिँ आर्जन गर्यो होला भन्नुहोस् न। 50 एजमा धेरै कुराहरू उसले सिक्यो नि, त्यो सिकेको सबै कुरा चाहिँ के हुन्छ, यो 25 एजको मान्छेलाई आयो। अब प्लस गर्दाखेरि त उसले त धेरै नलेज पायो नि त, 25 मान्छेको उता प्लस 50 अनुभव एक्सपिरियन्सले त उता 75 जस्तो एजको सबै ज्ञानहरू आयो नि। त्यस्तै हजुरको गुरुहरू लेभलका मान्छे हुन्छ, उनले चाहिँ पास्ट लाइफमा के चाहिँ हजुरको चाहिँ दीक्षा लिएको, कति चाहिँ हजुरको चाहिँ तन्त्र साधनाहरू गरेको, कति चाहिँ उसले योग ध्यानहरू, तपस्याहरू, मेडिटेसनहरू, हरेक कुराहरू, मन्त्रहरू, सबै कुरा चाहिँ स्वाट्टै यो लाइफमा थाहा हुन्छ र उसलाई प्लस हुन्छ त्यसले। त्यस्तै त्यस्तै धेरै कुराहरू छन्, कसैलाई अब हजुरको ज्ञानहरू लिन, कसैलाई चाहिँ मेरो लाइफमा के कस्तो थियो भनेर बुझ्न त मन लाग्छ, तर त्यसबाट हजुरले धेरै कुरा लर्न पनि गर्नुहुन्छ। यस्तैमा एउटा चाहिँ मन्दिरमा बस्ने रहेछ एकजना लेडिज, उसको चाहिँ एकदमै दुःखद कहानी फेरि, अनि त्यसलाई चाहिँ अरू मान्छेहरूले चाहिँ एकदमै युज गरेको, उसलाई चाहिँ एकदमै अब्युज गरेको, उसलाई चाहिँ हुन्छ नि 3-4 मान्छेहरूले चाहिँ पहरू गरेको, हरेक कुराहरू त्यो चाहिँ उसले पास्ट लाइफको देख्यो र धेरै स्याड भयो। अब यस्तो पनि हुन्छ, यहाँ धेरै कुराहरू हुन्छ हजुर। अब यो हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ भने, कसैलाई अब मलाई एकदमै हेर्न मन छ भन्छ भने, मेरो हिसाबले चाहिँ हेर्नुभएको राम्रै हो, बुझ्नुभएको राम्रै हो।
1: हजुर, भनेपछि पास्ट लाइफ हेऱ्यो भने अलिकति बेनिफिट पनि रहेछ, त्यताको ज्ञानहरू ल्याउन पनि सकिने रहेछ, होइन त? अनि त्यही त अहिले धेरै चलन छ, यस्तै अचम्म अचम्मको कुराहरू हुन्छ है श्रोताहरू। तपाईँहरू पनि पास्ट लाइफ हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ डर लाग्छ होइन। मलाई चाहिँ अहिले चाहिँ लीला चाहिँ कस्तो भएको छ भने, तपाईँहरू जस्तो मान्छेहरूको धेरै सङ्गत गरेँ मैले, होइन, मैले सन्तहरूको सङ्गत पनि गरेँ, होइन, सन्तहरूको सङ्गत गर्नु भन्छ नि, होइन, मैले सानैदेखि हाम्रो घरमा आउनुहुन्थ्यो सन्त, साधु सन्तहरू धेरै बास बस्नु आउने, अहिलेसम्म पनि म तानिन्छु सन्तहरूको बोली, तपाईँहरू जस्तोको बोलीले तानिन्छु, अनि मलाई जिज्ञासा हुन्छ के सोध्नु मन लाग्छ, के सोध्नु मन लाग्छ तपाईँहरू जस्तोको
0: पनि पास्ट लाइफमा।
1: त्यही त, के सन्तहरूको सङ्गतले भनौँ, तपाईँहरू जस्तो पर्सनालिटीहरू भनौँ को सङ्गतले मलाई अहिले चाहिँ कस्तो हुन्छ भने, आहा, साँच्चै नै त्यो शरीर मात्रै पो जान्छ, यो आत्मा त अर्कोमा पो जाने रहेछ त। अहिले चाहिँ मलाई मैले छर्लङ्ग भएको छ भनौँ, यो शरीर मात्रै जाने रहेछ, यो यहाँसम्म चाहिँ म पुगेको छु है।
0: अब यो चाहिँ धेरै नै राम्रो कुरा हो, यति पुग्नु नै धेरै नै राम्रो कुरा हो हजुरलाई. तर कस्तो भने मेन चाहिँ हामीले पाएको त अब यो आत्मालाई राख्नलाई नै यो शरीर पाएको हो म्याम,
4: होइन?
0: आत्मा बस्नेलाई यो शरीर पाएको हो. यो शरीर त मिट्टीको शरीर त हो के भनेर मेन चाहिँ हजुरको चाहिँ आत्मा भनेको चाहिँ अब हामीले चाहिँ स्कुल आएको छौँ क्या, हामी अहिले विद्यालयमा छौँ, हामी सबैजना सिकिरहेछौँ क्या. यो आत्माले नै सिक्नलाई आएको हो नि त. अहिले हामी विद्यालयमा छौँ, सबैजना सिकिरहेछौँ. यो सिक्ने क्रममा कोही अलि बेसी सिक्छ, कोही अलिक कम सिक्छ, कसले धेरै नै सिक्छ. स्टुडेन्टमा पनि हजुरको कोही फर्स्ट, सेकेन्ड, थर्ड, कोही लास्ट हुन्छ, यस्तै हो क्या.
4: हजुर हजुर हजुर. अनि यो साउन्ड थेरापिस्ट सिङ्गिङ बोल हुन्छ होइन, सिङ्गिङ बोल त काठमाडौँमा प्रशस्तै पाइन्छ है, विदेशीहरूले धेरै लानुहुन्छ. यो चाहिँ विशेष गरेर यो साउन्ड थेरापिस्टकै लागि मात्रै हो, साउन्ड थेरापीकै लागि मात्रै?
0: यो साउन्ड थेरापी सँगसँगै यसले चाहिँ अरू पनि गर्छ म्याम. अब जस्तै हजुरलाई चाहिँ बडीहरू पेन भएको छ भने त्यो साउन्ड हिलिङ बललाई लिएर चाहिँ बजाउँदै बजाउँदै बडीहरूलाई हजुरको चाहिँ चारैतिर चाहिँ मसाज जस्तो गरिदिन सकिन्छ. हजुरको हेड एकदमै दुखिरहेछ भने हेडमा राखेर पनि बजाइदिइराख्यो भने हजुरलाई हेड एकदम हल्का हुन्छ. हजुरको अब खुट्टाहरू दुख्छ, बडीहरू त्यस्तै हुन्छ भने भाइब्रेट गर्नलाई उभाएर हजुरलाई ट्याङ ट्याङ साइडबाट चारैतिरबाट बजाउन मिल्छ. सँगसँगै हजुरलाई सुताएर यो थेरापी पनि बिस्तारी गऱ्यो भने हजुर एकदमै डिपमा जानुहुन्छ, हजुरलाई एकदमै रिल्याक्स हुन्छ. कति मान्छे त एस्ट्रल ट्राभल पनि गर्छ, धेरै नै राम्रो हो कि, बुझ्नु पनि यति धेरै डिपमा जान्छ, यसले धेरै रिल्याक्सेसन दिन्छ. अब यो चाहिँ गर्नुभएको राम्रो. हिलिङ भनेको त एउटा मात्रै होइन, धेरै कुराहरू छन् होइन. अब हजुरलाई कुनै सुनेर आनन्द आउनेछ, कोही बोलेर सुनाउँदाखेरि मजा लाग्छ, हा हजुरले कति राम्रो कुरा त्यहाँ हिल हुन्छ. हिलिङ भनेको यस्तो हो, कहिले हातले यसरी टच गर्यो हिल गर्दाखेरि आनन्द आएर आउँछ, धेरै कुराहरू छन्.
4: त्यही त अनि अब विशेष गरेर यो श्रोताहरू साउन्ड थेरापिस्ट तपाईँहरूले नेपाल आउँदाखेरि काठमाडौँमा बौद्धतिर देख्नुहुन्छ होला, बोल सिङ्गिङ बोल बेच्दै गरेको होइन. यसको पनि ठुलो काम रहेछ हाम्रो लाइफमा भनौँ, र धेरै विदेशीहरूले किनेर लान्छ. तपाईँहरू पनि यसो आउँदाखेरि चाहिँ हाम्रो लीलाजीसँग कन्ट्याक्ट गरेर यो साउन्ड थेरापीको चाहिँ अलिकति बेसिक नलेज लिएर जानुभयो भने, त्यो सिङ्गिङ बोल पनि लिएर जानुभयो भने तपाईँहरूलाई घरमा परिवारमा काम लाग्छ. अनि अर्को कुरा मैले देखेको यो ट्यारोट कार्ड रिडिङ, यो पनि तपाईँले अलिकति बेसिक नलेज लिएर जानुभयो भने तपाईँहरूको परिवारलाई सबैको लागि हेर्नलाई राम्रो हुन्छ. अब पास्ट लाइफतिर त नजाऊँ होइन,
0: जानु भए पनि हुन्छ. अब त्यो चाहिँ हजुरको गुरु लेभलमै गएको व्यक्ति त अब ध्यानबाट नै जान्छ. अब नर्मल व्यक्तिलाई डर लाग्छ, एकदमै फियर छ, फोबियाहरू छ भने के रहेछ त, किन यस्तो भइरहेछ भनेर बुझ्न जान सकिन्छ. त्यस्तो कन्डिसनमा चाहिँ त्यहाँ पुगेर आफ्नो फियर फोबिया यो कारण रहेछ भनेर थाहा भएपछि हजुरलाई डर भनेको लाग्दैन. जस्तै पानीमा हजुरको मृत्यु भएको थियो, फेरि पास्ट लाइफमा गएर त्यो सिनहरू हजुरले देखेपछि त्यहीँ नै हजुरको चाहिँ पुरै हामीले डिस्ट्रोय गरिदिन्छ, त्यहीँ नै खतम गरिदिन्छ त्यो हजुरको ट्रमालाई. अब फेरि हजुरलाई त्यो ट्रमाले दुःख दिँदैन, त्यो
4: पास्ट लाइफको ट्रमाले.
0: यस
5: ईएफबीएस गोर्खा रेडियो.
6: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
5: BFBSEF गोर्खा रेडियो.
1: त्यही त प्रारब्ध भन्छौँ हामी श्रोताहरू पूर्वजन्मको कमाइ भन्छौँ होइन भन्दै अहिले अब हिँडिरहेको छौँ भनौँ न होइन लीलाजी
0: हजुर
1: अब जे होस् जे हुँदैछ अब ठिकै छ भन्दै हामी हिँड्छौँ पूर्वजन्मको कमाइ प्रारब्ध मेरो प्रारब्ध भन्दै हुन्छौँ प्रारब्धलाई पनि अलिकति सच्याउन चाहिँ मिल्ने रहेछ भन्ने कुरा बुझियो यो पास्ट लाइफ थेरापीबाट चाहिँ भन्ने कुरा बुझ्यो होइन अलिकति सच्याउनु मिल्ने रहेछ अलिकति क्लेन्ज गर्नु मिल्ने रहेछ क्लेन्जिङ गर्नु मिल्ने रहेछ भन्ने कुराहरू चाहिँ बुझियो यो अब स्पिरिचुअल हिलिङ भनेको त अब यही त हो नि सबै होइन रेकी भयो अब रेकी पनि त तपाईँको यो हातबाट अलिक हात टाढै राखेर यो सबै यसमा सबै मलाई लाग्छ साइन्टिफिक रिजन
0: म्याम अब जस्तै कस्मिक एनर्जी त हामी सबैले क्यारी गरेका छौँ अहिले हजुर म बोलिरहेछु यो बोली निक्लेर हामी यति बोल्नु पनि होइन यति बोल्नु पनि हजुरको चाहिँ के हो त भन्दाखेरि कस्मिक एनर्जी नै हो हजुर म यहाँ बोलिराख्दाखेरि हाम्रो बडीमा सबै खानेकुराहरू अघि खाएको पचिरहेछ होइन एनर्जी सबैतिर दौडिरहेछ काम सबै गरिरहेछ यो सबै कस्मिक एनर्जी तर त्योभन्दा पनि अझै बेसी बढाएर गर्नलाई चाहिँ हामीले ध्यान प्रार्थना मेडिटेसन गरेर तानेर हामीले चाहिँ आफ्नो हातमा राखेर कुनै पनि सेम्बलहरू बनाएर अरूलाई चाहिँ हामीले टच गरेर दिन सक्छौँ यत्तिकै पनि हजुरलाई हावाबाट पनि यसरी पठाउन सक्नुहुन्छ वायुबाट नै पठाउन सक्नुहुन्छ सेम्बलहरू नै पठाउन सक्नुहुन्छ
1: अब एनर्जी पठाउनुहुन्छ नि तपाईँहरू होइन यो विशेष गरेर आफ्नो क्लाइन्टहरूलाई आफ्नो रोगीहरूलाई एनर्जी पठाउनुहुन्छ त्यो चाहिँ ध्यान बसेर पठाउनुहुन्छ होला होइन
0: त्यो चाहिँ नर्मली पनि हामीले प्रेयर प्रार्थना गरेर तान्छौँ तानिसकेपछि हामीले चाहिँ अनि पठाइदिन्छौँ हाम्रो हातमा आएको हुन्छ पछि फेरि हामीले प्रेयर गरेर पठा फर्काइदिनुपर्छ त्यो एनर्जीलाई राखिराख्न चाहिँ मिल्दैन
1: हजुर अब पहिला अब केही नहुँदाखेरि भनौँ न प्राचीन युगमै जाउँ फेरि होइन टेलिप्याथी अब यो दिमाग कनेक्ट गरेर बात गर्ने होइन कुरा गर्ने सङ्केत गर्ने टेलिप्याथी हुन्थ्यो अरे भन्छ अहिले पनि कता कता चाहिँ हुन्छ नि फेरि मैले तिमीलाई सम्झेको मात्रै त्यति तिम्रो कला हौ भनेर त्यो पनि त टेलिप्याथी नै हो होइन
0: बढाउनु पर्छ म्याम अब त्यो बेला चाहिँ उनीहरू एउटा ऋषिमुनिको टाइममा धेरै हाइली उनीहरू चाहिँ
1: हाई लेभलको
0: अरू डाइमेन्सनसम्म नै कनेक्ट हुन्थ्यो हामी चाहिँ अहिले यतिमै छौँ कि
1: त्यही भएर
0: त्यही त त्यति नसके हो
1: हामीलाई चाहिँ अलिकति झसक सम्झेको बेला म कल आयो भने आहा टेलिप्याथी
0: अनि हायर डाइमेन्सनसम्म चाहिँ पुग्यो भने चाहिँ हामी पनि सक्छौँ
1: हजुर हजुर त्यही त है नसक्ने कुरा केही छैन यो सबै श्रोताहरू यो सबै प्राचीन समयको भनौँ ऋषि मुनिहरूले गरेको सबै यो अहिलेको जो उहाँहरूले गर्दै हुनुहुन्छ जुन तरिकाले उहाँले सेवा गर्दै हुनुहुन्छ त्यो सबै मैले चाहिँ त्यसरी बुझेको छु लीलाजी होइन तपाईँ बोल्दै गर्दाखेरि म कल्पना पनि गर्दैछु म कल्पना गर्नु छिट्टो छु नि
0: अब सानो चाहिँ मलाई श्रोताहरूलाई भनिदिनु मन लाग्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ आफूले बोकेर हिँड्नुभन्दा पनि हजुर चाहिँ कनेक्ट चाहिँ युनिभर्स र डिभाइनसँग चाहिँ जहिले नै हुनुहोस् अनि युनिभर्सलाई चाहिँ आफ्ना सबै प्रब्लमहरू सेयर गरिदिने गर्नुहोस् र सानो कुरामा चाहिँ ग्रेटिट्युड पनि दिनुहोस् है ग्रेटिट्युडकै कुरा गर्दा एउटा मान्छेले यस्तो ग्रेटिट्युड गर्थ्यो अरे ऊ कहाँबाट कहाँ धन सम्पत्ति फ्यामिली परिवार सबै उसको चाहिँ एकदमै मौलाउँदै गयो एकदमै राम्रो भयो अर्को व्यक्ति चाहिँ खालि आफैलाई कोचिरहेको थियो अरे कि मेरो चाहिँ यस्तो थोत्रे लुगा मेरो चाहिँ घर पनि थोत्रे मेरो चाहिँ फ्यामिली पनि राम्रो छैन मसँग चाहिँ पैसा पनि छैन अब यहाँनिर के भयो भनेर भन्नुहुन्छ नि बिचमा एउटा गुरु हुनुहुन्थ्यो अरे गुरुलाई चाहिँ एकजना मान्छेले के भनेछ अरे भन्नुहुन्छ भने यो धनी मान्छेलाई चाहिँ तपाईँले भगवान् ध्यान मेडिटेसन गर्दा भगवान्लाई भेट्नुभयो भने यो धनी भएको व्यक्तिलाई चाहिँ पैसा कम दे यो जो गरिब छ यसलाई चाहिँ टन्न दे भनेर भनिदिनुहोस् है भनेर चाहिँ उसलाई चाहिँ भनेछ अरे र अनि उसले ओके भन्यो तर भगवान् आउनुभयो आएपछि किन फलानु व्यक्तिलाई चाहिँ हजुरले पटक्कै दिनुहुन्न र त्यो दुखीको दुखी छ प्रभु र यो चाहिँ झनभन्दा झन मौलाको मौला छ अब भगवान्ले भन्नुभयो अरे म जे दिन्छु उसले थ्याङ्क यू भन्छ सानो कुराको लागि नै उसले ग्रेटिच्युड दिन्छ मलाई थ्याङ्क यू भन्छ म कसरी उसलाई नदिनु मलाई त अझै दिन मन लाग्छ नि त अर्को जहिले पनि उसले कोचेको गर्छ मलाई भगवान्ले दिनस् मेरो जिन्दगी यस्तो बनाइदिस् मलाई यो भयो मलाई त्यो भयो एटलिस्ट उसँग भएको कुराको त थ्याङ्क यू भन्दै हुन्थ्यो नि त राम्रो दुइटा आँखा देख्ने भएको छ दुइटा आँखा छ दुइटा खुट्टा छ यति राम्रो बडी छ सबै कुराहरू छ होइन ब्रेन द्याज छ हातहरू दिएको छ कमाएर खान सक्छ सबै कुरा छ उसलाई स्वस्थ छ राम्रो छ केहीमा थ्याङ्क यू भन्दैन यो नि त प्रभुले दिनुभयो नि हजुर मैले बनाएँ होइन त्यो भएर हजुरहरूले चाहिँ थ्याङ्क यू चाहिँ हरेक कुरामा भन्दै जानुस् अनि चेन्ज हुन्छ लाइफ. खाना पाए नि थ्याङ्क यू, लाउन पाए नि थ्याङ्क यू, एकछिन रमाइलो गर्न पाए नि थ्याङ्क यू, सबै कुराको लागि थ्याङ्क यू, ग्रेटिट्युड चाहिँ दिनुहोस्.
1: हजुर हजुर, थ्याङ्क यू गड फर द वर्ड सो स्विट, थ्याङ्क यू गड फर द फुड वी इट भनेर, थ्याङ्क यू गड फर एभ्रिथिङ गरेर नानीहरूको प्रार्थना पो याद आयो मलाई. हजुर होस्, अब हामी आजको नारीलाई भिट मार्ने बेला भयो, तर तपाईँको कुरा त जति सुन्यो तपाईँ आँखा चिम गरेर बोल्नुहुन्छ है, सुनिरहँ जस्तो के गर्नु, अब छेउमा आएर घरैमा आएर सुन्नु पर्ला कुरा चाहिँ होइन. हजुर होस्, हामीले सबै कुराहरू चाहिँ राख्यौँ होइन लीलाजी, प्रायः जे होस् श्रोताहरू, जे होस् हिलिङको जरुरी महसुस भयो भने तपाईँहरू नेपाल आएको बेलामा हाम्रो हिलर लीलासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ. टिकटकमा उहाँ हिलर लीला गरेर हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला. फेसबुकमा पनि हुनुहुन्छ हिलर लीला, उहाँलाई फलो गर्नुहोला, यसो रिक्वेस्ट पठाउनुहोला. हुन त तपाईँहरूको त भरि हुन्छ है, तर फलो गर्नुहोला, म्यासेज गर्नुहोला, म्यासेज पनि हेर्नु भ्याएन भने मलाई भन्नुहोला म उहाँसम्म पुर्याइदिन्छु. जे होस्, स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ, पास्ट लाइफ थेरापिस्ट हुनुहुन्छ, र ट्यारोट कार्ड रिडर हुनुहुन्छ उहाँ. श्रोताहरू अहिले धेरै मान्छेहरू ट्यारोट कार्ड रिडरकोमा जान्छ, विशेष गरेर यो तासको जोखाना चाहिँ एकदम करेक्ट हुन्छ भन्छ है.
0: हजुर, एकदमै एकदमै, किनभने यो चाहिँ डिभाइनसँगै कनेक्ट हुन्छ, युनिभर्ससँग डाइरेक्ट कनेक्ट हुन्छ. सर
1: कस्तो, हामी तास खे तास नखेल्नु है भन्छौँ होइन, अब हेर्नु खोज तासको कुरा आयो है. पहिला न्युमरोलोजीको मात्रै चाहिँ हामीले जोखाना करेक्ट हुन्छ अरे भनेर सुन्थ्यौँ, अहिले त ट्यारोट कार्ड भनौँ तास तासै हो होइन, तास रिडिङकोबाट पनि हुने रहेछ. र तपाईँहरू कोर्सहरू गर्नु चाहनुहुन्छ भने आएर उहाँलाई सम्पर्क गर्नुहोला, बेसिक कोर्स गरेर बेसिक नलेज लिएर चाहिँ आफ्नो परिवारको लागि तपाईँले हेरचाह गर्न सक्नुहुन्छ भन्दै. अब हामी के गर्नु लीलाजी, समय थोरै थोरै छ है, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: त्यही हो, अहिले सबैलाई दुःख लाग्छ, धेरै मान्छेहरू दुःखी छन्, पैसा भएर दुःखी छन्, फ्यामिली सम्बन्ध राम्रो नभएर दुःखी छन्, कोही अरू नै कुराले दुःखी छन्, के कुराको दुःख छ, के कुराको, सबै जे दुःख भए पनि हजुरले एउटै बाटो छ, भगवान् युनिभर्स डिभाइन जसलाई मान्नुहुन्छ हजुरले सबै कुराहरूलाई सरेन्डर गरिदिनुहोस्. एकदमै धेरै प्रब्लम भएको बेलामा हजुरको हातबाट सिचुएसन हजुरले अब थाम्न नसक्ने स्थितिमा, हजुरको बिजनेस पनि राम्रो भइरहेको छैन, हजुरको फ्यामिली परिवारसँग राम्रो छैन, हजुरलाई आफ्नो कस्तो भने हेल्थ पनि एकदमै बिग्रिरहेको छ, चारैतिर डामाडोल स्थिति छ भने हजुरले बसेर एकछिन प्रेयर प्रार्थना गरेर प्रभु आजको दिनसम्म मैले मेरो जिन्दगीको डोर चाहिँ समाउँदै लिएर अगाडि हिँडेको थिएँ, यो डोरीलाई आज हजुरलाई मैले सबै सुम्पेको छु, जे गर्नु छ अगाडि हजुरले गरिदिनुहोस्, म हजुरले जुन मार्ग भन्नुहुन्छ त्यहीमा हिँड्छु भनेर सरेन्डर मोडमा, सरेन्डर भावमा भएर सरेन्डर गरेको दिनदेखि हजुरको जिन्दगी पुरै चेन्ज हुन्छ, म यति नै भन्दै आजलाई बिदा माग्छु. थ्याङ्क यू सो मच म्याम, हजुरलाई हजुरले बोलाएर यति कुरा राखिदिनु भएकोमा, र सबै श्रोताहरूलाई नि थ्याङ्क यू.
1: हजुर लीलाजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, फेरि पनि तपाईँसँग भेट गर्ने नै छु म. थ्याङ्क यू सो मच. हजुर श्रोता, र हाम्रो लीलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई भेट मार्ने बेला भइसकेको छ. म सुजन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रवाह पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनु पर्ने अवस्था अन्त्य गर्ने, आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकता राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने भनिएको छ। सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि समन्वय गर्ने अवस्था अवधारणा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसञ्चार, खानेपानी, सार्वजनिक यातायात एवं बजार अनुगमन लगायत क्षेत्रमा 30 दिनभित्र सेवाग्राहीको अनुभवमा मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समेटिएको छ। कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा अनावश्यक आवश्यक कागजात बारे अग्रिम जानकारी दिने र अनावश्यक चरण तथा झन्झट घटाउने विषयमा जोड़ दिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। स्वीकृत कार्ययोजना देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सरकारले रासायनिक मल आपूर्तिको सम्बन्धमा देखेका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल
1: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखेका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिस गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 सदस्यीय एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा पर्यावरण मन्त्रालय र मातहतका निकाय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायतका निकायका पदाधिकारी पनि यसमा सदस्यको रूपमा रहनु भएको छ र यो समितिले गठन भएको 60 दिनभित्र कार्य सम्पन्न गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिवेदन पेश गर्ने गरी व्यवस्था गरिएको छ।
0: नेपाल भारत सीमा क्षेत्रका संवेदनशील ठाउँहरूमा आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढाइने भएको छ। भारतको देहरादूनमा सम्पन्न नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा सीसीटीभी लगायत आधुनिक उपकरण प्रयोगबारे सहमति भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सीमापार अपराध, लागू औषध प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोट सहितका आर्थिक अपराध लगायत गैर कानूनी गतिविधि नियन्त्रण गर्न दुवै राष्ट्रका सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वय गर्ने विषयमा छलफल केन्द्रित भएको थियो। बैठकमा 10

0: को 15 मिनेटमा बुकायो साकाले 30 मिनेटमा र मार्टिन ओडेगार्डले 49 मिनेटमा गोल गरे। कोभेट्री 25 वर्षपछि प्रिमियर लिगमा फर्किएको हो। गएको सिजनमा 22 वर्षपछि लिग उपाधि जितेको आर्सेनलले तालिकामा 3 अङ्क जोडेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज पोखराबाट मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने उहाँको सचिवालयले जनाएको छ। शाह मन्दिर दर्शनका लागि जाने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

कहिले काहीँ सोचौ न, हाम्रो जीवन कति व्यस्त भएको। बिहान आँखा खुलेदेखि नै कामको चिन्ता, फोनमा आएका मेसेजहरू, सोसल मिडियाका नोटिफिकेसनहरू, घरको जिम्मेवारी, अफिसको काम, परिवारका आवश्यकताहरू, भविष्यको योजना, अनि दिनभरि यति धेरै कुरा गर्छौँ कि राति ओछ्यानमा पुग्दा एउटै प्रश्न मनमा आउँछ, आज मैले आफ्नो लागि के गरेँ त। हामीसँग कुरा गर्ने थुप्रै मानिसहरू थिए, तर आफूलाई सुन्ने, आफ्नो लागि सोच्ने समय खोइ त। बस अरूको जीवन हेर्नका लागि सोसल मिडिया खोल्छौँ, अरूको सफलता देख्छौँ, अरूको यात्रा देख्छौँ, अरूको खुसी देख्छौँ, अनि थाहै नपाई उनीहरूसँग आफ्नो जीवनको तुलना गर्न थाल्छौँ, होइन? हरेक मानिसको जीवन फरक।

कसैको बिहान छिटो आउला, कसैको साँझ ढिलो आउला, तर त्यसले कसैको यात्रा छोटो र कसैको यात्रा लामो बनाउँदैन। त्यसै कारणले आज मनको आवाजबाटै तपाईँलाई सानो आग्रह गर्न चाहन्छु, आज केही समय आफ्नो लागि छुट्याउनुहोस्। फोन केही बेर अलिकति परे राखिदिनुहोस्। आफ्नो मनसँग, मनको आवाजसँग कुरा गर्न आउनुहोस्। सायद हामीले खोजिरहेको त्यो सुख, त्यो आनन्द एकछिन हामी आफैसँग पाउँछौँ कि होइन। एकैछिन सँगै बसेर गीतहरू सुन्दा, मनको आवाज सुन्दा तपाईँले आफूलाई आफैसँग भेट गरेको जस्तो अनुभव हुन्छ कि? बस अनुरोध मन्दिराको यति हो। यो हो मनका आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा हाजिर भइसकेको छु मन्दिरा। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ हार्दिक हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु।

हजुर, तपाईँले यो सुन्दर सुन्दर अत्यन्तै मिठो गीत सुन्नुभयो मनको आवाजमा। तपाईँको छेउमा मन्दिरा छु। यस्तो समय आयो कि तपाईँ हाम्रो जीवनमा जे कुरा पनि हामीलाई इन्स्ट्यान्ट तुरुन्तको तुरुन्तै चाहिन्छ, तुरुन्तै रिप्लाई चाहियो, तुरुन्तै सक्सेस चाहियो, तुरुन्तै पैसा चाहियो, तुरुन्तै रिजल्ट चाहियो। तर प्रकृतिलाई यसो हेरौँ त, त्यो प्रकृतिलाई हेर्न साथै प्रकृतिले हामीलाई एउटा कुरा सिकाउँछ। त्यो के भन्दाखेरि, बिउ हामीले रोप्न साथै त्यो बिउ आजको भोलि नै उम्रिँदैन, त्यसको लागि समय चाहिन्छ। त्यसलाई रोप्नको लागि पहिला हामीले माटो खन्नै पर्यो, अलिकति मिलाउनै पर्यो, सम्याउनै पर्यो, घाँस ढुङ्गा छ भने उखाल्नै पर्यो, त्यसपछि त्यहाँ मलसल हालेर त्यसलाई माटो मिलाउनु पर्यो, बिउ रोप्नु पर्यो, पानी हाल्नु पर्यो, अनि घाम पानी र केही समय पश्चात बल्ल बिरुवा उम्रिन्छ अनि पात हाँगा हुँदै त्यो रुख ठुलो हुन्छ। जीवनमा हरेक चिजको फल चाख्नको लागि समय लाग्छ। त्यसैले हतार गरेर केही पनि हुँदैन, हतारको काम लतार भन्छ नि, होइन? त्यही भएर अलिकति मेहनत, अलिकति परिश्रम गर्न साथै त्यसको परिणाम भोलि नआउला भन्न सकिँदैन, तर आजको आजै खोज्यो भने त्यसले परिणाम चाहिँ दिँदैन। केही सिकेका कुराले पनि, त्यो सिपले पनि ती आकार दिनको लागि, अवसर दिनको लागि समय लाग्छ। जीवन पनि त्यस्तै हो। आज पनि यस्तै केही जीवनका व्यवहारिक कुराहरू छन्, केही मेरा कुराहरू छन्, अनि केही तपाईँका लागि रोचक कुराहरू लिएर आएकी छु। यी सबै तपाईँले पाउनुहुनेछ, अनि राम्रा राम्रा गीतहरू पनि छन्। यी सबै तपाईँका लागि पस्किनेछु आजको मनको आवाजमा। त्यसैले साथै बस्नुहोला।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हजुर, तपाईँको छेउमा मान दिइरहेको छु। तपाईँ हामीले वर्षौँ वर्ष गरेको राम्रो व्यवहारले छ नि तपाईँ हाम्रो सम्बन्ध यति बलियो हुन्छ कि के भनौँ। तर त्यो सम्बन्ध बलियो भयो भने हामीले एउटा आधार पनि पाउँछौँ जीवनमा। कहिलेकाहीँ यस्ता आधारले हामीलाई भित्रैबाट कस्तो मजबुत बनाइदिन्छ कि केही नगरे तापनि मलाई भोलि केही पर्यो भने मेरो फलानु फलानु व्यक्ति छन्, उनीहरूले मलाई हेर्छन् भन्ने आधार एउटा मनभित्रै पलाएर आउँछ। चाहे उनीहरूले गरून् या नगरून्, तर त्यो सम्बन्ध राम्रो छ भने तपाईँलाई विश्वास हुन्छ। हो, यसै गरी विश्वास दिलाउनु, यसै गरी आफ्नो कोही बनाउनु अत्यन्तै राम्रो कुरा हो। सबै आफ्ना छन्, तर कहिलेकाहीँ यसो विचार गर्नुहोस् त, आफ्नो लागि पनि त केही गर्नु पर्यो नि, आफूलाई पनि समय दिनु पर्यो नि। आफ्नो लागि चाहिँ हामी भन्छौँ समय नै छैन। अब हेर्नुहोस् त, पैसा हरायो भने हामीले मेहनत गरेर पैसा कमाउन सक्छौँ। आफन्त इष्टमित्र रिसाए भने पनि केही दिएर, माफी मागेर अथवा फेरि सम्बन्ध बढाएर त्यसलाई पनि सुमधुर बनाउन सक्छौँ। काममा केही तलमाथि भयो, बिग्रियो भने त्यसलाई पनि सपार्न सक्छौँ। तर तपाईँ हामीसँग भएको समय जुन एकचोटि खेर गयो भने त्यो बितेको समय तपाईँले जे सुकै गर्नुहोस् फर्केर आउँदैन। यस्तै रोचक रमाइला कुराहरू गर्ने नै छौँ। साथै बस्नुहोला मनको आवाज।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। म यसपटक भारतको नयाँ दिल्ली पुगेर आएँ होइन एउटा कार्यक्रमको लागि। यो चाहिँ भारतको नयाँ दिल्लीको यसो भूमि भन्ने ठाउँमा चाहिँ इन्टरनेसनल कन्भेन्सन सेन्टर निर्माण भएको रहेछ। त्यहाँ चाहिँ कार्यक्रमहरू, विभिन्न मिटिङ, सेमिनारहरू, कन्फरेन्सहरू हुने रहेछ। एकदमै भव्य बनेको रहेछ, राम्रो रहेछ। त्यहाँको कार्यक्रम अटेन्ड गरेर म फर्किएँ होइन। तर त्यहाँ बस्दाखेरि चाहिँ हामीले अब खानेकुरा खानलाई चाहिँ कहिले कता गइरहन्थ्यौँ। अनि दुई चारचोटि खानेकुरा खाने क्रममा चाहिँ एउटा ठाउँमा पुगियो कि, त्यो ठाउँमा पुगेपछि हामीले अरू बचेका केही दिनहरू चाहिँ त्यही ठाउँमा खानेकुरा खायौँ। किन खायौँ भन्दाखेरि त्यहाँ एउटा कथा छ, म तपाईँलाई भन्छु होइन। अब मेरो चाहिँ जता गए पनि अलिअलि अब कथाहरू खतल्ने होइन, मान्छेहरू के गर्दैछन्, कसो गर्दैछन्, के भइरहेछ, यसो बहाना मिल्यो भने कुरा खोतलिहाल्छु कि मैले। अनि कुरा खोतलेपछि अलिअलि कुरा बुझिसकेपछि अनि त्यो एउटा पनि जिन्दगीको अनुभव हुन्छ नि होइन। त्यही क्रममा मैले, हामी दुई चार दिन त्यहाँ खाना खान गइसकेपछि अनि त्यो खाना बनुन्जेल, त्यो अर्डर लिउन्जेलसम्म चाहिँ त्यहाँको एकजना अलिकति पाको व्यक्ति हुनुहुन्थ्यो, उहाँसँग कुराकानी चल्न थाल्यो। अनि कुराकानी चल्दा चल्दै कुराकानीको क्रम चाहिँ कसरी सुरु भयो भन्दाखेरि, त्यो होटेलमा काम गर्ने चाहिँ सिक्किमका दुई नेपाली हुनुहुँदो रहेछ, त्यहाँ सानसानो बहिनीहरू। अनि उहाँहरू चाहिँ त्यहाँ काम गरिरहेको देखेर पछि हामीले नेपाली हो भनेर सोद्धाखेरि चाहिँ हो भन्नुभयो, नेपाली मजाले बोल्नुभयो। अनि कहाँको भन्दा सिक्किमको हुनुहुँदो रहेछ, अनि सानै हुनुहुन्थ्यो, अनि काम गर्दै हुनुहुँदो रहेछ। अनि त्यही बहानामा हामीले ती होटेलका मालिकसँग कुराकानी गऱ्यौँ। अनि कुराकानी गर्दा त ए नेपाली पनि हुनुहुँदो रहेछ नि त यहाँ है भनेर सोद्धाखेरि चाहिँ दुईजना नानीहरू छन् भन्नुभयो। अनि त्यसपछि एउटी अर्की नानी बाहिर निस्किन् र हाम्रो अर्डर लिइन्। ती वृद्ध बाले चाहिँ के भन्नुभयो भने, यो होटेलको ओनर चाहिँ यी नानी हुन्, यी मेरी नातिनी हुन् भनेर उनले देखाए। उनी पनि ती नेपाली युवती जत्रै उमेरकी थिइन्, धेरै ठुलो उमेरकी थिएनन् उनी पनि। अनि हामी अकपक्क परेर उनलाई हेऱ्यौँ, अनि हामीले चाहिँ जिस्क्याएको होला भन्ठान्यौँ। अनि फेरि कुरै कुरामा कुरा चल्यो। उनले भने, म त रिटायर भएको हुँ, पेन्सन मजाले आउँछ, मलाई होटेल खोल्नुपर्ने आवश्यकता पनि छैन, मैले दुःख गर्नुपर्ने पनि छैन, अब यो उमेरमा पेन्सनले राम्रोसँग खान पुग्छ, तर पनि यो नातिनीको लागि म यहाँ आएको हुँ, उनले भने। त्यसपछि खाना आयो, हामी खाना खाँदैथ्यौँ, अनि यतिकैमा कुरै कुरामा उनी कुरा गरिरहेका थिए। सानो थियो होटेल होइन, चार पाँचजना मान्छे मात्रै अटाउँथ्यो त्यहाँ। आधामा बारेर किचन बनाइएको थियो, आधामा चाहिँ मानिसहरूले खाना खान्थे, धेरै जस्तो मानिसहरूले प्याक गरेर लाँदा रहेछन् त्यहाँ। यसरी कुराकानी गर्दा गर्दै खाना आइपुग्यो, हामीले खान थाल्यौँ। अब कसरी यो होटेल उनले खोले अनि ती नातिनीले कसरी यो व्यवसाय गरिन्, म तपाईँलाई बताउँछु यो गीतपछि। साथै बस्नुहोला।

वृद्ध व्यक्तिले भने कोभिडको समय थियो, त्यति बेला म घरबाट यही बाटो जाँदै थिएँ अनि जाँदाखेरि चाहिँ एक नारी चाहिँ यहाँ बसेर रोइरहेकी थिइन्। किन रोएको भनेर सोद्धाखेरि चाहिँ अब कोभिड भयो, कोभिड भएपछि मैले भाडा तिर्न सकिनँ, मेरो होटेल यहाँ छ, अब मलाई छोडेर जान पनि दिँदैन साउले, मसँग त्यति पैसा छैन, अब म के गरौँ, कसैले तिर्दिँदा पनि तिर्दिँदैनन्, सबैको अवस्था उस्तै छ, 2 लाख रुपियाँ पैसा यस्तो अवस्थामा कसले दिने, अब मेरो अवस्था यस्तो छ अनि त्यही भएर यहीँ बाटोमा म बसिरहेकी भनेर उनी रोएको देखेपछि ती बुढालाई एकदमै माया लागेछ। अनि उनले भनेछन्, अनि तिमी के गर्छौ त भन्दाखेरि 2 लाख पाए म यो साउको पैसा तिरेर म गाउँ जान्थेँ, अब पैसा छैन, छोडेर जान पनि सकिनँ, उनले जान पनि दिएनन्, यो होटल बेच्न पाए पनि हुन्थ्यो। उनले त्यसो भनेपछि ल म 2 लाख तिमीलाई दिन्छु, यो होटल मलाई देऊ भनेर ती वृद्धले खासमा चाहिँ उनलाई सहयोग गर्नका लागि त्यो होटल किनिदिएर 2 लाख रुपियाँ दिएका रहेछन्। अनि त्यत्तिकै भयो, त्यो होटल बन्दको बन्दै थियो, कोभिड सिद्धियो। अनि कोभिड सिद्धिएपछि नातिनीले भनिन्, रे अब म आफ्नै व्यवसाय केही गर्न चाहन्छु, के गर्ने होला भनेर विचार गर्दाखेरि चाहिँ उनले ठ्याक्क त्यो होटल किनेको सम्झेछन् अनि भनेछन्, त्यो होटल छ कि त्यही होटल चलाउने त। त्यसपछि नातिनीले भनेछिन्, हो होटल चलाउने। त्यसपछि ती हजुरबा र नातिनी भएर सरसफाइ गरेर बिस्तारी सानो पैसाबाट उनीहरूले त्यो होटल चलाउन थालेछन्। खाजा सेटहरू बनाउने, रोटीहरू बनाउने, बिहानको खाना बनाउने, यसरी गर्दा गर्दै अर्डरहरू आउन थाल्यो रे। अनि राम्रो, सस्तो, सुलभ तरिकाले उनीहरूले त्यो होटल चलाउन थालेछन्। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। यस्तै रोचक रमाइला कुराहरू गर्ने नै छौ, साथै बस्नुहोला मनको आवाजमा।

ती वृद्ध व्यक्तिले भने, राम्रै चलेपछि मान्छे चाहियो। अनि यी दुई बहिनीहरू जुन सिक्किमका बहिनीहरू, उनीहरूको पनि कोभिडमा जुन काम गरिरहेका थिए त्यो कम्पनी बन्द भएर काम नपाएर उनीहरू पनि कामको खोजीमा हिँडिरहेका रहेछन्। अनि ती वृद्धले लाउ तिमीहरू पनि यहीँ काम गर भनेर उनीहरूलाई पनि त्यहीँ राखेका रहेछन्। उत्रै उत्रा भएर काम गर्दा रहेछन्। अनि साना साना केटाकेटीहरू भए, अनि यिनीहरूलाई मात्र छोड्नु भएन भनेर चाहिँ ती वृद्धले चाहिँ हिसाब किताब हेरिदिने, अर्डरहरू लिइदिने, बाहिर बसेर एउटा केटाकेटीहरूको लागि अभिभावक पनि भए, अनि रेखदेख पनि गरिदिए। आफ्नो जुन अवकाश पछिको समय त्यहाँ रमाइलोसँग उनको बित्यो, अनि नातिनीको एउटा व्यवसाय पनि बन्यो। त्यही व्यवसायको बहानामा ती अरू दुई तिनजनाले पनि काम पाए। त्यस कारणले म यहाँ छु, अहिले रमाइलो लागिरहेको छ, राम्रो व्यापार हुन्छ, कम्तीमा पनि दिनमा 15-20 हजारदेखि लिएर कहिलेकाहीँ त 30 हजारसम्म पनि पुग्छ, भुद्दै भएन भन्दा पनि 10 हजार हुन्छ। त्यही भएर नातिनीलाई पुगेको छ, मलाई त चाहिँदैन, मेरै पैसा छ र अलिअलि खर्च म गरिदिन्छु र त्यो पनि मन लिन्न किनकि नातिनी हो मेरो। यी युवा पुस्ताका केटाकेटीहरूले काम गरेका छन्, म उनीहरूको सहयोगी बन्न पाउँदा मलाई खुसी लागेको छ भनेर उनले सुनाए। हुन पनि हो नि, हेर्नुहोस् त, एक अभिभावकले साथ दिँदाखेरि ती साना साना केटाकेटीहरूले आफ्नो भविष्य बनाउनको लागि एउटा पाइला अगाडि सारे। त्यत्रै केटाकेटीहरू घरमा आमा बाउको सहारामा, म अहिले बेला भएको छैन, म पढ्दैछु, म पछि गर्छु भनेर कतिले त्यत्तिकै समय व्यतीत गरिरहेका छन्। तर उनीहरूले त्यति राम्रो व्यवसाय गरेर आफ्नो खुट्टामा उनीहरू आफू उभिरहेका छन्। त्यो आफ्नो खुट्टामा उभिनका लागि पनि परिवारको साथ भयो, ती हजुरबुवाको साथ भएर उनीहरू एक मजबुत खम्बाको रूपमा अगाडि बढिरहेका छन्। किन भन्दा हजुरबाको साथ, भरोसा र एउटा हौसला अनि आँटले उनीहरूमा पनि अझ हौसला बढ्यो। त्यसै कारणले एकजनाले केही गर्छु भन्यो भने अर्कोले साथ दियो, आँट दियो भने त्यो काम एकदम राम्रो पनि हुन्छ र त्यो व्यक्तिलाई अझ थप काम गर्नको लागि प्रोत्साहन, उत्साह र हिम्मत पनि मिल्ने गर्दछ।

0: FBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: BFBS गोर्खा रेडियोमा मनको आवाज।

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। हामीले धेरै पटक भन्छौँ नि होइन, समय छैन समय छैन, के साँच्चै नै हामीसँग समय छैन त? हामीले आफ्नो समय कहाँ खर्च गरिरहेका छौँ भन्ने कुराको चाहिँ हामीले हिसाब किताब गर्दैनौँ। पैसाको हिसाब किताब गर्छौँ, फलानुलाई यति दियौँ, फलानुसँग यति लिनु बाँकी छ, मेरो यहाँ यति जम्मा छ, यहाँबाट यति आउँछ, यति ब्याजमा लगाएको छ, अथवा यति ब्याज तिर्नु छ, अथवा तरकारी पसलमा यति तिर्नु छ, सामानहरूले राखेको यति छ, यस्तो उस्तो उस्तो उस्तो कति हो हिसाब किताब, त्यसको चाहिँ हेक्का छ। तर यो कहिले फर्केर नआउने समयको चाहिँ हामीले हिसाब किताब राखेका छैनौँ। एकछिन आफ्नो लागि पनि सोचौँ र आफ्नो दिनमा हामीले के कुरामा समय खर्चिएका छौँ हिसाब किताब गरौँ। काम, परिवार, आवश्यक जिम्मेवारी, त्यसपछि बाँकी रहेको अलि धेरै समय भनौँ न होइन, त्यसमा चाहिँ मोबाइलमा आएका रिल्सहरू, सर्चहरू, टिकटकहरू, स्क्रोलिङ, अनि यताउता के हेर्दा हेर्दै 2 घन्टा, 3 घन्टा, 4 घन्टा, 5 घन्टा, 6 घन्टा कहिले काहीँ चाहिँ दिन पनि बितेको अनुभव मलाई पनि छ। आज त्यो सानो सानो खेलौना मानिसले आफ्नो उपयोगका लागि भनेर बनाएको थियो, तर संसारभरिका मानिसलाई त्यो खेलौनाले आफ्नो हातबाट खेलाइरहेको छ। यही कुरो।

तपाईसँग कुरा गर्दा गर्दै तपाईँको मनको आवाज मेरो मनको आवाज सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको मनको डायरीबाट एउटा पाना खोल्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो। हामीले हरेक दिन धेरै मानिसहरूलाई भेट्छौँ, बाटोमा देख्छौँ, हिँड्दाखेरि, बसमा यात्रा गर्दाखेरि, मानिसहरूलाई पसलमा जाँदाखेरि, काम गर्दाखेरि, कोही हाँसिरहेछन्, कोही हतारमा दौडिरहेछन्, कोही कसैसँग बोलिरहेछन्, कोही साउजी यो चिज दिनुहोस् न हतार भयो भनिरहेछन्, कोही फलफुल पसलमा ओहो छिटो न छिटो भनिरहेछन्, होइन, मानिसलाई देख्दाखेरि सबै मुस्कुराइरहेका हुन्छन्, हाँसिरहेका हुन्छन्, दौडिरहेका हुन्छन् आ आफ्नो संसारमा आ आफ्नै किसिमले। एउटा त्यो बाहिरी रूपमा हामीले व्यक्तिलाई देख्यौँ र मूल्याङ्कन गऱ्यौँ। पसलमा किन्दाखेरि पनि कसैले चाहिँ पैसाको वास्तै नगरे जस्तो यो पनि दिनुहोस् त्यो पनि दिनुहोस् त्यो पनि दिनुहोस् भनेर किन्छन्। कोही कोही आफ्नो हिसाब किताब गरी गरी आफूलाई चाहिने ठिक्क मात्र किनेर ल्याउँछन्। कोही आफ्नो बजेटमा बजेटभित्रै बसेर किन्छन्। त्यो सबैको आआफ्नो व्यवहार छ। तर जब अलिकति विचार गरेर हेर्छौँ नि हामीले, त्यो मानिसको हामीले देखेको बाहिरी रूप हो, उसको भित्री रूप, त्यो मानिसको भित्री रूपमा के भइरहेको छ, मनभित्र के भइरहेको छ भन्ने कुरा चाहिँ उसले आफ्नो जीवनमा भोगेको कुराहरूबाट हुन्छ। उसले कति रात भोकै बिताएको होला, उसले कति पटक आफ्नो आँखामा आँसु लुकाएको होला, उसले कति कुराहरू हामीलाई थाहै नदिएको होला, कति उतार चढावहरू पार गरेको होला, उसको जीवनमा कस्ता कस्ता कुराहरू आए होला, त्यो हामीले उसको अनुहार हेरेर मूल्याङ्कन गर्न सक्दैनौँ। यस्ता धेरै कुराहरू छन्। हरेक व्यक्ति एउटा किताब हो भनेपछि हरेक व्यक्तिको त्यो जिन्दगीको पाना पल्टाउँदा कैयौँ पाटाहरू छन्।

भने तपाईँले लेख्न सक्नुहुन्छ आजको मनको आवाज तपाईँलाई कस्तो लाग्यो त्यो पनि लेख्न सक्नुहुन्छ mandira.dhungel3@gmail.com। आजलाई बिदा पाऊ, फेरि अर्को साता आउँला, तपाईँका लागि अझ राम्रा राम्रा कुराहरू बताउँला। तपाईँ खुसी भएर बस्नुहोस्, स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँच। हवस् त, नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: जनकपुरधाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। गुठी संस्थाले पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको हो। पहिलो चरणमा सातवटा पोखरीको डिल खाली गराउने उद्देश्यले जनकपुरधाम छ गोरधोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पर्सि सोमबार जनकपुरका सातवटा पोखरीको अतिक्रमण हटाइनेछ। 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा अभियान शुरू गरिएको हो। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर र तेस्रो चरणमा अन्य अतिक्रमित जग्गाहरू खाली गराइनेछ। गुठी संस्थान जनकपुरधामका प्रमुख किशोर कुमार झाका अनुसार संस्थानले यसअघि पटक पटक सूचना निकालेर संरचना आफै हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो। काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई बन्सरी डाँडामा स्थानीयले एक घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नगरेको र विगतको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्। सिस्टोल बन्सरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले 15 दिनभित्र माग सम्बोधन नभए फोहोर खर्याउन नदिने चेतावनी दिनुभएको छ। बन्सरी डाँडाको फोहोरको लिचेट बगेर खोलामा मिसिएको छ। कुइने र नकुइने फोहोर नछुट्याउँदा 20 वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिचेटले ड्याम भरिएको छ। काठमाडौँ उपत्यका सहित 21 पालिकाको फोहोर सिस्टोल बन्सरी डाँडा लैजाने गरिएको छ। थादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बन्सरी डाँडामा विगत 4 वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो। पहिरोका कारण म्याग्दीको बेनी, जोमसुम र मनाङको चामे बेसी सहर सड़क पूर्ण रूपमा अवरुद्ध भएका छन्। म्याग्दीको रघुगंगा 2 बैसरी नजिक बेनी जोमसुम सड़क खण्डमा आज बिहान सड़कमाथिबाट लेदो सहितको पहिरो खसेपछि सड़क अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 बजे खसेको पहिरोले चामे भिसे सहर सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध दुवै सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई 1 महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रवाह पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनु पर्ने अवस्था अन्त्य गर्ने, आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने भनिएको छ। सेवा प्रवाहमा देखेका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि समन्वय गर्ने अवधारणा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा कार्यालय, मालपोत कार्यालय, दूरसञ्चार, खानेपानी, सार्वजनिक यातायात एवं बजार अनुगमन लगायत क्षेत्रमा 30 दिनभित्र सेवाग्राहीको अनुभवमा मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समेटिएको छ। कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक चरण तथा झन्झट घटाउने विषयमा जोड़ दिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। स्वीकृत कार्ययोजना देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिया बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान शिवका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर रूपमा रहनुहुने भगवान् शिव आशुतोष हुनुहुन्छ, अर्थात् शीघ्र प्रसन्न हुने हुनुहुन्छ, औढरदानी मानिनुहुन्छ, किनभने उहाँ मागेको भन्दा धेरै दिनुहुन्छ। त्यसैले उहाँका स्वरूपहरूसहित उहाँको उपासनाबाट हाम्रा सम्पूर्ण मनोकामनाहरू पूर्ण हुन् र हाम्रो मनुष्य जन्मको जो सफलता हो त्यतातर्फ भगवत भजनतर्फ अग्रसर हुने, भक्तितर्फ अगाडि बढ्ने कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यसमा हामी चर्चाहरू गर्ने गर्दछौँ, जुन चर्चाहरूले हाम्रो हृदयलाई सकारात्मक प्रभाव पार्न सकोस्, यही हाम्रो एउटै मात्र उद्देश्य हो। त्यसैले यस कार्यक्रमको श्रवणबाट केही न केही लाभ अवश्य प्राप्त हुनुपर्छ, हामी यो भगवान्सँग प्रार्थना गर्दछौँ। किनभने हामीले भगवान्कै गुणहरूको, भगवान्कै लीला चिन्तनहरूको र भगवान्कै भक्तहरूको र भगवान्कै शास्त्रहरूको आश्रय लिएका छौँ, त्यसैले जसले यिनीहरूको आश्रय लिन्छन् तिनीहरू कदापि नराम्रो पथमा जान सक्दैनन्। यो शास्त्रको भनाइ हो, त्यसैले शास्त्रको भनाइ व्यर्थ हुन सक्दैन। त्यसैले यो जुन हाम्रो यात्रा छ यो निश्चित रूपमा हाम्रो सही मार्गमा अगाडि बढिरहेको छ। त्यसैले त्यतैतर्फ अझ हामी रफ्तार, अझ स्पिड अर्थात् हाम्रो गति बढाएर अगाडि बढ्ने चेष्टा गर्न सकौँ, यही हामी भगवान्सँग प्रार्थना गर्दछौँ। र केही पद्यहरूको चर्चा गरौँ जसले हामीलाई बाटो देखाइरहेका छन्। पल्लव ग्राही पाण्डित्यम, क्रय कृतम च मैथुनम, भोजनम च पराधीनम, तिस्रा पुंसाम विडम्बना। अर्थात् थोरै पढेर पण्डिताई, धन दिएर मैथुन र अर्काका आश्रयमा गरिएको भोजन व्यर्थ हुन्छ भनेर भनिएको छ। जस्तो व्यर्थ भनेको बेकार हुन्छ, काम लाग्दैन, त्यसबाट राम्रो कुनै चिज प्राप्त हुँदैन। थोरै पढेर पण्डिताई, जानेकै छैन पण्डिताई सुरु भयो, प्रवचन सुरु भयो र विभिन्न कुराहरूको अर्थोपदेश दिन थालियो भने त बेकार हुन्छ, त्यसले हानि गर्छ, फाइदा गर्दैन। त्यसै गरी धन दिएर मैथुन गरेर पाप मात्रै कमाइन्छ, अरू त्यसबाट कुनै लाभ हुँदैन। किनभने यो वेश्यागमन जस्तो पाप, भयङ्कर ठुलो पाप उल्लेख गरिएको छ, र धन दिएर गरिएको मैथुनको सामान्य भाषामा अर्थ त्यही हो। र अर्काका आश्रयमा गरिएको भोजन अर्थात् अर्कासँग आशा लगाएर अर्काले दिएको खाएर गरिएको भोजन त्यो पनि व्यर्थै हुन्छ, त्यसको कुनै अर्थ हुँदैन, त्यसबाट पाप कमाइ हुन्छ, त्यसबाट पुण्य हुँदैन, र पुण्य भए पनि त्यो पुण्य पनि त काम लाग्दैन, किनभने सत्यको जो आश्रय छ त्यो तिनीहरूले नाश गर्ने गर्दछन्। त्यसैले त्यतातर्फ अर्काको सित्तैमा खानु र धन दिएर मैथुन गर्नु र थोरै पढेर पनि त्यहीँ गर्ने जो एउटा इच्छा छ अथवा त्यो कसैले गरिरहेको छ भने त्यतातर्फ हाम्रो दृष्टि जानु भएन, त्यसबाट हामी भागिहाल्नु पर्यो। उसलाई सुधारिरहन आवश्यक पनि छैन, किनभने ऊ कहाँबाट परिचालित छ त्यो कुरो हामीले बुझ्नु पर्दछ। किनभने उसका वासनाहरूले उसलाई त्यहाँ लगिरहेको छ, हाम्रा वासनाहरूले हामीलाई त्यसबाट बचाइरहेका छन्। यो सकारात्मक वासना भगवत चिन्तनको प्रभावबाट प्राप्त हुन्छ र त्यो नकारात्मक वासना आफ्नो पूर्वजन्मकृत संस्कारहरूको गचेटाइबाट प्रभावित हुन्छन्। त्यसैले त्यतातर्फ नलागिकन आफ्नो जो बाटो हो त्यही बाटोतर्फ अगाडि बढिरहनु पर्दछ। सत्पथमा हिँड्ने भनेकै त्यही हो, त्यही हो धर्म भनेको। धर्म भनेको अर्को छुट्टै कुनै सिङ्जुरो पलाएको एउटा जीव जन्तुको नाम होइन। धर्म भनेको मनुष्यले गर्ने चिन्तन, बोक्ने विचार र गर्ने व्यवहारको एउटा सहज अवस्थालाई नै धर्म भनिएको छ। धोती फेरेर, चन्दन लगाएर, टुप्पी पालेर, माला घुमाएर, धार्मिक हुने कथा प्रवचन गरेर, धार्मिक हुने जो चेष्टा गरेको हामी देख्ने गर्दछौँ समाजमा। भलै उनीहरू धार्मिक होलान् तर हाम्रो त योग्यता छैन, हामी त केवल भगवत स्मरण गरेर कुना काप्चामा रहन सकौँ, यही हाम्रो लागि पर्याप्त धार्मिक अवस्था हुन्छ। अर्काको सित्तै खानु नपरोस्, नराम्रा कर्महरू गर्नु नपरोस्, नराम्रा वचनहरू बोल्नु नपरोस्, झुटो बोल्नु नपरोस्, कसैलाई ठग्नु, कसैको चोर्नु नपरोस्। वास्तवमा यही हाम्रो धर्म हो, यसबाट बच्ने चेष्टा हर समय गरिरहनुपर्छ। त्यसैलाई वास्तवमा सत्मार्गी भनिएको छ, धार्मिक व्यक्तित्व भनिएको छ, र त्यही व्यक्ति नै अध्यात्मको अगाडि शिखरमा पुग्न सक्छ भनेर उल्लेख
गरिएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी केही पद्यहरूको चर्चा गर्दैछौँ जसले हामीलाई केही सिकाइरहेका हुन्। त्यसै सन्दर्भमा अगाडि हेरौँ। लोभेन बुद्धिस् चलति लोभो जनयते त्रिषाम, त्रिषार्तो दुःख वाप्नोति परत्रेह च मानवः। अर्थात् लोभले बुद्धि चलायमान हुन्छ, लोभले तृष्णालाई बढाउँछ र तृष्णाद्वारा दुखित मनुष्यले यस लोक र परलोकमा दुःख पाउँछ। अब यहाँभन्दा के शिक्षा हुनसक्छ र लोभ गर्नु हुँदैन? वास्तवमा यो भयङ्कर चिज बताइएको छ लोभलाई, तर हामी व्यवहारमा लोभकै बाहुल्यता रहेको देख्छौँ, किनभने लोभले नै प्रेरित गरिरहेको हुन्छ। हामीहरू लगायतका मनुष्य समाज अत्यन्तै लोभी भएर अगाडि बढिरहेको जस्तो देखिन्छ। कमाएको कमाए मृत्यु पर्यन्त कमाइरहने एउटा जो हाम्रो सोच छ, वास्तवमा किन कमाउने, कति कमाउने, के का लागि कमाउने र कसका लागि कमाउने, यो वास्तवमा कुनै सोच विचार मनुष्यले गरेको देखिँदैन। यदि मनुष्यले त्यसो गर्दैन भने त्यसले भयङ्कर ठुलो दुःख पाउँछ, किनभने त्यो तृष्णाले यस लोक, यहाँ त कुदाकुद दैनिक मारामार, कसरी धन कमाउने, कसरी इज्जत प्रतिष्ठा कमाउने, सुकरी विष्ठा भनेको छ प्रतिष्ठालाई शास्त्रले, अर्थात् सुगुरको फोहोर। किनभने यदि सुकरी विष्ठा भनेर त्यो अत्यन्तै तुच्छ सुँगुरको फोहोर काहीँ पनि काम लाग्दैन, त्यो मलमा पनि प्रयोग सायद हुँदैन होला, त्यसैले सुकरी विष्ठा भनेर भनियो, किनभने त्योभन्दा तल्लो बताउने शास्त्रसँग कुनै शब्द नभएर होला सायद। त्यसैले सुकरी विष्ठा भनेको जो प्रतिष्ठा हो त्यो कमाउनलाई होडबाजी चलेको हामी देख्छौँ। हामी पनि कुदिरहेका छौँ, यो पढ्दैछौँ, यो बोल्दैछौँ, यो सुन्दैछौँ, फेरि यसपछि उठेर हामी कुद्नैछ र यसैलाई पनि हामी प्रतिष्ठाको विषय बनाएर यो मैले भनेको हो, मैले चलाएको हो भन्ने एउटा भाव लिएर म धार्मिक कार्यक्रम सञ्चालक हुँ भनेर हामी पनि भुलिरहेका छौँ। वास्तवमा यसले, यो लोभले हामीलाई सताइरहेको छ, हामी लोभभन्दा बाहिर छैनौँ, तर यो साह्रै घटिया चिज बताएको छ शास्त्रले, त्यसैले सामान्य जुन तहमा छ त्यसलाई त हामी बिस्तारै हटाउँला, तर ठुला ठुला जो लोभका पराकाष्ठाका चिजहरू छन् तिनीहरूबाट हामी सतर्क हुन आवश्यक छ, किनभने लोभले बुद्धिलाई चञ्चल बनाउँछ, विभिन्न कर्महरू गर्न प्रेरित गर्छ। बुद्धिको चञ्चलता भनेको निरन्तर रूपमा कर्म गर्नमा लागिरहनु नै हो, जो कुनै अर्थ न व्यर्थको कर्म, केवल कमाउनका लागि कर्म, त्यो व्यर्थको कर्म हो। र लोभले तृष्णा बजाउँछ, अर्थात् कामना बढ्छ, यो पनि चाहियो, त्यो पनि चाहियो, र त्यो कामनाको बढाइले तृष्णाद्वारा दुखित मनुष्य तृष्णाले दुःख दिन्छ र यो लोकमा दुःख दिइहाल्छ, परलोक पनि त्यस्तै बिगार्छ भनेर हामीलाई सचेत गराइएको छ। किनभने हाम्रो पनि त जीवन अहिले कामनाले कुदाइरहेको छ र मृत्यु पश्चात कुन गति प्राप्त हुन्छ, वास्तवमा हामीले विचार गऱ्यौँ भने त्यो हाम्रो अगाडि अहिले नै आउन सक्छ, तर त्यो भयङ्कर हुने हुनाले हामी त्यतातर्फ धेरै ध्यान दिन चाहँदैनौँ, किनभने हामी त्यससँग डराएका छौँ, हामी अत्यन्तै भयभीत छौँ, मर्नदेखि हामी डराउँछौँ। त्यसैले हामीले गलत कर्महरू, कामनाका, लोभका, क्रोधका यी षड्रिपुहरूका वशमा रहेर जीवन जिउने अभ्यास गरिरहेको हुनाले हामी मृत्युसँग डराउँछौँ। साधु सन्तहरूलाई गएर सोध्नुहोस् तपाईँ, मृत्युसँग उहाँहरूको कुनै सम्बन्ध हुँदैन, के हो मृत्यु उहाँहरूलाई मतलब पनि छैन, के को मृत्यु, ध्रुवजी मृत्युको टाउकामा टेकेर भगवत धाम अर्थात् ध्रुवलोकतर्फ जानुभयो भनेर भागवतमा बताइएको छ। के को डर भक्तहरूलाई, के को डर सत्मार्गीहरूलाई, के को डर सत्यमा अडिक रहनेहरूका लागि, त्यो तपाईँ हामी पनि हुन सक्छौँ, किनभने त्यो केवल मनुष्यले अवसर प्राप्त गर्ने कुरा बताइएको छ। त्यसैले त्यतैतर्फ जाने हाम्रो पनि चेष्टा होस्, दुःखबाट निक्लिने चेष्टा गर्न सकौँ, यही हामी प्रार्थना गर्दछौँ र पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछौँ, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी केही पद्यहरूको चर्चा गर्दैछौँ जसले हाम्रो जीवनलाई बाटो देखाउने चेष्टा गरोस्। अर्को पद्य हामी अगाडि राख्छौँ। धनलोब्धो ह्यसन्तुष्टो नियतात्मा जितेन्द्रिय सर्वा एव पदस्तस्य यस्य तुष्टं न मानसम्। अर्थात् सन्तोष नगर्नेलाई सबै व्यवहार आपत्ति हुन्, किनभने त्यो लोभी, अप्रसन्न, दुश्चित्त, अजितेन्द्रिय हुन्छ। अर्थात् असन्तोषी व्यक्तिहरू कस्ता हुन्छन् भने अत्यन्तै लोभी हुन्छन्, अप्रसन्न हुन्छन्, कहिल्यै प्रसन्न देखिँदैनन्। दुश्चित्त भनेको चित्त अत्यन्तै दूषित भएको अवस्थामा रहेका हुन्छन्। र अजितेन्द्रिय अर्थात् जे मन लाग्यो त्यही, जहाँ मन लाग्यो त्यही, जहाँ भोक लाग्यो भन्नासाथ बसो खाइहालो, निन्द्र लाग्यो भन्नासाथ जहाँ सुकै पल्टिहालो, र जे गर्न मन लाग्यो त्यो गरिहाल्नेलाई नै अजितेन्द्रिय भनिन्छ। किनभने जितेन्द्रियले त एउटा अनिश्चित नियममा रहेर आफ्नो जीवनलाई अगाडि बढाइरहेको हुन्छ। त्यसैले यो वास्तवमा अत्यन्तै कमजोर व्यक्तिहरूको यो लक्षण हो। हाम्रो भाषामा भन्दा, शास्त्रको भाषामा भन्दा, यी आपत्तिजनक सबै व्यवहारहरू असन्तोषीले नै भोग्नुपर्ने हुन्छ, किनभने असन्तोषी निरन्तर असन्तोष नै गरिरहन्छ। त्यसैले सन्तुष्ट हुनेतर्फ अगाडि बढ्न सकौँ, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस् र

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू भएको छ। कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल हुने रासोपाका संगठन विभाग प्रमुख प्रमोद देउपानेले जानकारी दिनुभयो। महामन्त्री विपिन आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा पूर्व सचिव सुरेन्द्र अरियालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सुविता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध समस्या र समाधानका उपायबारे प्रस्तुति दिने कार्यतालिका छ। कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुल्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा संगठन विभाग प्रमुख नेउपानेले मीडिया र सोशल मीडिया कसरी प्रयोग गर्ने भन्ने बारेमा प्रस्तुति दिने कार्यक्रम छ। धनुषाको जनकपुर धाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। गुठी संस्थाले पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको हो। पहिलो चरणमा सातवटा पोखरीको डिल खाली गराउने उद्देश्य अनुसार जनकपुर धाम छ गोरधोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पर्सि सोमबार जनकपुरका सातवटा पोखरीको अतिक्रमण हटाइनेछ। 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा अभियान शुरू गरिएको हो। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर, तेस्रो चरणमा अन्य अतिक्रमित जग्गाहरू खाली गराइनेछ। गुठी संस्थान जनकपुर धामका प्रमुख किशोर कुमार झाका अनुसार संस्थानले यसअघि पटक पटक सूचना निकालेर संरचना आफै हटाउन आग्रह गरे पनि अठेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो। बन्सरी डाँडाका स्थानीयले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई एक घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नगरेका र विगतको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। सिस्टोल बन्सरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले 15 दिनभित्र माग सम्बोधन नभए फोहोर खन्याउन नदिने चेतावनी दिनुभएको छ। बन्सरी डाँडाको फोहोरको लिचेड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउँदा 20 वर्षको लागि बनाएको ल्यान्डफिल साइडको लिचेडले ड्याम काठमाडौँ उपत्यका सहित 21 पालिकाको फोहोर सिस्टोल बन्सरी डाँडा लैजाने गरिएको छ। थादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बन्सरी डाँडामा 4 वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो। पछिल्लो 4 महिनामा 5,000 भन्दा बढी विपदका घटनामा 250 जनाको मृत्यु भएको छ। गत वैशाख 1 भदौ 5 गतेसम्म मुलुकभर 5,014 विपदका घटनामा 250 जनाको मृत्यु, 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदबाट 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आग लागेका 1,136 घटना भएका छन्। पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। प्राधिकरणका अनुसार भदौ 5 बिहानसम्म अध्यावधिक भएको विवरणमा जनावरको आक्रमणका 272, लेक लाग्ने 59, हिम पहिरोका 2, डुङ्गा पल्टिने 1, वन डडेलोका 191, विस्फोटनको 1, असिनाका 4 र भूकम्पका 4 घटना भएको उल्लेख छ। पहिरोका कारण म्याग्दीको बेनी जोमसोम र मनाङको चामे बेसी सहर सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। म्याग्दीको रघुगंगा 2 बैसरी नजिक बेनी जोमसोम सड़क खण्डमा आज बिहान लेदो सहितको पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 खसेको पहिरोले चामे बेसी सहर सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। अवरूद्ध दुवै सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरको एक सपिङ महलमा रूसले ड्रोन आक्रमण गरेको छ। 2 चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह सहरका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आक्रमणमा 23 बालबालिका सहित 130 जना घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै।

What do you think? Not bad. Ab yes or no?

0: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले गम्भीर अपराध पीडितलाई दिइने क्षतिपूर्ति योजनामा व्यापक सुधार गर्ने बताउनु भएको छ। बेलायतमा आतंकवाद पीडित तथा बाँचेकाहरूका लागि पहिलो राष्ट्रिय दिवस मनाइँदै गर्दा बर्नमले क्षतिपूर्ति योजनामा सुधार गर्ने वाचा गर्नुभएको हो। लन्डनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारबाट अझ राम्रो सहयोग हुनुपर्ने भन्दै आफूहरू पीडितको साथीमा छौं भन्नुभएको छ। कार्यक्रममा लन्डन बम विस्फोट र म्यान्चेस्टर अरिना बम विस्फोटका पीडितले अनुभव सुनाएका छन्। हत्या गरिएकी सांसद जो कोक्सका श्रीमान ब्रेन्डन कोक्सले पनि कार्यक्रममा सम्बोधन गर्नुभएको छ।
1: On compensation, the government knows that the system isn't adequate. They know that it's not working. They know that it's failing. They promised to reform it, but they haven't actually delivered on that promise. So what we need to see now, based on the commitments that the Prime Minister made today, is a translation of that commitment into action.
0: आतंकवादबाट बच्न सफलहरूको समूहले सार्वजनिक गरेको प्रतिवेदनमा पीडितहरूलाई आवश्यक सहयोग उपलब्ध नगराउँदा उनीहरूलाई निराश बनाइएको उल्लेख छ। प्रधानमन्त्रीले पीडितप्रति सरकारको दायित्व पूरा गर्ने क्रममा क्षतिपूर्ति उपलब्ध गराउने प्रणालीमा परिवर्तन गर्ने बताउनु भएको हो।
2: Have we always fulfilled that duty to the highest level? I don't think I can stand before you today and say that we have, but today is a day to commit to be better, to do better, to take the inspiration from the words we've heard from you today and challenge ourselves to do more, and that is what we will do.
0: यसबीच उत्तरी आयरल्यान्डको द ट्रबल्सका क्रममा बहिनी मेरी गुमाएकी एन ट्राभर्सले बेलायतमा आतंकवादका पीडित र बाँचेकाहरूलाई सम्झन पहिलो राष्ट्रिय दिवस आयोजना गर्नु खुसीको कुरा हो भन्नुभएको छ। मेरीको सन् 1984 हत्या भएको थियो। त्यो बेलाको घटनाले आफ्नो जीवनमा गहिरो प्रभाव पारेको ट्राभर्सको भनाइ छ।
3: It lives with families forever. So while it might leave the headlines and people vaguely remember about what happened, it's that family, it's impacted, it's ingrained with them like forever.
0: पीडित र परिवारले आफ्ना अनुभव सार्वजनिक रूपमा सुनाउँदा युवालाई कट्टरपन्थतर्फ आकर्षित हुनबाट रोक्न र भविष्यमा यस्ता घटना हुन नदिन सहयोग पुग्ने उहाँको आशा छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम निर्मल पूर्जाको पनि नाम जोड्न प्रस्ताव गरेको छ। दिवंगत आरोही निर्मल पूर्जाको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण नेम्स दाई फर्स्ट राख्न प्रस्ताव तयार पारिएको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभएको हो। यो प्रस्ताव छिट्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिने उहाँको भनाइ छ। पूर्जाले 8,000 मिटरभन्दा अग्ला 14 हिमाल आरोहण गर्ने अभियानको सुरुवात अन्नपूर्ण हिमालबाटै गरेकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्सताई जोड्न खोजिएको उहाँको भनाइ छ। बेलायतमा 13 गते पूर्जाको अन्त्येष्टि भएपछि नेपाल सरकार समक्ष नामकरणको औपचारिक प्रस्ताव लैजाने पनि पुनले जानकारी दिनुभएको छ। पूर्जाको शालिक र सङ्ग्रहालय बनाउने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिक र सङ्ग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूपसे झना झरना क्षेत्रमा सङ्ग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिनुभएको छ। अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम पहिलोपटक अन्नपूर्ण आरोहण गर्ने फ्रान्सेली आरोही मौरिस हार्गेजको नामबाट मौरिस हार्गेज ट्रेल राखिएको छ। जनकपुर धामका ऐतिहासिक र धार्मिक पोखरीका अतिक्रमित क्षेत्र खाली गराउन थालिएको छ। गोठी संस्थान जनकपुर धामले पेठिया बजारको गिरनारी कुटी नजिकैको गोरधोई पोखरीको अतिक्रमण डिल डोजर लगाएर खाली गराउन सुरु गरेको हो। पहिलो चरणमा 50 मध्ये 7 पोखरी अतिक्रमण मुक्त गरिने गोठी संस्थान जनकपुरका किशोर कुमार झाले जानकारी दिनुभएको छ। विशेष गरी राम जानकी मन्दिर र जनकपुर धाम महानगरभित्रका पोखरी र मठ मन्दिरको अवस्था सुधार गर्न भोजराज आयोगको प्रतिवेदन 2062 सिफारिस अनुसार काम गरिने उहाँको भनाइ छ। बाढी पूर्वानुमान महाशाखाले दिउँसो आउँदो 3 दिन कोशी र नारायणीका शाखा नदीमा बाढी आउने जनाएको छ। कोशीका 20 दिनका तमोर अरुण दुधकोशी तामाकोशी सुनकोशी र नारायणीका शाखा त्रिशुली बुढी गण्डकी मर्स्याङदी सेती र काली गण्डकीमा बाढी आउने महाशाखाले जनाएको छ। पहाडी जिल्लाका साना ठुला खोला नदीमा आज आकस्मिक बाढीको मध्यम जोखिम देखिएको र गण्डकी र लुम्बिनीका साना नदीमा भोलि र पर्सि पनि 81 बाढी आउन सक्ने महाशाखाको भनाइ छ। पहिरोका कारण म्याग्दीको बेनी जोमसम र मनाङको चामे बेसर सडक पूर्ण रूपमा बन्द भएको छ। म्याग्दीको रघुगङ्गा 2 बैसरी नजिक बेनी जोमसम सडक खण्डमा आज बिहान लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै मनाङको नासो गाउँपालिका 3 खोत्रेमा आज बिहान 3 बजे पहिरो खसेपछि चामे बेसर सडक पनि बन्द भएको छ। अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोरखा रेडियो हो।

0: गृहमन्त्री सुदन गुरुङले 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीमाथिको जघन्य अपराध घटनामा प्रहरीमाथि समेत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। प्रहरीबाट लापरवाही भएको प्रश्न उठेपछि उनीहरूमाथि समेत छानबिन र कारवाहीको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ। अनुसन्धानका लागि थप 4 जना पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण अभियुक्तलाई मृत्युदण्ड दिन सम्भव नहुने भन्दै मन्त्री गुरुङले घटनालाई राजनीतिकरण र मिडिया ट्रायल नगर्न पनि सामाजिक सञ्जाल मार्फत आग्रह गर्नुभएको छ। गरिमाको न्यायका लागि आज काठमाडौँमा प्रदर्शन भएको छ। जनकपुरधामका ऐतिहासिक र धार्मिक पोखरीका अतिक्रमित क्षेत्र खाली गराउन थालिएको छ। गोठी संस्थान जनकपुरधामले पेठिया बजारको गिरनारी कुटी नजिकैको गोरधोई पोखरीको अतिक्रमित डिल डोजर लगाएर खाली गराएको छ। पहिलो चरणमा 50 मध्ये 7 वटा पोखरी अतिक्रमण मुक्त गरिने गोठी संस्थान जनकपुरका किशोर कुमार झाले जानकारी दिनुभएको छ। विशेष गरी राम जानकी मन्दिर र जनकपुर धाम महानगरभित्रका पोखरी र मठ मन्दिरको अवस्था सुधार गर्न भोजराज आएको प्रतिवेदन 2062 को सिफारिस अनुसार काम गरिने उहाँको भनाइ छ। सरकारले तलब बढाइदिएपछि विद्यालय कर्मचारीले आन्दोलन रोकेका छन्। अनुदानका शिक्षक कर्मचारीको तलब मासिक 5,000 बढाउने सरकारको निर्णयसँगै नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम रोकेको हो। परिषदका अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत सहित पूर्व निर्धारित आन्दोलन स्थगित गरिएको जानकारी दिनुभएको हो। तर परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा वृद्धि विकास पेसागत तथा सामाजिक सुरक्षा दरबन्दी र स्थायी व्यवस्थापन लगायतका माग भने समाधान हुनुपर्ने अडान राखेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ताको तलब 12,000 बाट 17,000, विद्यालय सहयोगीको 10,000 बाट 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 बाट 20,000 रुपियाँ तलब पुगेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाममा निर्मल पूर्जाको पनि नाम जोड्न प्रस्ताव बनाएको छ। दिवंगत आरोही निर्मल पूर्जाको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निम्स्ताई फर्स्ट राख्न प्रस्ताव तयार पारिएको गाउँपालिका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभएको हो। यो प्रस्ताव छिट्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिने उहाँको भनाइ छ। पूर्जाले 8,000 मिटरभन्दा अग्ला 14 वटा हिमाल आरोहण गर्ने अभियानको सुरुवात अन्नपूर्ण हिमालबाटै गरेकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्स्ताई जोड्न खोजिएको उहाँको भनाइ छ। बेलायतमा 13 गते पूर्जाको अन्त्येष्टि भएपछि नेपाल सरकार समक्ष नामकरणको औपचारिक प्रस्ताव लैजाने पुनले जानकारी दिनुभएको छ। पूर्जाको शालिक र सङ्ग्रहालय बनाउने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिक र सङ्ग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूपसे झरना क्षेत्रमा सङ्ग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिनुभएको छ। बन्जारी डाँडाका स्थानीयले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई 1 घण्टा रोकेका छन्।
1: वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नगरेका र विज्ञको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। सिस्टोल बन्सरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले 15 दिनभित्र माग सम्बोधन नभई फोहोर खन्याउन नदिने चेतावनी दिनुभएको छ। बन्सरी डाँडाको फोहोरको लिचेड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउँदा 20 वर्षको लागि बनाएको ल्यान्डफिल साइडको लिचेडले ड्याम भरिएको छ। काठमाडौँ सहित 21 वटा पालिकाको फोहोर सिस्टोल बन्सरी डाँडा लैजाने गरिएको छ। थादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बन्सरी डाँडामा 4 वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो।
0: बेलायती राजकुमारी हेरीकी पत्नी मेगन मार्कल गाई रिजीको नेटफ्लिक्स सिरिज द जेन्टलम्यानमा भूमिकाका लागि छलफलमा रहेको बुझिएको छ। बेलायत फर्किएपछि मेगन अभिनयमा पुनः फर्किने चर्चा चलिरहेका बेला यो खबर आएको हो। स्काईको रोयल संवाददाता लारा बन्डलका अनुसार ह्यारी र मेगनले आफ्नो 2 सन्तानलाई पनि यसै महिनाको अन्त्यतिर अमेरिकाबाट बेलायत ल्याउने तयारी गर्नुभएको छ।
2: There's already been one series out of that, another season coming. The third season hasn't yet been confirmed, but we understand that these talks are ongoing at the moment. This is a potential role for Meghan. Now, this is a show that has been nominated for awards, Golden Globes, Emmys as well.
0: बेलायती प्रधानमन्त्री एन्डी बन्हमले गम्भीर अपराध पीडितलाई दिइने क्षतिपूर्ति योजनामा व्यापक सुधार गर्ने बताउनु भएको छ। बेलायतमा आतंकवाद पीडित तथा बाँचेकाहरूका लागि पहिलो राष्ट्रिय दिवस मनाइँदै गर्दा बन्हमले क्षतिपूर्ति योजनामा सुधार गर्ने वाचा गर्नुभएको हो। बाढी पूर्वानुमान महाशाखाले आउँदो 3 दिन कोशी र नारायणीका शाखा नदीमा बाढी आउने जनाएको छ। कोशीका तमुर, अरुण, दुधकोशी, तामाकोशी लगायतका नदीमा बाढी आउन सक्ने महाशाखाको भनाइ छ। हवस् त, खबर यति नै। नमस्कार।

0: बाराकी गरिमा हत्या प्रकरणको विरोधमा आज पनि मुलुकका ठाउँ ठाउँमा प्रदर्शन भएको छ। गरिमा चौधरीको न्याय माग्दै स्थानीयले आज चौथो दिन पनि वीरगंज पथालय सड़कमा धरना जारी राखेका छन्। धरनाका कारण यातायात बिथोलिएको छ। बालिकाका परिवारलाई साथ दिन जितपुर सिमरा महानगर सहितका बाराका विभिन्न क्षेत्रका बासिन्दा सड़कमा भेला हुँदैछन्। अस्ति बिहिबार राति प्रशासनसँग पाँच पदे सहमति भए पनि मृतक बालिकाका परिवारले सहमति अमान्य भन्दै आन्दोलन जारी राखेका छन्। बालिकाको शव कलैया अस्पतालमै छन्। गरिमा हत्यामा न्याय माग्दै महिलाहरूले बुटवलमा पनि प्रदर्शन गरेका छन्। बुटवल ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो। गरिमाको न्याय माग्दै काठमाडौँको शान्ति बाटिकामा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीले बलात्कार र हत्या लगायतका जघन्य अपराध विरुद्ध कडा कानून लागू गर्न र दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा 16 वर्षको सुमन थापा र जितपुर सिमरा एकका म्याजिक धनी 24 वर्षको प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसैबीच गृहमन्त्री शोधन गुरुङले बाराकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथिको जघन्य अपराध घटनामा प्रहरीमाथि समेत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। प्रहरीबाट लापरवाही भएको प्रश्न उठेपछि उनीहरूमाथि समेत छानबिन र कारवाहीको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ। अनुसन्धानका लागि थप 4 जना पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण अभियुक्तलाई मृत्युदण्ड दिन सम्भव नहुने भन्दै मन्त्री गुरुङले घटनालाई राजनीतिकरण र मिडिया ट्रायल नगर्न पनि सामाजिक सञ्जाल मार्फत आग्रह गर्नुभएको छ। गएको साउन महिनामा 1,87,000,000,000 भन्दा बढी मूल्यको सामान नेपाल आयात भएको छ। यो अवधिमा 1,87,44,36,00,000,000 वस्तु तथा सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको हो। विभागका अनुसार पोहोर साउनभन्दा गएको साउनमा 31.04% सामानको आयात बढेको छ। पोहोर साउनमा 1,43,40,04,00,000,000 मूल्य पर्ने सामान भित्रिएको थियो। यही साउनमा 38,70,00,000,000 सामान विदेशी मुलुकमा निर्यात भएको पनि विभागले जनाएको छ। पोहोर साउनको तुलनामा गएको साउनमा 61.72% निर्यात बढेको छ। सरकारले तलब बढाइदिएपछि विद्यालय कर्मचारीले आन्दोलन रोकेका छन्। अनुदानका शिक्षक कर्मचारीको तलब मासिक 5,000 बढाउने सरकारको निर्णयसँगै नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम रोकेको हो। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गर्दै पूर्व निर्धारित आन्दोलन स्थगित गरिएको जानकारी दिनुभएको हो। तर परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा वृत्ति विकास पेसागत तथा सामाजिक सुरक्षा दरबन्दी र स्थायी व्यवस्थापन लगायतका माग भने सम्बोधन हुनुपर्ने अडान राखेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ताको तलब 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ। पछिल्लो 4 महिनामा 5,000 भन्दा बढी विपदका घटनामा 250 जनाको मृत्यु भएको छ।
1: गत वैशाख 1 देखि भदौ 5 गतेसम्म मुलुकभर 5,014 विपदका घटनामा 250 जनाको मृत्यु, 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदबाट 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आग लागेका 1,136 घटना भएका छन्। पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। प्राधिकरणका अनुसार भदौ 5 गते बिहानसम्म अध्यावधिक भएको विवरणमा जनावरको आक्रमणका 272, लेक लाग्ने 59, हिम पहिरोका 2, डुङ्गा पल्टिने 1, वन डडेलोका 191, विस्फोटनको 1, असिनाका 4 र भूकम्पका 4 घटना भएको उल्लेख छ।
0: बेलायती राजकुमारी हेरीकी पत्नी मेगन मार्कल गाई रिचीको नेटफ्लिक्स सिरिज द जेन्टलमेनमा भूमिकाका लागि छलफलमा रहेको बुझिएको छ। बेलायत फर्किएपछि मेगन अभिनयमा पुनः फर्किने चर्चा चलिरहेका बेला यो खबर आएको हो। स्काईकी रोयल संवाददाता लरा बन्डकका अनुसार ह्यारी र मेगनले आफ्ना 2 सन्तानलाई पनि यसै महिनाको अन्त्यतिर अमेरिकाबाट बेलायत ल्याउने तयारी गर्नुभएको छ।
2: There's already been one series out of that, another season coming. The third season hasn't yet been confirmed, but we understand that these talks are ongoing at the moment. This is a potential role for Meghan. Now, this is a show that has been nominated for awards, Golden Globes, Emmys as well.
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: SBS गोरखा रेडियो हो।
4: It's like a breath of fresh air.
5: Gorkha Connection. Connecting Gorkhas.

0: BFBS Gorkha Radio.
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: FBS गोरखा रेडियो, गोरखा रेडियो।
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS,
4: the forces station.
5: Backs the music.
4: The forces.

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: बाह्रवटा सञ्चालनमा रहेको जानकारी गराइएको छ। उद्योगको निरीक्षणमा पुगेकी मन्त्री यादवलाई तीन साता अघि दुईवटा मसिन चलाएर सुरु भएको उद्योग अहिले बाह्रवटामा पुगेको बताइएको हो। हेटौँडा आठमा रहेको उद्योगका साथै सरकारी स्वामित्वका अरू उद्योगमा सरकारले थप लगानी गर्ने मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले सरकारी उद्योग चलेको देखेर निजी उद्योगहरूले चलखेल गर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ।
4: यस्तो राम्रो चलिरहेछ, यसलाई बन्द गराउने पनि धेरै तत्त्वहरू लागि पर्छ। अब चाहिँ पब्लिकको साथ हामीलाई अब चाहिन्छ, नत्र यति राम्रो चलिरहेछ, अब व्यापारीहरूको आँखा लागिसकेको छ, यो बन्द गराउन त्यतिकै मान्छेहरू हाबी हुन्छ होला। त्यही भएर अब पब्लिकको साथ चाहिन्छ। यहाँको जति पनि अब आउँछ नि, साडी आउँछ, ड्रेसहरू आउँछ, सबै तपाईँहरू यहाँ आएर किन्नु होला।
3: मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरूसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिनुभएको थियो। बाराकी गरिमा हत्या प्रकरणको विरोध आज पनि मुलुकका ठाउँ ठाउँमा भएको छ।
5: गरिमा चौधरीको न्याय माग्दै स्थानीयले आज चौथो दिन पनि वीरगंज पथालय सडकमा धरना जारी राखेका छन्। धरनाका कारण यातायात बिथुलिएको छ। बालिकाका परिवारलाई साथ दिन जितपुर सिमरा महानगर सहितका बाह्रका विभिन्न क्षेत्रका बासिन्दा सडकमा भेला आउँदैछन्। अस्ति बिहिबार राति प्रशासनसँग पाँच बजे सहमति भए पनि मृतक बालिकाका परिवारले सहमति अमान्य भन्दै आन्दोलन जारी राखेका छन्। बालिकाको शव कलेया अस्पतालमै छन्। गरिमा हत्यामा न्याय माग्दै महिलाहरूले बुटवलमा पनि प्रदर्शन गरेका छन्। बुटवल ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन उच्च अदालत तुलसीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो। गरिमाको न्याय माग्दै काठमाडौँको शान्ति वाटिकामा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीले बलात्कार र हत्या लगायतका जघन्य अपराध विरुद्ध कडा कानून लागू गर्न र दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा 16 वर्षको सुमन थापा र जितपुर सिमरा एकका म्याजिक धनी 24 वर्षको प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसैबीच गृहमन्त्री शोधन गुरुङले बाराकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथिको जघन्य अपराध घटनामा प्रहरीमाथि समेत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। प्रहरीबाट लापरवाही भएको प्रश्न उठेपछि उनीहरूमाथि समेत छानबिन र कारवाहीको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ। अनुसन्धानका लागि थप 4 जना पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण अभियुक्तलाई मृत्युदण्ड दिन सम्भव नहुने भन्दै मन्त्री गुरुङले घटना राजनीतिकरण र मिडिया ट्रायल नगर्न पनि सामाजिक सञ्जाल मार्फत आग्रह गर्नुभएको छ।
3: बाढी पूर्वानुमान महाशाखाले आउँदो 3 दिन कोशी र नारायणीका शाखा नदीमा बाढी आउन सक्ने जनाएको छ। कोशीका बसिनका तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी र नारायणीका शाखा त्रिशुली, बुढी गण्डकी, मर्साङ्गदी, सेती र काली गण्डकीमा बाढी आउने महाशाखाले जनाएको छ। पहाडी जिल्लाका साना ठुला खोला नदीमा आज आकस्मिक बाढीको मध्यम जोखिम देखिएको र गण्डकी र लुम्बिनीका साना नदीमा भोलि र पर्सि पनि 81 बाढी आउन सक्ने महाशाखाको भनाइ छ। पछिल्लो 4 महिनामा 5,000 भन्दा बढी विपदका घटनामा 250 जनाको मृत्यु भएको छ।
6: गत वैशाख 1 देखि भदौ 5 गतेसम्म मुलुकभर 5,014 विपदका घटनामा 250 जनाको मृत्यु, 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदबाट 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आग लागेका 1,136 घटना भएका छन्। पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। प्राधिकरणका अनुसार भदौ 5 गते बिहानसम्म अध्यावधिक भएको विवरणमा जनावरको आक्रमणका 272, लेक लाग्ने 59, हिम पहिरोका 2, डुङ्गा पल्टिने 1, वन डडेलोका 191, विस्फोटनको 1, असिनाका 4 र भूकम्पका 4 घटना भएको उल्लेख छ।
3: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले गम्भीर अपराध पीडितलाई दिइने क्षतिपूर्ति योजनामा व्यापक सुधार गर्ने बताउनु भएको छ। बेलायतमा आतंकवाद पीडित तथा बाँचेकाहरूका लागि पहिलो राष्ट्रिय दिवस मनाइँदै गर्दा बर्नहमले क्षतिपूर्ति योजनामा सुधार गर्ने वाचा गर्नुभएको हो। लन्डनमा आयोजित कार्यक्रममा उहाँले सरकारबाट अझ राम्रो सहयोग हुनुपर्ने भन्दै आफूहरू पीडितको साथमै छौँ भन्नुभएको छ। कार्यक्रममा लन्डन बम विस्फोट र म्यान्चेस्टर अरिना बम विस्फोटका पीडितले अनुभव सुनाएका छन्। हत्या गरिएकी सांसद जो कोक्सका श्रीमान ब्रेन्डन कोक्सले पनि कार्यक्रममा सम्बोधन गर्नुभएको छ।
7: On compensation, the government knows that the system isn't adequate. They know that it's not working. They know that it's failing. They promised to reform it, but they haven't actually delivered on that promise. So what we need to see now based on the commitments that the Prime Minister made today, is a translation of that commitment into action.
2: It's like a breath of fresh air.
8: Gorkha Connection. Connecting Gorkhas.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFM।

0: BFBS गोरखा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS, the forces station. Backs the music.

0: सैन्य समुदायमा
1: रिलायबली
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असोज 16 गते महाधिवेशन हुन नसके पार्टीको वैधानिकता नरहनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ। कंग्रेसले पार्टी कार्यालयमा गरेको कार्यक्रममा उपसभापति शर्माले आफूहरू अग्रज नेताहरूलाई सम्मान दिन सधैँ तयार रहेकाले वार्तामा आउन भन्नुभएको छ।
4: असोज 16 सुरु हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरु भएन भने मङ्सिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उप गम्भीर प्रश्न उब्जिन्छ। यो विषयलाई चाहिँ मलाई लाग्छ हाम्रा सधैँ नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायमूर्तिहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अल्म लिने अवस्था छैन। हृदय पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर काङ्ग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौँ।
3: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाममा निर्मल पूजाको पनि नाम जोड्न प्रस्ताव बनाएको छ। दिवंगत आरोही पूर्जाको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण नेम्सताई फर्स्ट राख्न प्रस्ताव तयार पारिएको गाउँपालिका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभएको हो। यो प्रस्ताव छिट्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिने उहाँको भनाइ छ। पूर्जाले 8,000 मिटरभन्दा अग्ला 14 हिमाल आरोहण गर्ने अभियानको सुरुवात अन्नपूर्ण हिमालबाटै गरेकोले उहाँको सम्मान र सम्झनामा हिमालको नाममा नेम्सताई जोड्न खोजिएको उहाँको भनाइ छ। बेलायतमा 13 गते पूर्जाको अन्त्येष्टि भएपछि नेपाल सरकार समक्ष नामाङ्करणको औपचारिक प्रस्ताव लैजाने पुनले जानकारी दिनुभएको छ। पूर्जाको शालिक र सङ्ग्रहालय बनाउने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिक र सङ्ग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूप्से सरना क्षेत्रमा सङ्ग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिनुभएको छ। गएको साउन महिनामा 1,87 अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ।
5: यो अवधिमा 1,87 अर्ब 44 करोड 36 लाखको वस्तु तथा सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको हो। विभागका अनुसार पोहोर साउन भन्दा गएको साउनमा 31.04% सामानको आयात बढेको छ। पोहोर साउनमा 1,43,04 करोड मूल्य पर्ने सामान भित्रिएको थियो। यही साउनमा 38,70 करोडको सामान विदेशी मुलुकमा निर्यात भएको पनि विभागले जनाएको छ। पोहोर साउनको तुलनामा गएको साउनमा 61.72% निर्यात बढेको छ।
3: अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको व्यवस्थित शिकार गर्ने भएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुको शिकार गर्न चाहने नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लाइसेन्स लिन सूचना जारी गरेको हो। कार्यालयले कानुन बमोजिम तोकिएको हतियार प्रयोग गरी रतुवा मृग, बन्देल, रातो मृग र चित्तलको शिकार गर्न अनुमति पत्र लिन सकिने जनाएको छ। कार्यालयका अधिकृत नारायण देव भट्टराईले निश्चित स्थानमा तोकिएको सङ्ख्यामा मात्रै वन्यजन्तुको शिकार गर्न पाइने उल्लेख गर्नुभएको छ। एक दिनमा 3 वटासम्म वन्यजन्तु शिकार गर्ने गरी एकजनालाई वर्षमा एकपटक म्याद तोकेर शिकार गर्न अनुमति दिइनेछ। शिकार गरे बापत नेपाली नागरिकलाई 10,000 सम्म तथा विदेशी नागरिकलाई 2,00,000 रुपियाँसम्म शुल्क लाग्नेछ। शिकार गर्ने वन्यजन्तुको सूचीमा बाँदर भने छैन। कालिस, तित्रा लगायत पन्छी पनि शिकार गर्न पाइने वन्यजन्तुको सूचीमा छन्। एकपटकको लाइसेन्समा 10 वटासम्म पन्छी शिकार गर्न पाइनेछ। राष्ट्रिय सभा बैठकमा निदाको भिडियो भाइरल भएको प्रति असन्तुष्टि जनाउँदै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू सुतिरहेको अर्को भिडियो सार्वजनिक गर्नुभएको छ। आफू सुतेको भिडियो हेर्न चाहने धेरै रहेछन् भन्दै मन्त्री पुनले ओछ्यानमा सुतिरहेको भिडियो सार्वजनिक गर्नुभएको हो। राष्ट्रिय सभा हलमा एसी नहुँदा गर्मीले आँखा झपक्क भएको पनि उहाँले लेख्नु भएको छ। उहाँले राष्ट्रिय सभाको भिडियोलाई केही पत्रकारले डलरको लोभमा अतिरञ्जित गरेर प्रसारण गरेको आरोप पनि लगाउनु भएको छ। अस्ट्रेलियाको टप एन T20 क्रिकेट सिरिज अन्तर्गत बङ्गलादेश हाई पर्फर्मेन्स 11 नेपालको क्रिकेट टोली एले प्रतिस्पर्धा गरिरहेको छ। नेपालले जितका लागि 100 रनको चुनौती दिएको छ। नेपालले 9 विकेट गुमाएर 79 रन बनाएको हो। जवाबमा बङ्गलादेशको टोलीले 1 विकेटको क्षतिमा 81 रन बनाइसकेको छ र 8 ओभरको खेल भएको छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरीसँग स्ट्राइक विरुद्ध 8 विकेटले हार बेहोरेको थियो। बीपी स्मृति ग्रीन रन महिला रिरन प्रतियोगितामा पूर्णलक्ष्मी नेउपाने विजेता हुनुभएको छ। कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17 मिनट 42.8 सेकेन्डमा पूरा गर्दै नेउपाने प्रथम हुनुभएको हो। त्यस्तै निशा मस्कोटी दोस्रो हुँदा निर्मला केसी तेस्रो हुनुभएको छ। प्रतियोगितामा प्रथम हुनेलाई 50,000 रुपियाँ पुरस्कार दिइएको छ। पाटन दरबार स्क्वायर मंगलबार बजारबाट शुरू भएको दौड पुल्चोक झम्सीखेल हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई हेटौँडा कपडा उद्योगका 488 मसिन मध्ये 12 सञ्चालनमा रहेको जानकारी गराइएको छ। उद्योगको निरीक्षणमा पुगेकी मन्त्री यादवलाई 3 हप्ता अघि 2 मसिन चलाएर सुरु भएको उद्योग अहिले 12 पुगेको बताइएको हो। हेटौँडा 8 रहेको उद्योगका साथै सरकारी स्वामित्वका अरू उद्योगमा सरकारले थप लगानी गर्ने मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले सरकारी उद्योग चलेको देखेर निजी उद्योगीहरूले चलखेल गर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ।
1: हाम्रो यस्तो राम्रो चलिरहेछ, यसलाई बन्द गराउने पनि धेरै तत्त्वहरू लागि पर्छ, अब चाहिँ पब्लिकको साथ हामीलाई अब चाहिन्छ। नत्र यति राम्रो चलिरहेछ, अब व्यापारीहरूको आँखा लागिसकेका छ, यो बन्द गराउन त्यतिकै मान्छेहरू हावी हुन्छ होला, त्यही भएर अब पब्लिकको साथ चाहिन्छ। यहाँको जति पनि अब आउँछ नि, साडी आउँछ,
0: मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरूसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिनुभएको थियो। काठमाडौँ महानगरपालिकाले विभिन्न 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। महानगरको शिक्षा विभागले प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नवराज ढकालले चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभएको छ। महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान, स्वामित्व परिवर्तन लगायतका विषयमा कानून र निर्धारित मापदण्ड अनुसार प्रक्रिया अघि बढाउँदै आएको छ। सरकारले तलब बढाइदिएपछि विद्यालय कर्मचारीले आन्दोलन रोकेका छन्।
2: कर्मचारीको तलब मासिक 5,000 बढाउने सरकारको निर्णयसँगै नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम रोकेको हो। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गर्दै पूर्व निर्धारित आन्दोलन स्थगित गरिएको जानकारी दिनुभएको हो। तर परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, दरबन्दी र स्थायी व्यवस्थापन लगायतका माग भने सम्बोधन हुनुपर्ने अडान राखेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ताको तलब 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ।
0: चितवनको खैरानी एक तरकारी चोकमा पर्ने पूर्व पश्चिम राजमार्गमा बसको टक्करबाट मोटरसाइकलमा सवार 2 मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पुरुष र महिला घाइते भएका थिए। घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज लगाइएको थियो। डिएसपी चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा परिचय नखुलेका उनीहरूको मृत्यु भएको छ। बस चालक, बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन्। सुनसरी बर्जु 6 बर्जु ताल कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। 152 बिघा क्षेत्रमा फैलिएको तालमा 60 बिघा क्षेत्र मुख्य ताल, 30 बिघा पूर्वी ताल तथा 32 बिघा निर्माणाधीन पश्चिमी तालले ओगटेको छ। आउने पर्यटकले विभिन्न किसिमका चराको अवलोकन गर्न पाउनुका साथै बोटिङ समेत गर्न पाउने सुविधा पाएपछि सन्तुष्टि व्यक्त गर्दछन्।
3: धेरै मतलब पर्यटकहरूलाई थाहा छैन कि हाम्रो यता सुनसरीमा पनि यति राम्रो ताल छ र ब्युटिफुल प्लेस छ, पिकनिक स्पट पनि भन्दा हुन्छ, यता यति राम्रो छ किनकि सबै पर्यटकलाई थाहा छैन धेरैजनाले, त्यसैले यता कमजना हुन्छ र यो राम्रो पनि हो। जति कमजना आउँछ त्यति नै हाम्रो प्लेस अलिकति क्लियर हुन्छ र सफा सुधार हुन्छ, राम्रो हुन्छ।
0: यो ताल विराटनगरबाट 7 टाढा पर्दछ। अमेरिकाले लगाएको व्यापार शुल्कको बराबर जवाब फर्काइने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने 20 अर्ब डलर बराबरका सामानमा 50% शुल्क लगाउने घोषणा गरेपछि वार्ता भएको थियो। गएको बुधबारबाट लागू हुने भनिएको अमेरिकी शुल्क वार्ताका लागि ट्रम्प भन्दै ट्रम्पले स्थगित गर्नुभएको थियो। तर वार्ता भङ्ग भएपछि प्रधानमन्त्री कार्नेले प्रत्येक डलरको हिसाब गरेर शुल्क लगाइने बताउनु भएको छ। क्यानाडाका रेडियो पत्रकार पिटर आर्मस्ट्रङका अनुसार एकअर्का विरुद्ध लाग्ने शुल्कको चक्र लम्बिने देखिएको छ।
4: An American official tonight has said that if Canada retaliates, the president will be given options to level out the playing field yet again. So we're into this cycle where if Canada retaliates, the United States will retaliate to the retaliation. We would probably then retaliate further. And there's a key here, the key thing here is there are no scheduled meetings. We don't have a sense of when they could get back to the table to try to put this back together.
0: अस्ट्रेलियाको टप 20 क्रिकेट सिरिज अन्तर्गत बङ्गलादेश हाई पर्फर्मेन्स 11 नेपाल 9 पराजित भएको छ। डार्विनमा भएको खेलमा नेपालले जितका लागि बङ्गलादेशलाई 100 रनको चुनौती दिएको थियो। सो चुनौती बङ्गलादेशले 9 ओभर 4 बल बाँकी छँदै भेट्टाएको हो। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 हार बेहोरेको थियो। खबर यति नै, नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: विश्वव्यापी राजनीतिको लहरले आगामी दिनमा नेपाल अरू प्रभावित हुन सक्ने चेतावनी विज्ञले दिएका छन्। विचारक प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा कंग्रेस मुख्यालयमा आयोजित कार्यक्रममा लेखक डाक्टर जीवन छेत्रीले सत्य मर्दै गएको पोस्ट ट्रुथको अवधारणा नेपालमा लागू भएको बताउनु भएको छ।
1: के अरे, इटलीमा फासिजम आयो, जर्मनीमा नाजिजम आयो र त्यो आइडियाबाट इन्सपायर भएर आज भारतको आरएसएससम्म हो र आउँदैछ। तर त्यो कुराको के छ भने हाम्रो देशभित्रै एउटा कन्स्टिट्युएन्सी यस्तो छ जसले चाहिँ त्यस चाहिँ नेपालको हाम्रो मौलिक हाम्रो आफ्नो भनेको त यो हो नि भनेर देशभित्रैबाट त्यो आइडियालाई त्यो ग्लोबल आइडियालाई त्यसले एन्डोर्स गरिरहेको छ।
0: विचार गिरी निकट रहेर काम गरेका अनुभव अजितका विचारमा सत्ता पक्ष मात्र नभएर विपक्षी र मिडियाको भूमिका भारतसँग ठ्याक्कै मिल्दो जुल्दो देखिएको छ।
2: बिजेपीलाई भन्दा बढ्ता क्वेसन सोधिन्छ राहुल गान्धीलाई, जबकि त्यो राहुल गान्धी अपोजिसन हो। मिडियाले सोकल मेन स्ट्रिम मिडियाले त्यहाँको सत्ताधारीले प्रश्नै गर्दैन अहिले पनि। भनेको यही नै हो पोस्ट ट्रुथ। र यसरी के हुन्छ भने यो पहिला नर्म चम्स्की पनि भनेको त्यो म्यानुफ्याक्चरिङ कन्सेन्ट भन्छ नि त्यो थ्रु मिडिया त्यो कसरी गर्ने त्यो यही सबै कुरा गर्दाखेरि हामी कहाँ पनि ठ्याक्कै अहिले यही एरामा भएकोले एउटा उदाहरण छ। म यो पछिल्लो चुनावको बेलामा जनकपुर भएको बेलामा रातारात बालेन पालम हुन पुग्यो। त्यो बालम भनेको प्रेमी हो, सो बालमलाई भोट दिउँ भन्ने कुरा आयो। सो त्यो भनेको त्यहाँनिर कुनै एजेन्डा थिएन, कुनै इस्यु थिएन। त्यो चुनाव जितिसकेपछि म के गर्छु भन्ने केही पनि थिएन, खालि टहर भत्काउँछु भ्रष्टाचारले थुन्छु भन्ने थियो। त्यो बाहेक कुनै ब्लु प्रिन्ट उनीहरूसँग छैन, कुनै एजेन्डा छैन। र आज हामी देखिरहेछौँ त्यो हाम्रो इमोसनल क्यास गरेको हुनाले अहिले ब्रो आफै अरूले छुट्टीको दिनमा सरकारी गाडी चढ्दा समातेर लान्छ, आफू मुस्ताङ गएको छ सरकारी गाडी चढेर।
0: अजितका अनुसार सामाजिक सञ्जालले राजनीतिमा खेलिरहेको भूमिका थप प्रष्ट हुँदै गएको छ।
2: यो सोसियल मिडियाहरू आइसकेपछि के भयो भने त्यसले त्यो जुन विद्यार्थीले सडकमा कब्जा गरेको थियो जुन त्यो स्पेस, त्यो स्पेस त्यहाँबाट सर्लक्क कहाँ सर्यो भने सोसियल मिडियामा। जुन सोसियल मिडियाले अहो दिन रात मिसइन्फर्मेसन र डिसइन्फर्मेसनलाई बढी उसले प्रचार प्रसार गर्यो, त्यसको मान्छे लैलेमा लागे। र आजका आज कस्तो भएको छ भने हामीले अब जो ऱ्यासनली सोच्नुहुन्छ र जसले यो कुरा बुझ्नुहुन्छ कि सोसियल मिडियाबाट सबै कुरा दिएको प्रसारण गरिएको सबै कुरा सही नै हुँदैन, गलत पनि हुन्छ, उनले चाहिँ भेरिफिकेसन रिभेरिफिकेसन गर्छन् त्यसको सत्यताको बारे। अन्यथा लार्जर सेक्सन अफ पपुलेसनले सर्लक्कै जे त्यहाँबाट आउँछ त्यसलाई मानेर हिँडेका छन्।
0: डाक्टर तोभान राईले नेपाली समाजले भदौ 23 र 24 गते भएका घटनाको वास्तविकता थाहा नै नपाएका कारण अहिलेको वैश्विक परिवेशमा धेरै दुःख पाएको टिप्पणी गर्नुभएको छ।
3: हाम्रो लोकतन्त्र हाम्रो संस्थाहरू बनाउँदै गरेको एकदमै बामी सर्दै गरेको स्थितिमा नै होइन जुन अहिले विश्वको यो खालको एउटा युगमा हामी छिरेका छौँ, त्यही भएर चाहिँ हामीले नेपाली समाजले त्यसलाई एउटा अड्रेस गर्न नसकेको त्यसलाई इभन रिड पनि गर्न नसकेको अहिले नै हामी त्यो भदौमा होइन सेप्टेम्बर 8-9 के भयो भनेर हाम्रो कलेक्टिभ सेन्स मेकिङ पनि हुन सकेको छैन नि त होइन। त्यो भएको कारणले गर्दा हामी नेपाली समाजमा चाहिँ यो अहिले ग्लोबल चेन्ज चाहिँ हामीलाई झनै टटकारो हामी झनै भल्नरेबल होइन भएको कारणले गर्दा पनि हामीहरूले चाहिँ अझ हुन्छ नि अरू देश अरू समुदायभन्दा पनि झन् धेरै मेहनत गर्नुपर्ने होइन।
0: गएको साउन महिनामा 1,87 अर्ब भन्दा बढी मूल्यको सामान आयात भएको छ।
4: यो अवधिमा 1,87,44,36,00,000 वस्तु तथा सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको हो। विभागका अनुसार पोहोर साउन भन्दा गएको साउनमा 31.04% सामानको आयात बढेको छ।
0: रसुवा उत्तर गया गाउँपालिका एक तिरुमा पहिरोका कारण घर भत्किएपछि 65 जना विस्थापित भएका छन्। प्रहरी प्रधान कार्यालयले 11 वटा घर तथा गोठ क्षतिग्रस्त हुँदा स्थानीय विस्थापित भएका जनाएको छ। पहिरोबाट कुनै मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जनाएको छ। विश्वकप फाइनलमा स्पेनसँग हारेपछि झगडामा उत्रिएका अर्जेन्टिनाका 3 खेलाडीलाई प्रतिबन्ध र जरिवानाको सजाय भएको छ। सेमी फाइनलमा इङ्ल्यान्ड विरुद्धको जितपछि फोकल्यान्डलाई अर्जेन्टिनाको भूमि दावी गर्दै ब्यानर प्रदर्शन गरेको विषयमा भने जरिवाना मात्र गरिएको छ। फिफाको अनुशासन समितिले अर्जेन्टिनाका लियानाद्रो फेरेदेसलाई 10 खेलको प्रतिबन्धसँगै $90,000, नाहुएल मोलिनालाई 7 खेलको प्रतिबन्ध र $90,000 तथा थियागो अल्माडालाई 1 खेलको प्रतिबन्ध र $30,000 जरिवाना गरेको हो। अर्जेन्टिनी प्रशिक्षक टोलीका सदस्य रोबर्टो आयलालाई पनि 3 खेलको प्रतिबन्ध र $30,000 जरिवाना गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: KBS गोर्खा रेडियो हो। Movie and more.

नेपाली सिनेमा इन्डस्ट्रीका बारेमा जानकारीहरू दिने तपाईँहरूलाई अपडेट गराउने कार्यक्रम हो यो मुभी एन्ड मोर, जुन लिएर म हरेक हप्ता तपाईँहरू माझ आउने गर्दछु BFBS गोर्खा रेडियोमा। र आजको हाम्रो मुभी एन्ड मोर लिएर पनि म सङ्गीता श्रेष्ठ आइसकेको छु र आजको मेरो कलेक्सन

हामीले केही दिन अगाडि कार्यक्रममा कुरा गऱ्यौँ कि कसरी आफ्नो करियरको सुरुवातमा चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाए कि नायिका साम्राज्ञी आरएल शाह पछिल्लो समयमा एक किसिमले हराइरहेको हो कि होइन, उनले सोचे जस्तो सिनेमा नपाइरहेको हो कि नबनिरहेको हो कि नआइरहेको हो कि आए पनि नचलिरहेको हो कि भन्ने यस्तो कुराहरू चलेको थियो है। मैले तपाईँसँग सेयर गरेको थिएँ, त्यो सेयर किन पनि गरेको थिएँ भने लामो समयपछि बल्ल हामीले एउटा सिनेमामा देख्न पाउने भएका छौँ साम्राज्ञीलाई। त्यो पनि सिनेमाको नाम एक्का मिसी बादशाह भनेर राखिएको छ। यो सिनेमाको भर्खरै अनाउन्समेन्ट भएको थियो, जुन अनाउन्समेन्टको केही क्लिप्स केही फोटोहरू पनि तपाईँले देख्नुभयो होला होइन। यो सिनेमाको अनाउन्समेन्टमा पनि साम्राज्ञीलाई मात्रै हाइलाइट गरियो, उनलाई मात्रै प्रस्तुत गरियो, उनीसँग मात्रै कुराकानी गरियो। किन भन्दाखेरि उनको अपोजिटमा हुने जुन एक्टर छन् यो सिनेमाको लागि को होला भनेर अहिलेसम्म स्योर भएको छैन कि, भनौँ न फिक्स भएको छैन, कास्टिङ हुन सकिसकेको छैन यो सिनेमाको एक्टर। किनभने एक्का भनिएको छ, मिस्सी भनेको छ, बादशाह भनेको छ, तर

0: के हो त
1: फरक एक काम मिसी बादशाह फरक फरक मान्छेहरू हुने उनकी एउटै हो कि हो अब धेरै कुराहरू क्लियर छ होइन यसो हेर्दाखेरि ग्याम्लिङसँग रिलेटेड हो कि लभ स्टोरी हो कि एक्सन हो कि के हो धेरै कुराहरू थाहा छैन तर पनि यो सिनेमाबाट चाहिँ धेरै पछि हामीले साम्राज्ञीलाई देख्दैछौँ त्यो त स्योर भयो तर कुरा के हो भने यो सिनेमाको जुन बारेमा कुरा हुँदै गर्दाखेरि फर्स्टमा चाहिँ यो सिनेमामा एक्टरको रूपमा कास्ट चाहिँ अनमोल केसीलाई गर्ने कि भन्ने कुरा चलेको थियो र अनमोल केसीलाई नै टार्गेट गरेर उनलाई नै यो सिनेमामा कास्ट गर्न पाएको हुन्थ्यो भन्ने किसिमको कुराहरू चलेको थियो अरे टिमको होइन त्यसपछि चाहिँ निर्माण पक्षले के गर्यो भने अनमोललाई चाहिँ अप्रोच पनि गर्यो तर उनले मेबी यो सिनेमाको कथा या टिम या जे पनि हुनसक्छ किनभने अनमोल केसीलाई कति बेला कुन विषय कुन कथा मनपर्छ उसले ओके भन्छ र कुन बेला उसलाई मन पर्दैन अनि उनले नो भन्छ त्यो थाहा हुँदैन सो हुनसक्छ विभिन्न कारण उनको आफ्नै लजिक होला आफ्नै कारण होला अनमोल केसीले यो सिनेमालाई इन सर्ट नो भनिसकेपछि यति बेला अब साम्राज्ञीको अपोजिटमा यो सिनेमामा को हुने भन्ने कुरा चाहिँ क्लियर हुन सकेको छैन अहिलेसम्म हुन त साम्राज्ञीले आफ्नो नेपाली सिनेमाको डेब्यू अनमोल केसीको साथ लिएरै गरेकी हुन् उनको जुन ड्रिम्स सिनेमा थियो असाध्यै दियो जोडीलाई मन परायो होइन त्यो त्यसरी चाहिँ डेब्यू भएको थियो तर अहिले यति बेला आएर कुरा गर्दाखेरि सायद साम्राज्ञीको कारणले उनले नो भनेको हो कि या कथाको कारणले नो भनेको जे होस् उनले नो भन्यो सिनेमाको लागि सो हामीले एक्का मिसी बादशाहमा साम्राज्ञीको साथमा अनमोल केसीलाई देख्ने छैनौँ तर यति बेला यो सिनेमाको जुन टिम छ यो टिमले चाहिँ यो सिनेमाको एउटा अर्को इम्पोर्टेन्ट जुन रोलहरू छ होइन क्यारेक्टरहरू छ क्रिस र अर्जुन यो दुईवटा क्यारेक्टर चाहिँ सिनेमाको सिनेमाभित्रको क्यारेक्टरलाई चाहिँ कास्ट गर्नुको लागि चाहिँ यति बेला अडिसनको चाहिँ आह्वान गरेको छ यो टिमले लगभग 25-35 वर्षको उमेरभित्रको आर्टिस्टहरू हुनुपर्छ भन्ने राखिएको छ एउटा फर्स्ट कन्डिसन होइन फर्म फिलअप गर्नु पर्यो त्यो पनि अनलाइनबाट गर्न पनि मिल्छ अनि यो अनलाइनबाट अडिसन दिइसकेपछि होइन अनि त्यसपछि जुन एक दिन बोलाइन्छ सबैजनालाई अडिसनको लागि त्यहाँ को सिलेक्ट हुने त्यो भनी हेर्न बाँकी छ सञ्जय राईले निर्देशन गर्न लागेको यस सिनेमा उनको डेब्यू फिल्म नै हो यो निर्देशनको रूपमा निर्देशकको रूपमा र प्रोडक्सन पनि उनको आफ्नै नै हो सो नरेन्द्र मैनालीले यो सिनेमालाई खिच्ने तयारी गरिरहेको छ जसलाई हामी एकदमै राम्रो छायाङ्करको रूपमा पनि चिन्दछौँ होइन भनेपछि यो अघि मैले भने जस्तै एक्सन जनर लभ स्टोरी मिस्टेरियस ग्याम्बलिङ के हो त धेरै कुराहरू बाँकी छ अहिले त धेरै कुराहरूमध्येमा कास्टिङ नै पनि बाँकी छ भर्खर त्यो अडिसनको कुरा आएछ तर पनि मलाई लाग्यो हामीले मुभी एन्ड मोरमा चाहिँ कुनै पनि कुराहरूको अपडेट तपाईँलाई दिन्छौँ सो यो अपडेट पनि दिनुपर्छ भने जस्तो लागेर मैले तपाईँसँग सेयर गरेँ मुभी एन्ड मोरमा पनि म तपाईँलाई गीत सुनाउँछु अब गीतपछि मसँग अरू पनि इन्फर्मेसन छ है नेपाली सिनेमाको बारेमा जुन म तपाईँहरूसँग सेयर गर्दै जानेछु

सामी कार्यक्रममा कुरा गरौँ एकपल्ट, आजको एपिसोडको लागि एकपल्ट जितु नेपालको, किनभने केही समय अगाडि हामीले जितु नेपालको एउटा अर्को कुरा गरेका थियौँ, अमजित बहादुर भन्ने जुन उनको सिनेमा थियो त्यसको लागि, किनभने त्यो सिनेमाबाट धेरै अपेक्षा जित बहादुर स्वयं जितु नेपालले राखेका थिए, तर उनको सोच मिल्न सकेन, फिल्म फ्लप रह्यो। यो लगतै एउटा अर्को सिनेमा उनको आउन लागेको छ, यसको बारेमा पनि कुरा गर्न मन लाग्यो मलाई। कार्की साइला भनेर नाम दिएको छ असोजको 2 गते रिलिज हुने हो यो सिनेमा, होइन, किनभने संविधान दिवसलाई चाहिँ टार्गेट गरेर रिलिज गर्न लागेको छ यो सिनेमा। मैले भने नाम कार्की साइला भनेर, होइन, भन्न नपर्ला कार्की साइला सिनेमाभित्र को हुन्छ, अफकोर्स जितु नेपाल नै हुन्छ, होइन, डाउटै छैन। यो सिनेमाको टिजर बाहिर आएको छ अहिले, लगभग 1 मिनट 30-36 मिनट समथिङको टिजर छ यो, होइन, यो टिजरमा चाहिँ तपाईँले धेरै अचम्म फिल्मको कथा के होला त भनेर बुझ्न सक्नुहुन्छ, एकदमै सजिलैसँग बुझ्न सक्नुहुन्छ। हामीले मुन्द्रे भनेर चिनेका हौँ जितु नेपाललाई, तर यो बिचमा उनले आफूले आफूलाई धेरै बनाउन खोजे, ज्वाइँ बनाउन खोजे, होइन, तपाईँलाई याद नै होला। त्यस्तै गरिकन अमजित बहादुर भनेर अजित बहादुरको रूपमा पनि आफूलाई चिनाउन खोजे, तर अहिलेसम्म उनले त्यो सोचेको सोच त्यस्तो धेरै काम त्यो कुराहरूले गरेको छ जस्तो देखिँदैन। तर यो सिनेमाको कुरा गर्ने हो भने जित बहादुर भनेका जितु नेपाललाई भरियाको रूपमा प्रस्तुत गरिएको छ, एउटा भरियाको कथा हो भनौँ, यो टिजर अनुसार त त्यही बुझिन्छ। एउटा भरिया जो चाहिँ अविवाहित छन्, होइन, अविवाहित भएकै कारणले गर्दाखेरि गाउँको मानिसहरूले चाहिँ उसलाई ल त बिहा गरिदेखा त भन्ने किसिमको चाहिँ एउटा च्यालेन्ज पनि गर्छ, अनि त्यो देखेर चाहिँ उनले ल यो म यो एक हप्ताको भित्र बिहा गरिदिउँछु म भन्ने किसिमको चाहिँ उनले आफैले पनि अनाउन्स गर्छन्। र सायद त्यो एक हप्ताभित्र उनले जुन बिहा गरिदिउँछु भन्ने जुन एउटा उनले अनाउन्स गरे, त्यसलाई पुरा गर्नुको लागि जति अप एन्ड डाउन्स उनले फेस गर्नुपर्छ, त्यो नै कथाको मूल चाहिँ मन्त्र हो भनौँ या कथा हो भनौँ, होइन, त्यो चाहिँ हो कार्की साइलाको कथा, जुन सिनेमामा हामीले मुख्य भूमिकामा चाहिँ देख्नेछौँ जितु नेपाललाई, होइन। राजेन्द्र बस्नेतले निर्देशन गर्नुभएको छ यो सिनेमालाई, जसमा हामीले जितु नेपाल मात्रै होइन प्रियना आचार्यलाई देख्नेछौँ, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, होइन, त्यस्तै गरी मनिल तामाङ, यस्ता थुप्रै कलाकारहरू छन् सिनेमाको। र जितु नेपाललाई मन पराउने उनका फ्यानहरूको लागि एउटा अर्को नयाँ विषय, अलिकति फरक भनौँ न, सधैँ देखिरहने भन्दा अलिकति फरक किसिमको विषयलाई लिएर आउने जमर्को गरेका हुन् राजेन्द्र बस्नेतले भने, हामी आशा गरौँ योभन्दा अगाडिको सिनेमा या त्योभन्दा अगाडिको सिनेमा पनि सोचेको जस्तो नभए पनि जितु नेपालको केसमा कार्की साइलाले चाहिँ एउटा रेकर्ड अवश्य राख्नेछ।

0: एचपीएससी गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio। Movie and more।
4: कहिलेकाहीँ साथसाथ रिलिज भएको सिनेमा या त्योभन्दा अगाडि पछाडि रिलिज भए पनि होइन, अलिअलि त्यस्तै छनक आउने कथाहरू भए पनि, गाउँघरकै कुराहरू भए पनि, कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने लकिली कुनै एउटा सिनेमा, जुन सिनेमाले चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाउँछन् भने कुनैले पाउनै सक्दैन होइन। यति बेला कुरा गर्न मन लाग्यो मलाई श्रावणको 1 गतिबाट रिलिजमा आएको सिनेमा गौतलीले, जुन घरेलु बक्स अफिसमा कमाई गरेको छ, लगभग 30 करोड पनि क्रस भइसकेको अवस्थामा गौतलीले जुन रेकर्ड राखेको छ होइन, त्यो रेकर्डहरू हेर्दाखेरि बाँकीको सिनेमाहरू जुन साथसाथ रिलिज भयो, अगाडि पछाडि रिलिज भयो, चाहे त्यो हलीको कुरा गरौँ या कमला मिसको कुरा गरौँ। कमला मिसको बारेमा त अझै कुरा गर्नु पर्दाखेरि मैले बिचमा तपाईँलाई बताएको पनि थिएँ कि लामो समयको अन्तरालपछि वरिष्ठ कलाकार निशाज्यूले चाहिँ निर्देशन गर्नुभएको सिनेमा थियो यो कमला मिस, जसमा चाहिँ एकजना मास्टरनीको एउटा टिचरको जीवनमा आउने कुरालाई त उतारिएको थियो। यो सिनेमाको चाहिँ प्रिमियरको बेलादेखि नै कुराहरू कस्तो चलेको थियो भने निरसाज्यूले चाहिँ दुःख मन पनि गर्नुभयो अरे, अरू बेला प्रिमियरहरू हुँदा, कुनै पनि सिनेमाको प्रिमियर हुँदाखेरि भरपूर कलाकारहरूको उपस्थिति हुन्छ, रिलेसन मेन्टेन गर्नुको लागि हुन्छ होइन, मिडियाको अगाडि प्रेजेन्ट हुनुको लागि हुन्छ, धेरै कुराहरूको लागि चाहिँ कलाकारहरूको चाहिँ उपस्थिति हुन्छ। तर मैले आफूले जसले यत्तिका वर्ष सिनेमा इन्डस्ट्रीलाई दिएँ, मैले बनाएको यो सिनेमालाई मैले प्रिमियर गर्दा, मैले इन्भिटेसन पठाउँदा पनि कुनै पनि त्यस्तो सोचेसो धेरै कलाकारहरू आएनन् भनेर पनि उहाँले चित्त दुखाउनु भएको थियो। तर यति बेला सार्वजनिक भइसकेको छ सिनेमाहरूको, जुन चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने गर्छन् होइन, कुन कुन सिनेमाले कतिको पैसा कमायो, के गर्यो भन्ने किसिमको कुराहरू पनि चल्छ। यो कुरामा पनि नो डाउट गौथली सबैभन्दा अगाडि छ। सो त्यो अवस्थामा चाहिँ गौथली नेपाली सिनेमाको अहिलेसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने दोस्रो सिनेमा पनि बन्न पुग्यो, किनभने अहिलेसम्मको रेकर्डमा चाहिँ सेकेन्ड पोजिसन हेर्ने हो भने चाहिँ कबड्डी 4 21.40 करोड को कमाई गरेको थियो होइन, तर गौथलीले त्यो रेकर्ड पनि ब्रेक गर्यो र गौथलीको कमाई त्योभन्दा अगाडि पुग्यो, जुन रह्यो 23 करोड लगभग, त्यो पनि प्लस। भनिसकेपछि त अबको अवस्थामा चाहिँ सेकेन्ड सिनेमा चाहिँ बन्यो इतिहासको अहिलेसम्म राम्रो कमाई गर्नेमा। अब योभन्दा अगाडि चाहिँ फर्स्टको कुरा गर्ने भन्दा भन्नै पर्दैन, पूर्णबहादुरको सारङ्गी नै रहेको छ होइन, र पूर्णबहादुरको सारङ्गीको कमाई हेर्ने हो भने 46 करोड प्लस छ होइन, 46,87,41,000। अब गौथलीले फर्स्ट हुनुको लागि त यो रेकर्ड पनि ब्रेक गर्नुपर्छ, तर यु नेभर नो, किनभने गौथलीलाई अहिले पनि त्यत्तिकै भिडका भिड दर्शकहरूले साथ दिइरहेको देखिन्छ। सो मैले भने यस्तो अवस्थामा सँगसँगैको सिनेमा हली, जसले अपेक्षा गरेको धेरै राम्रो हुनसक्छ मेरो सिनेमा भनेर जुन अपेक्षा गरेको थियो, त्यो अपेक्षा हलीले मिट गर्न सकेन। दुःखको साथ भन्नुपर्दाखेरि हलीले अहिलेसम्म गरेको कमाइमा जम्मा 21,77,060 रुपियाँ मात्रै छ ग्रस कमाईको कुरा गर्दैछु भने, नेपाली सिनेमाको इतिहासलाई 101 सिनेमा दिइसक्नुभएका वरिष्ठ कलाकार निर्देशक निरसाज्यूले निर्देशन गर्नुभएको पछिल्लो सिनेमा कमला मिसले जम्मा 2,61,845 रुपियाँ मात्रै ग्रस कमाई गरेको छ। सो फाइनेन्सियली यो डिफ्रेन्सेस हामी देख्न सक्छौँ क्लियरली होइन, मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा, किनभने हामी सिनेमाको कुरा गर्छौँ, सिनेमाले भोगेका कुराहरू गर्छौँ यो कार्यक्रममा। सो यो इन्फर्मेसन पछि म तपाईँलाई फेरि अब गीत सुनाउँछु, गीतपछि मेरो अरू जानकारीहरू चाहिँ तपाईँहरूको लागि स्ट्यान्ड बाई छ है।

आफ्नो सिनेमालाई प्रमोसन गर्न, दर्शकहरूसम्म पुर्याउन, घर घरमा पुर्याउन सबैलाई थाहा होस् भन्नको लागि विभिन्न किसिमको ट्रिकहरू चलाउनु पर्ने हुन्छ, ट्रिकहरू युज गर्नुपर्ने हुन्छ। जस्तो किसिमको ट्रिक्सहरू चलाउनुमा चाहिँ प्रियङ्का कार्की सबभन्दा अगाडि छ भन्दा फरक पर्दैन। यदि प्रोडक्सन उसको आफ्नै हो, होइन, प्रोडक्ट उनको आफ्नै हो भने यसलाई एकदम बेस्ट वेमा सेल गर्नलाई के गर्न सक्छ भन्ने कुरा चाहिँ उसलाई एकदम राम्रोसँग नलेज छ, र उसले यो पुरा गर्नको लागि साम दाम दण्डभेद सबै युज गर्न सक्छन् भन्ने किसिमको कुरा चाहिँ हामीले बारम्बार सुन्ने गर्छौँ। जसको पछिल्लो इक्जाम्पल उनको आफ्नै सिनेमा मास्टरनीको जुन गीत एउटा आयो, त्यो गीतले एकछिनको लागि सारा नेपालीलाई नै सक बनायो, प्रियङ्का कार्कीले कसरी यस्तो गर्न सक्छ भनेर। तर भयो भयो, पछि सायद धेरै प्रेसर आइसकेपछि उनले यसलाई विथड्र पनि गर्नु पर्यो। स्टार्टिङ फेजमा त उनले होइन मलाई फरक पर्दैन किनभने यस्तै नै हो, होइन यो नयाँ कुरा होइन भन्ने किसिमको अडान लिन कोसिस गरेकी थिइन्। तर एउटा थेग्नै नसक्ने किसिमको प्रेसर आइसकेपछि चाहिँ यो भिडियोलाई चाहिँ नि विथड्र गर्नु पर्यो। यति बेला यही मास्टरनीको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले यो सिनेमा रिलिज र रिलिज भइसकेपछिको रेस्पोन्स के रेस्पोन्स पायो कस्तो भयो भनेर अहिले कुरा गर्न लागेको होइन, किनभने अहिले नै यो कुरा गरिहाल्न अलिक एकदमै हतार हुन्छ त्यो बारेमा, होइन। मलाई के कुरा गर्नु मन लाग्यो भने यो सिनेमाको प्रमोसनकै पिरियडमा, रिलिज गर्नुभन्दा अगाडि प्रमोसनकै पिरियडमा चाहिँ यो सिनेमा चाहिँ हेरे, यो सिनेमा चाहिँ हेर्ने दर्शकहरूले स्कुटर पनि पाउने है, इभी स्कुटर पनि हामी गिफ्ट गर्दैछौँ है, त्यो 2 लाखभन्दा पनि माथि पर्ने स्कुटर पनि हामी चाहिँ दिँदैछौँ है भनेर समेत पनि सिनेमाको प्रमोसन गरियो। विभिन्न किसिमको प्रमोसनहरू हुन्छन् जसमध्येको यो एउटा प्रमोसन रह्यो मास्टरनीकै नाममा। तर त्योभन्दा अगाडि मलाई के कुरा गर्नु मन लाग्यो फेरि पनि भने, जब यो सिनेमाको यो गीत मास्टरनीको जुन गीत आइसक्यो असाध्यै आलोचना भयो, त्यो आलोचनाले कुनै बेला एकअर्काको एकदम जिग्री बेस्ट फ्रेन्ड भनेर एकअर्कालाई त्यसरी चिनिने, एकअर्कालाई मार्केटिङ गर्नलाई हेल्प गर्ने जुन एउटा टिमको रूपमा चाहिँ चिनिएको थियो प्रियङ्का कार्की र दुर्गेश थापाको, दुवैजनाको बिचमा पनि चाहिँ मिसअन्डरस्ट्यान्डिङ भएको छ, दुवैजना एकअर्कासँग अलिकति तर्केर हिँड्न थालेको छ, एकअर्कासँग त्यति राम्रो फ्रेन्डसिप अब छैन अरे भन्ने किसिमको कुराहरू पनि चल्न थालेको छ। त्यो किन त भन्दाखेरि, किन त त्यसपछि दुर्गेशले मास्टरनीको प्रमोसनमा हेल्प गरिरहेको छैन त, के भयो दुईजनाको बिचमा त्यो लेभलको फ्रेन्डसिप किन रहेन भन्ने कुराहरू पनि चलिरहेको छ। अनि दुर्गेशले पनि क्लियर छ के गरेका छन् भने, अब सबै काम कुरामा एकअर्का साथ नै हुन्छ भन्ने हुँदैन, आफ्नो आफ्नो कामहरू पनि हुन्छन् होइन, गर्न सक्ने कामहरू हामीले गरेका पनि छौँ भन्ने किसिमको नि कुराहरू चलिरहेको छ। कहिलेकाहीँ सिनेमा चलाउनको लागि रियल लाइफमै पनि सिनेमामा भएका कलाकारहरूको बिचमा चाहिँ अफेयर भयो भनेर पनि, त्यो प्लान गरेर पनि हल्ला गराइन्छ भने, कहिलेकाहीँ दुईजनाको बिचमा झगडा भयो, कुटाकुट भयो भनेर पनि गराइन्छ, धेरै कुराहरू हुन्छ। जस्तो सुकै अवस्थामा पनि दर्शकहरूको नजर चाहिँ त्यो सिनेमाको टाइटल कहिले रिलिज हुँदैछ भन्नेमा आओस् भन्ने चाहिँ हुन्छ मेन उद्देश्य चाहिँ। एनिवेज, मास्टरनीको बारेमा, सिनेमाको बारेमा, के कस्तो रेस्पोन्सको बारेमा कुरा गर्न धेरै बाँकी नै छ अहिले, होइन, अहिलेलाई पनि मैले तपाईँलाई यो जानकारी गराएँ मुभी एन्ड मोरमा, किनभने हामी सिनेमाकै धेरै कुरा गर्छौँ, सिनेमासँग सम्बन्धित व्यक्तिहरूको कुरा गर्छौँ भने यो पछि म तपाईँसँग अफकोर्स कुराहरू अझै पनि गर्नेछु नेपाली सिनेमाको बारेमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: EFBS Gorkha Radio। Movie and more।

हामी फेरि पनि कुरा गरौँ, तर यति बेला भने कुरा हामी नेपाली सिनेमाको होइन, विदेशी आई मिन भारतीय चलचित्रको कुरा गर्न लागिरहेका छौँ। तर त्यो सिनेमाको कुरा किन गर्दैछौँ त्यो पनि म तपाईँलाई बताउनेछु। तर त्योभन्दा पहिले बताऊँ कि यो सिनेमाको रो आवारापन टु जसमा चाहिँ लिड एक्टरको रूपमा इमरान हाशमीलाई कास्ट गरिएको छ। इमरान हाशमी बलिउडका चिनेजानेका कलाकार हुन् होइन, एक्टर हुन्, नायक हुन्। र उनलाई यो सिनेमामा कास्ट गरियो किन भन्दाखेरि, योभन्दा अगाडि पनि यो पार्ट टू भयो आवारापन टू, तर योभन्दा अगाडि पार्ट वानमा पनि उनैलाई कास्ट गरिएको थियो। र त्यो बेला रुचाइएको थियो त्यो सिनेमाको कथा, प्रस्तुति, सबै कुरा सायद त्यसैले पनि अब आएर यो 26 जुन यो सिनेमा बन्यो र यसलाई रिलिज गर्यो। यो रिलिजमा जुन किसिमको दर्शकहरूको भिड देखिएको छ ओपनिङदेखि नै म कुरा गर्दैछु, त्यो देखेर कहिलेकाहीँ हामी सोच्न बाध्य हुन्छौँ कि यो सिनेमा भन्ने चिज जुनसुकै भाषाको भए पनि कति बेला कुन सिनेमा कसरी चल्छ, कहाँ चल्छ र के भएर चल्छ। यो मैले किन पनि भने भने इमरान हाशमीको कुरा गर्ने भने लगभग पछिल्लो 8-9-10 वर्षदेखि उनको कुनै पनि सिनेमाले त्यस्तो राम्रो बिजनेस गर्न सकेको छैन। एक किसिमले भन्नेहरूले इमरान हाशमी अब इतिहास भन्ने छन्, हरायो, हराएर गए, अब आउन सक्दैन भन्ने किसिमको कुराहरू धेरै चल्यो। सायद कतै कतै इमरान हाशमी आफैलाई पनि मैले जति गर्न सकेँ गरेँ, अब योभन्दा अगाडि केही पनि हुँदैन होला भन्ने पनि सोचहरू पनि आयो होला उनको मनमा पनि, किनभने उनको पछिल्लो समयको जुनसुकै सिनेमा पनि रिलिज हुने तर कति बेला आयो कति बेला गयो थाहा छैन, त्यो अवस्था चलिरहेको थियो। अचानक आएर आवारापन टूको जुन रिलिजमा दर्शकहरूको भिड देखियो, यसको ओपनिङ देखियो, यो सिनेमाको टिकट पाउनलाई गरेको सङ्घर्ष देखियो दर्शकहरूको, सबै चकित परेका छन्। आखिर किन, के कारणले? सो भन्न सकिँदैन कि कुन सिनेमा कति बेला चल्छ कति बेला चल्दैन थाहा हुँदैन। यति बेला भन्यो भने आवारापन टूले यो सिनेमाको पहिलो सिक्वेल जुन थियो त्यसैलाई पनि च्यालेन्ज गरेको छ। त्यो सिनेमाले भन्दा असाध्यै ठुलो ओपनिङबाट चाहिँ यो सिनेमाको सुरुवात भएको छ। पहिलो दिनमा नै आवारापन टूको कुरा गर्ने भने पहिलो दिनमा नै यो सिनेमाले भारतीय रुपियाँको कुरा गर्ने 10-12 करोडको ओपनिङ गरेको छ। योभन्दा अगाडि पनि उनलाई शिवम पण्डित भनेर चिनिएको थियो, आवारापन टूमा पनि शिवम पण्डितको भूमिकामा देखिएका छन् इमरान हाशमी, जसमा उनी बाहेक पनि अन्य कलाकारहरूमा सबाना हाजमी, दिशा पठानी, विजेन्द कोले होइन, सुविन्दर विकी जस्ता कलाकारहरू रहेका छन्। सिनेमा हेरेर खै किन हो दर्शकहरूले असाध्यै रिलेट गरेका छन्, असाध्यै मन पराएका छन्। आई थिङ्क 10 वर्षसम्म एक किसिमले सुनसान, एक किसिमले ग्याप, साइलेन्ट टाइपको लाइफ बिताइरहेका इमरान हाशमी अचानक यति बेला चर्चामा आएका छन्। हुन त जुनसुकै फिल्ममा पनि दर्शकको अनि त्यसपछि क्रिटिक्सको ओपिनियन त फरक हुन्छ, यो सिनेमाले पनि मिक्स्ड फिडब्याक पाइरहेको चाहिँ छ, तर पनि सिनेमा हेर्नको लागि हुल्काहुल बाँधेर आउने दर्शकहरू, टिकट काट्नलाई तछाड मछाड गर्ने दर्शकहरूको कमी चाहिँ भेटिएन। यो आफैमा एउटा आश्चर्य हो। इमरान हाशमी आफैले पनि सोचेका थिएनन् होला कि अचानक आएर मेरो सिनेमालाई यो लेभलको चाहिँ रेस्पोन्स पाउनेछ भनेर। भनिन्छ नि हरेकको दिन आउँछ, केही समयपछि नसोचेको चिजहरू हुन्छ भनेर भनिन्छ, सायद त्यही होला। तर जे होस् यति बेला सायद लामो सास फेरेका छन् इमरान हाशमीले। 10 वर्ष भनेको सानो समय होइन, सो लगभग 10 वर्षको अन्तरालपछि यो फिडब्याक, यो माया पाउँदाखेरि अफकोर्स इमरान हाशमी पनि निकै खुसी होलान्, र उनको यो सफलता अझै कति अगाडिसम्म जानेछ त्यो पनि हेर्न बाँकी नै छ। मैले तपाईँलाई इन्फर्म गरेँ मुभी एन्ड मोरमा, किनकि मुभी एन्ड मोरमा हामी सिनेमासँग जोडिएका कुराकानी गर्ने गर्छौँ।

सुन्दै हुनुहुन्छ यति बेला मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ, तपाईँहरूसँग कुराकानी गर्दैछु होइन, किनकि हामी यो कार्यक्रममा कुराकानी गर्छौँ, गीतहरू सुनाउँछौँ, रमाइलो पनि गर्छौँ। आजको मुभी एन्ड मोरको लागि मैले जे जति कलेक्सनहरू लिएर आएको थिएँ तपाईँहरू माझ राखेँ, तपाईँलाई सुनाएँ, अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ र जाँदा जाँदै म तपाईँहरूलाई एउटा अर्को गीत सुनाउँछु, यो गीत सुन्नुहोस् अनि प्लिज सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: महाअभियानले सहमतिसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका वार्ता संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको ब्याङ्क खाता ब्याङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने कर्जा मिना सम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरी उपयुक्त विकल्प दिने उल्लेख छ। परिस्थिति जन्ने कारणले कर्जाको सावा तथा ब्याज नियमित गर्न नसकेका ब्याङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने, लघुवित्त संस्थाले ऋण दिँदा तितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तम्सुक गराउन नपाउने विषयमा पनि सहमति भएको छ। ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने जस्ता गैरकानुनी कार्य नगर्न पनि सहमति भएको छ। विश्वव्यापी राजनीतिको लहरले आगामी दिनमा नेपाल अरू प्रभावित हुन सक्ने चेतावनी विज्ञले दिएका छन्। विचारक प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा कंग्रेस मुख्यालयमा आयोजित कार्यक्रममा लेखक डाक्टर जीवन छेत्रीले सत्य मर्दै गएको पोस्ट ट्रुथको अवधारणा नेपालमा लागू भएको छ भन्नुभएको छ।
4: के अरे इटलीमा फासिजम आयो, जर्मनीमा नाजिजम आयो र त्यो आइडियाबाट इन्सपायर भएर आज भारतको आरएसएससम्म आउँदैछ। तर त्यो कुराको के छ भने हाम्रो देशभित्रै एउटा कन्स्टिट्युएन्सी यस्तो छ जसले चाहिँ त्यस चाहिँ नेपालको हाम्रो मौलिक हाम्रो आफ्नो भनेको त यो हो नि भनेर देशभित्रैबाट त्यो आइडियालाई त्यो ग्लोबल आइडियालाई त्यसले एन्डोर्स गरिरहेको छ।
3: विचारक गिरी निकट रहेर काम गरेका अनुभव अजितका विचारमा सत्ता पक्ष मात्र नभएर विपक्ष र मिडियाको भूमिका भारतसँग ठ्याक्कै मिल्दो जुल्दो देखिएको छ।
5: बिजेपीलाई भन्दा बढ्ता क्वेसन सोधिन्छ राहुल गान्धीलाई, जबकि त्यो राहुल गान्धी अपोजिसन हो। मिडियाले सोकल मेन स्ट्रिम मिडियाले त्यहाँको सत्ताधारीले प्रश्नै गर्दैन अहिले पनि, भनेको यही नै हो पोस्ट ट्रुथ। र यसरी के हुन्छ भने यो पहिला नर्म चम्स्कीले पनि भनेको थियो म्यानुफ्याक्चरिङ कन्सेन्ट भन्छ नि त्यो थ्रु मिडिया, त्यो कसरी गर्ने त्यो यही सबै कुरा गर्दाखेरि हामी कहाँ पनि ठ्याक्कै अहिले यही एरामा भएकोले एउटा उदाहरण छ। म यो पछिल्लो चुनावको बेलामा जनकपुर भएको बेलामा रातारात बालेन पालम हुन पुग्यो, त्यो बालम भनेको प्रेमी हो, सो बालमलाई भोट दिउँ भन्ने कुरा आयो। सो त्यो भनेको त्यहाँनिर कुनै एजेन्डा थिएन, कुनै इस्यु थिएन, त्यो चुनाव जितिसकेपछि म के गर्छु भन्ने केही पनि थिएन, खालि टहर भत्काउँछु भ्रष्टाचारले थुन्छु भन्ने थियो। त्यो बाहेक कुनै ब्लु प्रिन्ट उनीहरूसँग छैन, कुनै एजेन्डा छैन र आज हामी देखिरहेछौँ त्यो हाम्रो इमोसनल क्यास गरेको हुनाले अहिले ब्रो आफै अरूले छुट्टीको दिनमा सरकारी गाडी चढ्दा समातेर लान्छ, आफू मुस्ताङ आएको छ सरकारी गाडी चढेर।
3: डाक्टर दोभान राईले नेपाली समाजले भदौ 23 र 24 गते भएका घटनाको वास्तविकता थाहा नै नपाएका कारण अहिलेको वैश्विक परिवेशमा धेरै दुःख पाएको टिप्पणी गर्नुभएको छ।
5: यो सोसियल मिडियाहरू आइसकेपछि के भयो भने
6: हाम्रो लोकतन्त्र हाम्रो संस्थाहरू बनाउँदै गरेको एकदमै बामे सर्दै गरेको स्थितिमा नै होइन जुन अहिले विश्वको यो खालको एउटा युगमा हामी छिरेका छौँ, त्यही भएर चाहिँ हामीले नेपाली समाजले नै त्यसलाई एउटा एड्रेस गर्न नसकेको त्यसलाई इभन रिड पनि गर्न नसकेको अहिले नै हामी त्यो भदौमा होइन सेप्टेम्बर 8-9 के भयो भनेर हाम्रो कलेक्टिभ सेन्स मेकिङ पनि हुन सकेको छैन नि त होइन। त्यो भएको कारण गर्दा हामी नेपाली समाजमा चाहिँ यो अहिले ग्लोबल चेन्ज चाहिँ हामीलाई झनै टटकारो हामी झनै भल्नरेबल होइन भएको कारणले गर्दा पनि हामीहरूले चाहिँ अझ हुन्छ नि अरू देश अरू समुदायभन्दा पनि झन् धेरै मेहनत गर्नुपर्ने होइन।
3: काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असोज 16 गते महाधिवेशन हुन नसके पार्टीको वैधानिकता नरहनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ। काङ्ग्रेसले पार्टी कार्यालयमा गरेको कार्यक्रममा उपसभापति शर्माले आफूहरू अग्रज नेताहरूलाई सम्मान दिन सधैँ तयार रहेकाले वार्तामा आउन भन्नुभएको छ।
7: असोज 16 सुरु हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरु भएन भने मङ्सिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उप गम्भीर प्रश्न उब्जिन्छ। यो विषयलाई चाहिँ मलाई लाग्छ हाम्रो सधैँ नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायमूर्तिहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अल्म लिने अवस्था छैन। हृदय पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर काङ्ग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौँ।
3: सरकारलाई समर्थन सहित सहभागी हुने निर्णय गरेपछि राप्रपा बागमतीमा विग्रह आएको छ। आफूखुसी निर्णय गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती संसदीय दलका नेता उद्धव थापालाई सदस्य समेत नरहने गरी कारवाही गर्नुभएको छ। अरू तीनजनालाई स्पष्टीकरण सोधिएको छ। विवादको विषयमा नेता उद्धव थापा
2: राप्रपा पनि सरकारमा जान सक्छ भनेर पछिल्लो केन्द्रीयकारी समितिको बैठकले निर्णय गरेको थियो। परिस्थिति यस्तो बनेर आयो, राप्रपाले त्यो नगरेसम्म स्थायी सरकार नबन्ने भयो र चाहिँ अस्त व्यस्त हुने भयो। साउनको 20 गते पार्टीको केन्द्रीयकारी सम्पादन समितिको बैठकले नजाने भने होइन कि पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने गरी अध्यक्षलाई अधिकार दिएको हो। हामीले धेरै पटक भेट्यौँ, डेलिगेसनमा पनि भेट्यौँ, तर अध्यक्ष पक्नुहोस् न गर्ने भनेर भनिरहनु भयो। त्यसपछि प्रदेश प्रमुखले 72 गते अल्टिमेटम दिनुभयो। त्यति बेलासम्म नि अध्यक्षज्यूले कुनै लाइन नदिने भएपछि अनि माननीय ज्यूहरूले तपाईँले बैठक बोलाइदिनुहोस्, हामी निर्णय गर्छौँ, तपाईँले चाहिँ स्टाइल लिदिनु पर्यो भनेर मलाई प्रेसर गर्नुभयो। म पनि दलको नेता भएको कारणले गर्दाखेरि नजाने भन्ने छैन, अध्यक्षज्यूले उपयुक्त समय उपयुक्त निर्णय गर्नु भएन। झन अब फेरि लार्जेस्ट पार्टीकोमा जान्छ, त्यस पछाडि उपधारा 5 बमोजिम जान्छ, त्यस्तो हुँदा हुँदै चाहिँ के भने रथाचिङ्ग हुन्छ। सबै कुराले गर्दाखेरि चाहिँ निर्णय गर्नुपर्छ भनेर हामीले संसद दलको निर्णय पछाडि हामीले चाहिँ यो सरकारलाई समर्थन गर्यौँ। अब पार्टीले चाहिँ नि हामीले भनेको मानेन मात्रै भन्ने कुरा छ, पावर भनेको डिसेन्ट्रलाइज हुनुपर्ने हो। बागमती प्रदेश कार्य समितिले 12 गते नै निर्णय गरेर उपयुक्त पार्टीसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने गरी जानको लागि हामीलाई चिठी दिएको थियो, त्यही अनुसारले हामीले त्यो पनि गर्यौँ। अर्को कुरा, कोशीमा सभामुख हुनुहुन्छ हाम्रो पार्टीबाटै, लुम्बिनीमा उपसभामुख चाहिँ हुनुहुन्छ, गण्डकीमा हाम्रै पार्टीको समर्थनमा अहिले पनि सरकार चलिरहेको छ। तर अरू प्रदेशमा अरू खालको व्यवहार गर्ने अथवा नियम लाग्ने, हाम्रो प्रदेशमा अलग नियम लाग्ने जुन खालको कुरा छ त्यो कुरालाई हामीले हृदयङ्गम गरेर निर्णय गरेर हामीले यो सरकार चाहिँ
8: स्थायी बनाउने भनेर भन्नुभयो, तर पार्टी राजनीति चाहिँ अस्थायी पो हुने भयो नि त तपाईँको त।
2: होइन होइन, त्यस्तो हुँदैन। अब उहाँहरूलाई रिस उठ्यो, उहाँहरूले भने जस्तो गर्नु भएन भने हिसाबले मात्रै पत्राचार गरेर 12 घन्टे अल्टिमेटम दिएर चाहिँ स्पष्टीकरण सोधेर यो फटाफट छिटो छिटो के गर्न खोज्नु भएको हो, पार्टीको अवस्था कस्तो भइसक्यो, संस्थापन नेताहरू हुनुहुन्छ उहाँहरूलाई पनि बाइपास गरेर यो पार्टी नै म हो र म नै पार्टी हो भन्ने खालको जुन खालको चरित्र देखाइरहनु भएको छ, यसले चाहिँ वास्तवमा पार्टीलाई हित गर्दैन। मलाई लाग्छ पुनर्विचार हुन्छ। बागमती प्रदेशमा 5 निर्वाचित 6 जना मान्नेहरू अहिले यो पक्षमा हुनुहुन्छ,
8: भनेपछि अध्यक्षलाई नटेर्ने,
2: अध्यक्षलाई नटेर्ने भनेको होइन, अध्यक्षज्यूले एक रूपता ल्याउनु पर्यो, सबैलाई समान ढङ्गबाट व्यवहार गर्नु पर्यो, विधान त्यही अनुसारले लागू गर्नु पर्यो, अध्यक्षज्यू यही सक्षम ढङ्गबाट अलग अलग दृष्टिकोणले अनि यो चाहिँ सौतिनी आमाको छोरा, यो चाहिँ मेरो आमाको छोरा भन्ने खालको व्यवहार नगरेर चलाउनु पर्छ भन्ने हाम्रो अनुरोध हो।
8: तपाईँ चाहिँ के गर्नुहुन्छ त, पार्टीको सदस्य हुनुहुन्न अब, कारवाही गर्नुभयो उहाँले?
2: होइन, त्यसको बारेमा त आन्तरिक रूपमा कुरा भइराखेको छ, आन्तरिक त्यो उहाँले निर्णय त गर्नुभयो, तर नेताजीहरूले नोट अफ डिसेन्टदेखि अब स्टेटमेन्टहरू निकालिराख्नु भएको छ, म सुरुदेखि यही पार्टीमा छु, वा विद्यार्थी संघको संस्थापक अध्यक्ष हुँदा म उपाध्यक्ष हो, यो पार्टीमा हाम्रो पनि योगदान छ।
8: कारवाही
2: भए होस् होइन, कारवाही हुन सक्दैन, कारवाही हुँदैन र आन्तरिक कुरा हामी गरौँ, अहिले चाहिँ यो निकास दिने काम चाहिँ गर्नुपर्छ भन्ने।
8: कारवाही भए होस्, पार्टी सदस्य गए जाओस्, तर सरकारले दिएको समर्थन चाहिँ अब फिर्ता लिइदैन, यति हैन कुरा।
2: होइन होइन, म आफू पनि सरकारमा गइन, साथीहरू जानु भएको छ र पैसाको कुरा उठाइया छ, मैले 1 रुपियाँ पैसा लिएको कसैले प्रमाणित गर्छ भने मेरो जीवनकालमै यो घटनामा मात्र होइन, यो जीवनकालमै कसैबाट मैले कसैको 10 रुपियाँ बिगारेर खाएको घटना छैन। अर्को कुरा, पदको लोलुप सही हो भन्ने कुरा हो भने मेरो सिफारिसमा 3 जना मान्छे मान्यज्यूहरू मन्त्री हुँदाखेरि म मन्त्रीमण्डलमा गएको
8: छैन। जेसुकै होस् न कारवाही, तर वर्तमान सरकारलाई दिएको जुन समर्थन छ त्यो समर्थन चाहिँ फिर्ता हुँदैन, यही होइन कुरा?
2: अब यो त हाम्रो चाहिँ संसद दलको निर्णय भएर गरेको कुरामा हाम्रो जिम्मेवारीमा पर्छ नि त्यो कुरा, त्यो जिम्मेवारीमा पर्ने कुरा त हामीले जिम्मेवारी पुरा गर्नुपर्छ होला नि त।
3: अब खबर फटाफट।
8: अनुदानको युरिया मल बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा 3 जना पक्राउ। प्रसाद शिवहरमाई गाउँपालिका छका दिनेश पण्डित कुमार सहित बागलुङ नगरपालिका 2 का कुलबहादुर राणा मगर र विनय साक्यमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार अनुसन्धान हुँदै। 5 थर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको चाप बढ्दै गएको वर्ष दिनमा 609 वटा नयाँ मुद्दा दर्ता भएकोमा 384 सम्बन्ध विच्छेदका 167 मुद्दा मेलमिलापबाट टुङ्गिए। 73 वर्षका श्रीमान र 59 वर्षकी श्रीमती बीच पनि सम्बन्ध विच्छेद। गुल्मीको धुर्कोट कोट र बुढीकोटलाई जोड्ने गरी धुर्कोट पालिकाले ढुङ्गाबाट बनाएको 1 किलोमिटर लामो धुर्कोट

0: हाम्रो विशेष पाहुना पनि आइपुग्नु भएको छ स्टुडियोमा र उहाँसँगको हाम्रो एक घन्टाको भन्नाले लगभग एक घन्टाको बसाइ रहनेछ श्रोताहरू। र आजको नारीमा आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजाल हुनुहुन्छ श्रोताहरू। उहाँ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ र पास्ट लाइफ थेरापिस्ट पनि हुनुहुन्छ र उहाँ ट्यारोट कार्ड रिडर पनि हुनुहुन्छ। आज हामी यी सबै विषयहरूमा चाहिँ भनौँ न यी विषयहरू वरिपरि नै बसेर कुराकानी गर्नेछौँ उहाँसँग। र आज हाम्रो सौभाग्य हो, आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजालजी हुनुहुन्छ। सबै कुराहरूको भरसक हामी जानकारी लिनेछौँ आज श्रोताहरू। र उहाँ एउटा समाजसेवी हुनुहुन्छ, यी सबै कार्यहरूबाट उहाँले विशेष गरेर समाजमा एउटा ठुलो सेवा गरिराख्नु भएको छ भनौँ। र आउनुहोस् अब हामी अवेर नगरौँ हाम्रो हिलर लीला रिजाललाई स्वागत गरिहालौ। नमस्ते लीलाजी।
1: नमस्ते म्याम। पहिले पनि हजुरले बोलाउनु भएको छ यो स्टुडियोमा, त म पहिले पनि आइसकेको छु। थ्याङ्क यू सो मच सेकेन्ड टाइम पनि हजुरले बोलाइदिएर दर्शकहरूको माझमा मेरो स्वरहरू मेरो सबै कुराहरू राख्न पाएकोमा हजुरलाई थ्याङ्क यू सो मच।
0: हजुर, हामी पनि तपाईँलाई दोस्रो चोटि यो स्टुडियोमा पाउँदाखेरि साह्रै नै खुसी छौँ होइन। र यस्ता कुराहरूको ज्ञान हामी सबैलाई जरुरी छ भनौँ होइन।
1: हजुर,
0: तपाईँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, थुप्रै थुप्रै कामहरू गर्नुहुन्छ, हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ होइन। यो विशेष गरेर यो क्षेत्रमा चाहिँ तपाईँ कति वर्षदेखि हुनुहुन्छ साँच्ची?
1: म यो क्षेत्रमा टोटली अब लागि नै परेको चाहिँ अब 7 इयर्स लागिसक्यो। योभन्दा अगाडि चाहिँ म यत्तिकै आफूले आफ्नै घरको बच्चाहरूलाई मेरो फ्यामिली परिवारलाई अरू अरूलाई चाहिँ गर्थेँ, आफूलाई पनि गर्थेँ। तर अब जसरी मेरो अफिस खोलेर म जब गर्न स्टार्ट गरेँ त्यो चाहिँ अब ठ्याक्क हजुरको चाहिँ 6 इयर कम्प्लिट भएर 7 लाग्दैछ।
0: जे होस् 6-7 वर्षको तपाईँको यात्रा भएछ यो क्षेत्रमा होइन।
1: हजुर,
0: अनि सुरुमा चाहिँ यो स्पिरिचुअल हिलिङमा होइन कसरी आउनुभयो? एउटा संयोग भयो कि यसमा इच्छा थियो कि एउटा होइन यसपछि कुनै स्टोरी केही छ?
1: यसमा चाहिँ एकदमै राम्रो स्टोरी नै छ भन्नु पर्यो हजुर। जहाँ जाँदा पनि जे गर्दा पनि जुन काम गर्दा पनि सक्सेस नहुने, अनि जसो गर्दा पनि आफ्नो मनमा चाहिँ सेटिस्फाई चाहिँ कहिले पनि नहुने, यही कुरामा अरू मान्छे चाहिँ खुसी हुन सक्ने तर त्यही कुरामा म चाहिँ खुसी हुनै नसक्ने, भनेपछि पक्कै पनि मेरो डेस्टिनी चाहिँ अलगै छ भन्ने मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो। अनि मनैदेखि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ कसो गर्दा चाहिँ हिल गर्न सक्छु, यो व्यक्तिलाई वास्तवमा के चाहिएको छ भने जस्तो मलाई फिल हुन्थ्यो। र मान्छेको पछाडिको जुन दुःख हुन्छ नि, छोपेर सबै आएको हुन्छौँ, हामी पनि छोप्छौँ, मान्छेहरूले बाहिर सबैले देखाउने एउटा चेहरा हुन्छ, भित्रको अर्कै हुन्छ। मान्छेको भित्रको जुन एकदमै उनीहरूलाई पीडा भएको, दुःख भएको, कष्ट भएको चाहिँ म परैबाट कसरी कसरी फिल गरिसक्थेँ कि ओहो यसलाई चाहिँ मायाको जरुरी रहेछ, यसलाई किन फ्यामिलीले एक्लो बनाएछन्, यसलाई किन कसैले केयर नगरेको, यसलाई अलिकति माया दियो भने यसलाई यस्तो हुन्छ, यसलाई चाहिँ यसको प्रब्लम छ, यसलाई पैसाको प्रब्लम, धेरै कुराहरू चाहिँ मैले मान्छेलाई भेटेर एकछिन कुरा गर्दै बुझिसक्थेँ कि उसको भित्रको भाव चाहिँ। त्यो भएर मलाई त्यो भयो, फेरि हजुरको सबै कुरासँग चाहिँ मलाई एकदमै अट्याच के, लाइक जङ्गल भयो, वन भयो, रुख बिरुवा सबै, हजुरको नेचर, प्रकृति, हामीले पालेको जनावरहरू सबै के, बाहिर कुकुरहरू बाटोमा कसैले अब गाडीले किच्याइदिएको छ, बाइकले किचेको छ, या उसलाई यसै पनि लुतो आएको छ, घाउ भएको छ, खटिरा भएको छ, लन्ठाङ लन्ठाङ दौडिरहेको छ, म त्यस्तो देख्दाखेरि बसेर यसलाई हिल गरिदिन पाएदेखि यसलाई बिचरा अलिकति राम्रो गर, सबैप्रति चाहिँ मलाई चाहिँ एकदमै करुणा भाव आउने, कसैको पनि दुःख चाहिँ देख्न नसक्ने। अब यो म यता साइडमा लागेर कुनै पनि बिजनेस व्यापार गरेर मेरो लाइफलाई अगाडि बढाउनु भन्दा म चाहिँ किन समाजसेवा नगर्ने, एउटा कुनै कुरालाई म चाहिँ लिएर अगाडि बढेर मान्छेलाई हिल गर्न थालेँ भने म सबै कुराहरू गर्न सक्छु भन्ने एउटा मलाई पहिलेदेखि नै एउटा ट्रस्ट थियो, बिलिभ थियो। अनि यस्तै यस्तै घटनामा चाहिँ एकजना कसो भने पढे लेखेको हुनुहुन्थ्यो, उहाँ चाहिँ डक्टरै हो, डेन्टिस्ट, अनि मेरो हस्बेन्डको साथी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले एउटा मिठाई सपमा भेट्यौँ। भेटिसकेपछि उहाँलाई देखेँ, उहाँले यस्तो यस्तो उडेका कुराहरू गर्नुभयो, अनि मेरो हस्बेन्डलाई सोधेँ, अनि मेरो हस्बेन्डले चाहिँ त्यस्तो यो चाहिँ अलिकति उडेको जस्तो दिमाग भइसकेको छ, यो चाहिँ अलि बकवास कुराहरू गर्छ, यस्तो त्यस्तो धेरै तिमी नबोल भन्नुभयो। तर मेरो हस्बेन्डले भने पनि ओहो तिमीलाई यो कुरा बुझिरहेको छैनौ, म उसको फिलिङ्स बुझाएको छु, म यस्तै मान्छेलाई चाहिँ टार्गेट कन्सिडर गरिरहेछु यस्तै टाइपको व्यक्तिलाई

0: मलाई निको बनाउन मन छ, यस्तो व्यक्तिको चाहिँ मनको भावनाहरू बुझ्न मन छ, यसलाई केही न केही भएर नै लाइफमा यस्तो टाइपको यसको चाहिँ बिहेभियर भइरहेछ, यसलाई चाहिँ यस्तो प्रब्लम आइरहेछ, यो चाहिँ बिमारी जस्तो मान्छेहरूले देखिरहेछन्, अलिकति यसलाई चाहिँ मेन्टली डिस्टर्ब छ, यो के कारणले हो? म चाहिँ अब गहिराईमा गएर एकछिन उसँग बोल्न खोजेँ। 10 मिनट जस्तो बोल्ने क्रममा उसले धेरै कुराहरू हुने नहुने, लाइक हुन्छ नि हजुरको माइन्डले चाहिँ एउटा कुरा सोचिरहेछ, भनिरहेछ अर्को, त्यो एउटा अब हजुरलाई कसरी भन्ने, एउटा लाइक सपनामा बोलिरहे जस्तो टाइपको के, मेरो हिजो ठुलो बुवाको डेथ भयो, म सडनली अनि गाडीले हानिदियो, आजभोलि यस्तो छ, मेरो यस्तो भइरहेछ, म यो म त्यो, अब उसले त्यो चाहिने भन्दा नि नचाहिने बकवासहरू, अनि मेरो हस्बेन्डले तिमी उसको कुरा नसुन, अब उसले चाहिँ मुखले एउटा कुरा भनिरहेको थियो, म उसको कुरा त्यो सुन्नुभन्दा नि पछाडि बियोन्ड सिन चाहिँ म चाहिँ उसलाई हेरिरहेको थिएँ कि उसको सबै प्रब्लमहरू चाहिँ म देखि नै रहेको थिएँ कि उसलाई के भइरहेको थियो भने त्यहाँनिर कसैले चाहिँ पास्टमा मेबी हुनसक्छ 10 इयर्स 15 इयर्स या त चाइल्डहुड ट्रमा पनि हुनसक्छ, उसलाई चाहिँ एकदमै केयर नगरेको, कसैले उसलाई चाहिँ बिट्रेल धोकाहरू दिएको, माया धेरै उसले खोज्दा खोज्दै माया चाहिँ उसले नपाएको, इमोसनली चाहिँ ऊ एकदमै टुटेको, उसलाई चाहिँ मान्छेहरूले इमोसनली ब्रेक गरेको, मैले चाहिँ उसको भित्रको भावना बुझेँ, बुझिसकेपछि ओहो यो मान्छे मेरो लाइफमा आयो भनेर मैले यसलाई हिल गरेँ भने म यसलाई हिल गर्न सक्छु भन्ने चाहिँ मैले त्यसलाई देखेर एकदमै फिल भयो। म अनि फर्केर आएँ, आएपछि ओहो हुँदैन मलाई त यो रेकी यस्तो मलाई अलिअलि पहिले नै आउँथ्यो, म मान्छेहरूलाई यसो टच गरेर अलिकति हिल गरिदिन सक्ने, मसँग मान्छेहरू बस्यो भने मेरो कुराहरू मेरो औरामा आएर मान्छेहरूलाई राम्रो फिल भयो, कस्तो टेन्सन ल्याएको थिएँ तिमीसँग आएपछि कस्तो हल्का फिल भयो, यस्तो चाहिँ मसँग सबैले पहिलेदेखि नै भन्थ्यो, झन् त्यो पछि मलाई यति धेरै यतैतिर मात्रै मेरो चाहिँ माइन्डले चाहिँ डोर्याउन थाल्यो। त्यसपछि म रेकीको फर्स्ट डिग्री लिन गएँ, त्यो पछि मलाई कहिले सकिन्छ र सेकेन्ड डिग्री लिउँ जस्तो भयो, त्यसपछि मैले सेकेन्ड डिग्री मास्टर डिग्री गर्दै गर्दै म अर्को पनि म केही सिक्छु भने थेरापी पनि थेरापी हजुरको यो सिङ्गिङ बलबाट पनि धेरै कुराहरू बिमारीहरू ठिक गर्न सक्छ, यसले चाहिँ हजुरको चाहिँ कसैलाई कानहरू कराउने, कसैको चाहिँ क्राउन चक्रहरू बन्द भएको छ, टाउकोहरू दुखिराख्ने, झम्म हुने, चक्कर आउने, यस्तो यस्तो प्रब्लम छ भने नि ठिक हुन्छ, हजुरको सबै चक्राजहरू ब्लकेज छ भने पनि ठिक हुन्छ। अब यो साउन्ड थेरापी धेरैभन्दा धेरै राम्रो छ, यो किन नसिकौँ, यसबाट पनि धेरै कुराहरू चाहिँ लाभ उठाउन सकिन्छ भने फेरि म त्यो सिक्न गएँ। त्यो पछि फेरि आजकल त हजुरको यो हिप्नोसिस धेरै नै ट्रेन्डमा आएको छ, मार्केटमा धेरैले सिकेका छन् होइन, अब यसको चाहिँ के रहेछ त बेनिफिट चाहिँ भनेर यसो हेर्दाखेरि चाहिँ यसको पछाडि मैले के देखेँ भन्नुहुन्छ भने मान्छेहरूलाई एउटै कुराले चाहिँ बार बार माइन्डमा एउटै कुरा आइराख्ने, एउटै ख्याल आइराख्ने, पास्टको कुरा घरिघरि चाहिँ ओभर थिङ्किङ हुने, त्यही ट्रिगर गरिराख्ने, अब त्यसलाई चाहिँ हामीले चाहिँ हिप्नोसिसको माध्यमबाट चाहिँ उसको चाहिँ हटाइदिन सक्छौँ के, उसलाई डिपमा लगेर, डिप स्लिपमा लगेर, उसलाई चाहिँ जिरो थट्समा लगेर, जिरो माइन्डमा लगेर, भन्छ नि नो माइन्ड जिरो माइन्डमा लगेर उसलाई चाहिँ पुरै सबै पुरानो पास्टको कुराहरू चाहिँ पुरै हामीले डिलिट गरेर उडाइदिएर फेरि उसलाई चाहिँ नयाँ कुराहरू राखिदियो भने उसले त्यो कुरा फेरि बार बार सम्झिँदैन। अब यो हिप्नोटाइजले एक थुकमा त होइन धेरै कुराहरू गर्न सक्छ, जस्तै पास्ट लाइफमा हजुरले लिएर जान सक्नुहुन्छ, मान्छेलाई डिप स्लिपतिर लान सक्नुहुन्छ, मान्छेहरूलाई हिल गर्न सक्नुहुन्छ। फेरि म यतातिर लागेँ, फेरि मैले हिप्नोसिस पनि गर्दै गएँ। अब यस्तै क्रममा अझ अब मलाई चाहिँ अलिकति मान्छेहरू देख्दाखेरि चाहिँ यसको एनर्जी यस्तो छ, यो व्यक्ति यस्तो हो, यसको भित्रको मनोभाव यस्तो छ भन्ने कुरा चाहिँ सबै म चाहिँ बुझ्ने, तर पनि म चाहिँ फेस रिडर पनि अलिकति जान्दथेँ, पाम रिडिङ पनि म हल्का गर्ने हो, पाम रिडर पनि हो, फेस रिडर हो, तर त्योभन्दा पनि अझै बेटर केही जाने भने मान्छेहरूलाई यो पनि मैले दिन सक्छु, यो नि पस्किन सक्छु, एउटा प्रब्लम ल्याएको धेरैवटा प्रब्लमहरू चाहिँ एकैचोटि उसले चाहिँ मसँगै आएर सेयर गर्न सक्छ, मैले सबै कुराहरू चाहिँ एकै ठाउँबाट चाहिँ उसलाई सिकाइदिन सक्छु, किन नसिक्नु, वाइ नट भनेर फेरि म ट्यारट पनि सिक्न गएँ। ट्यारट कार्डबाट चाहिँ हजुरको पास्ट प्रेजेन्ट फ्युचर हुँदै पास्ट लाइफ पनि हेर्न सकिन्छ, सँगसँगै हजुरको बच्चा फ्यामिली परिवार म्यारेज हजुरको अब बिजनेस एजुकेसन सबै कुरा हेल्थ वेल्थ सबै कुराहरू चाहिँ यो ट्यारटबाट चाहिँ देखिन्छ। त्यो भएर यो पनि म हजुरको सिक्न गएँ, गर्दै गर्दै अब मैले यो सबै कुराहरू चाहिँ लिएर गर्न स्टार्ट गरेको चाहिँ 3 इयर्स पुरा भयो। अहिले चाहिँ धेरै राम्रो भइरहेको छ। मसँग आउनुभएको धेरै म्यामहरूको चाहिँ हस्बेन्डहरूले छोडेर अर्को केटीसँग जानुभयो, म्याम के गर्ने भन्नुहुन्छ, फेरि पनि मैले तपाईँहरू आउनुहोस् उहाँहरूको म हिल गरिदिन्छु भन्छु, फोटोबाट पनि मैले हिल गरिदिन्छु, एनर्जी पास औरा क्लिन मान्छेको नाम र एड्रेस दियो भने मैले त्यो मान्छेको एउटा फोटोबाट पनि गरेर अर्को केटीसँग गएको व्यक्ति पनि फेरि फर्केर आफ्नै वाइफसँग आएको पनि धेरैवटा मैले रिजल्ट पाएको छु। होइन हजुरहरूलाई त्यस्तो कसैलाई पनि प्रब्लमहरू छ भने मलाई सम्झिन सक्नुहुन्छ। एक त एउटै ठाउँमा सबै कुरा गरिदिने भयो, अर्को कुरा मेरो एकदमै चार्ज पनि रेजनेबल छ, किनभने मान्छेहरू सबैसँग पैसा छ भन्ने छैन, कतिलाई प्रब्लम भएको हुन्छ, तर धेरै ठाउँमा चाहिँ पैसा नभएको गरिबै छ भने पनि लुटेर एकदमै निचारेर पैसा लिइरहेको पनि सुनिएको छ। होइन अब हिलिङ गर्न गएको मान्छेलाई 25,000, 50,000, 60,000 भनेर धेरै हो, म एक हप्ता 10 दिनको जम्मा 5,000, 7,000 हेरेर अझ हजुरको धेरै नै गाह्रो छ भने 3,000, 4,000 मान्छेहरूलाई सेवा गरिदिइरहेको छु। होइन छ भने ठिक छ, उहाँहरूसँग छ भने आफै म्याम पर्दैन हजुर किन घटाउनुहुन्छ हामी दिन सक्छौँ भन्नुहुन्छ, होइन तर छैन भने त त्यो व्यक्तिलाई त मैले अभियसली सितै पनि गरिदिन्छु। होइन त्यो भएर मैले चाहिँ जे गरिरहेको छु म आइएम भेरी भेरी सेटिस्फाई है अहिलेको मेरो यो कामबाट, र मेरोमा आउनुहुने व्यक्तिहरू म 100 त भन्न सक्दिनँ, कति पर्सेन्टलाई त मन पनि पर्दैन होला सायद मेबी, तर 1% छोडेर 99% अहिलेसम्म मसँग आउनुभएको सबै ठोकिनु भएको एकदमै खुसी हुनुहुन्छ, उहाँहरूको लाइफ मसँग आएर धेरै चेन्ज भएको छ भन्नुपर्छ हजुर, यो पनि भगवान्को कृपा हो, म त के सक्छु र होइन हजुर हामी सेम हो।
1: हजुर हजुर श्रोताहरू, यो आफ्नो आफ्नो डेस्टिनी हो, हामी सबैको सेवाको लागि उहाँको जन्म भएको छ भनौँ न, होइन किनभने उहाँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, अनि यति धेरै तपाईँले कोर्सहरू गर्नुभयो, अघि भन्नुभयो रेकी ग्रान्ड मास्टर तपाईँले कम्प्लिट गर्नुभएको छ, हिप्नोटिजम पनि कम्प्लिट गर्नुभएको छ, होइन ट्यारो कार्ड रिडिङहरू भयो, होइन पास्ट लाइफ थेरापिस्टहरू भयो, यो कोर्सहरू चाहिँ कहाँ गर्नुभएको?
0: अब धेरै चाहिँ मैले नेपालमा पनि गरेको छु, तर यो जुन चाहिँ महागुरु चाहिँ हजुरको क्वान्टमवाला चाहिँ मैले इन्डोनेसियाको गुरुसँग गरेँ, ग्रान्ड मास्टर चाहिँ मैले इन्डियामा गरेँ, र ट्यारोट चाहिँ मैले नेपालमा चाहिँ बेसिक गरेर अरू हजुरको चाहिँ इन्डियनहरूसँगै सिकेको हो, अनलाइनबाटै सिकेँ त्यो चाहिँ।
1: हजुर हजुर, अनि यो महागुरु क्वान्टम हिलर भने चाहिँ के हो?
0: अब यसमा चाहिँ कस्तो भने धेरै कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ म्याम, हामी वरिपरिको वातावरणलाई कस्तो छ भनेर हेर्न सक्छौँ, हामीसँग भएको कुराहरू चाहिँ एकदम सिम्पल कुरा पनि धेरै नै ठुलो हुनसक्छ हामीले नबुझ्या हुन्छ। अब जस्तै एउटा हजुरको अगाडि गइराख्नु भएको छ, एउटा हजुरले स्टोन भेट्नुभयो, त्यो स्टोन हजुरले यस्तो समाएर नर्मल सम्झिनु भएको छ, तर त्यही स्टोनभित्र नै के हजुरले चाहिँ पाउन सक्नुहुन्छ क्या। अब एउटा स्टोनकै कुरा गर्दाखेरि मेरो गुरुले भन्नुहुन्थ्यो, उहाँलाई पनि एकदमै दुःख भएको थियो अरे, अनि त्यसपछि उहाँले एउटा स्टोन लिएर आउनुभएछ, र उहाँले चाहिँ यो चाहिँ मेरो बिक्रीमा छ भनेर यतिकै $3,000 चाहिँ प्राइज राखेर राख्नुभएछ अरे। त्यसपछि अमेरिकाबाट उहाँलाई चाहिँ सोध्यो अरे, यो तिम्रो $3,000 भनेको यो जुन स्टोन छ त्यो चाहिँ म लिन चाहन्छु भनेर, अनि 3,000 त्यसले किन्यो, त्यसपछि त्यही स्टोन चाहिँ हजुरको 50,000 त्यसले चाहिँ सेल गरेछ अरे, फेरि अर्कोले त्यसलाई 1,00,000 गर्यो अरे, गर्दै गर्दै हजुरको चाहिँ बढ्दै बढ्दै गइरहेको थियो अरे। भनेपछि हामीसँग वरिपरि भएको वातावरणमा भएका सामानहरू, चिजबिजहरू, रुखहरू, बिरुवाहरू हरेकको चाहिँ एकदमै बहुमूल्य छन्, तर हामीलाई केही पनि थाहा छैन क्या। यस्तो कुराहरू चाहिँ हजुरले बुझ्नुहुन्छ, कुन प्लान्ट कस्तो छ, कुन प्लान्टले हजुरलाई पोजिटिभ भाइब्स दिन्छ, कुन प्लान्ट नेगेटिभ छ, कुन प्लान्टको के युज गर्न सक्नुहुन्छ, कुन स्टोन के हुन्छ, कहाँ कस्तो वातावरणमा चाहिँ कसरी गर्ने, कसरी हजुरले आफ्नो वातावरणलाई चेन्ज गर्न सक्नुहुन्छ, धेरै गहिराएका कुरा सँगसँगै हजुरको आफ्नो औराले अरू पनि व्यक्तिहरू बनाउन सक्नुहुन्छ जुन चाहिँ हजुरले कल्पना पनि गर्नुभएको छैन। होइन आफ्नै औराबाट 2-3 मै जस्तो एनर्जीको व्यक्ति मिलाएर उसलाई केही कामहरू गर्न दिन सक्नुहुन्छ। अब जस्तै पृथ्वी जस्तै हजुरको चाहिँ प्यारालाल दुनियाँ छ, प्यारालाल वर्ल्डमा चाहिँ हजुर र म जस्ता धेरै व्यक्तिहरू हरेक वर्ल्डमा चाहिँ छन्, अब तिनीहरूसँग हामी कन्ट्याक्ट कसरी गर्न सक्छौँ, यो एकदमै भित्रको कुरा, धेरै गहिरो गहिरो कुरा चाहिँ यसमा आउँछ। अब यो कुरा चाहिँ हजुरको चाहिँ अब नर्मल व्यक्तिहरूलाई त अलिक साइको जस्तो पनि लाग्छ होइन तर हजुर अब अलिकति कोही कोही व्यक्ति चाहिँ अलिकति साइकिक पावरको पनि हुन्छ। म चाहिँ बच्चादेखि नै अलिकति साइकिक पनि थिएँ अनि त्यो साइकिक व्यक्तिलाई यस्तो कुराहरू सिक्दा मजा पनि लाग्ने, ए मैले चाहिँ एउटा काल्पनिक संसार बनाउँथे तर साँच्चीकै यस्तो पनि रहेछ है भने जस्तो अलिकति अब आफूलाई चाहिँ अझै मलाई चाहिँ मोटिभेसन भयो जस्तो, अलिकति मलाई चाहिँ यसमा चाहिँ केही न केही आत्मबल बढे जस्तो होइन त्यस्तो फिल भयो। त्यस्तो त्यस्तो कुराहरू आउँछ हजुर। यो चाहिँ यता भन्दा नि यता हाम्रो चाहिँ जुन हजुरको ज्योतिषी गुरु अब हाम्रो भनौँ न पुराण यताका कुराहरू भन्दा नि त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको भन्नु पर्यो हजुर।
1: जे होस् थुप्रै तरिकाले भनौँ न तपाईँले हिल गर्नुपर्छ मान्छेहरूलाई होइन, तरिका बेग्लै बेग्लै रहेछ तपाईँको साउन्ड थेरापिस्ट
0: भन्दा चाहिँ स्टोनबाट चाहिँ हजुरलाई हिल गर्यो भने धेरै राम्रो। अब अहिले त हजुरको स्टोनबाट हिल हुन्छ, वाटरबाट हिल हुन्छ, वाटर थेरापिस्ट भन्छ होइन, वाटरबाट पनि हिल गर्न सकिन्छ, स्टोनबाट हिल गर्न सकिन्छ, हजुरहरूलाई चाहिँ नेचरबाट हिल गर्न सकिन्छ, धेरै कुराहरू छन् कि एउटा मात्रै होइन। सँगसँगै म चाहिँ चक्र साधनाहरू पनि गराइदिन्छु होइन, मान्छेहरूको चक्र डिसब्यालेन्स छ भने धेरै कुराहरू चाहिँ प्रब्लम हुन्छ, लाइफमा प्रब्लम आउँछ, चक्र ब्यालेन्स भएपछि पनि मान्छेलाई धेरै कुराहरू चाहिँ सहज हुन्छ, त्योहरू पनि मैले गराइदिन्छु।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: अब तपाईँ बोल्दै गर्दा मैले के सम्झेँ भने पहिला प्राचीन युगमा होइन डक्टरहरू नहुँदाखेरि ऋषि मुनिहरूको यही त होला नि तरिका जस्तो लाग्यो क्या मलाई होइन। त्यति बेला डक्टरहरू थिएन, अब भनौँ न जडीबुटी भनौँ, यस्तै थेरापीहरू भनौँ होइन, वाटर थेरापी, नेचर थेरापी भनौँ होइन, रेकी थेरापी भनौँ होइन, त्यति बेलाको यस्तै थियो होला भनेर तपाईँ बोल्दै गर्दा मैले कल्पना म यता गर्दैछु अनि अब यति धेरै काम गर्दै हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा भनौँ न अघि भनिहाल्नु भयो म धेरै महँगो पनि छुइनँ भनेर, नत्र भने अरू धेरै महँगाहरू स्पिरिचुअल हिलरहरू हुनुहुन्छ भन्ने सुनिन्छ होइन। अर्को कुरा, उहाँलाई मैले अस्ति लगभग 2 वर्ष बादमा मैले कल गरेँ, एकैपल्टमा उठाउनु भयो, म्याम गरेर चिच्याउनु भयो है, मजा लाग्यो मलाई, अरे यस्तो फेमस भएर पनि यस्तो स्पिरिचुअल हिलर भएर पनि एकैपल्टमा फोन उठाउनु भयो भनेर, नत्र हतपत्त उठ्दैन नि होइन।
0: मैले अहिले पनि मेरो धेरै क्लाइन्टहरूले त्यही भन्नुहुन्छ, हजुर कति छिटो दिनुहुँदो रहेछ रिप्लाई, कस्तो खुसी लाग्यो हो, अरूलाई त कति दिनसम्म वेट गर्नुपर्छ भन्नुहुन्छ, मलाई त कसैले वेट गराउनै मन लाग्दैन।
1: त्यही त मलाई अचम्म लाग्यो, चिच्याउनु भयो म्याम गरेर तपाईँ होइन, अनि अरे फोन नम्बर पनि रहेछ मेरो भनेर, नत्र त अरूसँग गर्दाखेरि हतपत विचाराहरू हुन्छ, सेसनमा हुन्छ है, म सेसनमा थिएँ भन्नुहुन्छ, भरे भरे के थियो होला हजुरको भनेर म्यासेज आउँछ है, तर तपाईँले एकैपल्ट म उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच होइन। सेवा यसैबाट बुझिन्छ क्या, सेवा गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ होइन। र अब अहिलेको भनौँ न लिलाजी, अहिलेको मान्छेहरू कति साह्रो दुःखी, कति धेरै समस्यामा होइन, मन्दिरमा गए त्यत्तिकै भिड, यता ज्योतिषीकोमा गए त्यत्तिकै भिड होइन हुन्छ, हस्पिटलतिर पनि त्यत्तिकै भिड हुन्छ, रोगले भनौँ अनि मेन्टल्ली डिस्टर्ब त्यस्तै होइन, तपाईँहरू जस्तोकोमा आउनुहुन्छ त्यत्तिकै, कस्तो लाग्छ तपाईँलाई अब यसरी हिल मान्छेलाई हिल गर्दा गर्दा चाहिँ अहिलेको समयमा?
0: यस्तो एक्चुअलमा यस्तो म्याम, हामीले पनि यस्तो कुरा बुझेको थिएनौँ, अब धेरै मान्छेहरूलाई यो कुरा बिचरा जानकारी नै छैन। वास्तवमा कस्तो भने हजुरको औराबाट नै नेगेटिभ छिर्ने हो, हजुरको औरा एउटा चाहिँ मजबुत मजबुत भयो भने नेगेटिभिटीहरूले हजुरलाई चाहिँ छुँदैन, मेन नेगेटिभ एनर्जीले नै गरेर हजुरलाई पीडा प्रब्लम आउने हो, हजुरको बन्न बन्न लागेको कामहरू बिग्रिने, घरमा हस्बेन्ड वाइफको झगडा हुने, बच्चाहरूले आमा बाउले भनेको नमान्ने, प्यारेन्ट्सहरूले भनेको नमान्ने, घरमा अब लडाइँ झगडा जहिले पनि कलह कलेज डाङराङ डुङ सबै प्रब्लम चाहिँ हजुरको नेगेटिभ एनर्जीले हो। अब एनर्जी भनेको हजुरको चारैतिर नेगेटिभ नै छ पोजिटिभ पनि छ, तर अहिले चाहिँ हजुरको वातावरणमा यति धेरै हेप्पी डार्क एनर्जी छ कि यसलाई चाहिँ हामीले चाहिँ कसरी बियर गर्ने, अब सबै तपाईँको खानपानदेखि लिएर मान्छेहरूको सोच विचारदेखि लिएर सबै कुरा चाहिँ नेगेटिभै नेगेटिभ भयो। परिवारमा एउटा व्यक्ति राम्रो पोजिटिभ छ भने धेरै मान्छेहरूको सोच विचारहरू छिटो राम्रो गरौँ, छिटो माथि जाउँ, छिटो कमाऊ, यसलाई तल पारेर भए पनि आफू माथि जाउँ, मान्छेको सोच विचारै अहिले यस्तो भइसक्यो, त्यो भएर चाहिँ हजुरको राम्रो वातावरण खासै कसैकोमा हुँदैन। अब यस्तो टाइममा हजुरले अरूलाई मैले बनाउन सक्छु भनेर पछि लाग्नुभन्दा नि आफूलाई चाहिँ म बनाउन सक्छु, केही मैले चाहिँ आफूलाई गर्न सक्छु भनेर हजुरले सोच्नुभयो भने चाहिँ मेरो हिसाबले मैले हजुरलाई सिकाउँदा चाहिँ पहिले चाहिँ हजुरले आफ्नो औरालाई एकदम स्ट्रङ गर्नुहोस्, धेरै बार बार अर्काकोमा जाने, धेरै मान्छेहरूसँग चाहिँ उठबस गर्ने, ज्यादा हजुरको अरूको कुराहरू चाहिँ सुन्ने होइन, अर्काको कुरा पनि नसुन्ने, धेरै नचाहिने कुराहरू नहेर्ने, नचाहिने कुराहरू नबोल्ने, यसरी चाहिँ हजुरलाई अलिकति आफू अलिकति चाहिँ हजुरलाई आफूलाई नै टाइम दिन स्टार्ट गर्नुभयो भने के अलिकति चाहिँ मान्छेहरूबाट चाहिँ अलिकति टाढा राखेर आफूलाई टाइम दिन स्टार्ट गर्नुभयो अनि त्यसपछि आफ्नो औरालाई बलियो बनाउनलाई हजुरले हरेक दिन चाहिँ नुहाउँदाखेरि कि कहिले नुन राखेर थोरै नुन राखेर हजुरले आफ्नो बडीलाई मजाले पहिले वास गर्ने त्यसपछि सावर लिने, कहिले हजुरले चाहिँ थोरै खाने हाम्रो कफी राखेर गर्न सक्नुहुन्छ, कहिले सिनामन पाउडर भनेर दालचिनीको धुलो, कहिले हजुरले काँचो दुध राखेर गर्न सक्नुहुन्छ, कहिले दही राखेर गर्न सक्नुहुन्छ, कहिले कालो तिल राखेर हरेक दिन हजुरले चेन्ज गर्न सक्नुहुन्छ। हजुरको औरा यसै पनि 24 आवर त यति धेरै मजबुत हुन्छ होइन, नेगेटिभिटीहरू कहीँ हजुरको औराबाट चाहिँ छिरिरहेछ, हजुरलाई हार्म गर्दैछ भने पनि हजुरको चाहिँ त्यो टोटली जान्छ के, त्यो 24 घन्टासम्म हजुर फ्रेस हुनु नै धेरै ठुलो कुरा हो। अर्को 24 घन्टा फेरि हजुरले त्यसरी नै गर्न सक्नुहुन्छ, घरमा हजुरले चाहिँ बिहान कपुर एउटा दुइटा ल्वाङ सुकमेल हजुरले यसरी नै दालचिनीको स्टिकहरू या त दालचिनी त्यो हजुरले चाहिँ तेजपत्ता अनि त्यसपछि छ भने हजुरले तोरी या त सर्स्युँ यसरी सबै राखेर बालेर चाहिँ धुनी लगाइदिनु भयो, घरतिर घुमाइदिनु भयो भने पुरै नेगेटिभ एनर्जीहरू चाहिँ निस्किएर जान्छ। बिहान बिहान त्यसरी घरलाई क्लिन्जिङ गर्न सक्नुहुन्छ, आफैलाई पनि एकदमै हेप्पी फिल भयो भने 2-3 मरिच 2-3 ल्वाङ राखेर यसरी आफ्नो शिरमा घुमाएर त्यसलाई चाहिँ कपुरको सहायताले बाहिर लगेर बालिदिनु भयो हुन्छ। घरलाई कहिलेकाहीँ क्लिन चाहिँ हजुरले चाहिँ नुनले गर्ने, कहिले बेसारले गर्ने, कहिले गङ्गाजलले गर्ने गर्नुभयो भने नि हुन्छ। धेरै कुराहरू छन् होइन, यस्ता यस्ता हजुरले अप्नाउनु भयो भने अनि हजुरले चाहिँ हेर्ने के हेरिराख्नु भएको छ दैनिक, हजुरले कस्तो कस्तो टिभीमा कस्तो कस्तो हजुरले चाहिँ मोबाइलमा हेर्नुहुन्छ, कस्तो प्रोग्रामहरू हेर्नुहुन्छ, यसमा थोरै चेन्जेसहरू ल्याइदिनु पर्यो कि हजुरले, पोजिटिभ कुरा हेर्नु पर्यो, पोजिटिभै हजुरले चाहिँ सुन्नु पर्यो, बुझ्नु पर्यो, सिक्नु पर्यो, सबै कुरा धेरै कुराहरू छन्। जस्तै हजुरलाई सानसानो टिप्स भन्दाखेरि पुरानो कपडाहरू हामीले राख्छौँ क्या, पहिलेको मान्छेहरूले त अझ कहिले कहिलेको पनि राख्छ, त्यसरी हजुरले घरमा राख्नु भएन, सुजहरू पनि पछि लाउँछु, म स्लिम भएर यो लुगा लाउँछु, म अलिकति मोटो हुँदा यो लाउँछु, मलाई यो एकदमै मनपर्छ, यसरी हामीले धेरै कुराहरू पुरानो कुराहरू राख्छौँ दराजभरि, त्यसले पनि नेगेटिभ एनर्जीहरू धेरै ल्याएको हुन्छ। सामानहरू पनि चाहिने नचाहिने हामीले धेरै राखेका हुन्छौँ, त्यो सानो सानो थिङमा पनि हजुरको नेगेटिभ एनर्जी आएर बसेको हुन्छ, त्यो भएर घरलाई नै चिटिक्क सफा राख्ने, नचाहिने कुराहरू सबै फालिदिने, पुरानो कुराहरूलाई फालिदिने, पुरानो लुगाहरूलाई हटाइदिने, बरु ब्रान्डेड नखोज्ने, अलि सिम्पल सस्तो नै होस् बरु होइन, 2-4 चाहिँ नयाँ लुगाहरू लिएर नयाँ नयाँ लुगाहरू लाउने, अलिक सफा हुने आफूलाई चाहिँ, अलिकति हजुरले ग्रुमिङ गर्ने, अब नुहाइ धुवाई गर्ने, सफा हुने, यस्तरी हजुरले आफूलाई चाहिँ अगाडि बढाउँदै जानुभयो भने औराहरू चाहिँ हजुरको मजबुत हुँदै गयो भने हजुरको के हुन्छ भन्दा चारैतिर चाहिँ पोजिटिभै पोजिटिभ चाहिँ हजुरले चाहिँ एनर्जीलाई तान्न थाल्नुहुन्छ है। अब हजुरको औराले पोजिटिभ कुराहरूलाई मात्रै खोज्न थाल्छ, हेर्नुहोस् है, भाइब्रेसनै पोजिटिभ भयो हजुरले, अनि त्यस्तै त्यस्तै फलो गर्दै गर्दै गर्दै हजुरको चाहिँ सबकन्सियस माइन्डमा पोजिटिभ, हजुरको ब्रह्माण्डमा नि पोजिटिभ, सबै कुरा पोजिटिभ पोजिटिभ हुँदै गएपछि हजुरको लाइफ पुरै 360 degrees चाहिँ चेन्ज हुन्छ। मान्छेले कल्पनै गर्न सक्दैन यो व्यक्ति 1 year अगाडि यस्तो थियो, 1 year पछाडि कसरी यस्तो भयो। अचम्म लाग्छ मान्छेलाई देख्दाखेरि होइन, तर उसले त्यो सानो सानो थिङ एकैचोटि हजुरले बिग कुराहरू गर्नु पर्दैन कि। सानो सानो बस्ने ठाउँ सफा, सुत्ने ठाउँ सफा, नचाहिने कुराहरू राख्नु भएन, पुरानो पुरानो कुराहरू, मैलो लुगाहरू आज लायो भोलि नधोए, त्यत्तिकै बरु यसो वास गर्ने सुकाइदिने पानीले मात्रै भए पनि होइन। धेरै कुराहरू चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ। अब यसरी गर्न थाल्नु भने चाहिँ नेगेटिभिटीहरूले चाहिँ हजुरलाई त्यति छिटो हार्म गर्दैन, अनि हजुरको मुड एकदम स्विङ भइरहेको छ भने चाहिँ त्यो स्टेबल हुन थाल्छ। हजुरलाई नचाहिने कुराहरू गर्नै मन लाग्दैन, नचाहिने कुरा सुन्नै मन लाग्दैन, नचाहिने कुराहरू हेर्नै मन लाग्दैन। अब हजुर एकदमै प्योर हुँदै जानुहुन्छ। प्योर हुनासाथ औरा हजुरको क्लिन हुँदै प्योर हुन थाल्यो, हजुरको औरा चाहिँ एकदमै ब्राइट मजबुत हुन थालेपछि त हजुरले त अट्र्याक्टै सबै पोजिटिभ गर्नुहुने भयो। त्यो भएर हजुरहरूले पनि यस्तो सानो सानो टिप्सबाट नै स्टार्ट गर्दै ठुल्ठुलो कुराहरू गर्न पाउनुहुन्छ, ठुलो कुराहरू ग्राप गर्न सक्नुहुन्छ। त्यो भएर मेरो हजुरहरूले टिकटकमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ, धेरै कुराहरू मैले सिकाइदिएको छु, त्यसलाई नै फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू।
1: हजुर श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ हिलर लीला, होइन तपाईँको टिकटकको नाम हिलर लीला नामले उहाँ हुनुहुन्छ। त्यहाँ धेरै कुराहरू उहाँले राख्नु भएको छ सबैलाई राम्रो होस् भनेर। जे होस् अब यो खेल चाहिँ एनर्जीकै रहेछ श्रोताहरू, नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी जुन चाहिँ हामी ऊर्जा भन्छौँ होइन, खेल चाहिँ त्यसैको रहेछ। आफ्नो ऊर्जालाई, आफ्नो औरालाई चाहिँ भनौँ क्लेन्ज गर्ने बेला बेलामा हुनुपर्ने रहेछ, यस्तो कुराहरू पनि सिक्ने पर्ने सिक्नुपर्ने रहेछ हामीले। जे होस् आफू वरिपरि जति आफूले पोजिटिभ एनर्जी बनाउन सक्यो त्यति नै आफूलाई पनि राम्रो हुने अनि परिवारमा पनि राम्रो हुने होइन। अहिलेको समस्याहरू चाहिँ मेरो यो क्वेसन थियो नि होइन, किन चाहिँ अहिले यस्तो हुन्छ धेरै जस्तो मान्छेहरू पीडित भन्ने होइन, त्यसमा चाहिँ यहाँ विशेष गरेर यो औरा, हाम्रो औरालाई क्लिन राख्नुपर्छ भन्ने कुराहरू आयो, पोजिटिभ एनर्जी क्रिएट गर्न सक्नुपर्छ भन्ने कुराहरू आयो श्रोता र हिलर लीला भनेर उहाँ हुनुहुन्छ टिकटकमा र फेसबुकमा, उहाँसँग जोडिनुहोला। अनि अब अहिले पास्ट लाइफ थेरापिस्ट भन्नुभएको छ तपाईँले, पास्ट लाइफ थेरापिस्टको पनि तपाईँले यो सबै तपाईँ सबै कुरामा भनौँ न होइन, स्पिरिचुअल हिलर, रेकी ग्रान्ड मास्टर, हिप्नोटिजम ग्रान्ड मास्टर, महागुरु, क्वान्टम हिलर, साउन्ड थेरापिस्ट, पास्ट लाइफ थेरापिस्ट, यो सबै तपाईँ सर्टिफाइड हुनुहुन्छ है सबै कुरा, सबैको सर्टिफिकेट छ भने अनि भ्याउनु पनि भ्याउने भएको है। अब यो पास्ट लाइफ थेरापिस्ट, अब आजकल त धेरै मान्छेहरू पास्ट लाइफमा जाने चलन छ होइन, पास्ट लाइफ हेर्ने छ। मलाई कसैले सोध्यो भने चाहिँ अहिलेको लाइफमा त कस्तो यहाँ सही नसक्नु छटपटी भएर चाहिँ के को पास्ट लाइफ जानु भन्छु म चाहिँ मान्छेहरूलाई होइन, यो किन जान्छ मान्छेहरू पास्ट लाइफमा अहिले
0: यस्तो। म्याम अब सबैलाई हजुरले भने जस्तै छटपटी छ, पीडा छ होइन, कतिलाई चाहिँ मेरो मैले के चाहिँ गरेर रहेछु, मेरो कर्म के चाहिँ रहेछ र मलाई यति दुःख भएको भन्ने सोचेर पनि उनीहरूलाई पास्ट लाइफ हेर्न मनपर्छ। कतिलाई चाहिँ पास्ट लाइफबाटै उनीहरू चाहिँ अलिकति ध्यान साधना योगहरू गरेर आएको हुन्छ, उनीहरूलाई दैविक कुराहरू चाहिँ उनीहरूलाई धेरै नै आइरहेको हुन्छ कि, लाइक हुन्छ नि मलाई यो गर्न सक्छु, मलाई चाहिँ भगवान्ले दर्शन दिनुहुन्छ, म चाहिँ सपनामा मन्दिरहरू गइरहेको हुन्छु, म सपनामा यस्तो हुन्छु त्यस्तो हुन्छु, भोलि हुन लागेको कुरा आजै जस्तो चाहिँ मलाई सिक्स सेन्सले भनिदिन्छ, मलाई थाहा हुन्छ यो हुन्छ त्यो हुन्छ सबै कुराहरू चाहिँ हामीलाई, तर म को हुँ भन्ने चाहिँ मलाई थाहा छैन, मलाई धेरै बुझ्न मन छ। त्यति मात्रै होइन, मेरो फ्यामिलीले मलाई एक्लै बनायो, मेरो हस्बेन्डले मलाई छोडिदियो, मेरो बच्चाहरूले पनि मेरा कुरा सुनेनन्, मेरो सबैतिर चाहिँ यस्तो यस्तो छ लाइफ, किन यति साह्रो दुखी भएको, म के रहेछ कसो रहेछ, मान्छेलाई यी सबै कुराहरू बुझ्न मनपर्छ। पास्ट लाइफ वास्तवमा एक्चुअलमा भन्यो भने पास्ट लाइफ चाहिँ हजुर आफै जान सक्नुहुन्छ, ध्यान साधना मेडिटेसन गर्दै जानुभयो भने हजुर एकदमै शान्त चित्त भएर यति डिपमा पुगेपछि हजुरले पास्ट लाइफ देख्न थाल्नुहुन्छ। त्यो अलिकति ढिला प्रोसेस भयो किनभने सबैलाई ध्यान गर्न मन लाग् नलाग्ला, सबै साधनातिर नजाला सबैलाई, अब यो अहिले चाहिँ हजुरको हिप्नोटाइज गरेर या त हजुरलाई चाहिँ सबकन्सियससम्म लिएर गएर हजुरको सबकन्सियसमा पुऱ्याएर चाहिँ हजुरलाई आकाशिक रेकर्डबाट चाहिँ हजुर पास लाइफमा को हुनु रहेछ, के गर्नु हुँदो रहेछ, कहाँ जन्मिनु भएको रहेछ, कुन जातिको हुनुहुँदो रहेछ, कुन धर्म मान्नु हुँदो रहेछ हामीले हेर्न सक्छौँ। यो हेर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि सबैलाई त यो कुराले बेनिफिट होला भन्ने पनि छैन, तर कति कुराले चाहिँ बेनिफिट पनि छ। जस्तै कुनै व्यक्तिलाई डायबिटिज भएको छ भने पास लाइफमा गएर हेर्दाखेरि उसको चाहिँ पेट सम्बन्धी केही न केही समस्याहरू, या त उसलाई एक्सिडेन्ट भएको, या त उसको प्यान्क्रियाज नै उसको चाहिँ ड्यामेज भएको, या त केही समथिङ देखिन्छ। त्यो प्यान्क्रियाजै ड्यामेज भएको छ भने त्यो चाहिँ हजुरको डिजिज अहिलेसम्म पनि यो लाइफमा नै आउँछ र उसलाई चाहिँ सुगरको पेसेन्ट भएर उसलाई चाहिँ सताइरहेको हुन्छ। हामीले पास्टमा गएर हेरेपछि उसको त्यो कुनै पनि त्यस्तो डिजिजहरू थियो, या त पास्ट लाइफमा पेन्क्रियाजमा केही प्रब्लम थियो, ऊ चाहिँ कहीँ एक्सिडेन्ट भएको थियो, उसको चाहिँ सबै त्यो पास्ट लाइफमा पेन्क्रियाज चाहिँ एकदमै फुटेर छताछुल्ल भएको थियो, र यही अहिले पनि क्यारियन उसले लिएर आयो, आएर चाहिँ ऊ चाहिँ अहिले सुगरको पेसेन्ट भएको छ भने उसले त्यो सबै देखेपछि त्यहाँ पुगेर फेरि हिल गऱ्यो भने ऊ त्यो हजुरको ट्रमाबाट निस्किन्छ। त्यस्तै ट्रमा अरूको पनि हुन्छन् है, हेर्नुहोस् है त, कसैले पास्ट लाइफमा माथि हाइटबाट ठेलेर झारिदिएर चाहिँ उसको त्यो डेथ भएको हुन्छ, कसैको आगोले पोलेर जलेर, या त आफैले पनि त्यसरी केही गरेर, या त एक्सिडेन्टली त्यसरी मरेको हुनसक्छ, कसैलाई एकदमै गाह्रो मरण क्या कहीँ एक्सिडेन्ट भएर बल्ल बल्ल छटपटाएर धेरै मान्छेहरूलाई आगोदेखि डराउने, पानीदेखि डराउने, हाइटदेखि डराउने, हरेक हुँदै हुँदै यस्तै फ्यामिली परिवार मेरो नगइदिए हुन्थ्यो, फ्यामिली परिवारले मलाई चाहिँ नछोडोस्, म सँगै हुन पाए हुन्थ्यो, किन मलाई सबैले छोड्छन्, किन एक्लो बनाउँछन्, किन म एक्लै हुने, त्यस्तो टाइपको हुन्छ। किनभने उसको पास्ट लाइफमा उसले केही न केही गरेको छ, फ्यामिलीहरू त्यो पास्ट लाइफमा पनि उसको चाहिँ लस्ट भएको छ, ऊ एक्लै परेको छ, त्यो भएर यो लाइफमा नि उसलाई चाहिँ फ्यामिली परिवार साथीभाइ चाहिन्छ। हेर्नुहोस् है, अब मैले हेरेको केसमा दुई चारवटा कस्तो आयो भने एउटा मान्छे एकदमै फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली भन्ने, अहिले त उसको 100 फ्यामिली मेम्बरै हजुरको 100 जति छ। हेर्नुहोस् है त, मामा घर, काका घर, ठुलो बुवा, सानो बुवा, आफ्नो दाई भाउजू, आफ्नो सबै परिवार गएर त्यसरी उसको रहेछ। पास लाइफमा उसले के भनेको रहेछ भने अन्तिममा मर्ने बेलामा चाहिँ मलाई चाहिँ फ्यामिली चाहियो, किनभने ऊ चाहिँ एउटा बिचमा समुद्रमा गएर हराएछ र एउटा बिचमा घरि यता घरि उता गर्दै गर्दै त्यसरी उसको प्राण गएको देखियो। अब त्यहाँ पनि हजुरको 20 ऊ हराएको, अनि फ्यामिलीसँग चाहिँ झगडा गरेर त्यसरी निस्केको, अब उसको चाहिँ त्यस्तो त्यस्तो हिस्ट्री चाहिँ देखियो। त्यसले अन्तिममा चाहिँ म चाहिँ फ्यामिलीसँग चाहिँ यसरी पाऊँ, यसरी यो जन्म जस्तो चाहिँ मेरो चाहिँ अर्को लाइफ भयो भने नहोस् उसले कल्पना गरेको थियो मनमा मात्रै, अहिले आएर त्यसरी सबै फ्यामिलीहरू पाए। त्यस्तै हामीले धेरै कुराहरू कल्पना गरेको, हामीले अन्तिम टाइममा सोचेको कुराहरू चाहिँ हामीले यो लाइफमा पाउँछौँ। त्यहाँ गएर हजुरलाई हेरेपछि धेरै कुराहरू चाहिँ बेनिफिट हुन्छ है त। त्यो भएर हजुरहरूले त्यति मात्रै होइन, एउटा साधारण व्यक्ति, एउटा सिम्पल हजुरको किसान खेती गर्ने, किसान खेती मात्रै गर्थ्यो, त्यो 50 एजमा त्यसको डेथ भयो, र अहिले यो जन्ममा त्यो भर्खर 25 छ भने ऊ पास्ट लाइफमा गयो भने किसान खेती गर्ने व्यक्तिले कति ज्ञानहरू चाहिँ आर्जन गर्यो होला भन्नुहोस् न। 50 एजमा धेरै कुराहरू उसले सिक्यो नि, त्यो सिकेको सबै कुरा चाहिँ के हुन्छ यो 25 मान्छेलाई आयो। अब प्लस गर्दाखेरि त उसले त धेरै नलेज पायो नि त, 25 मान्छेको उता प्लस 50 अनुभव एक्सपिरियन्सले त उता 75 एजको सबै ज्ञानहरू आयो नि। त्यस्तै हजुरको गुरुहरू लेभलका मान्छे हुन्छ, उनले चाहिँ पास्ट लाइफमा के चाहिँ हजुरको चाहिँ दीक्षाहरू लिएको, कति चाहिँ हजुरको चाहिँ तन्त्र साधनाहरू गरेको, कति चाहिँ उसले योग ध्यानहरू, तपस्याहरू, मेडिटेसनहरू, हरेक कुराहरू, मन्त्रहरू, सबै कुरा चाहिँ स्वाच्चै यो लाइफमा थाहा हुन्छ र उसलाई प्लस हुन्छ त्यसले। त्यस्तै त्यस्तै धेरै कुराहरू छन्, कसैलाई अब हजुरको ज्ञानहरू लिन, कसैलाई चाहिँ मेरो लाइफमा के कस्तो थियो भनेर बुझ्न त मन लाग्छ, तर त्यसबाट हजुरले धेरै कुरा लर्न पनि गर्नुहुन्छ। यस्तैमा एउटा चाहिँ मन्दिरमा बस्ने रहेछ एकजना लेडिज, उसको चाहिँ एकदमै दुःखद कहानी फेरि, अनि त्यसलाई चाहिँ अरू मान्छेहरूले चाहिँ एकदमै युज गरेको, उसलाई चाहिँ एकदमै अब्युज गरेको, उसलाई चाहिँ हुन्छ नि 3-4 मान्छेहरूले चाहिँ रेपहरू गरेको हरेक कुराहरू त्यो चाहिँ उसले पास लाइफको देख्यो र धेरै स्याड भयो। अब यस्तो पनि हुन्छ, यहाँ धेरै कुराहरू हुन्छ हजुर। अब यो हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ भने कसैलाई अब मलाई एकदमै हेर्न मन छ भन्छ भने मेरो हिसाबले चाहिँ हेर्नुभएको राम्रै हो, बुझ्नुभएको राम्रै हो
1: हजुर। भनेपछि पास्ट लाइफ हेऱ्यो भने अलिकति बेनिफिट पनि रहेछ, त्यताको ज्ञानहरू ल्याउन पनि सकिने रहेछ, होइन त? अनि त्यही त अहिले धेरै चलन छ, यस्तै अचम्म अचम्मको कुराहरू हुन्छ है श्रोताहरू। तपाईँहरू पनि पास्ट लाइफ हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ डर लाग्छ होइन। मलाई चाहिँ अहिले चाहिँ लीलाजी कस्तो भएको छ भने तपाईँहरू जस्तो मान्छेहरूको धेरै सङ्गत गरेँ मैले, होइन, मैले सन्तहरूको सङ्गत पनि गरेँ, होइन, सन्तहरूको सङ्गत गर्नु भन्छ नि होइन। मैले सानैदेखि हाम्रो घरमा आउनुहुन्थ्यो सन्त, साधु सन्तहरू धेरै बास बस्नु आउने, अहिलेसम्म पनि म तानिन्छु सन्तहरूको बोली, तपाईँहरू जस्तोको बोलीले तानिन्छु। अनि मलाई जिज्ञासा हुन्छ के सोध्नु मन लाग्छ, के सोध्नु मन लाग्छ तपाईँहरू जस्तोको
0: पनि पास लाइफमा।
1: त्यही त, के सन्तहरूको सङ्गतले भनौँ, तपाईँहरू जस्तो पर्सनालिटीहरू भनौँ को सङ्गतले मलाई अहिले चाहिँ कस्तो हुन्छ भने आहा, साँच्चै नै यो शरीर मात्रै पो जान्छ त, यो आत्मा त अर्कोमा पो जाने रहेछ त। अहिले चाहिँ मलाई मैले छर्लङ्ग भएको छ भनौँ, यो शरीर मात्रै जाने रहेछ, यो यहाँसम्म चाहिँ म पुगेको छु है।
0: अब यो चाहिँ धेरै नै राम्रो कुरा हो, यति पुग्नु नै धेरै नै राम्रो कुरा हो हजुरलाई। तर कस्तो भने मेन चाहिँ हामीले पाएको त अब यो आत्मालाई राख्नलाई नै यो शरीर पाएको म्याम,
1: होइन,
0: आत्मा बस्नेलाई यो शरीर पाएको, यो शरीर त मिट्टीको शरीर त हो के भनेर। मेन चाहिँ हजुरको चाहिँ आत्मा भनेको चाहिँ अब हाम्रो चाहिँ स्कुल आएको छौँ क्या, हामी अहिले विद्यालयमा छौँ, हामी सबैजना सिकिरहेछौँ क्या, यो आत्माले नै सिक्न लगाएको हो नि त। अहिले हामी विद्यालयमा छौँ, सबैजना सिकिरहेछौँ, यो सिक्ने क्रममा कोही अलि बेसी सिक्छ, कोही अलिक कम सिक्छ, कसले धेरै नै सिक्छ, स्टुडेन्टमा पनि हजुरको कोही फर्स्ट सेकेन्ड थर्ड कोही लास्ट हुन्छ, यस्तै हो क्या।
1: हजुर हजुर हजुर। अनि यो साउन्ड थेरापिस्ट सिङ्गिङ बोल हुन्छ होइन, सिङ्गिङ बोल त काठमाडौँमा प्रशस्तै पाइन्छ है, विदेशीहरूले धेरै लानुहुन्छ। यो चाहिँ विशेष गरेर यो साउन्ड थेरापिस्टकै लागि मात्रै हो, साउन्ड थेरापीकै लागि मात्रै,
0: यो साउन्ड थेरापी सँगसँगै यसले चाहिँ अरू पनि गर्छ म्याम। अब जस्तै हजुरलाई चाहिँ बडीहरू पेन भएको छ भने त्यो साउन्ड हिलिङ बललाई लिएर चाहिँ बजाउँदै बजाउँदै बडीहरूलाई हजुरको चाहिँ चारैतिर चाहिँ मसाज जस्तो गरिदिन सकिन्छ। हजुरको हेड एकदमै दुखिरहेछ भने हेडमा राखेर पनि बजाइदिइराख्यो भने हजुरलाई हेड एकदम हल्का हुन्छ। हजुरको अब खुट्टाहरू दुख्छ, बडीहरू त्यस्तै हुन्छ भने भाइब्रेट गर्नलाई उभाएर हजुरलाई ट्याङ ट्याङ साइडबाट चारैतिरबाट बजाउन मिल्छ। सँगसँगै हजुरलाई सुताएर यो थेरापी पनि बिस्तारी गऱ्यो भने हजुर एकदमै डिपमा जानुहुन्छ, हजुरलाई एकदमै रिल्याक्स हुन्छ। कति मान्छे त एस्ट्रल ट्राभल पनि गर्छ, धेरै नै राम्रो हो के, बुझ्नु पनि यति धेरै डिपमा जान्छ, यसले धेरै रिल्याक्सेसन दिन्छ। अब यो चाहिँ गर्नुभएको राम्रो, हिलिङ भनेको त एउटा मात्रै होइन, धेरै कुराहरू छन् होइन। अब हजुरलाई कुनै सुनेर आनन्द आउनेछ, कोही बोलेर सुनाउँदाखेरि मजा लाग्छ, हा हजुरले कति राम्रो कुरा त्यहाँ हिल हुन्छ। हिलिङ भनेको यस्तो, कहिले हातले यसरी टच गरेर हिल गर्दाखेरि आनन्द आएर आउँछ, धेरै कुराहरू छन्।
1: त्यही त नि, अब विशेष गरेर यो श्रोताहरू साउन्ड थेरापिस्ट तपाईँहरूले नेपाल आउँदाखेरि काठमाडौँमा बौद्धतिर देख्नुहुन्छ होला, बोल सिङ्गिङ बोल बेच्दै गरेको होइन, यसको पनि ठुलो काम रहेछ हाम्रो लाइफमा भनौँ, र धेरै विदेशीहरूले किनेर लान्छ। तपाईँहरू पनि यसो आउँदाखेरि चाहिँ हाम्रो लीलाजीसँग कन्ट्याक्ट गरेर यो साउन्ड थेरापीको चाहिँ अलिकति बेसिक नलेज लिएर जानुभयो भने, त्यो सिङ्गिङ बोल पनि लिएर जानुभयो भने तपाईँहरूलाई घरमा परिवारमा काम लाग्छ। अनि अर्को कुरा मैले देखेको, यो ट्यारोट कार्ड रिडिङ, यो पनि तपाईँले अलिकति बेसिक नलेज लिएर जानुभयो भने तपाईँहरूको परिवारलाई सबैको लागि हेर्नलाई राम्रो हुन्छ। अब पास्ट लाइफतिर त नजाउँ होइन,
0: जानुभए पनि हुन्छ, अब त्यो चाहिँ हजुरको गुरु लेभलमै गएको व्यक्ति त अब ध्यानबाट नै जान्छ। अब नर्मल व्यक्तिलाई डर लाग्छ, एकदमै फियर छ, फोबियाहरू छ भने के रहेछ त, किन यस्तो भइरहेछ भनेर बुझ्न जान सकिन्छ। त्यस्तो कन्डिसनमा चाहिँ त्यहाँ पुगेर आफ्नो फियर फोबिया यो कारण रहेछ भनेर थाहा भएपछि हजुरलाई डर भनेको लाग्दैन। जस्तै पानीमा हजुरको मृत्यु भएको थियो, फेरि पास्ट लाइफमा गएर त्यो सिनहरू हजुरले देखेपछि त्यही नै हजुरको चाहिँ पुरै हामीले डिस्ट्रोय गरिदिन्छ, त्यही नै खतम गरिदिन्छ त्यो हजुरको ट्रमालाई। अब फेरि हजुरलाई त्यो ट्रमाले दुःख दिँदैन, त्यो
1: पास्ट लाइफको ट्रमाले।
0: यस
4: यस,
5: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो, केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: त्यता प्रारब्ध भन्छौँ हामी श्रोताहरू, पूर्वजन्मको कमाइ भन्छौँ होइन, भन्दै अहिले अब हिँडिरहेको छौँ भनौँ न होइन लीलाजी।
0: हजुर,
1: अब जे होस् जे हुँदैछ अब ठिकै छ भन्दै हामी हिँड्छौँ पूर्वजन्मको कमाइ प्रारब्ध, मेरो प्रारब्ध भन्दै हुन्छौँ। प्रारब्धलाई पनि अलिकति सच्याउन चाहिँ मिल्ने रहेछ भन्ने कुरा बुझियो यो पास्ट लाइफ थेरापीबाट चाहिँ भन्ने कुरा बुझ्यो होइन, अलिकति सच्याउनु मिल्ने रहेछ, अलिकति क्लेन्ज गर्नु मिल्ने रहेछ, क्लेन्जिङ गर्नु मिल्ने रहेछ भन्ने कुराहरू चाहिँ बुझियो। यो अब स्पिरिचुअल हिलिङ भनेको त अब यही त हो नि सबै होइन, रेकी भयो, अब रेकी पनि त तपाईँको यो हातबाट अलिक हात टाढै राखेर यो सबै, यसमा सबै मलाई लाग्छ साइन्टिफिक रिजन
0: म्याम। अब जस्तै कस्मिक एनर्जी त हामी सबैले क्यारी गरेका छौँ, अहिले हजुर म बोलिरहेको छु, यो बोली निक्लेर हामी यति बोल्नु पनि होइन, यति बोल्नु पनि हजुरको चाहिँ के हो त भन्दाखेरि कस्मिक एनर्जी नै हो। हजुर म यहाँ बोलिराख्दाखेरि हाम्रो बडीमा सबै खानेकुराहरू अघि खाएको पचिरहेछ होइन, एनर्जी सबैतिर दौडिरहेछ, काम सबै गरिरहेछ, यो सबै कस्मिक एनर्जी। तर त्योभन्दा पनि अझै बेसी बढाएर गर्नलाई चाहिँ हामीले ध्यान प्रार्थना मेडिटेसन गरेर तानेर हामीले चाहिँ आफ्नो हातमा राखेर कुनै पनि सिम्बलहरू बनाएर अरूलाई चाहिँ हामीले टच गरेर दिन सक्छौँ। यत्तिकै पनि हजुरलाई हावाबाट पनि यसरी पठाउन सक्नुहुन्छ, वायुबाट नै पठाउन सक्नुहुन्छ, सेम्बलहरू नै पठाउन सक्नुहुन्छ।
1: अब एनर्जी पठाउनुहुन्छ नि तपाईँहरू होइन, यो विशेष गरेर आफ्नो क्लाइन्टहरूलाई आफ्नो रोगीहरूलाई एनर्जी पठाउनुहुन्छ, त्यो चाहिँ ध्यान बसेर पठाउनुहुन्छ होला होइन?
0: त्यो चाहिँ नर्मली पनि हामीले प्रेयर प्रार्थना गरेर तान्छौँ, तानिसकेपछि हामीले चाहिँ अनि पठाइदिन्छौँ, हाम्रो हातमा आएको हुन्छ, पछि फेरि हामीले प्रेयर गरेर पठा फर्काइदिनुपर्छ, त्यो एनर्जीलाई राखिराख्न चाहिँ मिल्दैन।
1: हजुर, अब पहिला अब केही नहुँदाखेरि भनौँ न प्राचीन युगमै जाउँ फेरि होइन, टेलिप्याथी अब यो दिमाग कनेक्ट गरेर बात गर्ने होइन, कुरा गर्ने, सङ्केत गर्ने टेलिप्याथी हुन्थ्यो अरे भन्छ, अहिले पनि कता कता चाहिँ हुन्छ नि, फेरि मैले तिमीलाई सम्झेको म त्यति तिम्रो कला आयो भनेर, त्यो पनि त टेलिप्याथी नै हो होइन।
0: बढाउनु पर्छ म्याम, अब त्यो बेला चाहिँ उनीहरू एउटा ऋषि मुनिको टाइममा धेरै हाइली उनीहरू चाहिँ
1: हाई लेभलको
0: अरू डाइमेन्सनसम्म नि कनेक्ट हुन्थ्यो, हामी चाहिँ अहिले यतिमै छौँ कि, त्यही भएर त्यही त्यति नसक्या हो
1: हामीलाई चाहिँ अलिकति झसङ सम्झेको बेला म कल आयो भने आहा टेलिप्याथी
0: अनि हायर डाइमेन्सनसम्म चाहिँ पुग्यो भने चाहिँ हामी पनि सक्छौँ।
1: हजुर हजुर, त्यही त है, नसक्ने कुरा केही छैन, यो सबै श्रोताहरू यो सबै प्राचीन समयको भनौँ ऋषि मुनिहरूले गरेको सबै यो अहिलेको जो उहाँहरूले गर्दै हुनुहुन्छ, जुन तरिकाले उहाँले सेवा गर्दै हुनुहुन्छ, त्यो सबै मैले चाहिँ त्यसरी बुझेको छु लीलाजी होइन। तपाईँ बोल्दै गर्दाखेरि म कल्पना पनि गर्दैछु, म कल्पना गर्नु छिट्टो छु नि।
0: अब सानो चाहिँ मलाई श्रोताहरूलाई भनिदिनु मन लाग्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ आफूले बोकेर हिँड्नुभन्दा पनि हजुर चाहिँ कनेक्ट चाहिँ युनिभर्स र डिभाइनसँग चाहिँ जहिले नै हुनुहोस्, अनि युनिभर्सलाई चाहिँ आफ्ना सबै प्रब्लमहरू सेयर गरिदिने गर्नुहोस् र सानो कुरामा चाहिँ ग्रेटिट्युड पनि दिनुहोस् है। ग्रेटिट्युडकै कुरा गर्दा एउटा मान्छेले यस्तो ग्रेटिट्युड गर्थ्यो अरे, ऊ कहाँबाट कहाँ धन सम्पत्ति फ्यामिली परिवार सबै उसको चाहिँ एकदमै मौलाउँदै गयो, एकदमै राम्रो भयो। अर्को व्यक्ति चाहिँ खालि आफैलाई कोचिराख्थ्यो अरे कि, मेरो चाहिँ यस्तो थोत्रे लुगा, मेरो चाहिँ घर पनि थोत्रे, मेरो चाहिँ फ्यामिली पनि राम्रो छैन, मसँग चाहिँ पैसा पनि छैन, अब यहाँनिर के भयो भनेर भन्नुहुन्छ नि। बिचमा एउटा गुरु हुनुहुन्थ्यो अरे, गुरुलाई चाहिँ एकजना मान्छेले के भनेछ अरे भन्नुहुन्छ भने, यो धनी मान्छेलाई चाहिँ तपाईँले भगवान् ध्यान मेडिटेसन गर्दा भगवान्लाई भेट्नुभयो भने यो धनी भएको व्यक्तिलाई चाहिँ पैसा कम दे, यो जो गरिब छ यसलाई चाहिँ टन्न दे भनेर भनिदिनुहोस् है भनेर चाहिँ उसलाई चाहिँ भनेछ अरे। हेरेर अनि उसले ओके भन्यो. तर भगवान् आउनुभयो, आएपछि किन फलानु व्यक्तिलाई चाहिँ हजुरले पटक्कै दिनुहुन्न र त्यो दुखीको दुखी छ प्रभु, र यो चाहिँ झनभन्दा झन मौलाको मौला छ. अब भगवान्ले भन्नुभयो अरे म जे दिन्छु उसले थ्याङ्क यू भन्छ, सानो कुराको लागि नै उसले ग्र्याटिच्युड दिन्छ मलाई, मलाई थ्याङ्क्यूको थ्याङ्क्यू भन्छ, म कसरी उसलाई नदिनु, मलाई त अझै दिन मन लाग्छ नि त. अर्को जहिले पनि उसले कोचेको कोचै गर्छ, मलाई भगवान्ले दिनस्, मेरो जिन्दगी यस्तो बनाइदिस्, मलाई यो भयो मलाई त्यो भयो, एटलिस्ट उसँग भएको कुराको त थ्याङ्क्यू भन्दै हुन्थ्यो नि त. राम्रो दुइटा आँखा देख्ने भएको छ, दुइटा आँखा छ, दुइटा खुट्टा छ, यति राम्रो बडी छ, सबै कुराहरू छ, होइन, ब्रेन द्याज छ, हातहरू दिएको छ, कमाएर खान सक्छ, सबै कुरा छ, उसलाई स्वस्थ छ, राम्रो छ, केहीमा थ्याङ्क यू भन्दैन. यो नि त प्रभुले दिनुभयो हो नि, हजुर मैले बनाएँ होइन. त्यो भएर हजुरहरूले चाहिँ थ्याङ्क यू चाहिँ हरेक कुरामा भन्दै जानुस्, अनि चेन्ज हुन्छ लाइफ. खाना पाए नि थ्याङ्क यू, लाउन पाए नि थ्याङ्क यू, एकछिन रमाइलो गर्न पाए नि थ्याङ्क यू, सबै कुराको लागि थ्याङ्क यू, ग्रेटिट्युड चाहिँ दिनुहोस्.
1: हजुर हजुर, थ्याङ्क यू गड फर द वर्ड्स सो स्विट, थ्याङ्क यू गड फर द फुड वी इट भनेर, थ्याङ्क यू गड फर एभ्रिथिङ गरेर नानीहरूको प्रार्थना पो याद आयो मलाई. हजुर होस्, अब हामी आजको नारीलाई भिट मार्ने बेला भयो, तर तपाईँको कुरा त जति सुन्यो तपाईँ आँखा चाहिँ गरेर बोल्नुहुन्छ है, सुनिरहँ जस्तो के गर्नु, अब छेउमा आएर घरैमा आएर सुन्नु पर्ला कुरा चाहिँ होइन. हजुर होस्, हामीले सबै कुराहरू चाहिँ राख्यौँ होइन लीलाजी, प्राय जे होस् श्रोताहरू, जे होस् हिलिङको जरुरी महसुस भयो भने तपाईँहरू नेपाल आएको बेलामा हाम्रो हिलर लीलासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ. टिकटकमा उहाँ हिलर लीला गरेर हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला. फेसबुकमा पनि हुनुहुन्छ हिलर लीला, उहाँलाई फलो गर्नुहोला, यसो रिक्वेस्ट पठाउनु होला. हुन त तपाईँहरूको त भरी हुन्छ है, तर फलो गर्नुहोला, म्यासेज गर्नुहोला, म्यासेज पनि हेर्नु भ्याएन भने मलाई भन्नुहोला म उहाँसम्म पुर्याइदिन्छु. जे होस्, स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ, पास्ट लाइफ थेरापिस्ट हुनुहुन्छ, र ट्यारोट कार्ड रिडर हुनुहुन्छ उहाँ. श्रोताहरू अहिले धेरै मान्छेहरू ट्यारोट कार्ड रिडरकोमा जान्छ, विशेष गरेर यो तासको जोखाना चाहिँ एकदम करेक्ट हुन्छ भन्छ है.
0: हजुर, एकदमै एकदमै, किनभने यो चाहिँ डिभाइनसँगै कनेक्ट हुन्छ, युनिभर्ससँग डाइरेक्ट कनेक्ट हुन्छ. हजुर,
1: कस्तो हामी तास खे तास नखेल्नु है भन्छौँ होइन, अब हेर्नु खोज तासको कुरा आयो है. पहिला न्युमरोलोजीको मात्रै चाहिँ हामीले जोखाना करेक्ट हुन्छ अरे भनेर सुन्थ्यौँ, अहिले त ट्यारोट कार्ड भनौँ तासै हो होइन, तास रिडिङबाट पनि हुने रहेछ. र तपाईँहरू कोर्सहरू गर्नु चाहनुहुन्छ भने आएर उहाँलाई सम्पर्क गर्नुहोला, बेसिक कोर्स गरेर बेसिक नलेज लिएर चाहिँ आफ्नो परिवारको लागि तपाईँले हेरचाह गर्न सक्नुहुन्छ भन्दै. अब हामी के गर्नु लीलाजी, समय थोरै छ है, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: त्यही हो, अहिले सबैलाई दुःख लाग्छ, धेरै मान्छेहरू दुखी छन्, पैसा भएर दुखी छन्, फ्यामिली सम्बन्ध राम्रो नभएर दुखी छन्, कोही अरू नै कुराले दुखी छन्, के कुराको दुःख छ, के कुराको, सबै जे दुःख भए पनि हजुरले एउटै बाटो छ, भगवान् युनिभर्स डिभाइन जसलाई मान्नुहुन्छ हजुरले सबै कुराहरूलाई सरेन्डर गरिदिनुहोस्. एकदमै धेरै प्रब्लम भएको बेलामा हजुरको हातबाट सिचुएसन हजुरले अब थाम्न नसक्ने स्थितिमा, हजुरको बिजनेस पनि राम्रो भइरहेको छैन, हजुरको फ्यामिली परिवारसँग राम्रो छैन, हजुरलाई आफ्नो कस्तो भने हेल्थ पनि एकदमै बिग्रिरहेको छ, चारैतिर डामाडोल स्थिति छ भने हजुरले बसेर एकछिन प्रेयर प्रार्थना गरेर प्रभु आजको दिनसम्म मैले मेरो जिन्दगीको डोर चाहिँ समाउँदै लिएर अगाडि हिँडेको थिएँ, यो डोरीलाई आज हजुरलाई मैले सबै सुम्पेको छु, जे गर्नु छ अगाडि हजुरले गरिदिनुहोस्, म हजुरले जुन मार्ग भन्नुहुन्छ त्यहीमा हिँड्छु भनेर सरेन्डर मोडमा, सरेन्डर भावमा भएर सरेन्डर गरेको दिनदेखि हजुरको जिन्दगी पुरै चेन्ज हुन्छ. म यति नै भन्दै आज बिदा माग्छु. थ्याङ्क यू सो मच म्याम, हजुरलाई हजुरले बोलाएर यति कुरा राखिदिनु भएकोमा, र सबै श्रोताहरूलाई नि थ्याङ्क यू.
1: हजुर लीलाजी, तपाईँलाई पनि धेरै धन्यवाद, फेरि पनि तपाईँसँग भेट गर्ने नै छु म. थ्याङ्क यू सो मच. हजुर श्रोता, र हाम्रो लीलाजीलाई धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई भेट मार्ने बेला भइसकेको छ. म सुजन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: उच्च अदालत पोखरा बागलुङ इजलासमा पुगेका प्रधानाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनु भएको छ। प्रधानाधीश शर्माले 79 करोड लागतमा निर्माण भएर सञ्चालनमा आएको इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो। प्रधानाधीश डाक्टर शर्माले आज बिहान प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्नुभएको छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले पार्टी एकताका लागि सत्यको खोजी मात्र नभएर इगोको व्यवस्थापन गर्ने चुनौती देखिएको टिप्पणी गर्नुभएको छ। विशेष महाधिवेशनलाई लिएर मिडिया मार्फत निरन्तर प्रश्न उठाइएको भन्दै प्रवक्ता चालिसेले भ्रम सृजना गरिएको ध्यान आकर्षण गराउनु भएको छ। पार्टीमा सर्वोच्च निकाय महाधिवेशन भएकाले पार्टीका कुनै पनि निकायले हस्तक्षेप गर्न नसक्ने उहाँको ठम्म्याइ छ। विशेष महाधिवेशनको आधिकारिकताबारे सर्वोच्च अदालतले यसअघि नै निर्णय गरिसकेकाले नियमित महाधिवेशन रोक्न भन्नुको अर्थ नभएको चालिसेले तर्क गर्नुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई हेटौँडा कपडा उद्योगका 488 मसिनमध्ये 12 सञ्चालनमा रहेको जानकारी गराइएको छ। उद्योगको निरीक्षणमा पुगेकी मन्त्री यादवलाई 3 साता अघि 2 मसिन चलाएर सुरु भएको उद्योगमा अहिले 12 मसिन चल्न थालेका बताइएको हो। हेटौँडा 8 रहेको उद्योगका साथै सरकारी स्वामित्वका अरू उद्योगमा सरकारले थप लगानी गर्ने मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले सरकारी उद्योग चलेको देखेर निजी उद्योगहरूले चलखेल गर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ।
4: हाम्रो यस्तो राम्रो चलिरहेको छ, यसलाई बन्द गराउने पनि धेरै तत्त्वहरू लागि पर्छ, अब चाहिँ पब्लिकको साथ हामीलाई अब चाहिन्छ। नत्र यति राम्रो चलिरहेको छ, अब व्यापारीहरूको आँखा लागिसकेको छ, यो बन्द गराउन त्यतिकै मान्छेहरू हाल्नु हुन्छ होला, त्यही भएर अब पब्लिकको साथ चाहिन्छ। यहाँको जति पनि अब आउँछ नि, साडी आउँछ, ड्रेसहरू आउँछ, सबै तपाईँहरू यहाँ आएर किन्नु होला।
3: मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरूसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाका लागि 7 प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने जानकारी दिनुभएको छ। धनगढीको सर्फलमा मन्त्री पोखरेलले विद्यालय स्थापनाका लागि सरकारले बजेट विनियोजन गरिसकेको उल्लेख गर्नुभएको छ। विद्यालयको मोडालिटीबारे छलफल भइरहेको बताएका मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई सँगै राखेर पढाइ, थेरापी र अन्य रचनात्मक गतिविधि सञ्चालन गरिने बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले विभिन्न 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 सूचना जारी गरेको छ। महानगरको शिक्षा विभागले प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नवराज ढकालले चित्तबुझ्दो जवाब नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभएको छ। अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको व्यवस्थित शिकार गरिने भएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुको शिकार गर्न चाहने नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लाइसेन्स लिन सूचना जारी गरेको हो। कार्यालयले कानुन बमोजिम तोकेको हतियार प्रयोग गरी रतुवा मृग, बन्देल, रातो मृग र चित्तलको शिकार गर्न अनुमति पत्र लिन सक्ने जनाएको छ। कार्यालयका अधिकृत नारायण देव भट्टराईले निश्चित स्थानमा तोकिएको संख्यामा मात्रै वन्यजन्तुको शिकार गर्न पाइने उल्लेख गर्नुभएको छ। एक दिनमा 3 वन्यजन्तु शिकार गर्ने गरी एकजनालाई वर्षमा 1 म्याद तोकेर शिकार गर्न अनुमति दिइनेछ। शिकार गरे बापत नेपाली नागरिकलाई 10,000 तथा विदेशी नागरिकलाई 2,00,000 शुल्क लाग्नेछ। शिकार गर्ने वन्यजन्तुको सूचीमा बाँदर भने छैन। बेलायतमा अत्यधिक तापक्रमका कारण किराले टोकेर अस्पताल आउनेको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेसनल हेल्थ सर्भिसले मे महिनामा अघिल्लो महिनाभन्दा बढी 1,200 बढीले किराले टोकेका कारण अस्पताल धाएका छन्। किराले टोकेपछि लाइम रोग लाग्दा अस्पताल आएकी ट्रेसी वेस्टले सचेत हुन भन्नुभएको छ।
5: Obviously checking yourself over when you go for a shower, or hopefully having a partner or someone else see the bits that you can't see, and taking action when you see something that is amiss, when it's there's something wrong.
3: BP Smriti Green Run Mahila Rerun Pratyogitama Purna Lakshmi Neupane Vijeta Hunu Bhayeko Cha। काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17 मिनट 42.8 सेकेन्डमा पुरा गर्दै नेउपाने प्रथम हुनुभएको हो। यस्तै निशा मस्कोटी दोस्रो हुँदा निर्मला केसी तेस्रो हुनुभएको छ। प्रतियोगितामा प्रथम हुनेलाई 50,000 रुपियाँ पुरस्कार दिइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता। आज कार्यक्रम घर संसारमा यही घन्टाको कार्यक्रम जहाँ अवश्य पनि हामी घर संसारलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। र अवश्य पनि श्रोता, यो समय मिठा मिठा गीत सङ्गीत विभिन्न यो घर संसार सम्बन्धी जानकारी रहने नै छ। र आजको यो एक घन्टा कार्यक्रममा चाहिँ हामीले एउटा हाम्रो आत्मिकी मानसिक र शारीरिक जीवन कसरी स्वस्थ रहन सक्छौँ भन्ने विषयमा पनि रहनेछ। र यसै क्रममा अहिलेको यस समयमा चाहिँ म आज चर्चा गर्नेछु चेते बच्चालाई चाहिँ कसरी शान्त पार्ने छ उपायबारेमा। र कार्यक्रममा चाहिँ अवश्य पनि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुनेछ। अब बच्चाहरूको यो जिते कुराहरूमा के कस्तो रहेको छ हामी अवश्य चर्चा गर्ने नै छौँ। तर त्योभन्दा अगाडि लागौँ अहिलेलाई पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

बी एफ पी स्कर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी घर संसारमा छौँ श्रोता र म चर्चा गर्नेछु जिद्दी बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा। अब बच्चाहरूले जिद्दी गर्नु घर हरेक घरमा देखि नै सामान्य व्यवहार हो। कहिले उनीहरूलाई नयाँ खेलाउन चाहिन्छ, कहिले बाहिर खेल्न जान जिद्दी गर्छन् भने कहिले पिताले जानै मान्दैनन्। यसो अवस्थामा उनीहरूको व्यवहारले अभिभावकको धैर्यको परीक्षा लिन सक्छ। धेरैजसो अभिभावक बच्चालाई गाली गर्ने गर्छन् तर यसको बच्चा यसले चाहिँ बच्चा शान्त हुने सट्टाथी झन बढी जिद्दी बन्न सक्छ। त्यसैले बच्चाको जिद्दीलाई गाली वा सहज सजाय भन्दा पनि माया धैर्य र समझदारीका साथ सम्हाल्नु आवश्यक हुन्छ। बच्चाको भावना बुझेर सही तरिका अप्नाउँदाखेरि जिद्दी कम गर्न मात्र होइन अभिभावक र बच्चा बीचको विश्वास तथा भावनात्मक सम्बन्ध बलियो बनाउन पनि मद्दत पुग्छ। र पहिलोमा चाहिँ रहेको छ हामीले ध्यान अन्यत्र यो मोड्ने। सानो बच्चा भएका उमेरहरूका बच्चाहरूको चाहिँ ध्यान अन्यत्र मोड्ने उपाय प्रभावकारी हुनसक्छ। उदाहरणका लागि बजार वा पसलमा आफूलाई मन परेको वस्तु नपाउँदा बच्चा रुन वा जिद्दी गर्न थाल्यो भने उसको ध्यान अन्य कुनै कुरातर्फ मोड्न सकिन्छ। उसलाई वरपरको कुनै रोचक कुरा देखाउने वा अर्को गतिविधिमा सहभागी गराउने प्रयास गर्नुपर्छ। कतिपय अवस्थामा वातावरण र ध्यान परिवर्तन गरेपछि बच्चाको रिस तथा जिद्दीपन आफै कम हुँदै जान्छ। र यसै गरी अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पछाडि हामी दैनिक दिनचर्या निश्चय गर्ने यो विषयमा नै चर्चा गर्नेछौँ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

PFPS गोर्खा रेडियो सुन्ने अनुसार कार्यक्रम घर संसारमा सौरमा चर्चा गरिरहेको छ। अहिले समयमा जिते बच्चालाई कसरी शान्त पार्ने यी छ उपाय बारेमा चर्चा गरिरहेको छु। यसै गरी दोस्रोमा रहेको छ दैनिक दिनचर्या निश्चित गर्ने। बच्चामा जितेपन र चिड़चिड़ापन बढ्नुको एउटा कारण अनियमित दिनचर्या पनि हुनसक्छ। खाना खाने, खेल्ने, पढ्ने र सुत्ने समय सकेसम्म निश्चित राख्दाखेरि बच्चाले स्थिरता र यसै गरी सुरक्षाको महसुस गर्न सक्छ र बच्चालाई कुन समयमा के गर्ने भन्ने पहिले नै थाहा हुँदा कुनै गतिविधि अचानक रोक्नु पर्दाखेरि वा परिवर्तन गर्नुपर्दा हुने विरोध पनि कम हुनसक्छ। त्यसैले बच्चाको उमेर र आवश्यकता अनुसार सरल र व्यावहारिक दिनचर्या बनाउनु राम्रो हुँदछ। यसै गरी रहेको छ तेस्रोमा पनि आवश्यक पर्दा हुँदैन भन्न सिक्ने। बच्चाले मागेका हरेक कुरा पुरा गरिदिनु राम्रो अभिभावक त होइन, कतिपय अवस्थामा अभिभावकले स्पष्ट रूपमा हुँदैन भन्न आवश्यक हुन्छ, तर हुँदैन भन्ने तरिका पनि महत्त्वपूर्ण हुन्छ। रिसाएर कराउनु वा बच्चालाई अपमानित गर्नुभन्दा त्यसको कारण शान्त रूपमा बुझाउनुपर्छ। हुँदैन मात्रै भन्नुभन्दा त्यसको कारण सहित बुझाउनु राम्रो हुन्छ। जस्तो अहिले यो हुँदैन किनभने सुत्ने समय भइसक्यो, वा त्यो खानेकुरा किन हुँदैन, त्यो खाँदा पेट दुख्छ। यसले बच्चालाई नियम र सीमाको कारण बुझ्न मद्दत गर्छ। र अवश्य पनि हामी चर्चा गर्दै गर्नेछौँ, तर त्योभन्दा अहिलेको लागि अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB scorecard ready to near and sock at Grammy Lamy Tones for that Carson Sarma, Razorta Guririkusali, Samima, that we go summing Chia Chiti, but Salakosiri Santa Parni, Cha Upai, Barima, Mazarza Guririkusu, Risigarito Toma, but Salai Sasana, Bigal Patino person, Umironusar, but Salai Sasana, Nirne, Afe, Lina, Diniho, Bani Usli Afnukura Rakni, Ra Afuleki had summoned Nian Tranma, Raki Reko, Mosses Corneo was her pounsum, Isli Dira was summoned Chiti Comgorna, Madat Gorsa, Mudaran Kalagi, Doyota Copra de Kaira Afule Monperico Copra, Kosnapani, De Rosnapan Dino Persa, Distake Rihakare Koiligarni Vanira. पहिले पढ्ने कि खेलिसकेपछि पढ्ने भनेर सोध्न सकिन्छ यसरी सीमित र उचित विकल्प दिँदा बच्चाले अभिभावकको निर्देशनलाई सहज रूपमा स्वीकार गर्न सक्दछ रेसगरी केही क्षणमा राम्रो व्यवहारको प्रशंसा गर्ने यो बारेमा पनि हामी जानकारी राख्नेछौँ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ घर संसारमा र म चर्चा गरिरहेको छु तपाईँको समीक्षामा पनि अहिले जिते बच्चालाई कसरी शान्त पार्ने छ उपाय बारेमा जानकारी रहेको छ र यसै गरी पाँचौँमा रहेको छ राम्रो व्यवहारको प्रशंसा गर्ने बच्चाहरू आफ्नो व्यवहारको प्रशंसा चाहन्छन् जब बच्चाले शान्त भएर आफ्नो कुरा राख्छ नियम पालना गर्छ वा जिद्दी नगरी अभिभावकको कुरा बुझ्छ भने उसको प्रशंसा गर्नुपर्छ आज तिमीले धेरै राम्रोसँग आफ्नो कुरा भन्यौ वा तिमीले जिद्दी नगरी मेरो कुरा बुझ्यौ यो निकै राम्रो भयो जस्ता सकारात्मक शब्दले बच्चालाई त्यस्तै राम्रो व्यवहार दोहोऱ्याउन प्रेरित गर्न सक्छ सानो बच्चाका लागि स्टार चार्ट स्टिकर वा उसको मनपर्ने गतिविधि जस्ता सामान्य प्रोत्साहनका उपाय पनि अप्नाउन सकिन्छ तर हरेक राम्रो व्यवहारका लागि पुरस्कार दिनैपर्छ पनि हुँदैन अभिभावकको प्रशंसा र सकारात्मक ध्यान पनि प्रभावकारी हुन सक्दछ र चौथोमा रहेको छ आफू शान्त रहने र धैर्य राख्ने बच्चाले आफ्नो वरपरका मानिसको व्यवहारबाट धेरै कुरा सिक्छ यदि अभिभावकले बच्चाको हरेक जिद्दीलाई मारिसाउने कराउने वा कठोर प्रतिक्रिया दिने गर्छन् भने बच्चाले पनि त्यस्तै व्यवहार सिक्न सक्छ त्यसैले यस्तो अवस्थामा अभिभावकले पहिले आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ गहिरो सास लिने केही सेकेन्ड रोकिएर त्यसपछि बच्चासँग कुरा गर्ने शान्त आवाजमा स्पष्ट रूपमा कुरा गर्दा बच्चाले पनि बिस्तारै आफ्ना भावना नियन्त्रण गर्न सिक्न सक्छ र अवश्य पनि अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

FBI's gorka ready sunen unsa karikramani hami sansrata ghar sansar ma charcha gariraheko chha tapaiko masama aajako din ma pani yo samay jiti bachhalai kasari shanta parne chha upay bare ma maile charcha garisakeko chu ra sabai bhanda antama chha yesi kura lai hami dhyan madhya najar rakhera dhyan dinu parne kura chha sabai bhanda mahatwapurna kura bachhako jiti lai harek patak usko badmasi wa janjani dukha dine prayaska rupma bujhnu hudaina katipay awasthama bachhale आफ्ना भावना शब्दमा व्यक्त गर्न नसक्दा रोएर रिसाएर वा जिद्दी गरेर आफ्नो कुरा व्यक्त गरिरहेको हुनसक्छ त्यसैले उसको भावना बुझ्दै आवश्यक सीमाहरू स्पष्ट रूपमा निर्धारण गरेर र निरन्तर एउटै किसिमको व्यवहार गर्नु राम्रो अभिभावकत्वको महत्त्वपूर्ण हिस्सा हो र श्रोता आज रहेको थियो यो निकै नै एउटा घरको संसार सुन्दर बनाउन जसरी बच्चाहरू चाहिँ भविष्यको कर्णधार हुन् बच्चाहरूलाई चाहिँ राम्रो शिक्षा राम्रो वातावरणमा हुर्काउनु जरुरी छ र त्यो चाहिँ सुरुवात हुन्छ एउटा घरको संसारबाटै र आज फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु र यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि तपाईँको माझमा ल्याउने नै छु भन्दै अहिलेलाई यो मिठो गीत इन्जोय गर्नुहोस् हामी नेक्स्ट विक भेट्ने नै छौँ नमस्ते बाई

AM FM Online Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सक्ने यो BFBS गोरखा रेडियो हो।

0: बाराको जितपुर सिमारामा जघन्य अपराध र हत्या गरिएकी बालिकाका आमा बाबुसँग सरकारका मन्त्रीहरूले भेटवार्ता गरेका छन्। गृहमन्त्री सुदन गुरुङ र कानून मन्त्री सुविधा गौतमले 3 वर्षीय बालिका गरिमा चौधरीका आमा मानमती र बुबा मनोजसँग भेटेर समवेदना प्रकट गर्नुभएको हो। पीडित आमा बुबाका साथै आफन्तलाई आजै काठमाडौँ बोलाइएको थियो। घटनाको विरोधमा आज पनि देशभर प्रदर्शन भएका छन्। वर्षा र पहिरोका कारण देशका मुख्य 6 वटा सडक पूर्ण रूपमा बन्द भएका छन्। प्रहरी प्रधान कार्यालयले चापादेखि तापलेजुङ जोड्ने मेची राजमार्ग इलामको राजदुवालीमा अवरुद्ध रहेको जनाएको छ। यस्तै रणीको राजमार्ग सिन्धुपाल्चोकका 2 ठाउँमा बन्द हुँदा रसामा पासाङ लामो सडक र त्रिशुली स्याफ्रुबेसी सडक बन्द भएको कार्यालयले जनाएको छ। मध्य पहाडी लोकमार्गको नुवाकोट सत्यमा पहिरो जाँदा पूर्ण रूपमा अवरोध भएको छ। हेटौँडा ललितपुर जोड्ने सडक र बिपी राजमार्ग रातिको समयमा चलाउन रोक लगाइएको छ। कङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असोज 16 गते महाधिवेशन हुन नसके पार्टीको वैधानिकता नरहनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ। काङ्ग्रेसले पार्टी कार्यालयमा गरेको कार्यक्रममा उपसभापति शर्माले आफूहरू अग्रज नेताहरूलाई सम्मान दिन सधैँ तयार रहेकाले वार्तामा आउन भन्नुभएको छ।
1: असोज 16 सुरु हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरु भएन भने मङ्सिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उप गम्भीर प्रश्न उब्जिन्छ। यो विषयलाई चाहिँ मलाई लाग्छ हाम्रो सधैँ नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायमूर्तिहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अल्म लिने अवस्था छैन। हृदय पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर काङ्ग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौँ।
0: रसुवा उत्तर गया गाउँपालिका 1 तिरुमा पहिरोका कारण घर भत्किएपछि 65 जना विस्थापित भएका छन्। प्रहरी प्रधान कार्यालयले 11 वटा घर तथा गोठ क्षतिग्रस्त हुँदा स्थानीय विस्थापित भएका जनाएको छ। पहिरोबाट कुनै मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जनाएको छ। पहिरोका कारण 29,50,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। सुनसरी बर्जु 6 को बर्जु ताल कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। 152 बिघा क्षेत्रफलमा फैलिएको तालमा 60 बिघा क्षेत्र मुख्य ताल, 30 बिघा पूर्वी ताल तथा 32 बिघा निर्माणाधीन पश्चिमी तालले उघटेको छ। आउने पर्यटकले विभिन्न किसिमका चराको अवलोकन गर्न पाउनुका साथै बोटिङ समेत गर्न पाउने सुविधा भएपछि सन्तुष्टि व्यक्त गरेका छन्।
2: धेरै मतलब पर्यटकहरूलाई थाहा छैन कि हाम्रो यता सुनसरी पनि यति राम्रो ताल छ र ब्युटिफुल प्लेस छ, पिकनिक स्पोट पनि भन्दा हुन्छ यता, यति राम्रो छ किनकि सबै पर्यटकलाई थाहा छैन धेरैजनाले, त्यसैले यता कमजना आउँछ र यो राम्रो पनि हो। जति कमजना आउँछ त्यति नै हाम्रो प्लेस अलिकति क्लियर हुन्छ र सफा सुधार हुन्छ, राम्रो हुन्छ।
0: यो ताल विराटनगरबाट 7 किलोमिटर टाढा पर्छ। अमेरिकाले लगाएको व्यापार शुल्ककै बराबर जवाब फर्काइने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने 20 अर्ब डलर बराबरका सामानमा 50% शुल्क लगाउने घोषणा गरेपछि वार्ता भएको थियो, तर वार्ता भङ्ग भएपछि प्रधानमन्त्री कार्नीले प्रत्येक डलरको हिसाब गरेर शुल्क लगाइने बताउनु भएको छ। क्यानाडाका रेडियो पत्रकार पिटर आर्मस्ट्रङका अनुसार एक अर्का विरुद्ध लाग्ने शुल्कको चक्र लम्बिने देखिएको छ।
3: An American official tonight has said that if Canada retaliates, the president will be given options to level out the playing field yet again. So we're into this cycle where if Canada retaliates, the United States will retaliate to the retaliation. We would probably then retaliate further. And there's a key thing here is there are no scheduled meetings. We don't have a sense of when they could get back to the table to try to put this back together.
0: अस्ट्रेलियाको टप 10 T20 क्रिकेट सिरिज अन्तर्गत बङ्गलादेश हाई पर्फर्मेन्स 11 नेपाल 9 विकेटले पराजित भएको छ। डार्विनमा भएको खेलमा नेपालले जितका लागि बङ्गलादेशलाई 100 रनको चुनौती दिएको थियो। सो चुनौती बङ्गलादेशले 9 विकेट र 9 ओभर बाँकी 4 बल बाँकी छँदै भेट्टाएको हो। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेटले हार बेहोरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग हारेपछि झगडामा उत्रिएका अर्जेन्टिनाका 3 खेलाडीलाई प्रतिबन्ध र जरिमानाको सुझाव भएको छ। सेमी फाइनलमा इङ्ल्यान्ड विरुद्धको जितपछि फोकल्यान्डलाई अर्जेन्टिनाको भूमि दावी गर्दै ब्यानर प्रदर्शन गरेको विषयमा भने जरिवाना मात्रै गरिएको छ। फिफाको अनुशासन समितिले अर्जेन्टिनाका ल्यान्द्रो पेरेसलाई 10 खेलको प्रतिबन्धसँगै $90,000, नावेल मोलिनालाई 7 खेलको प्रतिबन्ध र $90,000 तथा थियागो अल्माडालाई 1 खेलको प्रतिबन्ध र $30,000 जरिवाना गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: हजुर, बीएबीएस गोर्खारेडियोको जिङ्गल अनि धुन सँगसँगै सुरु भयो आजको कार्यक्रम परदेशीको सन्देश। यस सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ। चाडपर्वको मङ्गलमय शुभकामनाको साथमा बहिनी,
1: साथमा छु म निशा गुरुङ। यहाँ सब सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। हरितालिका तीज आइसक्यो,
0: तीजकै पिर छ। तीजमा लाउने पहिरनहरू सबै खरिद बिक्री भइसक्यो। बिक्री त होइन, खरिद भयो,
1: खरिद भइसक्यो। यसपालि भने हामी सलवार कुर्ता नै लगाउने भनेर योजना गरेका छौँ।
0: दिदी पनि बिजिएनमै जाने कार्यक्रम छ यसपालि।
1: हजुर हजुर,
0: ब्रिटिस गोर्खाज नेपाल,
1: एकदमै ब्रिटिस गोर्खाज नेपालमा भने हामी साडी लगाएर जान्छौँ। एउटा ठाउँमा त हुँदैन दाजु हेर्नु, अर्को ठाउँमा त फेरि कुर्ता नै लाउनु पर्यो।
0: यो 10 औँलामा भ्याउँछ कि भ्याउँदैन त बहिनी, गन्दाखेरि
1: सकिन्छ होला।
0: ओके, म भनिदिइहालौँ है, पहिला त आफन्तको हुने भयो होइन, आफन्त दिदी बहिनीको हुने भयो, त्यसपछि साथीहरूको हुने भयो, ब्रिटिस गोर्खाज नेपालको 3 भयो होइन, त्यसपछि गाउँले होला होइन, तपाईँको आफ्नो बसेको ठाउँको पनि त हुन्छ नि, गुरुङ समाज होला, अनि विदेशतिर आउनेहरूले पनि गरौँ न त रमाइलो भनेर भन्नुहुन्छ होला। गर्दाखेरि 6,000 त मैले भनिदिइसकेँ होइन। एनिवे, रमाइलो यही हो, तीज हो। तर त्योभन्दा पहिला अरू अरू चाडपर्व पनि छन्। जनै पूर्णिमा आउँदैछ, रक्षाबन्धन आदि आदि होइन, गाई जात रमाइलो चाड पनि आउँदैछ। गर्दाखेरि यो चाड त आउँछ, तर के गर्ने, खल्तीमा पुवाल पर्छ र
1: होइन,
0: किनभने चेलीबेटीलाई खुवाउनु पनि पर्यो होइन, सबैको यही मर्का छ भन्नु पर्यो। तर हामी अरूले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन
1: होइन,
0: त्यति चाहिँ मेसेज त दिनै पर्यो। एनिवे, तिजको पनि कृष्ण जन्माष्टमीको जनै पूर्णिमा गाई जात्र सम्पूर्ण पर्वहरूको र चाडहरूको मङ्गलमय शुभकामना। मलाई चाहिँ यो बहिनी जनै पूर्णिमाको समस्या एकदम सानो हुँदाखेरिको एउटा चाहिँ सम्झना आउँछ के भनौ।
1: हुन्छ हुन्छ।
0: तपाईँलाई कुम्भेश्वर भन्ने थाहा छ?
1: हजुर, कुम्भेश्वर
0: मेला भन्ने थाहा छ, पाटनको कुम्भेश्वर मेला, बङ्गलामुखी भनेर थाहा छ नि होइन। त्यहाँ चाहिँ एउटा पोखरी छ कि, अहिले पनि छ त्यो पोखरी, पहिला चाहिँ सदाबहार पानी हुन्थ्यो, अहिले चाहिँ त्यो यो जनै पूर्णिमाको दिन पानी चाहिँ भरै भरा हुन्छ। त्यहाँ चाहिँ त्यहाँ खट राखेर एउटा चाहिँ बडो राम्रो मजाको पोखरी भन्छ क्या बहिनी
1: होइन,
0: त्यहाँ चाहिँ हामी नुहाउँथ्यौँ कि, अन्त स्विमिङ खेल्थ्यौँ, अनि त्यो चाहिँ क्रिकेटीमा सबैजना साथीहरू टोलको गएर मजाले पौडी खेल्थ्यौँ होइन, स्विमिङ खेल्न नआए पनि यसो साथीभाइहरूसँग खेल्थ्यौँ कि बहिनी, तर डुबाउनु त थियो हो, अलिक केयरफुल भएर खेल्थ्यौँ। गर्दाखेरि यो कुम्भेश्वरको मेला यानि कि जनै पूर्णिमाको बेलामा, त्यो बेलामा चाहिँ हाम्रो झाँक्री समुदायहरूको ठुलो त्यहाँ भेला हुन्छ क्या बहिनी, एक अर्कामा ऊभन्दा ऊ जान्ने, ऊभन्दा ऊ म जान्ने भने जस्तो गरेर एकदम शास्त्रास्त्र हुन्छ, द्वन्द हुन्छ भन्नु पर्यो होइन, मन्त्र उच्चारण हुन्छ। गर्दाखेरि सबभन्दा कहलिएको धामीको ठुलो सम्मान हुन्छ क्या बहिनी
1: होइन,
0: गर्दाखेरि त्यो चाड अझै पनि छ। यो यस्तो चाडपर्व यथावत रहोस्, किनभने हाम्रो मौलिक परम्परा हो नि बहिनी होइन, यस्ता चाडले नै हामीलाई चिनाउँछ देश र विदेशमा, र हाम्रो परम्परा कायम रहन्छ। यो चाहिँ मङ्गलमय शुभकामना टक्राउँदै अब अगाडि बढ बहिनी, ठेगाना दिनुहोस् त।
1: हजुर हजुर, ठेगाना भन्छौँ हामी, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएबिएस गोर्खा लेखिएको न्यू लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 55 54 33 364 र 54 33 930।
0: ओके, गाउँठाउँको कुरामा अझै पनि धामी झाँक्रीको चलन होला होइन, उहाँहरूको बारेमा त मलाई अझ बढी थाहा छ भनेर लेख्नुहोस्। हाम्रो गाउँमा पनि यस्तो हुन्थ्यो, हाम्रो तरिका पनि यस्तो हुन्छ हुन्थ्यो के हुन्थ्यो भनेर लेख्नु होला, किन त्यस यी कुराहरूलाई चाहिँ हामीले सेयर पनि गर्नुपर्छ। र मैले एउटा कुरा भन्न बिर्सेको छु, यो बेलामा नि बहिनी, अब यो जनै पूर्णि आउने बेलामा हाम्रो घर नजिक पनि एउटा झाँक्री दाई बस्नुहुन्थ्यो क्या, धामी दाई होइन, अब हामीले माइला दाई भन्थ्यौँ होइन, अनि उहाँले सङ्केत दिनुहुन्थ्यो, झन्डै 1 अगाडि उहाँले चाहिँ राति ढाङ ढ्याङ्रो ठोक्नुहुन्थ्यो, द्याट मिन्स अब पर्व आयो, जनै पूर्णिमा आयो भने चाहिँ रातभरि उहाँ चाहिँ काम्नुहुन्थ्यो कि बहिनी होइन, एकदम मानिएको खारिएको धामीको रूपमा चिने हुन्थ्यो होइन।
1: हेर्दाखेरि
0: त्यो सम्झना अलि यो संसारमा हुनुहुन्न, जहाँ हुनुहुन्छ उहाँको पनि स्वर्ग बास होस् भनौँ होइन। एनिवे अब आजको यो बसाइमा के छ प्रश्न उत्तरी कार्यक्रम त धेरैले भाग लिनुभयो भनेर सुन्छु म।
1: हजुर दाजु, हाम्रो एकदम नियमित श्रोताले नै भाग लिनु भएको छ र करिब भन्दा पनि जम्मा हामीलाई 11 श्रोताले फोन गर्नुभएको थियो। प्रश्नको उत्तर उहाँले दिनुभएको थियो र 100%
0: 11
1: एकदमै
0: म त अलि यो विदेशको कुरा हो अन्तर्राष्ट्रिय खेलाडीको हो अलि आउँदैन कि रियाक्सन भनेको आएछ खुसी लाग्यो। अब प्रभातजीले ल्याउनु भएको छ कि छैन त? उसो भए हामीलाई चाहिँ छनौट गर्न पर्ने भयो होइन त? आज नयाँ तरिकाले छनौट गर्नु है त, सानो नि त होइन, हाम्रो मात्र जिम्माले होइन श्रोतालाई पनि जिम्मा दिनु पर्यो। त्यस कारणले यो यसपालिको अब भनौँ न पुरस्कृत हुने हाम्रो श्रोता जसले सही उत्तर ल्याउनु भयो माइकल जोर्डन सम्बन्धी के भन्छ प्रश्न थियो नि होइन, अन्तर्राष्ट्रिय बास्केटबल प्लेयर वर्ल्ड रिनाउन्ड प्रख्यात व्यक्तित्व हुनुपर्छ।

0: प्रश्न राख्नुपर्छ। हाम्रो श्रोतालाई यो कथा यस्तो इन्ट्रेस्टिङ फ्याक्टहरू राखेको मनपर्छ पर्दैन थाहा भएन। अस्ति मैले माइकल जोर्डनको कथा सुनाएँ, उहाँले होइन यो पनि इन्ट्रेस्टिङ छ भन्यो भने राखौँलाई, नभए ठिकै छ भने प्रश्न मात्रै राखौँ है त बहिनी। एनिवे, आजको पहिलो हाम्रो कार्यक्रममा आउनुहुने श्रोता हुनुहुन्छ अल द वे फ्रम कहाँ बहिनी?
1: कोहलपुर
0: बाँकेबाट। ओके, बाँकेको पत्र लगाडी राखेँ मैले। युक्त प्रसाद श्रेष्ठ उहाँको नाम हो, पुराना हाम्रा मित्र श्रोता, बेला बेलामा काठमाडौँ आउँदा यानि कि नेपाल आउँदा भनेर चलाउँथ्यो होइन, उहाँ चाहिँ यहाँ यसो छिर्ने गर्नुहुन्छ। एनिवे, सबै ठिक होला भनेर पत्रतर्फ लागौँ। लेख्नुहुन्छ युक्तजी, आदरणीय कार्यक्रम सञ्चालक सर विनोद भनेर लेख्नु भएको छ। विनोदजी भने भइहाल्यो होइन, विनोद धोज खड्काज्यू, तुलसीज्यू, कृष्णज्यू, अनि दिदी सुजन बाला, बहिनी निशा गुरुङ, मिना थापा, निरा राणा भाट, आरती, अनि प्राविधिक मित्र लाई नर्जङ गुरुङलाई पनि सम्झना गर्नुभएको छ। कोहलपुर बाँकेबाट म युक्त प्रसाद श्रेष्ठको दुई हात जोडी नमस्कार भन्नुभएको छ बहिनी।
1: हजुर, कोहलपुर बाँकीमा अहिले पनि गर्मी नै छ भन्दै हुनुहुन्थ्यो दाजुले। युक्त दाईलाई कार्यक्रममा स्वागत छ, नमस्कार पनि छ। र यता चाहिँ पानी परे पनि बेला मौकामा पानी पर्छ, तर पानी परे पनि एकदमै तातो नै छ, हावा तातो नै छ, भइरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो।
0: ओके, अब गर्मी ठाउँ हो र बाँके बर्दियाका कुराहरू हाम्रो दिल केसी हाम्रो रिपोर्टरले दिइहाल्नुहुन्छ, त्यहाँको तपाईँले नभने पनि हामीलाई सम्पूर्ण कुरा थाहा हुन्छ नि होइन। एनिवे, लेख्नुहुन्छ आराम छु र तपाईँहरू पनि आराम कुशल हुनुहुन्छ होला भन्ने मा पूर्ण विश्वास लिएको छु। कार्यक्रम सुनेर सधैँ साथ दिइरहेको थिएँ तर पत्र चाहिँ धेरै पछि लेख्दैछु भन्नुभएको छ।
1: उहाँले धेरै पछि लेख्नु भएको छ दाजु है। उहाँले चाहिँ पोस्ट बक्समा पत्र आफ्नै हातले लेखेर खसाल्नु पनि भएको थियो र पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ।
0: हो नि, हामीले हाम्रो हाम्रो वर्डलाई चाहिँ हामीले राखे कायम गरेका छौँ होइन, बोलेपछि बोले बोले नि बहिनी, त्यो पनि लाउरेले लेख्नुहुन्छ। अरू अब हामी नेपालीहरू घरमा चाडपर्वको लहर सुरु भयो, भर्खरै नाग पञ्चमी पनि सकियो, यही 12 गतेको दिन चाहिँ जनै पूर्णिमा, 13 गते गाई जात्रा पनि कोहलपुरमा मनाउँछौँ भनेर जानकारी दिनुभएको छ बहिनी।
1: हजुर हजुर, अब जस्तै युक्त प्रसाद दाजु चाहिँ नेवारै पढ्नुभयो होइन, सो कोहलपुरवासी जो जो अहिले नेवार समुदायका हुनुहुन्छ उहाँहरूले पनि यो गाई जात्रा जसरी काठमाडौँमा मनाउनुहुन्छ उहाँले पनि मनाउनुहुन्छ।
0: हामीले भन्ठाने थियौँ गाई जात्रा काठमाडौँको मात्रै भनेर, तर होइन, वास्तवमा मैले थाहा भएसम्म यो पूर्व भोजपुरदेखि लिएर जहाँ जहाँ चयनपुर जहाँ जहाँ नेवार समुदाय हुनुहुन्छ उहाँले मनाउनुहुन्छ, किनभने आफू जहाँ गयो आफ्नो कल्चर पनि त लाने हो नि
1: बहिनी।
0: बेलायतमा हामीले सोए ढोले सोए भन्छौँ
1: होइन,
0: कति मजा आउँछ र दसैँ तिहारको के भन्छ टिका लगाउँछौँ होइन, अनि यसो बाटो हिँड्दाखेरि के लाग्यो तिमीहरूले भनेर सोच्छन् कुराहरूले होइन, हामीले पनि भनिदिन्छ हाम्रो चाड हो भनेर, उहाँहरू एकदमै उत्सुक भएर सोध्नुहुन्छ कति राम्रो तिमीहरूको कस्तो राम्रो चाड रहेछ। परिवार भेट्ने, साथीभाइ भेट्ने, गाउँले भेट्ने, एक्सचेन्ज अफ लभ एन्ड अफेक्सन होइन, अनि हङकङमा हुँदाखेरि हाम्रो चिना साथीहरू सोध्नुहुन्थ्यो के बहिनी, हामी दसैँमा टिका लाउने अनि कानमा चाहिँ जमरा सिउरेर हिँड्थ्यो नि, अनि चिना र साथीहरूले भनेको सम्झना छ, हो त चोइसाम भने कानमा चोइसाम भने साग, अनि निधारमा चाहिँ राइस भनेर जिस्काउनु हुन्थ्यो क्या होइन, भनेर त्यस्तै हो होइन, चाडपर्व त्यही हो, तर उहाँहरूलाई चाहिँ अचम्म लाग्छ तर एक्सप्लेन चाहिँ गर्नुपर्छ। एनिवे, अब यसरी गाई जात्रा चाहिँ चारैतिर मनाइन्छ भन्ने कुरा हो, गाई जात्रा हामीले पनि कोहलपुर मनाउँछौँ भन्नु भन्नु भएको छ, कसरी मनाउनु भयो के भयो यसो फोटो पाउन त होइन त बहिनी,
1: त्यो
0: चाहिँ अर्को समयमा हामी राखौँला। लेख्नुहुन्छ, यो साल दुईवटा घरबाट गाई जात्रा निकाल्ने कार्यक्रम छ, किनभने अब उहाँले भनेपछि त कोही सम्झनामा हो होइन, आफन्तहरू जो बित्नुहुन्छ उहाँको सम्झना गरिन्छ, यो हाम्रो नेपाली नेवारी संस्कृति हो भनेर हुन्छ। 26 गते कुशी औँसी बुवाको मुख हेर्ने पनि दिन हो,
1: ओके।
0: 29 गते हाम्रा चेलीबेटीहरूको महान चाड तिज हरितालिका चिज, यसरी भादौ महिना सकिँदैछ है भनेर वार्निङ दिनुहुन्छ उहाँ,
1: वार्निङ दिनु भएको छ। भदौ महिनाभरि नै चाडबाडको लर्को लागेको छ, अब असोज महिनादेखि त झन् महान चाडपर्वको लर्को नै लाग्छ
0: खुसी औँसी भन्नाले हाम्रो फादर्स डे होइन दिन, अब बेलायतीहरूले अथवा चाहिँ पश्चिमा संस्कृतिमा चाहिँ फादर्स डे अलिक दिन अर्कै दिन मानिन्छ, उहाँहरूको आफ्नै तरिका छ, हाम्रो पनि घर घरघरमा फादर्स डे मनाइन्छ। तपाईँले चाहिँ कसरी मनाउनुहुन्छ भनेर अहिले सोध्नु त?
1: हजुर हजुर, मैले त मेरो बुवाको मनपर्ने चिज म गिफ्ट दिन्छु। बुवालाई चाहिँ अब खानेकुरा भन्दा पनि

0: हुन्छ नि पिउन नै पिउनु हुन्न उहाँले कहिले पनि कहिले पनि पिउनु नि हुँदैन तर उहाँलाई चाहिँ एकदम ब्रान्डेड टिसर्टहरू होइन ट्र्याक सुटहरू एकदमै मनपर्छ क्या उहाँले चाहिँ एकचोटि लगाउने तर एकदमै राम्रो क्वालिटीको लगाउनु पर्छ भन्नुहुन्छ क्या उहाँले
1: त्यो पनि एउटा हो
0: हजुर
1: म चाहिँ किन ब्रान्डेड किन धेरै पैसा खर्च गर्ने लाउने फाल्ने अर्को नयाँ ल्याउने भन्छु के म चाहिँ
0: हजुर जस्तो सोच छ नि मेरो माइला मामा पनि त्यस्तै सोच थियो के उहाँले चाहिँ धेरै किन्ने एउटा लाउने फाल्ने
1: मलाई त्यस्तो लाग्छ आफ आफ्नो तरिका हो एनिवे विदेशमा हुनुहुन्छ भने आफ्नो बुवाको मुख हेर्नको लागि केही गर्नु पर्दैन आजकल त प्रविधिले चाहिँ मद्दत गरिहाल्छ फेसबुक व्हाट्सएपदेखि भाइबर आदि आदितिर चाहिँ हेलो हाई भनिहाल्नुहोस् होइन अनि यसो मिल्छ भने आजकल त गिफ्टहरू पनि उता बसी बसी पठाइन सकिन्छ क्या बहिनी यहीँबाट अर्डर गरे पनि घरमै पुग्छ
0: होइन
1: त्यसले गर्दाखेरि त्यो गर्नु होला भन्दै उहाँको पत्रतर्फ जाउँ आज मलाई पदम आइरहेको स्वरमा बनेको गीत छ कस्तो याद दियो तिमीले बोलको गीत सुन्न मन लाग्यो सुनाउन पनि तपाईँलाई चाहन्छु यस गीत मार्फत जीवन सङ्गिनी हिरा श्रेष्ठ घर परिवार आफन्त अनि दाजु धनवीर पुन छवि थापा राजेन्द्र बान्तवा अरुण नदी खत्री रामलाल सुमन हिमा राई दर्पण देविका रमा सापकोटा विनिता सुनवार सरस्वती राई रचना अन्जान राई कमला वनेम लिम्बु सानु सम्झना पवित्र थापा मोना मुखिया घायल रमा राई कल्पना साम्पाङ अनि पुष्पा राई सङ्गीता मगर कोपिला चामलिङ माफ गर्नुहोस् शोभा भट्टराई बिहेभियर्सका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका सम्पूर्ण सदस्यहरू अनि अहिले रेडियो सुनेर बस्नुहुने सबै सबैमा मिठो मिठो सम्झना भन्दै आजलाई यति नै गर्दै पत्रलाई मैले अन्त गरे बिट मारे भन्नुहोस् युक्त प्रसाद श्रेष्ठजी
0: हो युक्त दाईले होइन सबैलाई सम्झनु भएको छ गीत पनि एकदमै मिठो गीत मगाउनु भएको छ दाजु है यो गीत त मैले पहिलोचोटि सुने हेर्नुहोस् है तिन चार महिना अगाडि चाहिँ रिलिज भएको रहेछ अनि हाम्रो गायक हुनुहुन्छ पदम आइरी उहाँको स्वर चाहिँ एकदमै दमदार छ दाजु तपाईँ पनि सुन्नु होला यो गीत एकदमै राम्रो छ
1: मैले उहाँको स्वर सुन्न नै पाएको थिएन तपाईँले जानकारी गर्नुभयो यो कार्यक्रममा पनि सुन्न पाउनु छ श्रोताले र साथसाथमा काठमाडौँको सौगातको कार्यक्रम पनि सुन्न पाउनु छ
0: हजुर
1: ल त तपाईँले रेकमेन्ड गरेको गीत सुनौ है

0: ओके याद बोलको गीत गाउने कलाकार एकतली फेरि भन्नुहोस् त अहिले भाइ
1: उहाँको नाम छ पदम ऐरी
0: ऐरी कति राम्रो स्वर रहेछ एकदम तपाईँले सही डेफिनेसन दिनुभयो दमदार आवाज रहेछ नि त ओके अब यस्ता यस्ता नयाँ नयाँ कलाकारले हाम्रो साङ्गीतिक जगतलाई चाहिँ एकदमै जाजुल्यमान बनाउनुहुन्छ इन फ्युचर दे आर भेरी भेरी प्रमिसिङ सिङ्गर्स भन्नु पर्यो दिदीबहिनीहरू पनि राम्रो राम्रो आउनु भएको छ नि
1: एकदमै प्रतिभा एकदमै ज्वलन्त छ उहाँहरू एकदमै राम्रो राम्रो प्रतिभा भएको
0: यो चाहिँ भएको चाहिँ प्लेटफर्म पनि आजकल मनज्ञ छ नि होइन नेपाल आइडलदेखि लिएर भोइस अफ नेपाल आदि थुप्रै छ नि होइन त्यहाँ पनि उहाँले मौका पाउनुहुन्छ र कोही कोहीले त बहिनी आएर एकल प्रयासमा पनि अब युट्युबतिर आएर पनि आफूलाई पपुलर बनाइरहनु भएको छ नि होइन
1: एकदम अहिले त युट्युबमा उहाँले ब्लगहरू पनि बनाउन कोसिस गर्नु भएको छ प्लस आफ्नो एकल साँझहरू भयो होइन यहाँ प्लेटफर्ममा चाहिँ एकदमै मजाले युज गर्नु भएको छ पदम ऐरीजीको जुन गीत सुने दाजु सुरुमा मैले सुन्दाखेरि त म झुक्किएँ कि ए आइले पो गरेको हो कि भनेर पनि झुकेँ म तर हेर्दै जाँदाखेरि एकदमै ओरिजिनल उहाँको ओरिजिनल भोइस रहेछ अनि यो 3-4 महिना अगाडि मात्र रिलिज भएको गीत रहेछ यो
0: ओके अब उहाँको अरू गीत पनि हामीले सुनौँ सुनाऊ युके बुनाईतिर पनि पठाइदिउँ यस्ता यस्ता कलाकारलाई हामीले स्थान दिनुपर्छ बहिनी सम्भावनै सम्भावना बोकेका कलाकारलाई हामीले सकेसम्म फैलाउनु पर्छ बहिनी हाम्रो धर्म यही हो भन्नु पर्यो होइन किनभने हाम्रो निम्ति त कलाकार कलाकार हो नि होइन र ओके अब यति भन्दै हामी अर्को दोस्रो श्रोतालाई स्थान दिइहालौँ त
1: हजुर हजुर युक्रतालाई धन्यवाद भन्दै कार्यक्रममा फेरि पनि आउँदै गर्नुहोला अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ र दोस्रो पत्र मेरो हातमा परेको छ राजेन्द्र वान्तवा राई दाजुको पत्र उहाँले हामीलाई फेल्सम लन्डनबाट लेख्नु भएको छ र हरेक 15 दिनमा म आउने गर्छु म पत्र लिएर आउँछु भनेर वाचा गर्नु भएको छ हरेक 15 दिनमा आइराख्नु भएको छ तर यो अलिकति ग्याप भयो होइन उहाँ एकदम व्यस्त हुनुहुन्छ है
0: हरेक 15 दिन भनेपछि औँसीमा पनि 15 दिन पूर्णे हुन्छ नि होइन 15 दिन औँसी पूर्णे लाग्छ भने जस्तो होइन हरेक 15 दिन आउँछ तल एक दुई दिन तल माथि होला तर जे होस् एनिवे तपाईँ आउँदाखेरि हामीलाई सधैँ पूर्णे होइन सधैँ उज्यालो सधैँ एकदमै धेरै रमाइलो होइन
1: गर्दाखेरि
0: सधैँ औँसीमा पनि तपाईँ आएपछि पूर्णै भयो हाम्रो निम्ति होइन त
1: हो नि राजेन्द्र दाजु जहिले आउनुहुन्छ प्रकाश छर्दै आउनुहुन्छ
0: है
1: एकदमै सुरुमा लेख्नु भएको छ बिएबिएस गोर्खा रेडियो नेपालका शाखा प्रमुख श्रद्धया दाजु विनोद खड्का ज्यूमा गोर्खे सलाम भन्नुभएको
0: छ यहाँलाई
1: परदेशीको सन्देशका मुख्य सञ्चालिका निशा गुरुङ सह सञ्चालिका ज्यूहरू सुसन बाला र मीना थापा चेरीहरूलाई एकमुष्टमा नमस्कार साथै अभिवादन भनेर भन्नुभएको छ अन्य विधामा कार्यरत सबै सबै कर्मचारीहरूलाई पनि मैले सम्झेको छु अनि मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्वज्यूहरू मेरा परिवार आफन्तजन साथै आमा बुवा दिदी बहिनी दाजुभाइहरूलाई सेवा हौवा अनि दर्शन नमस्ते छ म राजेन्द्र वान्तवा राई पोखरी कान्छ अनि परिवारको तर्फबाट तिजको रमझम सुरु भइसकेको छ होइन सबैजनालाई चाहिँ तिजको शुभकामना छ भनेर भन्नुभएको छ दाजु
0: ओके बेलायतमा पनि खुब मनाउनुहुन्छ तिज एकदमै अहिलेदेखि कार्यक्रमहरूको बारेमा जानकारी आइरहेको छ हामीले सुन्छौँ बिएबिएस गोर्खा रेडियो युकेले कभर गरिदिनुहुन्छ कहाँ कहाँ चाहिँ तिजको के कार्यक्रम भयो भनेर हुँदैछ भनेर त्यसले गर्दाखेरि तपाईँले जहाँ जहाँ जे गर्नुहुन्छ हाम्रो तर्फबाट पनि एकदमै रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् अलिक केयरफुल हुनुहोस् त्यति मात्रै
1: अनि यही भदौ 12 गते रक्षाबन्धन परेको छ यहाँहरू सबै सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना छ साथै त्यसै दिन क्वाँटी खाने दिन पनि परेको छ मलाई एकदमै क्वाँटी खान मनपर्छ तपाईँहरूलाई कस्तो लाग्छ भनेर सोध्नु भएको छ
0: ओके क्वाँटी त गजब राम्रो चिज हो नि होइन अनि यसको पनि महत्त्व आफ्नै छ नौगेडी भन्छ भने नौगुडी नौ थरीको गेडागुडी भिजाएर खाइन्छ त्यसले राम्रो हुन्छ त्यसमा चाहिँ कसैले चाहिँ एकदमै भेजिटेरियन खानुहुन्छ कसैले अलि नन भेज पनि बनाउनुहुन्छ होइन आफ्नो तरिका छ भन्नु पर्यो
1: हजुर निशा बहिनी साथै मेरा शुभचिन्तक ज्यूहरूप्रति क्षमा चाहन्छु मेरो प्रतिबद्धता अनुसार गएको हप्ता मैले सन्देश पठाउन सकिनँ र केही कारणवश निरन्तरता दिन सकिनँ माफी राख्दछु भनेर भन्नु भएको छ.
0: यसपालिको पूर्ण चाहिँ ढिलो भएको छ भन्नु होइन.
1: युकेको मौसम भन्नुपर्दा गत हप्ता बेहोस नै हुने गरी गर्मी भयो. अब एक दिन त आफूले कुनै न कुनै ठाउँमा त 36 डिग्री सेल्सियससम्म पुग्यो भनेर भन्नुभएको छ दाजु.
0: यो कहिले नसुनेको कुरा भइरहेको छ. योभन्दा अगाडि पनि हप्ता हामीले कुराकानी गऱ्यौँ. हुन पनि हो हाम्रो साथीहरू मिटिङमा आउनुहुन्छ क्या बहिनी, सो भर्चुअल मिटिङमा अनलाइन मिटिङमा आउँदा फोटो पनि देखिन्छ होइन, एकदमै रातो रातो भएर आउनुहुन्छ होइन गोरा साथीहरू, किनभने उहाँहरूलाई त्यो ट्यान मन त पर्छ होइन, घामले जुनको रापले चाहिँ कालकालो बनाएको राम मनपर्छ. तर जुन प्रकारको रातोपना देखिन्छ नि अनहेल्दी के बहिनी होइन, बिरामी भा जस्तो गरेर घामले पोलेको छाला उडेको होइन देखिन्छ. त्यस कारणले यो हाम्रो संसारमा के भइरहेको छ, विश्वमा के भइरहेको छ, क्लाइमेट चेन्जले गर्दाखेरि बेलायतमा कहिले पनि नसुनेका गर्मी भइरहेको छ, गर्मी यो तालले होइन. अर्को चाहिँ पानीको एकदमै ठुलो समस्या छ बहिनी होइन, उहाँहरूले चाहिँ विभिन्न प्रकारले चाहिँ त्यसलाई कन्ट्रोल मेजर राख्नु भएको छ. गाडी धुनको लागि पाइपको होज पाइप बन्द गर्नुभएको छ होइन, गऱ्यो भने कति 1,000 फाइन भनेर पो सुन्छु त बहिनी, 1,000 पाउन्ड बहिनी होइन. गार्डनमा पनि हाल्न पाइन्न, मान्छेलाई नुहाउन खान नै छैन भन्ने जस्तो भइसक्यो. सबै वाटर रिजर्भायरहरू सबै सुकिसकेका छन्. गर्दाखेरि अब सबैजना मिलेर हाम्रो पृथ्वी माता धरती मातालाई केही गर्नै पर्यो. अलिअलि रिसाउनु भएको छ जस्तो लाग्यो मलाई होइन.
1: अब उहाँले चाहिँ के भन्नुभएको छ भने, अब यो हप्ता 20-21 तापक्रम छ, अलिकति ओह्रालो लाग्दै गएको छ, आशा गर्छौँ हामी अर्को हप्तासम्ममा ठिक हुनेछ भनेर भन्नुभएको छ. अनि अहिले गर्मी बिदा छ, स्कुलहरू अनि नेपालीहरूको मेला भेला जमघटहरू निरन्तर चलिरहेको छ. अब यो शनिबार 22 तारिक भोजपुरे भेला परेको छ, सो त्यहाँ पनि आफ्नो गाउँले भएको कारणले गर्दाखेरि जानु नै पर्यो भनेर भन्नुभएको छ. 30 तारिकको दिनमा नेपाली मेला तमुधी युकेको आयोजनामा हुँदैछ. नेपालीहरूको सर्वाधिक भेला हुने यो नै मेला हो भनेर पनि भन्नुभएको छ.
0: पोहोर साल हाम्रो साथीहरूले जितेर एकदमै फोटो पठाएको हामीले सुन्यौँ होइन, र पासापुच्छले जितेको भनेर सुन्यौँ होइन, अरू समुदायले पनि केही केहीमा विधामा जितेको भनेर सुन्दाखेरि यो भव्य कार्यक्रम हो. भव्य भन्दाखेरि अझै सानो भनाइ भाजुस्तलाई मलाई अत्यन्त सबैलाई जोड्ने कार्यक्रम हो यो, जोड्ने मेला हो. सबैजना नेपाली मेलामा आउनुहुन्छ, गोर्खा कपमा आउनुहुन्छ, नेपाल कपमा आउनुहुन्छ. गर्दाखेरि साथीभाइ गाउँलेहरूलाई भेट्ने ठुलो एउटा पर्व हो क्या बहिनी, गर्दाखेरि तपाईँहरूले एकदम इन्जोय गर्नुहोला भन्ने हाम्रो आशा छ. त्यतिखेरसम्म अलिकति टेम्परेचर चाहिँ अथवा तापक्रम चाहिँ घटिसकेको हुनुपर्छ जस्तो लाग्छ मलाई होइन.
1: हो, अब राजेन्द्र दाइले भन्नुभएको छ सबै ठाउँबाट मलाई निमन्त्रण आइसकेको छ, जानै पर्यो अनि रमाइलो गर्नै पर्यो भनेर भन्नुभएको छ.
0: हजुर, अलिकति फन्ड पनि बनाउनै पर्यो, नभए खर्च चाहिँ बहिनी यहाँबाट बस चढेर 15 रुपियाँको बस चढेर गएको जस्तो होइन. जाँदा पनि पेट्रोल खर्च हुन्छ, आउँदा पनि टिकट किन्नै पर्यो, खानै पर्यो, रमाइलो गर्नै पर्यो. गर्दाखेरि सानोतिनो खर्चले पुग्दैन, तर व्यवस्थित गरे भने चाहिँ आफ्नो भनौँ न म्यानेजमेन्ट गरे भने त भइहाल्छ. कहिले कहिले चाहिँ कुनै कुनैमा अभोइड पनि गर्न सक्नुपर्छ होइन बहिनी, सबै ठाउँमा गएर भ्याउँदा पनि भ्याइन्न, तर महत्त्वपूर्ण कुरामा चाहिँ जानै पर्यो.
1: अब उहाँले चाहिँ यो भन्दै गीतको पनि यहाँ कुरा गर्नुभएको छ. यस अब गीत चाहिँ मैले रोजेको छु सिक्का नोटैमा. यो गीत गाउने कलाकार हुनुहुन्छ मिलिना राई र साथीहरू. यो गीत भने टिकटक भरि नै एकदमै ट्रेन्डिङमा छ, त्यसैले यो गीत सुन्न चाहन्छु भनेर भन्नुभएको छ. र गीत मार्फत सम्झाउनु पर्दा उहाँ कि धर्मपत्नी अथवा भाउजू रमा कुमार राईलाई सम्झाउनु भएको छ. उहाँलाई चाहिँ धेरै माया र आशीर्वाद सहित सम्झना सुनाउन चाहन्छु. त्यस्तै गरी भोजपुर वासिङ गाउँमा बस्नुहुने दाजु ज्ञान बहादुर राई, भाउजू चन्द्र कुमारी उहाँहरूमा सेवा छ. सुनसरे झुम्का बस्नुहुने भाउजू कमलामा सेवा. खोटाङ बस्नुहुने ससुरा सासु अनि सबै ससुराली परिवारहरूमा पनि मेरो नमस्कार छ. आफन्तहरू गाउँलेहरू भोजपुर खोटाङ धरानवासी त्यस्तै गरी BFBS रेडियोमा आबद्ध सबै सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने काका दान बहादुर बान्तवा, चिरन कुमारी राई, रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवध्वज राई र कृष्ण राई अनि उहाँहरू सबै सबैको परिवारलाई पनि म सम्झन चाहन्छु अनि नमस्कार छ. हिट लिस्टमा हुनुहुने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला राई, दर्पण देवीका रुदुङ, हुन्नी गुरुङ, सङ्गीता सरिता बायुङ राई, देविका बान्तवा, सुनिता पुन, गौतम बार्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई, प्रमिला बान्तवा, विनिता सुनवार, सुषमा सुस्केरा, महान बहादुर लिम्बू, अमर निर्दोष, ओम मणि सापकोटा, त्यसै गरी हुनुहुन्छ राजाराम रायमाझी र राम पुकार राई। अब 15 दिनमा भेटौँला है भनेर पत्र टुङ्ग्याउनु भएको छ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, जन्मघर भोजपुर वासिङ, स्थायी ठेगाना धरान उपमहानगरपालिका 15 एभरेस्ट रोड, हाल बसोबास फेल्थम लन्डन
0: भन्नुभएको छ। मिल्यो भने अर्को कार्यक्रममा राख्नु पर्ला होइन, समीर खरेल र मेलिना राई हुन्छ।

0: Radio's Gorkha Radio.
1: हजुर, यहाँले बिएबिएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रमको हामी आधाउधी भागमा आइपुगेका छौँ। अब पालो भयो ठेगाना दिने र छिनोफानो गर्ने, होइन त निशा बहिनी?
2: हो हजुर, हजुर दाजु। अब भने कार्यक्रममा फेरि पुनः स्वागत गर्दै हामी आइसकेका छौँ। ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54280554337364 र 54339330।
1: ओके, अघि भने मुताबिक अब छिनोफानो गर्ने समय भयो। यसपालि यानि कि गएको हप्ता हामीले विश्व प्रसिद्ध खेलाडी माइकल जोर्डनको बारेमा प्रश्न राखेका थियौँ। हाम्रो श्रोताले ठ्याक ठ्याक मिलाउनु भएछ, कति 11 जनाले सबै मिलाउनु भयो नि, होइन?
2: हजुर हजुर, एकदमै। हाम्रो प्रश्न रहेको थियो, चर्चित बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भएको थियो अथवा भयो?
1: त्यो चाहिँ कुन हो बहिनी?
2: जर्सी नम्बर 23। माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो?
1: ओके, त्यसको सही उत्तर
2: शिकागो बुल्स।
1: ओके, अनि 11 जनाले मिलाउनु भयो,
2: एकदमै
1: सरसर्ती नाम भनिदिनुहुन्छ कि 11 जना मिलाउनेको?
2: हजुर दाजु, हजुर, 11 जना हुनुहुन्छ। उमेश रेग्मी विराटनगरबाट, अन्जु रेग्मी विराटनगरबाट, नरेन्द्र रिमाल स्याङ्जाबाट, भीम प्रसाद तिवारी हुनुहुन्छ भक्तपुरबाट, रमा सापकोटा हुनुहुन्छ धनकुटाबाट, त्यस्तै गरी हाम्रा अर्का श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, अर्का हुनुहुन्छ एडमन्ड पराजुली सुनसरीबाट, शेखु छेत्री हुनुहुन्छ लमजुङबाट, अरुण नदी खत्री र सरिता खड्का हुनुहुन्छ उहाँ भने कहाँबाट त पासीकोट नाराथानबाट, र अन्तमा हुनुहुन्छ गीता खड्का कार्की इमानुलबाट।
1: ओके, सबैलाई बधाई छ। सबभन्दा पहिला अब हामी आजको यो छिनोफानोमा अलिकति फरक ट्विस्ट ल्याउँ, है त बहिनी? ट्विस्ट ल्याउनै पर्छ। र हामीसँग जोडिनु हुने एकजना श्रोता हुनुहुन्छ रेगुलर, उहाँको नाम हो शेखु छेत्री, होइन त?
2: तनहुवासी
1: भन्नुभयो जस्तो लाग्यो मलाई। तनहुवासी शेखु छेत्रीजी, नमस्ते, स्वागत छ तपाईँलाई।
3: हजुर सर, धन्यवाद हजुरलाई, नमस्कार।
1: नमस्कार नमस्कार, आराम हुनुहुन्छ?
3: हजुर सर, आरामै, र हजुरलाई पनि र आराम कुशलको कामना गर्न चाहन्छु।
1: थ्याङ्क यू, थ्याङ्क यू। ल भन्नुहोस्, तनहुमा के कस्तो भइरहेछ अहिले?
3: अहिलेको अवस्था सर, पानी परिरहेकै छ अहिले, जस्ट नाउ भन्नुपर्दा तर्क घाम लागेको छ, मौसमी अवस्था भन्नुपर्दा, र बिस्तार बिस्तार अब चिजको माहौल केही मात्रामा हल्का फल्का यसो सुरु हुन्छ कि जस्तो अवस्था छ, यसरी सुरु जानकारी गराउँछ हजुरलाई। प्रत्येक हप्ताको मध्याह बाह्र बजेपछि रेडियो नेपाल केन्द्रीय प्रसारणबाट प्रसारित यस कार्यक्रम प्रस्तोता दुईजना मिलेर सँगै चलाएको मलाई औधि मनपर्छ। यस बिएफबिएस गोर्खा रेडियोमा कार्यरत एवं सञ्चालक विनोद जोस खड्का, प्रमुख सञ्चालिका निशा गुरुङ, साथै सुमन बाला राई, मिना राणा भाट, आरती लम्साल, मिना थापा, नरजन गुरुङ, यसका अलावा काठमाडौँदेखि युके साइप्रस ब्रुनेसम्म रहेर सेवा गर्नुहुने सबै सबैमा मेरो नमस्कार। एस बिएफबिएस गोर्खा रेडियो परदेशको सन्देश कार्यक्रम अन्तर्गत रेडियो नेपाल परिवारप्रति पनि म हार्दिक नमस्कार एवं सम्झन चाहन्छु। जन्मभूमिदेखि पराई भूमिसम्म रहेर बिएफबिएस गोर्खा रेडियो परदेशको सन्देश सुन्नुहुने सबै सबैमा मेरो नमस्कार। यस कार्यक्रममा बोल्दै गर्दा मलाई एउटा छोटो प्रस्तुति पनि राख्न मन लाग्यो। झम झम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ। झम झम पानी परेको रात, निन्द्रा पनि लाउँ

साही यो ठाउँ त फापेन भो अन्तै जाउँ कतै जुर्खाकी तल हेरौँ पहिरो गई तान्छ कि माथि हेरौँ पहिरो आइपुर्छ कि यो

0: बाउ बाजेको थालो छोडिन अन्त यी घरबार तताइनी जोडिन बाउ बाजेको थालो छोडिन अन्त यी घरबार तताइनी जोडिन चलाएरौ पहिरो गइतान्छ कि माथि हेरौ पहिरो आई पुर्ख कि यो ठाउँ त थापेन हो अन्तै जाउँ कतै जुर्छ कि चलाएरौ पहिरो गइतान्छ कि माथि हेरौ पहिरो आई पुर्ख कि यो ठाउँ त थापेन हो अन्तै जाउँ कतै जुर्छ कि बिएस बिएस गोर्खाली नेपालको सातवटै प्रदेशबाट विभिन्न रिले स्टेसनबाट सुन्नुहुने
1: अन्तमा तपाईँलाई एउटा जिम्मेवारी दिन चाहन्छौँ। हामी दुईजना होइन यसपालिको प्रश्न उत्तरी कार्यक्रममा 11 जनाले मिलाउनु भएको छ। ए तपाईँलाई थाहा छैन कि 11 जनालाई हामीले एउटा एउटा नम्बर दिएका छौँ, मैले लेखिसकेको छु, ऱ्यान्डममा लेखिदिएको छु। अघि अघि बहिनीले सरस्वती नाम लिनुभयो, त्यो 1, 2, 3, 4 होला, तर त्यसलाई काटेर मैले 1 कता 2 कता 10 कता राखिदिएको छु, एक एकजनाको नामको अगाडि। अब 1 देखि 11 तपाईँले एउटा नम्बर दिनु पर्यो, जसको नामसँग त्यो नम्बर जोडेको छ उहाँ आजको हाम्रो विजेता हुनुभयो। ल त अब तपाईँलाई यसो अनुरोध गरिहालौँ, ल भनिदिनुहोस् 1 देखि 11 तपाईँलाई मन पर्ने नम्बर कुन होला त। ल सुरु गर्नुहोस्।
0: ल म 5 नम्बर छ।
1: 5 नम्बर हो तपाईँको? ओके बहिनी, यो त विदेशतिर लागे जस्तो छ त, होइन होइन होइन विदेशतिर गएको छैन उहाँ चाहिँ। ओके तिवारीजी हुनुहुन्छ।
2: ओहो तिवारीजी भनेपछि भक्तपुरतिर,
1: भक्तपुरतिर भीमप्रसाद तिवारी। ल तपाईँले चाहिँ छान दिएको नाम नम्बर चाहिँ 3 पर्यो, होइन सरी 5 पर्यो, त्यो चाहिँ 5 पर्यो भीमप्रसाद तिवारीजीको नामको अगाडि मैले दिएको नम्बर। अघि गर्दाखेरि तिवारीजीले हामीलाई सुन्नु भएको छ भने बधाई छ,
2: र
1: हामीलाई छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला, र तपाईँलाई पनि धेरै धेरै बधाई, थ्याङ्क यू भेरी मच भनौँ है त, धन्यवाद छ है। अब पत्रमा जानुपर्छ बहिनी, केमा आवाजमा हो बहिनी?
2: हजुर आवाजमा जान्छौ। अब हामी क्याप्टेन क्षेत्र बहादुर थापाजी आउनु भएको थियो हाम्रो स्टुडियोमा।
1: क्याप्टेन साहबलाई उहाँ फर्स्ट सेकेन्ड जीआर को हुनुहुँदो रहेछ, कति 1959 भर्ती भने जस्तो लाग्छ होइन?
2: हजुर हो दाजु, उहाँ 1959 भर्ती हुनु भएको रहेछ, र अहिले उहाँको उमेर भन्नु पर्दाखेरि अहिले यो असाढमा 82 वर्ष पुरा भएर अहिले 83 वर्षमा हिँड्दै हुनुहुन्छ, र उहाँसँग छोटो कुराकानी गरेको छु मैले।
1: अब लागौ यो कुराकानी तर्फ।
2: आज हाम्रो स्टुडियोमा मामा आउनु भएको छ, र मामाको नाम अनि कुन पल्टन हुनुहुन्छ उहाँलाई हामी यही कार्यक्रम मार्फतै सोध्छौँ। सो उहाँलाई पहिला सुरु स्वागत गर्छौँ। नमस्ते मामा।
3: नमस्ते नानी।
2: सबैभन्दा पहिला मामा हजुरको परिचय पाउन।
3: मेरो नाम क्षेत्रबहादुर थापा मगर हो।
2: अनि हजुर कुन पल्टनको हुनुहुन्छ मामा?
3: म फर्स्ट सेकेन्ड जिआर।
2: फर्स्ट सेकेन्ड जिआर भनेपछि हजुर कति सालले भर्ती हुनुहुन्छ नि?
3: म त भर्ती हुँदा 1959।
2: ओहो 1959 को भर्ती हो भनेपछि निकै लामो वर्ष होइन? हो हामीलाई त अलिकति कहानी जस्तै लाग्छ। ल अब सुरुमा हामीले अफ इयर कुरा गर्दाखेरि हजुरको कहानी पनि मैले सुन्न पाएँ, र त्यही कहानी हामी हाम्रा श्रोतालाई पनि सुनाउन चाहन्छौँ मामा है। अब त्यो बेला 1959 हजुरको जब भर्ती भएको थियो होइन, हजुर जब सेलेक्सनमा पढ्नु भएको थियो, सुरुदेखि नै भन्नुहोस् न कसरी सेलेक्सनमा पढ्नुभयो, अनि हजुरहरू कहाँ कहाँ जानुभयो त्यसपछि?
3: कल्लाले हामीलाई भैरवा पक्लिया भन्ने ठाउँमा लग्यो, अनि त्यहाँ गयौँ। त्यहाँ गएर त्यहाँको के भन्छ त्यहाँको कर्मचारीहरूले हामीलाई भर्ती गराउनलाई एकदम कहिले रनिङ गराउने कहिले के गराउने है गरायो। त्यसको बादमा तिनीहरूले त्यहाँ सेलेक्ट गरेर हामीलाई चाहिँ नि लियो भनौँ न भर्तीको लागि। त्यहाँदेखि फेरि हामी भर्ती गराएर कति झन्डै 2 महिना त्यहाँ बस्यो। त्यसको बादमा त्यहाँबाट फेरि बाहिर मलेसिया जानको लागि रेडी भयो।
2: ओहो मलेसिया है हजुर पनि त्यही भएको कारणले गर्दाखेरि पहिला पहिलाको लाउरीहरूलाई मलाया लाउरी भन्दो रहेछ अनि मलेसिया जानुभयो त्यसपछि के भयो मामा त्यही ट्रेनिङहरू भयो हजुरको
3: हामी भैरवबाट जाँदाखेरि इन्डिया भएर गयो भनौँ न त्यहाँबाट रेलमा ट्रेनमा हामी कलकत्ता गयो
2: हजुर
3: कलकत्ता गएर पूर्वेलीलाई पर्खियो हामी पश्चिमको पनि त्यहाँ जाने त्यहाँबाट फेरि पूर्वको पनि आएर त्यहाँ भेला हुने मल्ल टिम पुरा भएर पानी जहाजमा जान्थ्यो पानी जहाजमा सर लान्सलोट भन्ने पानी जहाज ठुलो थियो अनि त्यो पानी जहाजमा सिभिल पनि हुन्थ्यो अनि हामी पनि रेक्रुटहरू भएर गयो त्यतिखेरमा हामीलाई समय लाग्यो सात दिन सात रात
2: हजुर हजुर
3: भएर हामी केदा मलेसिया भन्ने ठाउँमा पुर्यायो
2: हजुर
3: है यो रङ्गुनको बाटो कालो पानी भन्ने रङ्गुनको बाटो भएर
2: अनि
3: मलेसिया
2: हजुर
3: त्यहाँ पुर्यायो त्यसको बादमा हामी हामीलाई पल्टनबाट फेरि भनौँ रेक्रुट ट्रेनिङबाट गाडी पठाएको रहेछ
2: ठुल्ठुलो हजुर
3: त्यतिखेरमा तिनीहरूलाई फोर्टन के भन्थ्यो क्या गाडीहरू त्यसमा लगेर हामीलाई केदा मलेसियामा ट्रेनिङ अनि ठाउँमा लगेर हरेक कम्पनी त्यहाँ त एकदेखि लगाएर पाँच नम्बर कम्पनीसँग थियो रेक्रुट ट्रेनिङ कम्पनी क्या
2: हजुर
3: अनि त्यहाँ लगाएर बल्ल आफ्नो आफ्नो कम्पनीमा डिप्लोइ गरेर राखेर ट्रेनिङ सुरु भयो छ महिना ट्रेनिङ भयो त्यहाँ
2: है
3: हजुर छ महिना ट्रेनिङ गरेपछि बल्ल फेरि पल्टनतिर लाने काम भयो
2: ट्रेनिङ छ महिना भयो त्यसपछि पल्टन पठाइयो हजुर चाहिँ कुन पल्टन
3: फर्स्ट सेकेन्ड जिआर
2: ओके त्यो बेला मामा भारतीय सेना र ब्रिटिस सेना एकै ठाउँमा थिए
3: थिएन
2: हजुर हजुर अनि हजुरको नम्बरहरू जुन सँगै भर्ती हुनुभयो नि त्यो ताका अहिले हुनुहुन्छ
3: कति हुनुहुन्छ कति त भेटिन्छ धेरै भेट हुन छोडे
2: अब अहिले हजुरको उमेर सोध्नु पर्दाखेरि कति उमेरको हुनुभयो मामा
3: म अस्ति गएको असारबाट 83 लागे
2: ओहो हजुर भनेपछि 82 पुरा भएर 83 हिँड्दै हुनुहुन्छ तर हेर्दाखेरि हजुर त्यस्तो 83 वर्षको जस्तो देखिन्न 60-65 देखिन्छ है हुन त त्यो जुन तपाईँको हुन्छ नि पल्टनमा गर्नुभएको एक्सर्साइजहरूले गर्दा होइन एकदम त्यसले पनि तपाईँलाई यङ राखेको हुनुपर्छ मामा र मेरो कुरा गर्नुपर्दाखेरि 19 अगाडि हाम्रो भेट कहाँ भएको थियो त मामा याद छ है अब मामाले चाहिँ बिर्सिसक्नु भएको रहेछ तर थापा सर भन्थ्यौँ हामीले चाहिँ होइन मामाको चाहिँ म्यान पावर थियो होइन थापा म्यान पावर सो म्यान पावरमा चाहिँ म काम गर्न पुगेकी थिएँ होइन एज अ स्टाफ अनि त्यसपछि पनि 3-4 गरेँ होला मैले त्यति धेरै गरिनँ त्यसपछि चाहिँ मैले यता रेडियोमा काम गरेँ मामा तर बाटोमा चाहिँ मैले भेटिराख्थे तपाईँलाई तपाईँले अलिकति बिर्सनु भयो होला हजुर सो मामाको घर चाहिँ मान भवनमै छ होइन यहीँको स्थानीय बासिन्दा नै भन्छौँ हामी यो मान भवनमा आउनु भएको चाहिँ कति वर्ष भयो मामा हजुर 30-40 भयो त मामा भयो है 40 त भयो होला भयो ओके अब हजुरको पुर्ख्यौली थलो चाहिँ कहाँ हो नि मामा
3: मेरो लमजुङ हो
2: लमजुङ हो भोले टाढा हजुर हजुर
3: अहिले चाहिँ मध्य नेपाल नगरपालिका
2: हजुरको पुरा नाम चाहिँ थाहा थिएन त्यो बेला हामी सबैले थापा सरै भन्थ्यौँ है अब थापा सर भन्दै तपाईँ चाहिँ एकदमै चारो हुन्छ नरम खालको सबैलाई एकै नासको गर्नुहुन्थ्यो अब आज यहाँ आउनु भएको छ BFBS गोर्खा रेडियोमा है मामा हजुर पहिलोचोटि नै आउनु भएको छ किन भन्दाखेरि हजुर त्यहीँ भए पनि यो रेडियोभित्र चाहिँ छिर्नु भएको थिएन आज त हाम्रो विनोद सरले लिएर आउनु भएको छ हजुरलाई होइन किनभने यो रेडियो त हजुरकै लागि बनेको रेडियो हो नि त होइन सो आज कार्यक्रम परदेशीको सन्देशमा हामी छौँ मामा अब यो कार्यक्रममा भने हामी चाहिँ सन्देश आदान प्रदान गर्छौँ कि जस्तै हजुरको छोरा छोरी नाति नातिना होइन जति पनि आफन्तहरू बाहिर हुनुहुन्छ अथवा नेपालमा हुनुहुन्छ है उहाँलाई चाहिँ रेडियोको माध्यमबाट हामी केही सल्लाह सुझाव अथवा केही सन्देश दिन्छौँ नेपाली नारीहरूको महान चाड हरितालिका तीज पनि आउँदैछ है भदौ 29 सो अब छोरी चेलीहरूलाई चाहिँ हजुर यो रेडियो मार्फत के भन्न चाहनुहुन्छ
3: मेरो युकेमा अहिले छोरीहरू सुनिता शाह भन्छ अहिले सुनिता थापा हो
2: हजुर
3: अनि ज्वाई विनय शाह र उसको साथमा नातिनी छ मेरो आलिया शाह उहाँहरूलाई मेरो यो तिजको भनौँ न शुभकामना र सम्झना भन्नु पर्यो
2: हजुर हजुर अब छोरा अस्ट्रेलियामा हुनुहुन्छ कान्छा छोरा होइन
3: कान्छा छोरा बुहारी दुईटा नाति अस्ट्रेलियामा तिनीहरूलाई पनि त्यही हो तिजको अहिले त सबभन्दा पहिला आएको चाडै त्यही होइन, त्यसको शुभकामना।
2: रेडियोबाट बुवाको आवाज सुन्न पाउँदा उहाँहरूलाई पनि एकदमै प्राउड फिल हुन्छ है। सो हामी कसरी सुन्ने, कहिले सुन्ने भन्ने कुरा त म हजुरलाई भनिहाल्छु, उहाँहरूलाई पनि त्यो मेसेज पास गर्नु होला मामा। हजुर, अब माइजू पनि यही हुनुहुन्छ नि नेपालमै, होइन? अब रेडियो मार्फत माइजूलाई के भन्नुहुन्छ त? हुन त जहिले पनि भेटिरहेको मान्छे नै हो, देखिरहेको मान्छे नै हो, तैपनि रेडियो मार्फत अब हजुरले चाहिँ फेस टु फेस भन्न नसकेको कुरा भन्न सक्नुहुन्छ। अघि हजुरले मलाई एउटा रोचक कुरा सुनाउनु भयो, हुन त त्यो सबैलाई पढ्न जान्छ पछि, उमेर भएपछि। अब अहिलेको अवस्था हजुरहरूको कस्तो छ त मामा? जस्तै बोलाउँदाखेरि कोट्याएर बोलाउनु पर्ने भन्नुभएको थियो नि अघि, होइन? एकचोटि भनिदिनुहोस् न।
3: अहिले हाम्रो त यस्तो हुँदो रहेछ क्या नानी, टाइम भएपछि त के हुँदो रहेछ भनेदेखि, अब त्यो कमजोर हुँदै गएपछि, कानले काम नगरेपछि त
2: हजुर
3: आस्ते बोल्दाखेरि पनि नसुन्ने, साह्रै बोलाइदियो भने किन गराएको भनेर झर्किने,
2: हजुर हजुर
3: यस्तो हुन जाँदो रहेछ
2: क्या। ओहो, त्यो सबैको त्यो समय आउँछ मामा, होइन? सबैजना जवान भएर त बस्दैनन् पनि है। सो जवानीमा अनि त्यसपछिका दिनहरूमा जसरी माइजूले हजुरलाई साथ दिनुभयो, अहिलेका दिनहरूमा पनि साथ दिइराख्नु भएको छ, होइन? विच इज भेरी बेस्ट भन्छु म चाहिँ, किन भन्दाखेरि सुरुवातदेखि नै अहिलेसम्म साथ दिइराख्नु भएको छ एन्ड हजुरको चाहिँ दुःख सुखको साथी हुनुहुन्छ, होइन? अनि हजुर के भन्न चाहनुहुन्छ माइजूको लागि विशेष विशेष सन्देश?
3: मेरोबाट त त्यही तिजको शुभकामना।
2: माइजूलाई तिजको एकदमै विशेष विशेष उपहार पनि दिनु पर्यो है। ल माइजू, तपाईँको लागि तिजको विशेष उपहार मामाको तर्फबाट आउँदैछ, त सरप्राइज हुन्छ है यो चाहिँ। तपाईँलाई अहिले नै भनिँदैन। हजुर, कार्यक्रममा आउनुभयो मामा, धेरै धन्यवाद छ। अब त हजुरले रेडी देखिहाल्नुभयो, हामी अगाडि नै छौँ, होइन? हजुरको घरबाट नै नजिकै छौँ, बेला मौकामा आउनुहोला है, यसो आउनुहोला। जाँदा जाँदै कुन गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ त म सोधिहालेँ मैले। गीत सुन्न चाहिँ मनपर्छ, मनपर्छ। कस्तो खालको गीत सुन्न चाहनुहुन्छ? जस्तै दोहोरी, लोकगीत भयो, होइन? कस्तो खालको मनपर्छ?
3: दोहोरी नै मन,
2: दोहोरी मनपर्छ। हुन्छ हुन्छ,
3: खोइ तपाईँकोमा अहिले छैन होला, हाम्रो लङ्गको ठाडो भाका भन्ने छैन?
2: छ छ, हामीसँग छ नि।
3: ल धन्यवाद,
2: ल थ्याङ्क यू सो मच, हस् बाई, टेक केयर,
3: धन्यवाद,
2: हस् बाई।

0: अब तिज पनि आउँदैछ, त्योभन्दा अगाडि गाई जात्रा, त्यसपछि रक्षाबन्धन र बुवाको मुख हेर्ने पनि आउँदैछ चाडबाड, होइन? अब यो सबै प्रिपरेसन गर्नको लागि त म कुद्नु पर्यो दाजु, सपिङको लागि
1: म चाहिँ के कसरी हेर्छन् मुख भनेर आशा गरेर बस्नु है बहिनी, जिन्दगी त आशा आशा अड्किया छ नि होइन, र बुवाहरू तपाईँ हुनुहुन्छ भने तपाईँ पनि आशा गर्नुहोस् छोरा छोरीले माया गर्लान् भनेर, होइन? अरूभन्दा पनि एक कल गरे पनि दास गुरिनफ, होइन त? हस् आदिन श्रोता, सम्पूर्ण चाडपर्वको मङ्गलमय शुभकामना फेरि पनि ठक्राउँदै सञ्चालक विनोद कार्यक्रमबाट बिदाको आज्ञा चाहन्छ। फेरि अर्को हप्ता नयाँ प्रश्न नयाँ श्रोताको साथमा उपस्थित हुनेछौँ। अहिलेलाई बिदा चाहन्छु। नमस्ते, शुभ दिन, बाई बाई।
0: हजुर श्रोता, यहाँहरू सबै सबैलाई धन्यवाद छ। र आजको विजय श्रोता भीमप्रसाद तिवारीजी भक्तपुरका हुनुहुन्छ, सूर्य विनायकमा बसोबास गर्नुहुन्छ। योभन्दा अगाडि पनि विजय भइसक्नु भएको छ, फेरि पनि हुनुभएको छ, उहाँलाई बधाई छ। र अन्य श्रोतालाई धन्यवाद छ। म भने अब सपिङ गर्नको लागि कुदिहालेँ है, त तपाईँहरू पनि आउनुहोस्। हवस् त, नमस्ते, बाई बाई।
2: सैन्य समुदायमा
3: बिलाइन भरी
2: अनि

0: सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको मुख्य ध्यान छिटो न्याय सम्पादनमा रहेको बताउनु भएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनु भएको छ। प्रधान न्यायाधीश शर्माले 79 करोड लागतमा निर्माण भएर सञ्चालनमा आएको इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको छ। उहाँले आज बिहान प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आज साँझ प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्नुभएको हो। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले पार्टी एकताका लागि सत्यको खोजी मात्र नभएर इगोको व्यवस्थापन गर्ने चुनौती देखिएको टिप्पणी गर्नुभएको छ। अपील जारी गर्दै उहाँले विशेष महाधिवेशनलाई लिएर मिडिया मार्फत निरन्तर प्रश्न उठाइएको र भ्रम सिर्जना गरिएको भन्दै ध्यान आकर्षण गराउनु भएको छ। पार्टीमा सर्वोच्च निकाय महाधिवेशन भएकाले पार्टीका कुनै पनि निकायले हस्तक्षेप गर्न नसक्ने उहाँको ठम्याई छ। विशेष महाधिवेशनको आधिकारिकताबारे सर्वोच्च अदालतले यसअघि नै निर्णय गरिसकेकाले नियमित महाधिवेशन रोक्न भन्नुको अर्थ नभएको चालिसेले तर्क गर्नुभएको छ। सरकार र दुर्गा प्रसाई नेतृत्वका महाअभियान बीच 14 बुँदे सहमति भएको छ। महाअभियानले सहमतिसँगै धरना र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
1: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले सहमति गरेसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका वार्ता संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको ब्याङ्क खाता ब्याङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने, कर्जा विनाह सम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरी उपयुक्त विकल्प दिने उल्लेख छ। परिस्थितिजन्य कारणले कर्जाको साभा तथा ब्याज नियमित गर्न नसकेका ब्याङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने, लघुवित्त संस्थाले ऋण दिँदा धितो स्वरूप अग्रिम चेक नलिने, खाली कागजमा तमसुक नगराउने विषयमा पनि सहमति भएको छ। ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने जस्ता गैरकानुनी कार्य नगर्न पनि सहमति भएको छ।
0: सरकार र प्रसाई नेतृत्वको महाअभियान बीच 14 बुँदे सहमति भएको हो। वर्षा र पहिरोका कारण मुलुकका मुख्य 6 वटा सड़क पूर्ण रूपमा बन्द भएका छन्। प्रहरी प्रधान कार्यालयले झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग इलामको राजदुवालीमा अवरुद्ध रहेको जनाएको छ। यस्तै अरणीको राजमार्ग सिन्धुपाल्चोकका 2 ठाउँमा बन्द हुँदा रसुवामा पासाङ लामु सड़क र त्रिशुली स्याफ्रो बेसी सड़क बन्द भएको कार्यालयले जनाएको छ। मध्यपहाड़ी लोकमार्गको नुवाकोट सत्थेमा पहिरो जाँदा पूर्ण रूपमा अवरुद्ध भएको छ। हेटौँडा ललितपुर जोड्ने सड़क र बीपी राजमार्ग रातिको समयमा रोक लगाइएको छ। अनुसन्धान पुस्तक लेखन अनुवाद तथा दस्तावेजीकरणका लागि 4 जना अनुसन्धानकर्तालाई प्रदीप गिरी स्मृति फेलोसिप प्रदान गरिने भएको छ।
1: स्वर्गीय प्रदीप गिरीको 4थो स्मृति दिवसका अवसरमा कंग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति गगन कुमार थापाले अध्ययनका 4 प्रमुख क्षेत्रमा 4 जनालाई सो फेलोसिप प्रदान गर्ने घोषणा गर्नुभएको छ। सभापति थापाले प्रदीप गिरीलाई सम्झनु भनेको स्वर्गीय गिरीले जीवनभर रोज्नुभएको अध्ययन प्रश्न विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्दै फेलोसिप सुरु गरिएको जानकारी गराउनु भएको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरी विचारको विश्वविद्यालय हुनुहुन्थ्यो भन्नुभएको छ। स्वर्गीय गिरीका भाइ शेखर गिरीले आफ्नो दाजु प्रदीप गिरी सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उहाँ सादगी र शाकाहारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी हुनुहुन्थ्यो भन्नुभएको छ।
0: बेलायतमा अत्यधिक तापक्रमका कारण किराले टोकेर अस्पताल आउनेको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेशनल हेल्थ सर्भिसले मे महिनामा अघिल्लो महिनाभन्दा बढी 1200 बढीले किराले टोकेका कारण अस्पताल धाएका छन्। किराले टोकेपछि लाइम रोग लागेर अस्पताल आएकी ट्रेसी वेस्टले सचेत हुन भन्नुभएको छ।
2: Obviously checking yourself over when you go for a shower or hopefully having a partner or someone else see the bits that you can't see and taking action when you see something that is amiss, when it's there's something wrong.
0: विश्वकप फाइनलमा स्पेनसँग हारेपछि झगडामा उत्रिएका अर्जेन्टिनाका 3 खेलाडीलाई प्रतिबन्ध र जरिवानाको सजाय भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS गोर्खा रेडियो हो।

बीएफपीएस गोर्खा रेडियो सुनेर संगीत सागरको पर्खाईमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र आजको संगीत सागर आइपुगेको छ। श्रोताहरू, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ। आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। मिठा मिठा सुमधुर गीत संगीतको साथमा र कार्यक्रमको थालनीमा एउटा मिठो गीत हामीले सुनिहाल्यौं। श्रोताहरू, निशा देशार, हजुर चर्चित गायिका निशा देशारले गाउनु भएको गीतबाट हामीले प्रवेश गर्यौं आजको संगीत सागरमा। र आजको संगीत सागरको थालनी भइसकेको छ, प्रवेश गरिसकेका छौं आजको संगीत सागरको इछालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाउनेछौं। र आउनुहोस् अब हामी अघि चाहिँ बढौं, आजको संगीत सागरलाई अघि बढाउँ। र आजको संगीत सागरलाई अघि बढाउँदाखेरि यहाँ मैले गायक स्वरूप राज आचार्यलाई निम्त्याए। उहाँ गीतकार दुर्गा घले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ आजको संगीत सागरको इछालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा। र संगीत दिनुभएको छ आफैले भनौँ, गायक स्वयंले ती शब्दहरूलाई आफ्नो संगीतले रंगाउनु भएको छ भनौँ। र गीतको बोल छ, विवशता र बाध्यताले तिमीसँग नाता तोड्नु पर्यो।

हजुर श्रोता अब हामी गायिका सञ्जीवनी र आनन्द कार्कीलाई चाहिँ स्वागत गरौँ र उहाँहरू आइपुग्नु भएको छ आजको संगीत सागरमा। जानु काङबाङ हजुर गीतकार जानु काङबाङले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा तारा प्रकाश लिम्बुले दिनुभएको छ। गीतको बोल छ चाहन्थे तिमीलाई पीडा दिलाउन बदलामा तिमीले जस्तै आँसु दिलाउन।

0: ऐप्स गोरखा रेडियो, गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: त्यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई म स्वागत गर्न चाहन्छु। म सुसन बाला भनौँ होइन, सङ्गीत सागरमा, सङ्गीत सागरको छालहरूमा, सङ्गीत सागरको लहरहरूमा र श्रोताहरू, आज हामी मिठा मिठा गीत सङ्गीतमा रमाउँदैछौँ। र अब यहाँ गायिका विष्णु चेमजोङ हजुरू उहाँ पो आइपुग्नु भएको छ। दुर्गालाल श्रेष्ठले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ र ती शब्दहरूलाई सङ्गीतले सजाउनु भएको छ न्यू पश्चात चार्जज्यूले।

रेडियो गोर्खा रेडियो श्रोताहरू, अब हामी अर्को गीततर्फ लाग्दैछौँ। सन्तोष लामाले गाउनुभएको गीत मैले लिएर आएँ अबको प्रस्तुतिमा। आँखामा तिम्रो रूप, मुटुमा तिम्रै सम्झना, चाहन्छु तिमीलाई नै बिर्सन म सक्दिनँ भनेर उहाँ भन्दै हुनुहुन्छ। आफ्नो मायालुलाई बिर्सनै नसक्ने गीतकार रोशन भट्टराईले लेख्नु भएको शब्दहरू छन् भने सङ्गीत यसमा न्यू बजार चार्जले दिनुभएको छ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: हजुर श्रोताहरू, भर्खरै हामी छोटो विश्राममा गयौँ भनौँ होइन, छोटो पनि अति नै छोटो विश्राम भनौँ, र यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई म स्वागत गर्न चाहन्छु आजको सङ्गीत सागरमा। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू हृदयदेखि नै स्वागत गर्दै सङ्गीता प्रधानजीलाई पनि स्वागत गरौँ। तपाईँ हामी भएर गायिका सङ्गीता प्रधान।

हजुर श्रोताहरू मिठा मिठा गीतहरू सुन्दा सुन्दै आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ। अर्को साता फेरि यस्तै मिठा मिठा गीत संगीतको साथमा म सुसन बाला तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा टुप्लुक्का आइपुग्नेछु। आजलाई पनि म सुसन बालालाई आकिदिनुहोस्। नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भारीपुर मारुमानमा शाखाले आउँदा तीन दिन कोशी र नारायणीका शाखा नदीमा बाढी आउने जनाएको छ। कोशीका बेसिनका तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी र नारायणीका शाखा त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती र काली गण्डकीमा बाढी आउने महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनीका साना नदीमा भोलि र पर्सि पनि एक्कासी बाढी आउन सक्ने महाशाखाको भनाइ छ। बाराको जितपुर सिमरामा जघन्य अपराध र हत्या गरिएकी बालिकाका आमा बुबासँग सरकारका मन्त्रीहरूले वार्ता गरेका छन्। गृहमन्त्री सुदन गुरुङ र कानून मन्त्री सोभिता गौतमले तीन वर्षीय बालिका गरिमा चौधरीका आमा मानमती र बुबा मनोजसँग भेटेर समवेदना प्रकट गर्नुभएको हो। पीड़ित आमा बुबाका साथै आफन्तलाई आजै काठमाडौँ बोलाइएको थियो। घटनाको विरोधमा आज पनि मुलुकभर प्रदर्शन भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिज्म भएका बालबालिकाका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने जानकारी दिनुभएको छ। धनगढीको छलफलमा मन्त्री पोखरेलले विद्यालय स्थापनाका लागि सरकारले बजेट विनियोजन गरिसकेको उल्लेख गर्नुभएको छ। विद्यालयको मोडालिटीबारे छलफल भइरहेको बताएका मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई सँगै राखेर पढाइ, थेरापी र अन्य रचनात्मक गतिविधि सञ्चालन गरिने बताउनु भएको छ। विश्वव्यापी राजनीतिको लहरले आगामी दिनमा नेपाल अरू प्रभावित हुन सक्ने चेतावनी विश्लेषकले दिएका छन्। विचारक प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा काङ्ग्रेस मुख्यालयमा आयोजित कार्यक्रममा लेखक डाक्टर जीवन छेत्रीले सत्य मर्दै गएको पोस्ट ट्रुथको अवधारणा नेपालमा लागू भएको बताउनु भएको छ।
4: इटलीमा फासिजम आयो, जर्मनीमा नाजिजम आयो र त्यो आइडियाबाट इन्सपायर भएर आज भारतको आरएसएससम्म आउँदैछ। तर त्यो कुराको के छ भने हाम्रो देशभित्रै एउटा कन्स्टिट्युएन्सी यस्तो छ जसले चाहिँ त्यस चाहिँ नेपालको हाम्रो मौलिक हाम्रो आफ्नो भनेको त यो हो नि भनेर देशभित्रैबाट त्यो आइडियालाई त्यो ग्लोबल आइडियालाई त्यसले एन्डोर्स गरिरहेको छ।
3: विचारक गिरी निकट रहेर काम गरेका अनुभव अजितका विचारमा सत्तापक्ष मात्र नभएर विपक्षी र मिडियाको भूमिका भारतसँग ठ्याक्कै मिल्दोजुल्दो देखिएको छ।
5: बिजेपीलाई भन्दा बढ्ता क्वेसन सोधिन्छ राहुल गान्धीलाई, जबकि त्यो राहुल गान्धी अपोजिसन हो। मिडियाले सोकल मेन स्ट्रिम मिडियाले त्यहाँको सत्ताधारीले प्रश्नै गर्दैन अहिले पनि। भनेको यही नै हो पोस्ट ट्रुथ। र यसरी के हुन्छ भने यो पहिला नर्म चम्स्कीले पनि भनेको त्यो म्यानुफ्याक्चरिङ कन्सेन्ट भन्छ नि त्यो थ्रु मिडिया त्यो कसरी गर्यो त्यो यही सबै कुरा गर्दाखेरि हामी कहाँ पनि ठ्याक्कै अहिले यही एरामा भएकोले एउटा उदाहरण छ। म यो पछिल्लो चुनावको बेलामा जनकपुर भएको बेलामा रातारात बालेन पालम हुन पुग्यो। त्यो बालम भनेको प्रेमी हो, सो बालमलाई भोट दिउँ भन्ने कुरा आयो। सो त्यो भनेको त्यहाँनिर कुनै एजेन्डा थिएन, कुनै इस्यु थिएन। त्यो चुनाव जितिसकेपछि म के गर्छु भन्ने केही पनि थिएन, खालि टहर भत्काउँछु भ्रष्टाचारले थुन्छु भन्ने थियो। त्यो बाहेक कुनै ब्लु प्रिन्ट उनीहरूसँग छैन, कुनै एजेन्डा छैन। र आज हामी देखिरहेछौँ त्यो हाम्रो इमोसनल क्यास गरेको हुनाले अहिले ब्रो आफै अरूले छुट्टीको दिनमा सरकारी गाडी चढ्दा समातेर लान्छ, आफू मुस्ताङ आएको छ सरकारी गाडी चढेर।
3: अजितका अनुसार सामाजिक सञ्जालले राजनीतिमा खेलिरहेको भूमिका थप प्रष्ट हुँदै गएको छ।
5: यो सोसियल मिडियाहरू आइसकेपछि के भयो भने त्यसले त्यो जुन विद्यार्थीले सडकमा कब्जा गरेको थियो जुन त्यो स्पेस, त्यो स्पेस त्यहाँबाट सर्लक्क कहाँ सर्यो भने सोसियल मिडियामा। जुन सोसियल मिडियाले अह दिन रात मिसइन्फर्मेसन र डिसइन्फर्मेसनलाई बढी उसले प्रचार प्रसार गर्यो, त्यसको मान्छे लैलेमा लागे। र आजका आज कस्तो भएको छ भने हामीले अब जो ऱ्यासनली सोच्नुहुन्छ र जसले यो कुरा बुझ्नुहुन्छ कि सोसियल मिडियाबाट सबै कुरा दिएको प्रसारण गरेको सबै कुरा सही नै हुँदैन, गलत पनि हुन्छ, उनले चाहिँ भेरिफिकेसन रिभेरिफिकेसन गर्छन् त्यसको सत्यताको बारे। अन्यथा लार्जर सेक्सन अफ पपुलेसनले सर्लक्कै जे कहाँबाट आउँछ त्यसलाई मानेर हिँडेका छन्।
3: डाक्टर दोफान राईले नेपाली समाजले भदौ 23 र 24 भएका घटनाको वास्तविकता थाहा नै नपाएका कारण अहिलेको वैश्विक परिवेशमा धेरै दुःख पाएको टिप्पणी गर्नुभएको छ।
6: हाम्रो लोकतन्त्र हाम्रो संस्थाहरू बनाउँदै गरेको एकदमै बामी सर्दै गरेको स्थितिमा नै होइन जुन अहिले विश्वको यो खालको एउटा युगमा हामी छिरेका छौँ, त्यही भएर चाहिँ हामीले नेपाली समाजले त्यसलाई एउटा एड्रेस गर्न नसकेको त्यसलाई इभन रिड पनि गर्न नसकेको अहिले नै हामी त्यो भदौमा होइन सेप्टेम्बर 8 के भयो भनेर हाम्रो कलेक्टिभ सेन्स मेकिङ पनि हुन सकेको छैन नि त होइन। त्यो भएको कारणले गर्दा हामी नेपाली समाजमा चाहिँ यो अहिले ग्लोबल चेन्ज चाहिँ हामीलाई झनै टटकारो, हामी झनै भल्नरेबल हैन।
3: अहिलेसम्मको खबर यतै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो।

कहिलेकाहीँ सोचौ न, हाम्रो जीवन कति व्यस्त भएको। बिहान आँखा खुलेदेखि नै कामको चिन्ता, फोनमा आएका मेसेजहरू, सोसल मिडियाका नोटिफिकेसनहरू, घरको जिम्मेवारी, अफिसको काम, परिवारका आवश्यकताहरू, भविष्यको योजना, अनि दिनभरि यति धेरै कुरा गर्छौँ कि राति ओछ्यानमा पुग्दा एउटै प्रश्न मनमा आउँछ, आज मैले आफ्नो लागि के गरेँ त। हामीसँग कुरा गर्ने थुप्रै मानिसहरू थिए, तर आफूलाई सुन्ने, आफ्नो लागि सोच्ने समय खोइ त। बस अरूको जीवन हेर्नका लागि सोसल मिडिया खोल्छौँ, अरूको सफलता देख्छौँ, अरूको यात्रा देख्छौँ, अरूको खुसी देख्छौँ, अनि थाहै नपाई उनीहरूसँग आफ्नो जीवनको तुलना गर्न थाल्छौँ, होइन? हरेक मानिसको जीवन फरक, कसैको बिहान छिटो आउला, कसैको साँझ ढिलो आउला, तर त्यसले कसैको यात्रा छोटो र कसैको यात्रा लामो बनाउँदैन। त्यसै कारणले आज मनको आवाजबाटै तपाईँलाई सानो आग्रह गर्न चाहन्छु, आज केही समय आफ्नो लागि छुट्याउनुहोस्। फोन केही बेर अलिकति परे राखिदिनुहोस्। आफ्नो मनसँग, मनको आवाजसँग कुरा गर्न आउनुहोस्। सायद हामीले खोजिरहेको त्यो सुख, त्यो आनन्द एकछिन हामी आफैसँग पाउँछौँ कि होइन? एकैछिन सँगै बसेर गीतहरू सुन्दा, मनको आवाज सुन्दा तपाईँले आफूलाई आफैसँग भेट गरेको जस्तो अनुभव हुन्छ कि? बस अनुरोध मन्दिराको यति हो। यो हो मनका आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा हाजिर भइसकेको छु मन्दिरा। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ हार्दिक हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु।

हजुर, तपाईँले यो सुन्दर सुन्दर अत्यन्तै मिठो गीत सुन्नुभयो मनको आवाजमा। तपाईँको छेउमा मन्दिरा छु। यस्तो समय आयो कि तपाईँ हाम्रो जीवनमा जे कुरा पनि हामीलाई इन्स्ट्यान्ट तुरुन्तको तुरुन्तै चाहिन्छ, तुरुन्तै रिप्लाई चाहियो, तुरुन्तै सक्सेस चाहियो, तुरुन्तै पैसा चाहियो, तुरुन्तै रिजल्ट चाहियो। तर प्रकृतिलाई यसो हेरौँ त, त्यो प्रकृतिलाई हेर्न साथै प्रकृतिले हामीलाई एउटा कुरा सिकाउँछ। त्यो के भन्दाखेरि, बिउ हामीले रोप्न साथै त्यो बिउ आजको भोलि नै उम्रिँदैन, त्यसको लागि समय चाहिन्छ। त्यसलाई रोप्नको लागि पहिला हामीले माटो खन्नै पर्यो, अलिकति मिलाउनै पर्यो, सम्याउनै पर्यो, घाँस ढुङ्गा छ भने उखाल्नै पर्यो, त्यसपछि त्यहाँ मलसल हालेर त्यसलाई माटो मिलाउनु पर्यो, बिउ रोप्नु पर्यो, पानी हाल्नु पर्यो, अनि घाम पानी र केही समय पश्चात बल्ल बिरुवा उम्रिन्छ अनि पात हाँगा हुँदै त्यो रुख ठुलो हुन्छ। जीवनमा हरेक चिजको फल चाख्नको लागि समय लाग्छ। त्यसैले हतार गरेर केही पनि हुँदैन, हतारको काम लतार भन्छ नि होइन। त्यही भएर अलिकति मेहनत, अलिकति परिश्रम गर्न साथै त्यसको परिणाम भोलि नआउला भन्न सकिँदैन, तर आजको आजै खोज्यो भने त्यसले परिणाम चाहिँ दिँदैन। केही सिकेका कुराले पनि, त्यो सिपले पनि ती आकार दिनको लागि, अवसर दिनको लागि समय लाग्छ। जीवन पनि त्यस्तै हो। आज पनि यस्तै केही जीवनका व्यवहारिक कुराहरू छन्, केही मेरा कुराहरू छन्, अनि केही तपाईँका लागि रोचक कुराहरू लिएर आएकी छु। यी सबै तपाईँले पाउनुहुनेछ, अनि राम्रा राम्रा गीतहरू पनि छन्। यी सबै तपाईँका लागि पस्किनेछु आजको मनको आवाजमा। त्यसैले साथै बस्नुहोला।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हजुर, तपाईँको छेउमा मानिदिरा छु। तपाईँ हामीले वर्षौँ वर्ष गरेको राम्रो व्यवहारले छ नि तपाईँ हाम्रो सम्बन्ध यति बलियो हुन्छ कि के भनौँ। तर त्यो सम्बन्ध बलियो भयो भने हामीले एउटा आधार पनि पाउँछौँ जीवनमा। कहिलेकाहीँ यस्ता आधारले हामीलाई भित्रैबाट कस्तो मजबुत बनाइदिन्छ कि केही नगरे तापनि मलाई भोलि केही पर्यो भने मेरो फलानु फलानु व्यक्ति छन्, उनीहरूले मलाई हेर्छन् भन्ने आधार एउटा मनभित्रै पलाएर आउँछ। चाहे उनीहरूले गरून् या नगरून्, तर त्यो सम्बन्ध राम्रो छ भने तपाईँलाई विश्वास हुन्छ। हो, यसै गरी विश्वास दिलाउनु, यसै गरी आफ्नो कोही बनाउनु अत्यन्तै राम्रो कुरा हो। सबै आफ्ना छन्, तर कहिलेकाहीँ यसो विचार गर्नुहोस् त, आफ्नो लागि पनि त केही गर्नु पर्यो नि, आफूलाई पनि समय दिनु पर्यो नि। आफ्नो लागि चाहिँ हामी भन्छौँ समय नै छैन। अब हेर्नुहोस् त, पैसा हरायो भने हामीले मेहनत गरेर पैसा कमाउन सक्छौँ। आफन्त इष्टमित्र रिसाए भने पनि केही दिएर, माफी मागेर अथवा फेरि सम्बन्ध बढाएर त्यसलाई पनि सुमधुर बनाउन सक्छौँ। काममा केही तलमाथि भयो, बिग्रियो भने त्यसलाई पनि सपार्न सक्छौँ। तर तपाईँ हामीसँग भएको समय जुन एकचोटि खेर गयो भने त्यो बितेको समय तपाईँले जे सुकै गर्नुहोस् फर्केर आउँदैन। यस्तै रोचक रमाइला कुराहरू गर्ने नै छौँ। साथै बस्नुहोला मनको।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

बेला तपाईले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा. म यस पटक भारतको नयाँ दिल्ली पुगेर आएँ होइन एउटा कार्यक्रमको लागि. यो चाहिँ भारतको नयाँ दिल्लीको यसो भूमि भन्ने ठाउँमा चाहिँ इन्टरनेसनल कन्भेन्सन सेन्टर निर्माण भएको रहेछ. त्यहाँ चाहिँ कार्यक्रमहरू, विभिन्न मिटिङ, सेमिनारहरू, कन्फरेन्सहरू हुने रहेछ. एकदमै भव्य बनेको रहेछ, राम्रो रहेछ. त्यहाँको कार्यक्रम अटेन्ड गरेर म फर्किएँ होइन. तर त्यहाँ बस्दाखेरि चाहिँ हामीले अब खानेकुरा खानलाई चाहिँ कहिले कता गइरहन्थ्यौँ. अनि दुई चारचोटि खानेकुरा खाने क्रममा चाहिँ एउटा ठाउँमा पुगियो कि. त्यो ठाउँमा पुगेपछि हामीले अरू बचेका केही दिनहरू चाहिँ त्यही ठाउँमा खानेकुरा खायौँ. किन खायौँ भन्दाखेरि त्यहाँ एउटा कथा छ, म तपाईँलाई भन्छु होइन. अब मेरो चाहिँ जता गए पनि अलिअलि अब कथाहरू खोतल्ने होइन, मान्छेहरू के गर्दैछन्, कसो गर्दैछन्, के भइरहेछ, यसो बहाना मिल्यो भने कुरा खोतलिहाल्छु क्या मैले. अनि कुरा खोतलेपछि अलिअलि कुरा बुझिसकेपछि अनि त्यो एउटा पनि जिन्दगीको अनुभव हुन्छ नि होइन. त्यही क्रममा मैले हामी दुई चार दिन त्यहाँ खाना खान गइसकेपछि अनि त्यो खाना बनुन्जेल, त्यो अर्डर लिउन्जेलसम्म चाहिँ त्यहाँको एकजना अलिकति पाको व्यक्ति हुनुहुन्थ्यो, उहाँसँग कुराकानी चल्न थाल्यो. अनि कुराकानी चल्दा चल्दै कुराकानीको क्रम चाहिँ कसरी सुरु भयो भन्दाखेरि, त्यो होटेलमा काम गर्ने चाहिँ सिक्किमका दुई नेपाली हुनुहुँदो रहेछ त्यहाँ सानसानो बहिनीहरू. अनि उहाँहरू चाहिँ त्यहाँ काम गरिरहेको देखेर पछि हामीले नेपाली हो भनेर सोद्धाखेरि चाहिँ हो भन्नुभयो, नेपाली मजाले बोल्नुभयो. अनि कहाँको भन्दा सिक्किमको हुनुहुँदो रहेछ. अनि सानै हुनुहुन्थ्यो, अनि काम गर्दै हुनुहुँदोरहेछ. अनि त्यही बहानामा हामीले ती होटेलका मालिकसँग कुराकानी गऱ्यौँ. अनि कुराकानी गर्दा त ए नेपाली पनि हुनुहुँदो रहेछ नि त यहाँ है भनेर सोद्धाखेरि चाहिँ दुईजना नानीहरू छन् भन्नुभयो. अनि त्यसपछि एउटी अर्की नानी बाहिर निस्किन् र हाम्रो अर्डर लिइन्. ती वृद्ध बाले चाहिँ के भन्नुभयो भने, यो होटेलको ओनर चाहिँ यी नानी हुन्, यी मेरी नातिनी हुन् भनेर उनले देखाए. उनी पनि ती नेपाली युवती जत्रै उमेरकी थिइन्, धेरै ठुलो उमेरकी थिएनन् उनी पनि. अनि हामी अकपक्क परेर उनलाई हेऱ्यौँ, अनि हामीले चाहिँ जिस्क्याएको होला भन्ठान्यौँ. अनि फेरि कुरै कुरामा कुरा चल्यो. उनले भने, म त रिटायर भएको हुँ, पेन्सन मजाले आउँछ, मलाई होटेल खोल्नुपर्ने आवश्यकता पनि छैन, मैले दुःख गर्नुपर्ने पनि छैन. अब यो उमेरमा पेन्सनले राम्रोसँग खान पुग्छ, तर पनि यो नातिनीको लागि म यहाँ आएको हुँ, उनले भने. त्यसपछि खाना आयो, हामी खाना खाँदै थियौँ. अनि यतिकैमा कुरै कुरामा उनी कुरा गरिरहेका थिए. सानो थियो होटेल होइन, चार पाँचजना मान्छे मात्रै अटाउँथ्यो त्यहाँ. आधामा बारेर किचन बनाइएको थियो, आधामा चाहिँ मानिसहरूले खाना खान्थे. धेरै जस्तो मानिसहरूले प्याक गरेर लाँदा रहेछन् त्यहाँ. यसरी कुराकानी गर्दा गर्दै खाना आइपुग्यो, हामीले खाना थाल्यौँ. अब कसरी यो होटेल उनले खोले अनि ती नातिनीले कसरी यो व्यवसाय गरिन्, म तपाईँलाई बताउँछु यो गीतपछि. साथै बस्नुहोला.

वृद्ध व्यक्तिले भने, कोभिडको समय थियो, त्यति बेला म घरबाट यही बाटो जाँदै थिएँ, अनि जाँदाखेरि चाहिँ एक नारी चाहिँ यहाँ बसेर रोइरहेकी थिइन्। किन रोएको भनेर सोद्धाखेरि चाहिँ, अब कोभिड भयो, कोभिड भएपछि मैले भाडा तिर्न सकिनँ, मेरो होटेल यहाँ छ, अब मलाई छोडेर जान पनि दिँदैन साउले, मसँग त्यति पैसा छैन, अब म के गरौँ, कसैले तिर्दिँदा पनि तिर्दिँदैनन्, सबैको अवस्था उस्तै छ, 2 लाख रुपियाँ पैसा यस्तो अवस्थामा कसले दिने, अब मेरो अवस्था यस्तो छ अनि त्यही भएर यही बाटोमा म बसिरहेकी भनेर उनी रोएको देखेपछि ती बुढालाई एकदमै माया लागेछ। अनि उनले भनेछन्, अनि तिमी के गर्छौ त भन्दाखेरि, 2 लाख पाए म यो साउको पैसा तिरेर म गाउँ जान्थेँ, अब पैसा छैन, छोडेर जान पनि सकिनँ, उनले जान पनि दिएनन्, यो होटल बेच्न पाए पनि हुन्थ्यो। उनले त्यसो भनेपछि, ल म 2 लाख तिमीलाई दिन्छु, यो होटल मलाई देऊ भनेर ती वृद्धले खासमा चाहिँ उनलाई सहयोग गर्नका लागि त्यो होटल किनिदिएर 2 लाख रुपियाँ दिएका रहेछन्। अनि त्यत्तिकै भयो, त्यो होटल बन्दको बन्दै थियो, कोभिड सिद्धियो, अनि कोभिड सिद्धिएपछि नातिनीले भनिन्, रे अब म आफ्नै व्यवसाय केही गर्न चाहन्छु, के गर्ने होला भनेर विचार गर्दाखेरि चाहिँ उनले ठ्याक्क त्यो होटल किनेको सम्झेछन्। अनि भनेछन्, त्यो होटल छ कि त्यही होटल चलाउने त। त्यसपछि नातिनीले भनेछिन्, हो होटल चलाउने। त्यसपछि ती हजुरबा र नातिनी भएर सरसफाई गरेर बिस्तारै सानो पैसाबाट उनीहरूले त्यो होटल चलाउन थालेछन्। खाजा सेटहरू बनाउने, रोटीहरू बनाउने, बिहानको खाना बनाउने, यसरी गर्दा गर्दै अर्डरहरू आउन थाल्यो रे। अनि राम्रो, सस्तो, सुलभ तरिकाले उनीहरूले त्यो होटल चलाउन थालेछन्। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। यस्तै रोचक रमाइला कुराहरू गर्ने नै छौ, साथै बस्नुहोला मनको आवाजमा।

कति वृद्ध व्यक्तिले भने राम्रै चलेपछि मान्छे चाहियो। अनि यी दुई बहिनीहरू जुन सिक्किमका बहिनीहरू उनीहरूको पनि कोभिडमा जुन काम गरिरहेका थिए त्यो कम्पनी बन्द भएर काम नपाएर उनीहरू पनि कामको खोजीमा हिँडिरहेका रहेछन्। अनि ती वृद्धले लाऊ तिमीहरू पनि यहीँ काम गर भनेर उनीहरूलाई पनि त्यहीँ राखेका रहेछन्। उत्रै उत्रा भएर काम गर्दा रहेछन्। अनि साना साना केटाकेटीहरू भए अनि यिनीहरूलाई मात्र छोड्नु भएन भनेर चाहिँ ती वृद्धले चाहिँ हिसाब किताब हेरिदिने, अर्डरहरू लिइदिने, बाहिर बसेर एउटा केटाकेटीहरूको लागि अभिभावक पनि भए अनि रेखदेख पनि गरिदिए। आफ्नो जुन अवकाश पछिको समय त्यहाँ रमाइलोसँग उनको बित्यो अनि नातिनीको एउटा व्यवसाय पनि बन्यो। त्यही व्यवसायको बहानामा ती अरू दुई तिनजनाले पनि काम पाए। त्यसकारणले म यहाँ छु, अहिले रमाइलो लागिरहेको छ, राम्रो व्यापार हुन्छ, कम्तीमा पनि दिनमा 15-20 हजारदेखि लिएर कहिलेकाहीँ त 30 हजारसम्म पनि पुग्छ, भुद्दै भएन भन्दा पनि 10 हजार हुन्छ। त्यही भएर नातिनीलाई पुगेको छ, मलाई त चाहिँदैन, मेरै पैसा छ र अलिअलि खर्च म गरिदिन्छु र त्यो पनि मन लिन्न किनकि नातिनी हो मेरो। यी युवा पुस्ताका केटाकेटीहरूले काम गरेका छन्, म उनीहरूको सहयोगी बन्न पाउँदा मलाई खुसी लागेको छ भनेर उनले सुनाए। हुन पनि हो नि, हेर्नुहोस् त, एक अभिभावकले साथ दिँदाखेरि ती साना साना केटाकेटीहरूले आफ्नो भविष्य बनाउनको लागि एउटा पाइला अगाडि सारे। त्यत्रै केटाकेटीहरू घरमा आमा बाउको सहारामा म अहिले बेला भएको छैन, म पढ्दैछु, म पछि गर्छु भनेर कतिले त्यत्तिकै समय व्यतीत गरिरहेका छन्। तर उनीहरूले त्यति राम्रो व्यवसाय गरेर आफ्नो खुट्टामा उनीहरू आफू उभिरहेका छन्। त्यो आफ्नो खुट्टामा उभिनका लागि पनि परिवारको साथ भयो, ती हजुरबुवाको साथ भएर उनीहरू एक मजबुत खम्बाको रूपमा अगाडि बढिरहेका छन्। किन भन्दा हजुरबाको साथ, भरोसा र एउटा हौसला अनि आँटले उनीहरूमा पनि अझ हौसला बढ्यो। त्यसै कारणले एकजनाले केही गर्छु भन्यो भने अर्कोले साथ दियो, आँट दियो भने त्यो काम एकदम राम्रो पनि हुन्छ र त्यो व्यक्तिलाई अझ थप काम गर्नको लागि प्रोत्साहन, उत्साह र हिम्मत पनि मिल्ने गर्दछ।

0: ಎಸ್ ಗೋರ್ಖಾರ್ವೈಟಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अंगहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio।
4: BFBS Gorkha Radio मा मन को आवाज़।

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। हामीले धेरै पटक भन्छौँ नि होइन, समय छैन समय छैन, के साँच्चै नै हामीसँग समय छैन त? हामीले आफ्नो समय कहाँ खर्च गरिरहेका छौँ भन्ने कुराको चाहिँ हामीले हिसाब किताब गर्दैनौँ। पैसाको हिसाब किताब गर्छौँ, फलानुलाई यति दियौँ, फलानुसँग यति लिनु बाँकी छ, मेरो यहाँ यति जम्मा छ, यहाँबाट यति आउँछ, यति ब्याजमा लगाएको छ, अथवा यति ब्याज तिर्नु छ, अथवा तरकारी पसलमा यति तिर्नु छ, सामानहरू लिएर आएको यति छ, यस्तो उस्तो उस्तो उस्तो कति हो कति हो हिसाब किताब, त्यसको चाहिँ हेक्का छ। तर यो कहिले फर्केर नआउने समयको चाहिँ हामीले हिसाब किताब राखेका छैनौँ। एकछिन आफ्नो लागि पनि सोचौँ र आफ्नो दिनमा हामीले के कुरामा समय खर्चिएका छौँ हिसाब किताब गरौँ। काम, परिवार, आवश्यक जिम्मेवारी, त्यसपछि बाँकी रहेको अलि धेरै समय भनौँ न होइन, त्यसमा चाहिँ मोबाइलमा आएका रिल्सहरू, सर्चहरू, टिकटकहरू, स्क्रोलिङ, अनि यताउता के हेर्दा हेर्दै 2 घन्टा, 3 घन्टा, 4 घन्टा, 5 घन्टा, 6 घन्टा कहिलेकाहीँ चाहिँ दिन पनि बितेको अनुभव मलाई पनि छ। आज त्यो सानो सानो खेलौना मानिसले आफ्नो उपयोगका लागि भनेर बनाएको थियो, तर संसारभरिका मानिसलाई त्यो खेलौनाले आफ्नो हातबाट खेलाइरहेको छ। यही कुरो

तपाईसँग कुरा गर्दा गर्दै तपाईँको मनको आवाज मेरो मनको आवाज सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको मनको डायरीबाट एउटा पाना खोल्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो। हामीले हरेक दिन धेरै मानिसहरूलाई भेट्छौँ, बाटोमा देख्छौँ, हिँड्दाखेरि, बसमा यात्रा गर्दाखेरि, मानिसहरूलाई पसलमा जाँदाखेरि, काम गर्दाखेरि, कोही हाँसिरहेछन्, कोही हतारमा दौडिरहेछन्, कोही कसैसँग बोलिरहेछन्, कोही साउजी यो चिज दिनुहोस् न हतार भयो भनिरहेछन्, कोही फलफुल पसलमा ओहो छिटो न छिटो भनिरहेछन्, होइन। मानिसलाई देख्दाखेरि सबै मुस्कुराइरहेका हुन्छन्, हाँसिरहेका हुन्छन्, दौडिरहेका हुन्छन् आआफ्नो संसारमा आआफ्नै किसिमले। एउटा त्यो बाहिरी रूपमा हामीले व्यक्तिलाई देख्यौँ र मूल्याङ्कन गऱ्यौँ। पसलमा किन्दाखेरि पनि कसैले चाहिँ पैसाको वास्तै नगरे जस्तो यो पनि दिनुहोस् त्यो पनि दिनुहोस् त्यो पनि दिनुहोस् भनेर किन्छन्। कोही कोही आफ्नो हिसाब किताब गरी गरी आफूलाई चाहिने ठिक्क मात्र किनेर ल्याउँछन्। कोही आफ्नो बजेटमा बजेटभित्रै बसेर किन्छन्। त्यो सबैको आआफ्नो व्यवहार छ। तर जब अलिकति विचार गरेर हेर्छौँ नि हामीले, त्यो मानिसको हामीले देखेको बाहिरी रूप हो, उसको भित्री रूप, त्यो मानिसको भित्री रूपमा के भइरहेको छ, मनभित्र के भइरहेको छ भन्ने कुरा चाहिँ उसले आफ्नो जीवनमा भोगेको कुराहरूबाट हुन्छ। उसले कति रात भोकै बिताएको होला, उसले कति पटक आफ्नो आँखामा आँसु लुकाएको होला, उसले कति कुराहरू हामीलाई थाहै नदिएको होला, कति उतार चढावहरू पार गरेको होला, उसको जीवनमा कस्ता कस्ता कुराहरू आए होला, त्यो हामीले उसको अनुहार हेरेर मूल्याङ्कन गर्न सक्दैनौँ। यस्ता धेरै कुराहरू छन्। हरेक व्यक्ति एउटा किताब हो भनेपछि हरेक व्यक्तिको त्यो जिन्दगीको पाना पल्टाउँदा कैयौँ पाटाहरू छन्।

केही छन् भने तपाईँले लेख्न सक्नुहुन्छ. आजको मनको आवाज तपाईँलाई कस्तो लाग्यो त्यो पनि लेख्न सक्नुहुन्छ mandira.dhungyal3@gmail.com. आजलाई बिदा पाऊ, फेरि अर्को साता आउँला. तपाईँका लागि अझ राम्रा राम्रा कुराहरू बताउँला. तपाईँ खुसी भएर बस्नुहोस्. स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ. यो स्वर्गमा खुसी भएर बाँच. हवस् त, नमस्कार.

0: तनहको रिसिङ एक बेतेनीमा सेती नदीमा आज टिप्पर खस्ता चालक बेपत्ता भएका छन्। तनहु जलविद्युत आयोजनाको निर्माण कम्पनी कालिका हाइड्रो पावरको टिप्पर सेती नदीमा खसेको हो। चालकको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आज साँझ प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन र पूजा आजा गर्नुभएको हो। उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ। हिजो काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह आज दिउँसो 3 बजे बेनी जोमसोम सड़क मार्ग हुँदै मुस्ताङको जोमसोम पुग्नु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष पस्यालका अनुसार प्रधानमन्त्री शाह मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनु भएको छ। डोल्पाको जगदुल्ला 4 रहेको भालु व्यावसायिक चौरी फार्म चीज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान बीच सम्झौता भएको छ। सम्झौता अनुसार डीडीसीले उद्योग सञ्चालनका लागि याक चीज उत्पादन सम्बन्धी तालिम सहित प्राविधिक सहयोग गर्नेछ। नियमित रूपमा चीज उत्पादन गर्ने जिम्मेवारी भने जगदुल्ला गाउँपालिकाको हुने र गाउँपालिकाले उत्पादन गरेको चीज डीडीसीले खरिद गर्ने सम्झौतामा उल्लेख छ। दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे र जगदुल्ला गाउँपालिका डोल्पाका अध्यक्ष नारा सिंह रोकायाले आज चीज उत्पादन सम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले करिब 3 दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तत्काल अर्थ मन्त्रालयसँग थप बजेट नमागिने स्पष्ट पार्नुभएको छ। उद्योगलाई आत्मनिर्भर बनाउने रणनीति अनुसार औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न बाँकी करिब 0.5 अर्ब रूपियाँ बराबरको भाडा बक्यौता असुल भइसकेकाले त्यसैलाई उद्योगको स्तरोन्नति र सञ्चालनमा खर्च गर्ने तयारी रहेको उहाँको भनाइ छ। परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको आज स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उद्योगलाई परीक्षणमै सीमित नराखी नियमित उत्पादनमा लैजान सरकार केन्द्रित रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले विभिन्न 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। महानगरको शिक्षा विभागले प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नवराज ढकालले चित्त बुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अगाडि बढ्ने उल्लेख गर्नुभएको छ। महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन कक्षा तथा विषय थप नाम स्थान स्वामित्व परिवर्तन लगायत विषयमा कानून र निर्धारित मापदण्ड अनुसार प्रक्रिया अघि बढाउँदै आएको छ। अब खबर फटाफट।
1: अनुदानको युरिया मल बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा 3 पक्राउ। प्रसाद छिभरमाई गाउँपालिका 6 दिनेश पण्डित कुमार सहित बागलुङ नगरपालिका 2 कुलबहादुर राणामगर र विनय साक्यमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार अनुसन्धान हुँदै। 5 जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको चाप बढ्दै गएको वर्ष दिनमा 609 नयाँ मुद्दा दर्ता भएकोमा 384 सम्बन्ध विच्छेदका 167 मुद्दा मेलमिलापबाट टुङ्गिए। 73 वर्षका श्रीमान र 59 वर्षकी श्रीमती बीच पनि सम्बन्ध विच्छेद। गुल्मीको धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी धुर्कोट पालिकाले ढुङ्गाबाट बनाएको 1 किलोमिटर लामो धुर्कोट ग्रेट वाल पर्यटकीय गन्तव्य बन्दै धुर्कोट ग्रेट वालबाट माछापुच्छ्रे अन्नपूर्ण धौलागिरी लगायत हिमशृङ्खला सहित मनोरम दृश्य सहजै देखिने। प्रदेश आयुर्वेद चिकित्सालय तनहुमा उपचार सेवा लिनेको संख्या बढ्दै गएको वर्ष दिनमा 34,300 बिरामीलाई योग पञ्चकर्म मातृ शिशु क्षारसूत्र फिजियोथेरापी शिरोधारा र स्वर्ण प्राशन सहितका सेवा प्रदान। मुलुकभर 98% धान रोपाई सकियो। हालसम्म कोशी प्रदेशमा 97%, मधेस र बागमतीमा 98%, गण्डकीमा 97%, लुम्बिनी र कर्णालीमा 98% र सुदूरपश्चिममा 7% धान रोपाई सकिएको कृषि विभागको तथ्याङ्क। र घर भाडा तिर्न नसकेको भन्दै कोहलपुर 11 शान्तिनगरका विस्थापित सुकुम्बासी परिवार टहरा भत्काइएको ठाउँमै फर्किए। अब सरकारले बसोबासको व्यवस्था नगरेसम्म त्रिपाल टाँगेरै बस्ने अडान।
0: विश्वकप फाइनलमा स्पेनसँग हारेपछि झगडामा उत्रिएका अर्जेन्टिनाका 3 खेलाडीलाई प्रतिबन्ध र जरिवानाको सजाय भएको छ। सेमी फाइनलमा इङ्ल्यान्ड विरुद्धको जितपछि फोकल्यान्डलाई अर्जेन्टिनाको भूमि दावी गर्दै ब्यानर प्रदर्शन गरेको विषयमा भने जरिवाना मात्र गरिएको छ। अहिलेसम्मका
2: BFBS.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

एस गोर्खा रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: समर्थन सहित सहभागी हुने निर्णय गरेपछि राप्रपा बागमतीमा विग्रह आएको छ। आफू कसरी निर्णय गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले बागमती संसदीय दलका नेता उद्धव थापालाई सदस्य समेत नरहने गरी कार्यवाही गर्नुभएको छ। अरू तीनजनालाई स्पष्टीकरण सोधिएको छ। विवादको विषयमा नेता उद्धव थापा
4: राप्रपा पनि सरकारमा जान सक्छ भनेर पछिल्लो केन्द्रीय कार्य समितिको बैठकले निर्णय गरेको थियो। परिस्थिति यस्तो बनेर आयो, राप्रपाले त्यो नगरेसम्म स्थायी सरकार नबन्ने भयो र चाहिँ अस्त व्यस्त हुने भयो। साउनको 20 गते पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नजाने भने होइन कि पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने गरी अध्यक्षलाई अधिकार दिएको हो। हामीले धेरै पटक भेट्यौँ, डेलिगेसनमा पनि भेट्यौँ, तर अध्यक्ष पक्नुहोस् नगर्ने गर्ने भनेर भनिरहनु भयो। त्यसपछि प्रदेश प्रमुखले 72 घन्टे अल्टिमेटम दिनुभयो। त्यति बेलासम्म नै अध्यक्षज्यूले कुनै लाइन नदिने भएपछि अनि माननीय ज्यूहरूले तपाईँले बैठक बोलाइदिनुहोस्, हामी निर्णय गर्छौँ, तपाईँले चाहिँ स्टाइल लिदिनु पर्यो भनेर मलाई प्रेसर गर्नुभयो। म पनि दलको नेता भएको कारणले गर्दाखेरि नजाने भन्ने छैन, अध्यक्षज्यूले उपयुक्त समय उपयुक्त निर्णय गर्नु भएन। झन अब फेरि लार्जेस्ट पार्टीकोमा जान्छ, त्यस पछाडि उपधारा 5 बमोजिम जान्छ, त्यस्तो हुँदा हुँदै चाहिँ के भने रथादिङ्ग हुन्छ। सबै कुराले गर्दाखेरि चाहिँ निर्णय गर्नुपर्छ भनेर हामीले संसदको निर्णय पछाडि हामीले चाहिँ यो सरकारलाई समर्थन गर्यौँ। अब पार्टीले चाहिँ नै हामीले भनेको मानेन मात्रै भन्ने कुरा छ, पावर भनेको डिसेन्ट्रलाइज हुनुपर्ने हो। बागमती प्रदेश कार्य समितिले 12 गते नै निर्णय गरेर उपयुक्त पार्टीसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने गरी जानको लागि हामीलाई चिठी दिएको थियो, त्यही अनुसारले हामीले त्यो पनि गर्यौँ। अर्को कुरा, कोशीमा सभामुख हुनुहुन्छ हाम्रो पार्टीबाटै, लुम्बिनीमा उपसभामुख चाहिँ हुनुहुन्छ, गण्डकीमा हाम्रै पार्टीको समर्थनमा अहिले पनि सरकार चलिरहेको छ। तर अरू प्रदेशमा अरू खालको व्यवहार गर्ने अथवा नियम लाग्ने, हाम्रो प्रदेशमा अलग नियम लाग्ने जुन खालको कुरा छ त्यो कुरालाई हामीले हृदयङ्गम गरेर निर्णय गरेर हामीले यो सरकार चाहिँ
5: स्थायी बनाउने भनेर भन्नुभयो, तर पार्टी राजनीति चाहिँ अस्थायी पो हुने भयो नि त तपाईँको त।
4: होइन होइन, त्यस्तो हुँदैन। अब उहाँहरूलाई रिस उठ्यो, उहाँहरूले भने जस्तो गर्नु भएन भने हिसाबले मात्रै पत्राचार गरेर 12 घन्टे अल्टिमेटम दिएर चाहिँ स्पष्टीकरण सोधेर यो फटाफट छिटो छिटो के गर्न खोज्नु भएको हो, पार्टीको अवस्था कस्तो भइसक्यो, संस्थापन नेताहरू हुनुहुन्छ उहाँहरूलाई पनि बाइपास गरेर यो पार्टी नै म हो र म नै पार्टी हो भन्ने खालको जुन खालको चरित्र देखाइरहनु भएको छ यसले चाहिँ वास्तवमा पार्टीलाई हित गर्दैन। मलाई लाग्छ पुनर्विचार हुन्छ। बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित 6 जना मान्नेहरू अहिले यो पक्षमा हुनुहुन्छ।
5: भनेपछि अध्यक्षलाई नटेर्ने,
4: अध्यक्षलाई नटेर्ने भनेको होइन, अध्यक्षज्यूले एकरूपता ल्याउनु पर्यो, सबैलाई समान ढङ्गबाट व्यवहार गर्नु पर्यो, विधान त्यही अनुसारले लागू गर्नु पर्यो। अध्यक्षज्यू चाहिँ सक्षम ढङ्गबाट अलग अलग दृष्टिकोणले अनि यो चाहिँ सौतिनी आमाको छोरा, यो चाहिँ मेरो आमाको छोरा भन्ने खालको व्यवहार नगरेर चलाउनु पर्छ भन्ने हाम्रो अनुरोध हो।
5: तपाईँ चाहिँ के गर्नुहुन्छ त, पार्टीको सदस्य हुनुहुन्न अब, कारवाही गर्नुभयो उहाँले?
4: होइन, त्यसको बारेमा त आन्तरिक रूपमा कुरा भइराखेको छ, आन्तरिक त्यो उहाँले निर्णय त गर्नुभयो, तर नेताजीहरूले नोट अफ डिसेन्टदेखि अब स्टेटमेन्टहरू निकालिराख्नु भएको छ, म सुरुदेखि यही पार्टीमा छु, वा विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष हुँदा म उपाध्यक्ष हो, यो पार्टीमा हाम्रो पनि योगदान छ। कारवाही हुन सक्दैन, कारवाही हुँदैन र आन्तरिक कुरा हामी गरौँ, अहिले चाहिँ यो निकास दिने काम चाहिँ गर्नुपर्छ भन्ने।
5: कारवाही भए होस्, पार्टी सदस्य गए जाओस्, तर सरकारले दिएको समर्थन चाहिँ अब फिर्ता लिइदैन, यति हैन कुरा।
4: होइन होइन, म आफू पनि सरकारमा गइन, साथीहरू जानु भएको छ र पैसाको कुरा उठाइया छ, मैले 1 रुपियाँ पैसा लिएको कसैले प्रमाणित गर्छ भने मेरो जीवनकालमै यो घटनामा मात्रै होइन, यो जीवनकालमै कसैबाट मैले कसैको 10 रुपियाँ बिगारेर खाएको घटना छैन। अर्को कुरा, पदको लोलुप सहयोग भन्ने कुरा हो भने मेरो सिफारिसमा 3 जना मान्छे मान्यज्यूहरू मन्त्री हुँदाखेरि म मन्त्रीमण्डलमा गएको छैन।
5: त्यही त मलाई भनिदिनु नि त, जेसुकै होस् न कारवाही, तर वर्तमान सरकारलाई दिएको जुन समर्थन छ त्यो समर्थन चाहिँ फिर्ता हुँदैन, यही हैन कुरा?
4: अब यो त हाम्रो चाहिँ संसद दलको निर्णय भएर गरेको कुरामा हाम्रो जिम्मेवारीमा पर्छ नि त्यो कुरा, त्यो जिम्मेवारीमा पर्ने कुरा त हामीले जिम्मेवारी पुरा गर्नुपर्छ होला नि त।
3: अमेरिकाले लगाएको व्यापार शुल्ककै बराबर जवाफ फर्काइने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने 20 अर्ब डलर बराबरका सामानमा 50% शुल्क लगाउने घोषणा गरेपछि वार्ता भएको थियो, तर वार्ता भङ्ग भएपछि प्रधानमन्त्री कार्नीले प्रत्येक डलरको हिसाब गरेर शुल्क लगाइने बताउनु भएको छ। क्यानाडाका रेडियो पत्रकार पिटर आर्मस्ट्रङका अनुसार एकअर्का विरूद्ध लाग्ने शुल्कको चक्र लम्बिने देखिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Hot Radio Ho. संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चंगा
1: कार्यक्रम संगीत गंगा
0: हजुर नमस्कार बीएबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला यो क्षण संसारभरिबाट प्रविधिका विभिन्न माध्यमबाट हामीलाई श्रवण गरिराख्नु नै सम्पूर्ण आदरणीय श्रोताहरूमा म तुलसीको सांगीतिक अभिवादन

आदर्श तारु गीत संगीत मस्तिष्क कै उपल्लो चाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कत्तिको मेल खान्छ भनेर हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाई अर्को एउटा श्रृङ्खलामा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ यो प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर यही आशाको साथ अब नि कार्यक्रमको उठानमा एउटा देशभक्ति गीत राख्न चाहन्छु यहाँहरू माझमा विश्वनाथ बरालको शब्द सङ्गीत अनि शिशिर योगीको स्वरमा।

हजुर आदरणीय श्रोताहरू, एउटा मान्छेको खोजी, जुन मान्छे यस्तो भइदियोस् जसले यो देश बुझिदियोस्, यो भूगोल बुझिदियोस्, भाषा वेश र संस्कृति बुझिदियोस्, हो त्यस्तो मानिसको खोजी आजको नेपालको आवश्यकता हो। तपाईँको हो, मेरो हो र हामी सबै सबै नेपालीको हो। यो मूर्छित मातृभूमिको जीवनमा प्राण भर्नु छ। विषको घडा चिन्न सक्ने एउटा परमापति अजय नाथको अवतार भएर आइदियोस् भन्ने चाहना आजको आवश्यकता भएपछि सायद हरेक नेपालीको चाहना

नीति नै प्रमुख मार्ग बनाएर कुनै कुकर्म नगर्ने एउटा सचेतना जगाई यो देश माथि लगेर सम्पूर्ण नेपालीहरूलाई आशा र उन्नतिको दृष्टि दिन सक्ने त्यो नयाँ भविष्यको नायकको खोजी गर्दै गरेको गीत थियो शिशिर योगीको स्वरमा, डाक्टर विश्वनाथ बरालको शब्द सङ्गीतमा। आदर श्रोताहरू, सङ्गीतको झन्कार, स्वरको लय र गीतको भाव राख्ने क्रममा अब भने चाहिँ म यहाँहरू माझमा गीतकार अमर भान्तुले लेख्नुभएको एउटा अर्को सुमधुर गीत राख्न चाहन्छु। सङ्गीत पनि यसमा अमर भान्तुकै रहेको छ, स्वर भने सत्यराज आचार्य र सहीमा श्रेष्ठको रहेको छ यो युगल गीत। अबको क्रममा गीतकार अमर भान्तुको शब्द सङ्गीतमा।

एउटा प्रेमिल साँझमा चलिरहेको हावाको सुस्तरी गतिसँगै माया समेत हल्का हल्का बढ्दै जाँदा दुई प्रेमिल मन मातिन थाल्दा केही लाज र केही अप्ठ्यारा अनि उत्सुकताहरू समेत बिस्तारै हटाएर त्यो लाजको पर्दा पनि बिस्तारै बिस्तारै कम हुँदै जाँदा एक अर्का बीचको त्यो सम्बन्ध अनि दूरी नजिक र कसिलो बन्दै जाँदा त्यो साथ र साँझ दुवै सम्झनाको मानसपटलमा सुवास बनी बस्न पुग्दा भुल्नै नसक्ने यादहरूको त्यो मिठो अनुभूतिको गीत थियो श्रोताहरू. गीतकार अमर मान्तुको शब्द सङ्गीत अनि सत्यराज आचार्य र सैमा श्रेष्ठको स्वरमा रहेको प्रस्तुत गीत. आदरणीय श्रोताहरू, वास्तवमै मायामा यति धेरै हराइन सकेपछि त प्रेमीहरू आउने भनेको पनि त लाखौँ सपना बोकेर नै त हो. सारा संसार भोलि आउने नै त हो र त्यही मनको साथीबाटै सारा खुसी भर्ने नै त होला भन्ने एउटा दरिलो विश्वास यहाँ गीतकार हेम तामाङ, सङ्गीतकार ताराप्रकाश लिम्बू अनि गायिका प्रविशा अधिकारी र स्वयं हेम तामाङ बोक्दै हुनुहुन्छ है.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, बिएफबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो, आज भनौँ रेडियोहरूको भिडमा एउटा छुट्टै रेडियो बिएफबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा यो क्षण यो बेला तपाईँ सुन्दै हुनुहुन्छ एउटा पृथक साङ्गीतिक प्रस्तुति, साङ्गीतिक सुस्केरा, साङ्गीतिक चौतारी, सङ्गीतकै झन्कार, सङ्गीत र स्वरको लय अनि गीतको भाव राख्ने कार्यक्रम सङ्गीत गङ्गा। र यसै क्रममा श्रोताहरू, भर्खरै मैले मायाको खातिर जीवनका लाखौँ सपना बोकेर आउने त्यस्ता प्रेमी मनको एउटा युगल गीत राखे हेम तामाङ र प्रवेशा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, जहाँ मायामा विश्वास हुन्छ नि, समर्पण हुन्छ नि, त्याग र तपस्या हुन्छ भने त्यस्ता मायालाई कुनै आँधीहुरीले न त छेक्न नै सक्नेछ न त रोक्न नै सक्नेछ। हो यसैको वास्तविकता यहाँ भोग्दै हुनुहुन्छ गीतकार एनपी परदेशी, सङ्गीतकार पदम थापा मगर अनि गायिका जिग्मे छोकी घिसिङले।

हजुर आदरणीय श्रोताहरू, मखमली मायाको बन्धन कसिलो भनिदिँदा त्यस्तो चोखो मायालाई न त हावा हुरीले नै रोक्न सक्दछ, न त कुनै भूगोलको दोरीले नै त्यस्तो मायालाई छेक्न सक्नेछ। त्यही विश्वासको पहाड चट्टान जस्तो बनिदिँदा न त त्यहाँ शङ्का हुन्छ, न त बाचा कसम नै खानुपर्ने परिस्थिति सिर्जना भइदिन्छ। बरु त्यस्तो निस्वार्थ प्रेम झनै झाँगिँदै जानेछ, जहाँ न पीडा हुन्छ न खोट नै देखिन्छ, बरु उल्टो काँडा समेत फुल बनिदिन सक्दछ भन्ने एउटा दरिलो प्रमाण यहाँ गीतकार एनपी परदेशीले सङ्गीतकार पदम थापा मगरको सङ्गीतमा अनि गायिका जिग्मी छोके घिसिङको स्वरमा पेश गर्दै थिए। हुन पनि आदरणीय श्रोताहरू, यति भए त प्रेमिल मनहरू यति धेरै खुलेरै बोल्ने गरिहाल्छ नि, जहाँ उनीहरू भन्ने गर्छन् माया नै माया दिन्छु, खुसी नै खुसी दिन्छु भनेर।

माया नै माया दिन्छु, खुशी नै खुशी दिन्छु। आदरणीय श्रोता, भने जति माया दिएर मागे जति सबै सबै खुशी भन्दा पनि अझै बढी खुशी दिएर जीवनका सारा पीर बाधा भुलेर दुनियाँ सामु खुलेर मर्नसम्म डर नमानेर जुनी जुनी मायाकै उपहार बाँडेर एक अर्को बीच हाँसेरै एक अर्को दिललाई घरबार बनाएर संसारै एक अर्को भएपछि जीवन सजाउने प्रण गर्दै गर्दा प्रेमिल मनहरू कति भकिन्छ, कति हर्षित भइदिन्छ भन्ने भावनाको गीत थियो प्रस्तुत गीत। गीतकार घरेन्द्र विमलको गीत रचना, भूपेन्द्र रायमाझीको सङ्गीत अनि आनन्द कार्की र कविता कृष्णमूर्तिको स्वरमा। साँच्चै नै आदरणीय श्रोताहरू, यो मायाको डोरी कतिखेर कसिलो भइदिन्छ नि त्यो थाहा नभए पनि यति चाहिँ थाहा भइहाल्दछ। जब माया बस्छ, जब माया अझ गाढा भइदिन्छ, मायामा समर्पण भइदिन्छ र जसले माया गर्छ नि उसलाई कहिले केही नभइदियोस् भन्ने चाहना चाहिँ प्रेमीहरूलाई भइदिन्छ है।

0: मलाई माया गर्ने मेरी सानीलाई कहिले दुःख नपरोस्, आँखाबाट आँसु कहिले नझरोस्। आदरणीय श्रोताहरू, मखमली मायाको त्यो न्यानो काखमा पुलकित भएको एउटा प्रेमी मनले आफूलाई माया गर्ने तिनै प्रियप्रति दर्शाएको माया, दुःखमा नआत्ती अनि सुखमा समेत नमात्ती मायाको बाचा बन्धन नतोड्ने कुनै प्रिय मान्छेको त्यही समर्पणबाट प्रभावित भएपछि तिनै माया गर्ने मान्छेलाई दुःख कहिले नपरोस् र आँखाबाट समेत आँसु कहिले नझरोस्, बरु सदाभर त्यही मायाको चाहना एक रत्ति नघटोस् भन्ने एउटा प्रेमिल भावना बोलेको गीत राखे मैले यहाँहरू माझमा रोशन गुरुङको स्वरमा। गीत लेख्नुभएको थियो कृष्ण थापाले, भने सङ्गीत रहेको थियो सुन्दर थापाको। आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म यी र यस्तै यस्तै सुमधुर गीतहरू यहाँहरू माझमा राखिरहेको छु र यो राख्ने क्रमलाई फेरि पनि म निरन्तरता त दिने नै छु। तर यति बेला भने चाहिँ एउटा छोटो विश्राम लिने बेला भइसकेको छ र भने म एउटा छोटो विश्राम लिन्छु र विश्रामपछि पनि सुमधुर नेपाली गीत सङ्गीत राख्ने क्रमलाई भने म निरन्तरता दिने नै छु।
1: यो BFBS
2: गोर्खा रेडियो हो।
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
5: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
5: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।
0: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा हुनुहुन्छ तपाईँ। यो क्षण बेला साङ्गीतिक बसाइमा हुनुहुन्छ, साङ्गीतिक चौतारीमा हुनुहुन्छ र यसै क्रममा श्रोताहरू मैले यहाँहरू माझमा सुमधुर नेपाली गीतहरू राखिरहेको छु, अझ भनौँ सुगम धारका प्रमेल भावका गीतहरू यहाँहरू माझमा राखिरहेको छु। यो राख्ने क्रमलाई फेरि पनि केही क्षण म निरन्तरता दिने तर्खरमा छु र यति बेला मानिस श्रोताहरू म एउटा अर्को प्रेमिल गीत राख्न चाहन्छु। आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन, पक्कै पनि जहाँ मन मिल्छ, जहाँ मनका तरङ्गहरू एउटै लहरमा कुद्न थाल्छ, त्यतिखेर यस्तै हुने गर्दछ।

आधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन। वास्तवमा आदरणीय श्रोता, मायाभित्र विश्वासको पहाड दरिलो भएर उठिदिएमा न त आधीको डर हुन्छ, न त बाढीकै डर हुन्छ। बरु प्रीतिका फुल यस्तरी फुलिदिन्छ नि, जुन फुलको वासनाले दुनियाँ मात्र होइन त्यो चोखो माया देखेर ईश्वर नै दङ्ग परिदिन्छ रे। गीतकार किरण खरेल, सङ्गीतकार शम्भुजित बाँसकोटा अनि गायक उदित नारायण झा र गायिका अनुराधा पौडवालले हो यस्तै यस्तै दशी प्रमाण बोक्दै थिए। हुन पनि श्रोता, जब आधी हुरीलाई नै जितेर अगाडि बढ्ने मायाले नै सफलताको सिँढी टेकेर भन्ने गर्दछ, पिरती बस्यो सुस्तरी सुस्तरी भनेर विश्वास लागेन। उसो भए गीतकार शीतल नेपाल, सङ्गीतकार शुभबहादुर र गायिका साधना सरगमलाई पो सोध्ने हो कि

हजुर आदरणीय श्रोताहरू, पिरती बस्यो सुस्तरी सुस्तरी, वास्तवमा यसरी सुस्तरी बसेको पिरती नै वास्तवमा दिगो हुने गर्दछ। र यो गीत राख्दै गर्दाखेरि समय पनि हेर्दैछु श्रोताहरू, समयले पनि करिब करिब नेटो काटिसकेको अवस्था हो। र अब नै कार्यक्रमको पुछारमा बिछाउनीमा गीतकार लीलाराज काम्बाङको गीत रचना, शङ्कर थापा इस्मालको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा रहेको एउटा युगल गीत यहाँहरू माझमा सार्दै म पनि बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: छ। महाभियानले सहमतिसँगै धरना तथा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
1: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाभियानले सहमति गरेसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाभियानका वार्ता संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको ब्याङ्क खाता ब्याङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने, कर्जा विनाह सम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरी उपयुक्त विकल्प दिने उल्लेख छ। परिस्थितिजन्य कारणले कर्जाको सावा तथा ब्याज नियमित गर्न नसकेका ब्याङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने, लघु वित्त संस्थाले ऋण दिँदा धितो स्वरूप अग्रिम चेक नलिने, खाली कागजमा तमसुक नगराउने विषयमा पनि सहमति भएको छ। ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने जस्ता गरिएका रहने कार्य नगर्न पनि सहमति भएको छ।
0: मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ। नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। अनुसन्धान पुस्तक लेखन अनुवाद तथा दस्तावेजीकरणका लागि 4 अनुसन्धानकर्तालाई प्रदीप गिरी स्मृति फेलोसिप प्रदान गरिने भएको छ।
1: स्वर्गीय प्रदीप गिरीको 4 स्मृति दिवसका अवसरमा कंग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति गगन कुमार थापाले अध्ययनका 4 प्रमुख क्षेत्रमा 4 सो फेलोसिप प्रदान गर्ने घोषणा गर्नुभएको छ। सभापति थापाले प्रदीप गिरीलाई सम्झनु भनेको स्वर्गीय गिरीले जीवनभर रोज्नुभएको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्दै फेलोसिप सुरु गरिएको जानकारी गराउनु भएको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरी विचारको विश्वविद्यालय हुनुहुन्थ्यो भन्नुभएको छ। स्वर्गीय गिरीका भाइ शेखर गिरीले आफ्नो दाजु प्रदीप गिरी सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उहाँ सादगी र शाकाहारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी हुनुहुन्थ्यो भन्नुभएको छ।
0: डोल्पाको जगदुल्ला 4 रहेको भालु व्यावसायिक चौरी फर्म चीज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान बीच सम्झौता भएको छ। सम्झौता अनुसार जीडीसीले उद्योग सञ्चालनका लागि याक्षेद उत्पादन सम्बन्धी तालिम सहित प्राविधिक सहयोग गर्नेछ। नियमित रूपमा चीज उत्पादन गर्ने जिम्मेवारी भने जगदुल्ला गाउँपालिकाको हुने र गाउँपालिकाले उत्पादन गरेको चीज जीडीसीले खरिद गर्ने सम्झौतामा उल्लेख छ। दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे र जगदुल्ला गाउँपालिका डोल्पाका अध्यक्ष नारा सिंह रोकायाले चीज उत्पादन सम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभएको हो। अब खबर फटाफट।
2: अनुदानको युरिया मल बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा 3 पक्राउ। प्रसाद शिवहरमाई गाउँपालिका 6 दिनेश पण्डित कुमार सहित बागलुङ नगरपालिका 2 कुलबहादुर राणा मगर र विनय साक्यमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार अनुसन्धान हुँदै। 5 जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको चाप बढ्दै गएको वर्ष दिनमा 609 नयाँ मुद्दा दर्ता भएकोमा 384 सम्बन्ध विच्छेदका 167 मुद्दा मेलमिलापबाट टुङ्गिए। 73 वर्षका श्रीमान र 59 वर्षकी श्रीमती बीच पनि सम्बन्ध विच्छेद। गुल्मीको धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी धुर्कोट पालिकाले ढुङ्गाबाट बनाएको 1 लामो धुर्कोट ग्रेट वाल पर्यटकीय गन्तव्य बन्दै धुर्कोट ग्रेट वालबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायत हिमशृङ्खलासहित मनोरम दृश्य सहजै देखिने। प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा उपचार सेवा लिनेको संख्या बढ्दै गएको वर्ष दिनमा 34,300 बिरामीलाई योग, पञ्चकर्म, मातृ शिशु, क्षारसूत्र, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्रासन सहितका सेवा प्रदान। मुलुकभर 98% धान रोपाई सकियो। हालसम्म कोशी प्रदेशमा 97%, मधेस र बागमतीमा 98%, गण्डकीमा 97%, लुम्बिनी र कर्णालीमा 98% र सुदूरपश्चिममा 7% धान रोपाई सकिएको कृषि विभागको तथ्याङ्क। र घर भाडा तिर्न नसकेको भन्दै कोहलपुर 11 शान्तिनगरका विस्थापित सुकुम्बासी परिवार टहरा भत्काइएको ठाउँमै फर्किए। अब सरकारले बसोबासको व्यवस्था नगरेसम्म त्रिपाल टाँगेरै बस्ने अडान।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रधानमन्त्री बालेन्द्र शाहले मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएको साँझ प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन र पूजा आजा गर्नुभएको हो। उहाँले मुक्तिनाथ दर्शनका मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ। अस्ति काठमाडौँबाट निजी भ्रमणमा निस्केका प्रधानमन्त्री शाह हिजो दिउँसो 3 बजी बेनी जोमसोम सडक मार्ग हुँदै मुस्ताङको जोमसोम पुग्नु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह मुक्तिनाथको दर्शन गरेर जोमसम फर्किनु भएको छ। सरकारलाई समर्थनसहित सहभागी हुने निर्णय गरेपछि राप्रपा बागमतीमा विग्रह आएको छ। आफूखुसी निर्णय गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले बागमती संसदीय दलका नेता उद्धव थापालाई सदस्य समेत नरहने गरी कार्यवाही गर्नुभएको छ। अरू 3 जनालाई स्पष्टीकरण सोधिएको छ। विवादको विषयमा नेता उद्धव थापा
1: राप्रपा पनि सरकारमा जान सक्छ भनेर पछिल्लो केन्द्रीय कार्य समितिको बैठकले निर्णय गरेको थियो। परिस्थिति यस्तो बनेर आयो, राप्रपाले त्यो नगरेसम्म स्थायी सरकार नबन्ने भयो र चाहिँ साउनको 20 गते पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नजाने भने होइन कि पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने गरी अध्यक्षलाई अधिकार दिएको हो। हामीले धेरै पटक भेट्यौँ, डेलिगेसनमा पनि भेट्यौँ, तर अध्यक्ष पक्नुहोस् न गर्ने भनेर भनिरहनु भयो। त्यसपछि प्रदेश प्रमुखले 72 घन्टे अल्टिमेटम दिनुभयो। त्यति बेलासम्म नि अध्यक्षज्यूले कुनै लाइन नदिने भएपछि अनि माननीय ज्यूहरूले तपाईँले बैठक बोलाइदिनुहोस्, हामी निर्णय गर्छौँ, तपाईँले त्यहाँ स्टाइल लिदिनु पर्यो भनेर मलाई प्रेसर गर्नुभयो। म पनि दलको नेता भएको कारणले गर्दाखेरि नजाने भन्ने छैन, अध्यक्षज्यूले उपयुक्त समय उपयुक्त निर्णय गर्नु भएन। झन अब फेरि लार्जेस्ट पार्टीकोमा जान्छ, त्यस पछाडि उपधारा 5 बमोजिम जान्छ, त्यस्तो हुँदा हुँदै चाहिँ के भने रथादिङ्गो हुन्छ। सबै कुराले गर्दाखेरि चाहिँ निर्णय गर्नुपर्छ भनेर हामीले संसद दलको निर्णय पछाडि हामीले चाहिँ यो सरकारलाई समर्थन गर्यौँ। अब पार्टीले चाहिँ नि हामीले भनेको मानेन मात्रै भन्ने कुरा छ, पावर भनेको डिसेन्ट्रलाइज हुनुपर्ने हो। बागमती प्रदेश कार्य समितिले 12 गते नै निर्णय गरेर उपयुक्त पार्टीसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने गरी जानको लागि हामीलाई चिठी दिएको थियो। त्यही अनुसारले हामीले त्यो पनि गर्यौँ। अर्को कुरा, कोशीमा सभामुख हुनुहुन्छ हाम्रो पार्टीबाटै, लुम्बिनीमा उपसभामुख चाहिँ हुनुहुन्छ, गण्डकीमा हाम्रै पार्टीको समर्थनमा अहिले पनि सरकार चलिरहेको छ। तर अरू प्रदेशमा अरू खालको व्यवहार गर्ने अथवा नियम लाग्ने, हाम्रो प्रदेशमा अलग नियम लाग्ने जुन खालको कुरा छ त्यो कुरालाई हामीले हृदयङ्गम गरेर निर्णय गरेर हामीले यो सरकार चाहिँ
2: स्थायी बनाउने भनेर भन्नुभयो, तर पार्टी राजनीति चाहिँ अस्थायी पो हुने भयो नि त तपाईँको त।
1: होइन होइन, त्यस्तो हुँदैन। अब उहाँहरूलाई रिस उठ्यो, उहाँहरूले भने जस्तो गर्नु भएन भने हिसाबले मात्रै पत्राचार गरेर 12 घन्टे अल्टिमेटम दिएर चाहिँ स्पष्टीकरण सोधेर यो फटाफट छिटो छिटो के गर्न खोज्नु भएको हो, पार्टीको अवस्था कस्तो भइसक्यो, संस्थापन नेताहरू हुनुहुन्छ उहाँहरूलाई पनि बाइपास गरेर यो पार्टी नै म हो र म नै पार्टी हो भन्ने खालको जुन खालको चरित्र देखाइरहनु भएको छ, यसले चाहिँ वास्तवमा पार्टीलाई हित गर्दैन। मलाई लाग्छ पुनर्विचार हुन्छ। बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित 6 जना मान्नेहरू अहिले यो पक्षमा हुनुहुन्छ
2: भनेपछि अध्यक्षलाई नटेर्ने,
1: अध्यक्षलाई नटेर्ने भनेको होइन, अध्यक्षज्यूले एक रूपता ल्याउनु पर्यो, सबैलाई समान ढङ्गबाट व्यवहार गर्नु पर्यो, विधान त्यही अनुसारले लागू गर्नु पर्यो। अध्यक्षज्यू यही सक्षम ढङ्गबाट अलग अलग दृष्टिकोणले अनि यो चाहिँ सौतिनी आमाको छोरा, यो चाहिँ मेरो आमाको छोरा भन्ने खालको व्यवहार नगरेर चलाउनु पर्छ भन्ने हाम्रो अनुरोध हो।
2: तपाईँ चाहिँ के गर्नुहुन्छ त, पार्टीको सदस्य हुनुहुन्न अब, कारवाही गर्नुभयो उहाँले?
1: होइन, त्यसको बारेमा त आन्तरिक रूपमा कुरा भइराखेको छ, आन्तरिक त्यो उहाँले निर्णय त गर्नुभयो, तर नेताजीहरूले नोट अफ डिसेन्टदेखि अब स्टेटमेन्टहरू निकालिराख्नु भएको छ। म सुरुदेखि यही पार्टीमा छु, वा विद्यार्थीहरूको संस्थापक अध्यक्ष हुँदा म उपाध्यक्ष हो, यो पार्टीमा हाम्रो पनि योगदान छ।
2: पार्टीको सदस्य गए
1: कारवाही भए होस्, होइन कारवाही हुन सक्दैन, कारवाही हुँदैन र आन्तरिक कुरा हामी गरौँ न। अहिले चाहिँ यो निकास दिने काम चाहिँ गर्नुपर्छ भन्ने,
2: कारवाही भए होस्, पार्टी सदस्य गए जाओस्, तर सरकारले दिएको समर्थन चाहिँ अब फिर्ता लिइदैन, यति हैन कुरा।
1: होइन होइन, म आफू पनि सरकारमा गइन, साथीहरू जानु भएको छ र पैसाको कुरा उठाइया छ, मैले 1 रुपियाँ पैसा लिएको कसैले प्रमाणित गर्छ भने मेरो जीवनकालमै यो घटनामा मात्र होइन, यो जीवनकालमै कसैबाट मैले कसैको 10 रुपियाँ बिगारेर खाएको घटना छैन। अर्को कुरा, पदको लोलुप सही हो भन्ने कुरा हो भने मेरो सिफारिसमा 3 जना मान्छे मान्यज्यूहरू मन्त्री हुँदाखेरि म मन्त्रीमण्डलमा गएको छैन।
2: कारवाही तर वर्तमान सरकारलाई दिएको जुन समर्थन छ त्यो समर्थन चाहिँ फिर्ता हुँदैन, यही हेर्ने कुरा।
1: अब यो त हाम्रो चाहिँ संसद दलको निर्णय भएर गरेको कुरामा हाम्रो जिम्मेवारीमा पर्छ नि त्यो कुरा, त्यो जिम्मेवारीमा पर्ने कुरा त हामीले जिम्मेवारी पुरा गर्नुपर्छ होला नि त।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बाराको जितपुरसीमा रहेकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीड़ित परिवारसँग सहमति गरेको छ। गृह मन्त्रालयमा गएको मध्यरातसम्म छलफल गरेपछि सरकार र पीड़ित परिवार बीच 3 बुँदे सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिनेछ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका चौधरीको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ 8 गते विश्वासको मत लिनुहुने भएको छ। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले भदौ 8 गते विश्वासको मत लिन लाग्नु भएको हो। थापाले यसअघि भदौ 7 गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थियो। भदौ 8 गते दिउँसो 1 बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौडाले जनाएको छ। भदौ 3 गते मुख्यमन्त्रीमा दावी पेश गरेका थापा भदौ 4 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मलेसियाले नेपालसहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन श्रमिक लान पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई आजदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको जनाएको छ। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको जनाएको छ। प्रणालीमा फिलिपिन्सका 90, श्रीलङ्काका 40, भियतनामका 40, नेपालका 25, बङ्गलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको छ। रोजगारदाताले प्रणालीमा सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ। नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृत्ति विकास, पदस्थापन, सरुवा, कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ। अमेरिकाले लगाएको व्यापार शुल्कको बराबर जवाब फर्काइने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने 20 अर्ब डलर बराबरका सामानमा 50% शुल्क लगाउने घोषणा गरेपछि वार्ता भएको थियो। गएको बुधबारबाट लागू हुने भनिएको अमेरिकी शुल्क वार्ताका लागि भन्दै ट्रम्पले स्थगित गर्नुभएको थियो। तर वार्ता भङ्ग भएपछि प्रधानमन्त्री कार्नेले प्रत्येक डलरको हिसाब गरेर शुल्क लगाइने बताउनु भएको छ। क्यानाडाका रेडियो पत्रकार पिटर आर्मस्ट्रङका अनुसार एक अर्का विरुद्ध लाग्ने शुल्क
1: An American official tonight has said that if Canada retaliates, the president will be given options to level out the playing field yet again. So we're into this cycle where if Canada retaliates, the United States will retaliate to the retaliation. We would probably then retaliate further. And there's a key thing here is there are no scheduled meetings. We don't...
0: Thank you.
2: BFBS गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको मुख्य ध्यान छिटो न्याय सम्पादनमा रहेको बताउनु भएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनु भएको छ। उहाँले 79 करोड लागतमा निर्माण भएर सञ्चालनमा आएको इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको छ। विश्वव्यापी राजनीतिको लहरले आगामी दिनमा नेपाल अरू प्रभावित हुन सक्ने चेतावनी विश्लेषकले दिएका छन्। विचारक प्रदीप गिरीको 4 स्मृति दिवसका अवसरमा काङ्ग्रेस मुख्यालयमा आयोजित कार्यक्रममा लेखक डाक्टर जीवन छेत्रीले सत्य मर्दै गएको पोस्ट ट्रुथको अवधारणा नेपालमा लागू भएको बताउनु भएको छ।
1: इटलीमा फासिजम आयो, जर्मनीमा नाजिजम आयो र त्यो आइडियाबाट इन्सपायर भएर आज भारतको आरएसएससम्म आउँदैछ। तर त्यो कुराको के छ भने हाम्रो देशभित्रै एउटा कन्स्टिट्युएन्सी यस्तो छ जसले चाहिँ त्यस चाहिँ नेपालको हाम्रो मौलिक हाम्रो आफ्नो भनेको त यो हो नि भनेर देशभित्रैबाट त्यो आइडियालाई त्यो ग्लोबल आइडियालाई त्यसले एन्डोर्स गरिरहेको छ।
0: विचारक गिरी निकट रहेर काम गरेका अनुभवी अजितका विचार